0: गरी उत्कृष्ट उम्मेद्वारहरू संस्थाको सेवाको लागि छनौट गरिनेछ।
1: पदपूर्ति समिति बौद्ध ग्रामीण बहुद्देश्य सहकारी संस्था लिमिटेड विरेन्द्रनगर नौलाठी कोइली सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-426। विगत 30 वर्षदेखि विरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-045।
2: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
3: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श। हप्ताको 7 दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने। अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने। अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने। दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा। दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार। आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
4: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत। SBI बैंकको एक घर तरपट्टि। सम्पर्क मोबाइल नम्बर 97454-33975 र 98145-84031।
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
6: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
7: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्गभङ्ग पनि हुन सक्छ।
6: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानु भएको।
8: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान। सहयोगी मानिकेज ऊर्जा सुर्खेत। फोन नम्बर 083-522-360।
9: स्नातक तहमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ अन्तर्गत केन्द्रीय विभागहरूमा सञ्चालित स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 लागि विद्यार्थी भर्ना खुला गरिएको सम्बन्धित सबैमा जानकारी गराउँदछौ। आवेदन फारम वेबसाइट लगइन गरी आफ्नो संकाय, संस्था र विषय छनौट गरी आवेदन फर्म भर्न सकिनेछ।
9: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी कार्यक्रम बीई सिभिल, बीई कम्प्युटर, बीई हाइड्रो पावर। आवेदन दिने अवधि यही साउन 29 गते साँझ 5 बजे सम्म। प्रवेश परीक्षा भदौ 6 गते शनिबार। प्रवेश परीक्षा हुने स्थान ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभाग सानो सुर्खेत र MICD काठमाडौँ। आवेदन फारम दस्तुर 2000 मात्र। आवेदन फारम दस्तुर बुझाउनको लागि नेपाल बैंक लिमिटेडमा रहेको ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ जिन कार्यालयको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ।
1: साथै आवेदन दस्तुर कनेक्ट IPS बाट पनि तिर्न सकिनेछ। भर्ना प्रक्रिया तथा अनलाइन आवेदन भर्ने बारे आवश्यक जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका मिडवेस्ट युनिभर्सिटी वेबबाट डाउनलोड गर्न सकिनेछ वा ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभागमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ। सम्पर्क मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालय विरेन्द्रनगर सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-699-35707, 98-490-56367 र 98-482-60422।
10: सूचना
0: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
3: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
10: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
3: बर्खा लाग्न शुरू भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न शुरू गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
11: म पनि त्यही कामको लागि हिँडिरहेछु के। भर्खरै म श्रीजी एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएछु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने।
10: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्रीस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
1: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित तिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
10: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क श्री सेग्रोभेट सेन्टर वीरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
10: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430।
11: लौ है हजुर, सिरिज एग्रोभेट है, सिरिज एग्रोभेट।
3: मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट मुसोममा बीबीए र बीएचएम कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो।
10: नयाँ शैक्षिक सत्र 2083-84 को लागि बीबीए र बीएचएम को लागि भर्ना खुल्ला गरेकाले आधुनिक पाठ्यक्रम र अत्याधुनिक सिकाई प्रविधि सहित भर्ना आवेदन खुलेकाले इच्छुक विद्यार्थीहरूले समयमै सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ।
3: सिट संख्या सीमित रहेकाले इच्छुक विद्यार्थीले समयमै सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ।
10: आवेदन फारम बुझाउने अन्तिम मिति यही साउन 22 गते सम्म, प्रवेश परीक्षा साउन 26 गते बिहान 8 बजे। थप जानकारीको लागि मौसम प्रशासनमा सम्पर्क गर्न सकिनेछ। मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट मौसम वीरेन्द्रनगर सुर्खेत। फोन नम्बर 083-525-352, 98-85-52-601 र 98-482-29-324।
3: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
12: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न घरमा इन्टरनेट जोड्नु पर्ने थियो त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको
3: ल इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 198 फोन गर्न पैसा पनि लाग्दैन
12: त्यसो भए त म अहिले फोन गर्छु नि बरु नम्बर कति रे भन त नानी
3: 198 198
13: हजुर तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस् नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुखेत
14: यो रोगले पनि मर्नु न बाँच्नु बनायो क्यारू र कसहरू भएको छ मेरा दिनेशै भाइजना भयो
15: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
14: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिनँ क्या
15: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्न थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
16: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बवासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
13: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
17: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486 36175 र 98489956576
18: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
3: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु पसल
0: हामी कहाँ एलजी सामसुङ औरा स्काई ओर्थ कम्पनीका टीवी फ्रिज वाशिंग मेसिन सामसंग रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ
3: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्
0: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्र नगर छ बीच बजार सुर्खेत मोबाइल नम्बर 98584 5519 र 98584 5715
19: रेडियो भेरी एफएम रेडियो भेरी एफएम
20: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ज
21: Extreme energy drink. Time check. अहिले ठीक 6 बजेको छ.
22: Extreme energy drink. Taste the difference. Feel the energy.

0: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 14 गते बिहीबार सन् 2026 जुलाई 30 तारीख असार कृष्ण पक्षको प्रतिपदा तिथि
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको बागलुङको रेडियो गलकोट 102.4 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
1: सुनसरीको जनजीवन सामान्यतर्फ उन्मुख, शान्ति कायम गर्न पाँच बुधे प्रतिबद्धता, अवस्था सामान्य बनाउन प्रधानमन्त्री सक्रिय नभएको भन्दै आलोचना।
0: आन्दोलनरत डाक्टर र सरकार बीच सहमति, आजदेखि अस्पतालका ओपीडी खोल्ने।
1: डिजिटल उपकरण अझै सीमित काममा मात्रै उपयोग, अनावश्यक महँगा उपकरण खरिद नगर्न विज्ञको सुझाव।
4: ग्याजेटहरू जति सक्दो हुन्छ कम मात्रामा किन्न राम्रो, बाहिर फ्याल्ने कुरा हो, हाम्रो देशमा ल्याएर डम्पिङ हाम्रो साइडमा, पहिले बनाउने कुरा गर्नुहोस्, बनाएर अब हुँदै भएन भने नयाँ किन्नु पर्यो, यी कुरालाई चाहिँ विचार पुर्याउनु पर्छ।
0: राष्ट्रिय सुरक्षाको कारण देखाउँदै चीन लक्षित अमेरिकाको नयाँ प्रतिबन्ध, ह्युमनोइड रोबोट र पावर इन्भर्टर आयातमा रोक, चीनको कड़ा विरोध।
1: र विश्वकप क्रिकेट लीग टूमा नेपालको लगातार चौथो हार।
5: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
6: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ, फोन 01-590-61-89, मोबाइल 97-72-540-89।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: काया कैरनमा अब खबरको सिलसिला। दुई समुदायको असमझदारीका कारण गएको आइतबार रातिदेखि तनावमा रहेको सुनसरीको दक्षिणी क्षेत्रको जनजीवन सामान्य बन्दै गएको छ। अस्ति मंगलबार रातिसम्म झडप र तनावको स्थिति रहे पनि हिजोदेखि अवस्था केही सामान्य बन्न थालेको हो। स्थानीय प्रशासनले कर्फ्यू आदेश कायमै राखेको छ। देवानगंजको कप्तानगंजमा भएको घटनापछि उत्पन्न तनावलाई मध्यनजर गर्दै जिल्लाका राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न 5 बुँदे संयुक्त प्रतिबद्धता सार्वजनिक गरेका छन्। उनीहरूले विभिन्न क्षेत्रमा देखिएको साम्प्रदायिक विवाद, हिंसा र हुलदंगाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता अवांछित गतिविधि रोक्न सबै पक्षले आफ्नो ठाउँबाट सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्। आक्रोश र प्रतिशोधको भावना भन्दा संयम, विवेक र संवाद मार्फत समस्या समाधान गर्नुपर्नेमा जोड़ दिँदै सबैलाई संयमित रहन आग्रह गरिएको छ। सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री नफैलाउन, आधिकारिक सूचना मात्रमा विश्वास गर्न र अफवाहको पछि नलाग्न पनि अनुरोध गरिएको छ। यसैबीच कप्तानगंजमा दुई धार्मिक समुदायबीच भएको विवादसँगै निम्तिको झडप र हिंसा मत्थर गर्न तत्काल सक्रिय हुनुपर्नेमा घटनाको 2 दिनपछि फेसबुक स्ट्याटस लेखेर चुपचाप बसेका प्रधानमन्त्री बालेन्द्र शाहको आलोचना हुन थालेको खबर नयाँ पत्रिकाले लेखेको छ।
6: नयाँ सरकार गठन भए यता राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहबीच औपचारिक सम्वाद सुन्य जस्तै छ। शपथ ग्रहण समारोह र संवैधानिक अनिवार्यतासँग जोड़िएका केही कार्यक्रममा बाहेक प्रधानमन्त्री शाह राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास जानुभएको छैन। मन्त्री परिषद विस्तार, मन्त्री नियुक्ति तथा हेरफेर, संसद अधिवेशन आह्वान र स्थगन जस्ता महत्वपूर्ण निर्णय गर्दा प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेटेर जानकारी गराउने अभ्यास थियो। तर प्रधानमन्त्री बालेन्द्र शाह यस्ता निर्णयबारे जानकारीका लागि शीतल निवास पुग्नु भएको छैन। पछिल्लो समयको तनावपूर्ण सुनसरी घटनाबारे समेत प्रधानमन्त्रीले नभई सत्तारूढ़ रासोपाका सभापति रवि लामिछानेले हिजो राष्ट्रपति पौडेललाई भेटेर जानकारी गराउनु भएको छ। शीतल निवासका एक अधिकारीले प्रधानमन्त्री संसदप्रति मात्र होइन राष्ट्रपतिप्रति पनि संवैधानिक रूपमा उत्तरदायी हुने व्यवस्था बालेन्द्र शाह सरकारको नेतृत्वमा आएपछि ब्रेक लागेको बताउनुभयो। उहाँका अनुसार देशभित्रको अवस्था, सुरक्षा, त्यसै गरी अर्थतन्त्र, कूटनीति गतिविधि, मन्त्री परिषदका निर्णय, संसदमा आउने विधेयक र समग्र राष्ट्रिय वस्तुस्थितिबारे प्रधानमन्त्रीले आफै उपस्थित भएर वा राष्ट्रपतिले जिज्ञासा राखेको अवस्थामा जानकारी गराउनुपर्छ। आजको कान्तिपुर दैनिकमा खबर छ। यसैबीच चालू आर्थिक वर्ष 2083-84 लागि बजेट पारित भएसँगै प्रतिनिधि सभाको ध्यान कानून निर्माणतर्फ जानुपर्ने हो। तर दुई तिहाई नजिकैको बलियो सरकारले पर्याप्त विधेयक बिजनेस दिन नसक्दा संसद भूमिका विहीन जस्तै बनेको छ। चालू बजेट अधिवेशन वैशाख 28 शुरू भए यता कम्तीमा 45 विधेयक ल्याउने घोषणा गरेको सरकारले त्यही अनुसार गर्न नसक्दा बिजनेस संकट भएको छ। यही संकटकै कारण असार 31 स्थगित प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे बस्दैछ। आजको नागरिक दैनिकले खबर छापेको छ।
5: हबीगंजको नारायणी अस्पतालका डाक्टर कुटिएको विरूद्धमा दुई दिनसम्म देशभरका अस्पतालमा ओपीडी सेवा ठप्प पारेका डाक्टर र सरकारबीच हिजो बेलुकी 5 बजे लिखित सहमति भएको छ। सहमतिसँगै आजदेखि ओपीडी सेवा सञ्चालन हुँदैछन् भने डाक्टर कुट्नेलाई ऐन बमोजिम कार्यवाही हुनेछ। स्वास्थ्य मन्त्री, नेपाल चिकित्सक संघका पदाधिकारी, नेपाल मेडिकल काउन्सिल लगायतका सरकारवाला पक्षबीचको छलफलपछि भएको सहमतिमा स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन 2066 दफा 2, 3 र 15 तथा मुलुकी अपराध संहिताको दफा 232 र 233 संशोधन गर्ने पनि उल्लेख छ। त्यस्तै पुराना सहमतिहरू कार्यान्वयन गर्न कार्यदल गठन गर्ने, उपभोक्ता संरक्षण 2065 स्वास्थ्य सम्बन्धी विषयमा आवश्यक संशोधन गर्ने सहमति भएको छ। मुलुकी अपराध संहिताको दफा 232 र 233 उपचारमा गल्ती गरेकामा डाक्टरलाई फौजदारी सजाय अन्तर्गत जेल सजायको व्यवस्था छ, तर अब उपचारका क्रममा बिरामीको मृत्यु फौजदारी भन्न नमिल्ने र सजाय तथा जरिवानाका व्यवस्था हटाउने सहमति भएको स्रोतले बताएको खबर आजको नयाँ पत्रिकाले लेखेको छ।
6: राजपाले वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन्द्र शाहलाई मनोनयन गरेको छ। महाधिवेशन सकिएको एक महिनापछि हिजो केन्द्रीय समिति बैठकले वरिष्ठ नेता मनोनयन गरेको हो। शाह पक्षले नाम नबुझाउँदा पदाधिकारी र केन्द्रीय सदस्य मनोनयन भने अड्किएको छ। राजसभाको विधानमा सभापतिले 51 केन्द्रीय सदस्य चयन गर्ने व्यवस्था छ, त्यसलाई केन्द्रीय समितिबाट अनुमोदन गर्नुपर्छ। 158 सदस्य केन्द्रीय समितिमा सभापति सहित 100 जना महाधिवेशनबाट निर्वाचित भएका छन्। 7 प्रदेशका सभापति पदेन केन्द्रीय सदस्य हुन्छन्। वरिष्ठ नेता सहित 12 पदाधिकारी मनोनयन गर्नुपर्नेमा अब 11 पदमा मनोनयन बाँकी छ। सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहबीच पदाधिकारी र केन्द्रीय समिति सदस्यमा मनोनयन हुने नेताहरूबारे पर्याप्त छलफल र तयारी हुन नसकेकाले बैठकमा निर्णय नभएको राजसभाका नेताहरूले बताएका छन्। पार्टी महामन्त्री विपिन आचार्यले हिजोको बैठकमा वरिष्ठ नेतामा

0: मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रवेश परीक्षा साउन 24 गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
0: फोन नम्बर 082-562-6601 98-578-3590 98-578-31-684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
2: एयरटेल अप्लायन्सेस का एसी कूलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस् तपाईँ पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस बेचरको बानी लाग्छ। It's a goal! Himstar Gold! Harek World Cup chai, yo World Cup ni garo celebrate! Mili sabai generation! Himstar TV kharid garna paunu hos, 32% sambha ko cash! 2026 ko TV season pass, ra ek barsha ko net TV pack! Sartharu lagu hune chan! Himstar TV, uhi celebration, Harek generation!
3: Himstar for a complete home.
4: MBL सर्वसुलभ आवास कर्जा
5: अब बन्छ तपाईको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
4: आधार दरमा मात्र 0.5% प्रिमियम थप
5: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
4: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
5: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
4: न्यून सेवा शुल्क न्यून ब्याज दर
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
5: शर्तहरू लागू हुनेछन्।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
7: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सुनसरीको जनजीवन सामान्यतर्फ उन्मुख शान्ति कायम गर्न 5 बुँदे प्रतिबद्धता अवस्था सामान्य बनाउन प्रधानमन्त्री सक्रिय नभएको भन्दै आलोचना आन्दोलनरत डाक्टर र सरकारबीच सहमति आजदेखि अस्पतालका ओपीडी खुल्ने लगायतका खबर प्रस्तुत
8: गर्यौं। विकास आयोजना कार्यान्वयनलाई व्यवस्थित गर्न र दोहोरोपन हटाउन तीनै तहका सरकारले सञ्चालनमा ल्याएको आयोजना बैंकलाई एकीकृत गरिने भएको छ। अर्थ मन्त्रालयले आउँदो आर्थिक वर्षभित्र त्यस्तो कार्य सम्पन्न गर्ने गरी तयारी अघि बढ़ाएको हो। यसको कार्यान्वयनको जिम्मेवारी भने राष्ट्रिय योजना आयोगले हुने तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीतिमा उल्लेख गरिएको छ। एकीकृत आयोजना बैंकले प्राथमिकता प्राप्त आयोजनामा वस्तुनिष्ठ विनियोजन हुने मन्त्रालयले जनाएको छ। अहिले संघ सरकार ले कार्यान्वयन गर्ने आयोजना आयोग अन्तर्गत रहेको आयोजना बैंकमा प्रविष्ट गर्नुपर्ने व्यवस्था समेत रहेको खबर गोर्खा पत्रमा छ। यसैबीच बाँझो निजी जग्गा र उपयोगमा नरहेकाहरूलाई सम्बन्धित पालिका तह मार्फत उपयोगमा ल्याउन भूमि बैंकको अवधारणा अघि सारिएको छ। भू उपयोग ऐन 2076 र भू उपयोग नियमावली 2079 तेस्रो संशोधन 2082 बमोजिम प्रत्येक पालिकामा भूमि बैंक स्थापना तथा सञ्चालन गर्न भूमि बैंक स्थापना तथा सञ्चालन कार्यविधि 2083 ल्याइएको छ। संघको भूमि मन्त्रालयले यो कार्यविधि स्वीकृत गरी सबै पालिकालाई परिपत्र समेत गरेको छ। सम्बन्धित पालिका मार्फत यो व्यवस्थाको लाभ लिन समेत सरकारले आग्रह गरेको छ। भू उपयोग वर्गीकरण सम्बन्धी व्यवस्था कार्यान्वयन गर्ने र भूमिको अधिकतम उपयोग गरेर उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले व्यक्ति विशेषको उपयोगविहीन वा न्यून उपयोग भएको जग्गा निश्चित शर्त र सुविधामा उपयोगमा ल्याउन पालिकाहरूमा भूमि बैंक स्थापना गरी सञ्चालनमा ल्याउन लागिएको छ। भूमि बैंक सञ्चालनका लागि पालिकाले आवश्यक पूर्वाधार सहित भूमि शाखा स्थापना गर्नुपर्ने कार्यविधिमा उल्लेख छ। आफ्नो कार्यक्षेत्रमा उपयोगमा नभएका वा जग्गाधनीले उपयोग गर्न नसकेका वा अन्य कारणले बाँझो रहेका निजी जग्गा जमीनको पहिचान गरी विवरण तयार गर्ने काम पनि भूमि शाखाले गर्नुपर्नेछ। पालिकाहरूलाई भूमि बैंक सञ्चालन गर्न बाटो खुल्यो। आजको कान्तिपुरमा खबर छ।
7: विज्ञान तथा प्रविधिको तीव्र विकाससँगै डिजिटल उपकरण

0: जीवनशैलीको अभिन्न हिस्सा बनेका छन्। कम्प्यूटर, ल्यापटप, स्मार्टफोन, ट्याब्लेट, स्मार्ट टेलिभिजन, स्मार्ट वाच लगायत आधुनिक उपकरणहरूले शिक्षा, स्वास्थ्य, बैंकिङ, व्यापार, कृषि, संचार र सरकारी सेवासम्म पहुँच विस्तार गरेका छन्। अहिले घरमै बसेर बैंकिङ सेवा लिन, अनलाइन कक्षा सञ्चालन गर्न, सरकारी सेवा प्राप्त गर्न, व्यवसाय गर्न तथा विश्वभरका व्यक्तिसँग केही सेकेण्डमै सम्पर्क गर्न सक्ने अवस्था बनेको छ। थप जानकारी अबको पालोमा।
1: पछिल्ला केही वर्ष यता स्मार्टफोन र इन्टरनेट प्रयोगकर्ताको संख्या उल्लेखनीय रूपमा बढ़ेको छ। डिजिटल भुक्तानी, अनलाइन किनमेल, भिडियो कन्फरेन्स, सामाजिक सञ्जाल र ई गवर्नेन्स सेवाप्रति नागरिकको आकर्षण बढ़्दो छ। तर उपकरणको प्रयोग बढ़े पनि त्यसको वास्तविक र उत्पादनमुखी उपयोग अपेक्षित रूपमा हुन सकेको छैन। कतिपयले स्मार्टफोन वा कम्प्यूटरलाई मुख्यत सामाजिक सञ्जाल, मनोरञ्जन र सामान्य संचारका लागि मात्र प्रयोग गरिरहेका छन्। कम्प्यूटर एसोसिएशन अफ नेपाल क्यान महासंघका निवर्तमान अध्यक्ष रंजित पोदार:
2: पहिलेको जेनेरेसनले चाहिँ त्यसलाई धेरै मात्रामा प्रयोग गरिरहेछ, युज भइरहेछ। धेरै मान्छेलाई जुन हिजो त्यो फोन गर्ने मात्रै डिभाइसेस थियो भने त्यो कोरोना पछि चाहिँ धेरै कुराहरू सिकाइदियो र आजको जेनेरेसनले त्यसको चाहिँ नयाँ जेनेरेसनले लगभग 90% त्यसको फाइदा लिइरहेछ। के लिइरहेछ भने मोबाइल उसले फोन त्यसबाट चलाइरहेछन्, त्यसबाट तपाईँको कम्युनिकेसन गरिरहेछन्, स्कूल कलेजहरूले दिएको ट्राक्सहरू सबै त्यहाँबाट पूरा गरिरहेछन्। अहिलेको जेनेरेसनले चाहिँ धेरै मात्रामा यसको युज गरिरहेछन् र पुरानो जेनेरेसनलाई डेफिनेटली उसलाई त्यो कुरोको भानै भएको छैन र त्यो युज पनि उसले नहोला।
1: डिजिटल उपकरण खरिद गर्दा आवश्यकता र बजेटलाई प्राथमिकता दिनु बुद्धिमानी हुन्छ। नयाँ मोडल बजारमा आयो वा अरूले प्रयोग गरिरहेका छन् भन्दैमा अनावश्यक रूपमा महँगा उपकरण खरिद गर्नु उपयुक्त हुँदैन। सामान्य अध्ययन, कार्यालयको काम, अनलाइन बैठक वा इन्टरनेट उपयोगका लागि मध्यम क्षमताको उपकरण नै पर्याप्त हुन सक्छ।
2: यी ग्याजेटहरू जति सक्दो हुन्छ कम मात्रामा किन्दा राम्रो। एउटा ग्याजेटले हामी धेरै वर्ष चलाउन सक्छौ क्या। आज कति कुराहरू तपाईँको सेकेन्ड ह्यान्ड ल्यापटप, सेकेन्ड ह्यान्ड मोबाइल, डेस्कटप, यी कुराहरू भित्रिरहेछ, बाहिर फाल्ने कुरा हो। हाम्रो देशमा ल्याएर डम्पिङ हाम्रो साइडमा होला, 6 महिना 1 वर्ष चल्छ। आज तपाईँको कुनै पनि ल्यापटप या कम्प्युटर न्यू सिरिजको किन्नु भयो भने त्यसको लाइफ 5 वर्ष, 6 वर्ष, 7 वर्ष हुन्छ। त्यो कुरालाई रोक्ने कसरी, कि डम्पिङ साइन नबनाऊ भोलिको लागि। सक्दो त्यो मोबाइल ल्यापटप के छ भने पहिले बनाउने कुरा गर्नुहोस्, बनाएर अब हुँदै भएन भने नयाँ किन्नु पर्यो। यी कुरालाई चाहिँ विचार पुर्याउनु पर्छ।
1: डिजिटल उपकरणले हाम्रो जीवनलाई सहज, छिटो र प्रभावकारी बनाएको छ, तर यसको अधिकतम लाभ लिन डिजिटल सिपको विकास, जिम्मेवार प्रयोग, साइबर सुरक्षाप्रति सचेतना र सबै नागरिकमा प्रविधिको समान पहुँच सुनिश्चित गर्नु आजको आवश्यकता बनेको छ। पछिल्लो समय साइबर अपराध, अनलाइन ठगी, डेटा चोरी र व्यक्तिगत गोपनीयतामाथि हुने आक्रमणका घटना बढ़दै गएकाले सुरक्षित डिजिटल अभ्यासलाई पनि प्राथमिकता दिनुपर्ने देखिन्छ। फेरि एकपटक क्यानका निवर्तमान अध्यक्ष रंजित पोदार:
2: कति त्यहाँनिर ह्याक हुने कुराहरू छन्, यो लिङ्क खोलेर यसमा सबै कुरा भर, त्यसमा चारचोटि सोच्नुपर्ने हुन्छ। मैले त्यो लिङ्कलाई क्लिक गर्दाखेरि मेरो डेटा कहाँ गइरहेछ त? यो डेटाले त्यहाँ कहिलेकाहीँ ब्याङ्क अकाउन्ट मागिदिन्छ, कहिलेकाहीँ तपाईँको पर्सनल सबै कुराहरू मागिदिन्छ, तपाईँमा घरमा फ्यामिलीमा को को छ, त्यो सबै डेटाले के हुन्छ भने भोलिको दिनमा तपाईँलाई असर पर्छ। आजको भोलि नगर्ला, 1 महिना 2 महिना उसले रिसर्च गरिरहेको हुन्छ। त्यस्ता क्लिकहरू, त्यस्ता कुराहरूमा चाहिँ हामी एकदमै ध्यान पुर्याउन, नचाहिने कुरामा चाहिँ हामी जानु हुँदैन, नचाहिने कुराहरूलाई चाहिँ डाउनलोड गर्नु भएन।
0: डिजिटल उपकरणको प्रयोगका विषयमा कम्प्युटर एसोसिएशन अफ नेपाल क्यान महासंघका निवर्तमान अध्यक्ष रंजित पोदारसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला, अघिल्ला वर्षहरूका तुलनामा यो वर्ष मुख्य खाद्यान्न बाली धानको रोपाई धेरै भएको छ। बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार साउन 11 सम्ममा देशभर झन्डै 86% धान रोपाई सकिएको छ। नेपालमा धान रोपाई हुने कुल क्षेत्रफल 13,97,062 हेक्टर छ। यसमध्ये साउन 11 सम्म 11,97,556 हेक्टर क्षेत्रफलमा धान रोपाई भएको। यो धान रोपाई कुल क्षेत्रफलको 85.72% हो। केन्द्रका अनुसार पछिल्ला केही वर्षहरूमा साउन 11 सम्म धान रोपाई 85% पुगेको थिएन। गएको वर्ष साउन 11 सम्म देशभर 78.84% क्षेत्रफलमा मात्र रोपाई भएको थियो। गएको वर्ष साउन 11 सम्म 10,21,438 हेक्टर पर क्षेत्रफलमा रोपाई भएको थियो। अनुकूल मनसूनले देशभर अहिलेसम्म 85.72% रोपाई सकिएको खबर कारोबारले लेखेको छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: सूचना: यही साउन 16 गते तेस्रो शनिबारको दिन सुपथ पोली क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
4: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढ़ी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
3: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत, फोन 083-521-987 र मोबाइल 98-585-6690।

0: me a extreme energy drink.
1: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नुभयो?
2: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
2: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
1: 198 198।
3: हजुर, तपाईहरु पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
4: भएको बागणनाको नतिजा हिजो सार्वजनिक गरेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा भएको गणना अनुसार संरक्षण क्षेत्रमा बाघको वर्चस्व राम्रो रहेको पाइए पनि बाघको जनसंख्या वृद्धि दर भने निकै कम देखिएको विभागका महानिर्देशक डाक्टर बुद्धिसागर पौडेलले बताउनुभयो। यसैबीच कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले अब बढ़ेका बाघ व्यवस्थापन गर्नुपर्ने बेला आएको बताउनु भएको छ। विश्व बाघ दिवसका अवसरमा बाघ गणना नतिजा सार्वजनिक समारोहमा उहाँले अहिलेको प्राथमिकता बाघको संख्या वृद्धि मात्र नभई यसको व्यवस्थापन पनि हो, बढ़दो बाघ संख्यासँगै मानव बाघ द्वन्दका घटना समेत बढ़ेका छन्। उहाँले भन्नुभयो, बढ़दै बाघ थपिँदै चुनौती, गोर्खापत्रमा खबर छ।
5: अब विदेशको खबर। अमेरिकाले चीनलाई लक्षित गरेर ह्युमनोइड अर्थात मानव आकारका रोबोट तथा पावर इन्भर्टरको नयाँ आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। अमेरिकी संघीय संचार आयोग एफसीसीले यो प्रतिबन्ध आयात हुने नयाँ किसिमका उपकरण लागू हुने जनाएको छ। आयोगका अध्यक्षका अनुसार यसको उद्देश्य अमेरिकाको महत्वपूर्ण आपूर्ति श्रृंखला, साइबर सुरक्षा र ऊर्जा पूर्वाधारलाई सुरक्षित गर्नु हो। यो निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनिया राष्ट्रपति शी जिनपिङ बीच आउँदो सेप्टेम्बरमा हुने प्रस्तावित भेटवार्ता अघि आएको र यसले दुई देश बीचको प्रविधि र व्यापारिक प्रतिस्पर्धालाई थप तीव्र बनाउने अनुमान गरिएको समाचार संस्था एपीले जनाएको छ। विश्व ह्युमनोइड रोबोट मानव आकारका रोबोट बजारमा चीनको हिस्सा झण्डै 85% रहेको छ। अमेरिकाले यसअघि पनि चिनियाँ ड्रोन, दूरसंचार उपकरण, सेमी कण्डक्टर तथा उन्नत एआई प्रविधि मार्फत विभिन्न प्रतिबन्ध लगाइसकेको छ। पछिल्लो निर्णयलाई पनि चीनमाथिको प्रविधि नियन्त्रण नीतिको निरन्तरता मानिएको छ। चीनले भने अमेरिकी कदमलाई संरक्षणवादी नीति भन्दै कड़ा विरोध गरेको छ।
4: अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गत चौथो खेलमा पनि नेपाल पराजित भएको छ। यसअघि नेपाल आयोजक नेदरल्याण्डसँग एक तथा नामिबियासँग दुई खेलमा पराजित भइसकेको छ। हिजो घरेलु टोली नेदरल्याण्डसले दिएको 226 रनको लक्ष्य पछ्याएको नेपाल 48 ओभरमा 168 रनमा अल आउट भइसँगै पराजित भयो। नेपालका लागि आसिफ शेखले सर्वाधिक 38 रन बनाए भने कप्तान रोहित पौडेलले 26 तथा करण केसीले 23 रन जोड़े। ईशान पाण्डेले 16, गुलशन झाले 11 तथा भीम सार्कीले 10 रन बनाए। दिपेन्द्र सिंह एरी पनि 6 रनमा आउट भयो भने त्यसको केही समयमै कप्तान रोहित पनि आउट भए। नेदरल्याण्डसका लागि काइल क्लेनले 3 विकेट लिए भने रोलफ भान डर मेवे, चार्ज लायन साकेट र लोगन भान विकले 2 तथा आर्यन दत्तले 1 विकेट लिए। त्यसैगरी टस हारेर ब्याटिङको निम्ति पाएको नेदरल्याण्डसले 50 ओभरमा 9 विकेट गुमाएर 225 रन बनाएको थियो। दिपेन्द्र सिंह गिरीले 2 विकेट लिँदा ललित राजवंशी र हेमन्त धामीले नेपालको तर्फबाट 1-1 विकेट लिए। श्रृंखलाका चारै खेलमा पराजित नेपालको घरेलु मैदान बाहिर यो लगातार 8 हार हो। यो सँगै अब लीग टूमा शीर्ष 4 पर्ने सम्भावना लगभग नेपालको समाप्त भएको छ। नेदरल्याण्डसले भने श्रृंखलामा लगातार तेस्रो जित निकालेको छ। नेदरल्याण्डसको 31 खेलमा 38 अंक भएको छ, नेपालको 32 खेलमा 24 अंक छ। नेपालले बाँकी 4 मध्ये एक मात्र खेल हारे पनि शीर्ष 4 पर्ने सम्भावना पूर्ण रूपमा सकिनेछ। नेपालले ओमान र क्यानाडासँगको श्रृंखला भने खेल्न बाँकी छ।
5: काया कैरनमा अब केही खबर संक्षेपमा। गैराती देशका पश्चिमी क्षेत्रमा मध्यमसम्मको वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखा अनुसार बागमती प्रदेशका थोरै ठाउँमा तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 ठाउँमा भने मध्यमदेखि ठूलो पानी परेको छ। गैरातीको वर्षापछि काठमाडौँ उपत्यका बागमती, विष्णुमती, धोबी खोला, हनुमन्ते, मनोहरा लगायतका नदी तथा खोलामा पानीको बहाव बढ़ेको थियो, तर अहिले बिहानसम्म ती नदी तथा खोलामा पानीको बहाव घट्दै गएको छ। आज कोशी, बागमती प्रदेशका हिमाली र पहाड़ी भेग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भेगका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
4: संसदीय सुनवाई समितिले निर्वाचन आयोगको प्रमुख आयुक्तमा मानबहादुर कार्की र आयुक्तमा गुरूप्रसाद वाग्ले र डाक्टर राजीव सुब्बालाई अनुमोदन गरेको छ। समितिले अस्ति र हिजो बुधबार दुई दिनसम्म सुनवाई गर्दै तीनजनालाई सर्वसम्मत अनुमोदन गरेको सभापति बोध नारायण श्रेष्ठले बताउनुभयो।
5: सवारी चालक अनुमति पत्र, लाइसेन्स, सफाई र वितरण सम्बन्धी सबै काम अब पूर्ण रूपमा प्रदेश मार्फतका यातायात व्यवस्था कार्यालयबाट हुने भएको छ।
4: न्याय परिषदको बैठक बस्न नसक्दा सर्वोच्च अदालत र उच्च अदालतका न्यायाधीश नियुक्ति प्रक्रिया लामो समयदेखि रोकिएको खबर आजको अन्नपूर्ण पोस्टमा छ।
5: सरकारले विद्युत खपत वृद्धि गर्न मौसमी महसुल दर सिजनल ट्यारिफ कार्यान्वयनमा ल्याउने तयारी थालेको छ। बर्खामा खेर गइरहेको विद्युत समेत खपत गर्ने उद्देश्यले साबिकको महसुल दर पुनरावलोकन गरी मौसमी दर लगाउने प्रक्रिया अघि बढ़ाएको खबर कारोबारले लेखेको छ।
4: गाड़ी चालक अनुमति पत्र लाइसेन्सका लागि स्वास्थ्य परीक्षण गर्ने क्लिनिकहरूको सेवा प्रवाहमा अवरोध नगर्न सरकारका नाममा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।
5: विगतमा पटक पटक काठमाडौँमा आन्दोलन गरेका लघुवित्त पीड़ितहरूले फेरि माइतीघरमा आएर आमरण अनशन शुरू गरेका छन्। विगतमा लघुवित्त कम्पनी विरूद्ध आन्दोलनरत उनीहरू अहिले भने सरकार विरूद्ध आन्दोलनमा उत्रिएका हुन्।
4: पछिल्लो समय विद्युतीय गाड़ीहरूमा उपभोक्ताको आकर्षण बढ़दो छ। विशेष गरी विभिन्न कम्पनीका विद्युतीय कारको माग बढ़ी छ। माग अनुसार नै विद्युतीय गाड़ीको आयात पनि भइरहेको छ, तर त्यस अनुसार सड़क पूर्वाधार राम्रो बन्न नसकेको व्यवसायी र गाड़ी प्रयोगकर्ताहरूको गुनासो छ।
5: र सरकारले उच्च अधिकारी सहित ठूलो संख्यामा कर्मचारी दरबन्दी कटौती गरेको छ। अनावश्यक दरबन्दी हटाएर प्रशासनलाई चुस्त बनाउने योजना अनुसार दरबन्दी कटौती गरिएको सरकारको भनाई छ। काया कैरनमा अब पालो उखानको,
4: मान्छे राम्रो के राम्रो मन मिलेको राम्रो।
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
4: सुनसरीको जनजीवन सामान्यतर्फ उन्मुख, शान्ति कायम गर्न पाँच बुधे प्रतिबद्धता, अवस्था सामान्य बनाउन प्रधानमन्त्री सक्रिय नभएको भन्दै आलोचना।
5: आन्दोलनरत डाक्टर र सरकारबीच सहमति, आजदेखि अस्पतालका ओपीडी खुल्ने।
4: डिजिटल उपकरण अझै सीमित काममा मात्रै उपयोग, अनावश्यक महँगा उपकरण खरिद नगर्न विज्ञको सुझाव।
5: राष्ट्रिय सुरक्षाको कारण देखाउँदै चीन लक्षित अमेरिकाको नयाँ प्रतिबन्ध, मानवाकारको रोबोट र पावर इन्भर्टर आयातमा रोक, चीनको कड़ा विरोध।
4: र विश्वकप क्रिकेट लीग टूमा नेपालको लगातार चौथो हार।
5: र अन्त्यमा आजको कार्टुन, आज हामीले नयाँ पत्रिकाबाट रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। सुनसरीमा उत्पन्न तनाव साम्य पार्न प्रधानमन्त्रीले खासै सक्रियता नदेखाएको अनि विपक्षीले सहयोग गर्छु भन्दा पनि वास्ता नगरेको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ दाढ़ी पालेका, कालो चश्मा लगाएका, प्रधानमन्त्री जस्तै देखिने मान्छे कोठाभित्र कुर्सीमा गजदम्म बसिरहेका छन्। भित्रबाट ढोकामा आग्लो पनि लगाइएको छ अनि ढोकातिर हेर्दै उनी भन्दैछन्, म ढोकै खोल्दिन, विपक्षी भएर सरकारलाई सहयोग गर्ने रे। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौ। नमस्कार।
6: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
7: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू, छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाघ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
6: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
7: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र, प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
8: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री शाहीको पदभार ग्रहण, मन्त्रालय भागवण्डामा दुई दल बीच कुरा मिल्न भने बाँकी,
1: भाटीभारा माता नामले चिनिने एकजना पक्राउ, एक महिलालाई कुटपिट र दुर्व्यवहार गरेको आरोप,
0: कोहलपुर तीन शान्ति टोलमा सेफ्टी ट्याङ्की भित्र फसेर तीनजना कामदारको मृत्यु, कर्णालीमा पछिल्लो तीन वर्षमा पानीमा डुबेर 63 जनाको ज्यान गयो,
1: बाँकी राष्ट्रिय निकुञ्जमा बाघको संख्या 51 पुग्यो, पछिल्ला चार वर्षमा दोब्बरले बढ़्यो,
0: र विश्वकप क्रिकेट लीग दुईमा नेपालको लगातार चौथो हार।
1: हिमाल पहाड़ तराई जोड्छौं सबैलाई, बिहान 6:30 बजेको भेरी खबरबाट डिलु रावत र मधुबन विष्टको नमस्कार। तपाई हामीलाई radiobheri.com.np को साथै दैलेखको रेडियो मातृभूमि र रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगल बहादुर शाहीले पदभार सम्हाल्नु भएको छ। पदभार सम्हाल्दै मुख्यमन्त्री शाहीले विकास आयोजनाहरूको प्रगति विवरण देखिने गरी आयोजनाहरूको ट्र्याकिङ सिस्टम स्थापना तथा संचालन गरिने निर्णय गर्नुभएको छ। यस्तै सेवा प्रवाहमा सुधार सम्बन्धी नीति निर्माण गरी कार्यान्वयन गर्ने र सबै प्रकारका विपदहरूको जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि संघ र स्थानीय तहसँग समन्वय गरी क्विक रेस्पोन्स लगायतका कार्यलाई जोड़ दिने पनि निर्णय गर्नुभएको छ। प्रदेश प्रमुख एकराज जोशीले शाहीलाई पद तथा गोपनीयताको शपथ खुवाउनु भएको हो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संसदीय दलका नेता शाहीलाई प्रदेश प्रमुख जोशीले कर्णालीको पाँचौं मुख्यमन्त्रीको रूपमा नियुक्त गर्नुभएको हो। शाहीले कर्णालीमा नेकपाका 14 र एमालेका 10 सांसदको समर्थन सहित प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीका लागि दावी पेश गर्नुभएको थियो। शाही मुगु प्रदेश सभा दुईबाट तत्कालीन माओवादी र नेपाली कंग्रेस बीच भएको लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट विजय हुनुभएको थियो। उहाँले कर्णाली सरकारको भौतिक पूर्वाधार तथा शहरी सहकारी विकास मन्त्री भएर काम गरिसक्नु भएको छ। मन्त्रालयको भागभण्डा कुरा नमिलेका कारण मुख्यमन्त्री शाहीले अरू मन्त्री भने नियुक्त गर्न सक्नु भएन। सत्ता गठबन्धन गरेका एमाले र नेकपा बीच मन्त्रालय भागभण्डामा भने कुरा मिल्न बाँकी रहेको छ। सत्ताको नेतृत्व पाएको नेकपाले मुख्यमन्त्री र अन्य तीन मन्त्रालय पाउनुपर्ने बताएको छ भने एमाले चारवटा मन्त्रालय पाउनुपर्ने अडान राखेको छ।
1: सुर्खेत प्रहरीले धर्मको नाममा दुर्व्यवहार गर्ने पाथीभारा माता नामले चिनिने एक पुरूषलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महिलाको भेषमा प्रस्तुत हुने वीरनगर तीन एरीचोक बस्ने अन्दाजी 24 वर्षका पुरूष समीर थापा रहेका छन्। उनी पाथीभारा माताको नामले चिनिन्छन्। जिल्ला प्रहरीकारले सुर्खेतका प्रहरी नायक उपरीक्षक कविन्द्र सिंह बोहराले उनलाई हिजो बेलुकी 8 बजेतिर नियन्त्रणमा लिएको बताउनुभयो। उनले धर्मको नाममा झारफुक तथा हेराई बनाई गर्छु भन्दै महिलाहरूलाई दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ, जसमा उनले एक महिलालाई निर्घात कुटपिट गरेका देखिएका छन् भने अपशब्द प्रयोग गर्दै कुटपिट गरेपछि ती महिला निकै असहज भएको देखिएको छ। उनले अर्को महिलालाई भिडियो खिच्न भनिरहेका छन् भने खुट्टाको पैतला चटाउन भनिरहेका छन्। फोटो तथा भिडियोमा सामाजिक सञ्जालमा सार्वजनिक भएपछि जिल्ला प्रहरीकारले सुर्खेतका प्रहरी निरीक्षक दीपक मगराटीको कमाण्डमा खटिएको 9 जनाको प्रहरी टोलीले उनलाई नियन्त्रण लिएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
0: बाँकेको कोहलपुरमा निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र फसेर निसासेर तीनजनाको मृत्यु भएको छ। कोहलपुर तीन शान्ति टोल स्थित दया प्रसाद थारूको निर्माणाधीन घरको आँगनमा बनाइँदै गरेको सेफ्टी ट्याङ्कीमा फसेर तीनजना कामदारको ज्यान गएको जनाएको छ। यही वडाका 40 वर्षीय कालु थारू, 27 वर्षीय प्रकाश थारू र 33 वर्षीय बिर्जा थारूको सेफ्टी ट्याङ्कीभित्र निसासेर ज्यान गएको जिल्ला प्रहरीकारले बाँकेले जनाएको छ। बिहान 9 बजेको समयमा घरको आँगनमा बनाउँदै गरेको सेफ्टी ट्याङ्कीमा तीनजना कामदार फसेका हुन्। उनीहरू सेफ्टी ट्याङ्कीमा फसेको सूचना प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय कोलपुरबाट 15 सदस्यीय प्रहरी टोली घटनास्थल पुगे पनि बचाउन सकिएन। बाँकेका सूचना अधिकारी प्रतीत सिंह राठौरले जेसीबीको सहायताले सेफ्टी ट्याङ्की फुटाएर बिहान करिब 10 बजे तीनैजनाको शव निकालेको बताउनु भएको छ।
1: कर्णालीमा पछिल्लो 3 वर्षमा पानीमा डुबेर 63 जनाको मृत्यु भएको छ। यही अवधिमा 42 जना घाइते भएका छन् भने 47 जना बेपत्ता भएका छन्। आर्थिक वर्ष 80-81मा 35 जना, यसै गरी 81-82मा 28 र आर्थिक वर्ष 82-83मा 14 जनाले पानीमा डुबेर ज्यान गुमाएका हुन्। सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले आयोजना गरेको एक कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो। कार्यक्रममा कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक व्यापक चन्दले पानीमा डुबेर मृत्यु हुने मध्ये बाल बालिका, विद्यार्थी तथा पौडी खेल्न रूचाउने युवाहरूको संख्या बढ़िरहेको बताउनुभयो। उहाँले अधिकांश दुर्घटना खोला नाला, नदी तथा जलाशयमा पर्याप्त सावधानी नअपनाउँदा हुने उल्लेख गर्दै दुर्घटना भएपछि उद्धार गर्नुभन्दा दुर्घटना हुनै नदिने वातावरण निर्माण गर्नुपर्नेमा जोड़ दिनुभयो। समुदाय स्तरमा जनचेतना अभिवृद्धि गर्न र अभिभावक तथा स्थानीय तहलाई थप जिम्मेवार बनाउन आवश्यक रहेको उहाँको भनाइ छ। यस्तै कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव रोशनी श्रेष्ठले पानीमा डुबेर हुने दुर्घटना सार्वजनिक स्वास्थ्य र सामाजिक सुरक्षासँग जोड़िएको विषय भएकाले यसको रोकथामका लागि सबै पक्षकोले साझा प्रयास आवश्यकता रहेको औल्याउनु भएको छ। उहाँले बाल बालिका र युवालाई लक्षित गरी विद्यालय स्तरबाट सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने, जोखिमयुक्त क्षेत्रको पहिचान गरी आवश्यक सुरक्षा व्यवस्था गर्नुपर्ने तथा स्थानीय तह, प्रहरी, विद्यालय र समुदाय बीच समन्वयात्मक रूपमा काम गर्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा सहभागी सरकारवालाले पानीमा डुबेर हुने अधिकांश दुर्घटना सचेतना र सावधानी अपनाएमा रोक्न सकिने भन्दै जनचेतना अभिवृद्धि, उद्धार सम्बन्धी क्षमता विकास तथा जोखिमयुक्त क्षेत्र चेतावनी संकेत राख्ने कार्यलाई प्रभावकारी अगाडि बढ़ाउनु पर्ने बताएका छन्। उनीहरूले पानीमा डुबेर हुने दुर्घटना न्यूनीकरणका लागि सरकार, स्थानीय तह, समुदाय, अभिभावक र संचार माध्यम सबैले आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड़ दिएका छन्।
0: घरमै राहदानी वितरण सेवा अन्तर्गत दैलेखका 11 स्थानीय तहका सेवाग्राहीको घर घरमा पुगेर राहदानी वितरण शुरू गरिएको छ। जिल्ला प्रशासन कार्यालय दैलेख र जिल्ला हुला कार्यालय मार्फत सञ्चालन गरेको सेवाबाट हालसम्म 101 सेवाग्राही लाभान्वित भएका छन्। बाँकी तयारी अवस्थामा रहेकाले विवरण संकलन शुरू गरेको हुलाका कार्यालय दैलेखले जनाएको छ। नेपाल सरकारको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अन्तर्गत सरकारी सेवालाई नागरिक मैत्री नागरिकको घर दैलोमा पुर्याउने उद्देश्यका साथ जिल्ला हुलाका कार्यालयले गत जेठ 22 गतेदेखि घरमै राहदानी वितरण सेवा शुरू गरेको हो। जिल्ला हुलाका कार्यालयले जिल्लाभर पालिका स्तरीय हुला कार्यालय अन्तर्गत कार्यक्षेत्र निर्धारण गरी जिम्मेवारी बाँडफाँड गरेको छ। आवश्यक तालिम तथा निर्देशनपछि हुलाक मार्फत राहदानी सुरक्षित रूपमा सम्बन्धित सेवाग्राहीको घरमै पुर्याउने व्यवस्था गरेको कार्यालयले जनाएको छ। जिल्ला हुला कार्यालयका प्रमुख निर्मला थापाले घरमै राहदानी वितरण गर्ने व्यवस्था हुँदा नागरिकको समय तथा खर्च दुवै बचत हुने भएको र सरकारी सेवा प्रवाहलाई थप सहज बनाउन सहयोग पुगेको बताउनु भएको छ। सरकारी राहदानीसँगै नागरिकको प्रतिलिपि, नागरिकताको प्रतिलिपि, सवारी चालक अनुमति पत्र लगायतका अन्य सरकारी कागजात समेत हुलाक मार्फत घरमै उपलब्ध गराउने व्यवस्था मिलाएको पनि उहाँले बताउनु भएको छ। घरमै राहदानी प्राप्त गर्न चाहने सेवाग्राहीले हुलाक शुल्क स्वरूप 55 रूपियाँ बराबरको टिकट खर्च बेहोर्नुपर्ने व्यवस्था गरेको छ। यसले राहदानी लिन पटक पटक जिल्ला सदरमुकाम वा प्रशासन कार्यालय पुग्नुपर्ने बाध्यता हटाएको छ।
1: भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो विश्राम।
2: स्नातक तहमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ अन्तर्गत केन्द्रीय विभागहरूमा सञ्चालित स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 लागि विद्यार्थी भर्ना खुला गरिएको सम्बन्धित सबैमा जानकारी गराउँदछौ। आवेदन फारम वेबसाइट लगइन गरी आफ्नो संकाय, संस्था र विषय छनौट गरी आवेदन फर्म भर्न सकिनेछ।
2: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी कार्यक्रम बीई सिभिल, बीई कम्प्युटर, बीई हाइड्रो पावर। आवेदन दिने अवधि यही साउन 29 गते साँझ 5 बजे सम्म। प्रवेश परीक्षा भदौ 6 गते शनिबार। प्रवेश परीक्षा हुने स्थान ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभाग सानो सुर्खेत र एमआईसीडी काठमाडौँ। आवेदन फारम दस्तुर 2000 मात्र। आवेदन फारम दस्तुर बुझाउनको लागि नेपाल बैंक लिमिटेडमा रहेको ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालयको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ।
3: साथै आवेदन दस्तुर कनेक्ट आईपीएसबाट पनि तिर्न सकिनेछ। भर्ना प्रक्रिया तथा अनलाइन आवेदन भर्ने बारे आवश्यक जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका मिडवेस्ट युनिभर्सिटी वेबबाट डाउनलोड गर्न सकिनेछ वा ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभागमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ। सम्पर्क मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालय वीरेन्द्रनगर सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-699-35707, 98-496-56367 र 98-482-60422। सूचना
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
0: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
1: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522353 र मोबाइल नम्बर 9858056455।
0: सूचना
2: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत। सम्पर्क फोन नम्बर 0383524442, मोबाइल नम्बर 9858040913 र 9754967993। के तपाईँको नाक, कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
4: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा यही साउन 16 गते तेस्रो शनिबारको दिन यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
0: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्स फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 0383590693।
5: रेडियो भेरी एफएम।
1: तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री साईको पदभार ग्रहण मन्त्रालयमा भागभण्डामा कुरा नमिल्दा मन्त्रालय टुङ्गो लगाउन बाँकी, पाथिभारा माता नामले चिनिने एकजना पक्राउ, महिलामाथि कुटपिट र दुर्व्यवहार गरेको आरोप, कोलपुर 3 शान्ति टोलमा सेफ्टी ट्याङ्कीभित्र फँसेका 3 कामदारको मृत्यु, कर्णालीमा पछिल्लो 3 वर्षमा पानीमा डुबेर 63 जनाको ज्यान गयो लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर। जाजरकोटका स्थानीय तहका केन्द्रहरू सड़क सञ्जालसँग जोड़िएपछि सर्वसाधारणलाई सहजता भएको छ। सदरमुकाम खलंगादेखि सातवटा स्थानीय तहको प्रशासनिक केन्द्र सड़क सञ्जालमा जोड़िएपछि सर्वसाधारणलाई आउजाउमा सहज भएको हो। जाजरकोटको जुनीचाँटे गाउँपालिका, बारेकोट गाउँपालिका, नलगाड नगरपालिका, कुसे गाउँपालिका, छेडागाड नगरपालिका, शिवालय गाउँपालिकाको प्रशासनिक केन्द्रसम्म सवारी साधन पुगेपछि सर्वसाधारणलाई सेवा लिन सहज भएको छ। दुई दिनको पैदल दूरीमा रहेका गाउँ बस्तीमा सड़क पुगेपछि सरकारी सेवा लिन सर्वसाधारण एकै दिनमा सदरमुकाम पुग्ने गरेका छन्। भेरी नगरपालिका तीनका तेज विक्रम शाहले गाउँमा सड़क पुगेपछि सवारी साधन चल्न थालेपछि एकै दिनमा पुग्न सकिने बताउनुभयो। विगतमा सातवटा स्थानीय तहका सर्वसाधारणले सेवा लिन पैदलै हिँडेर आउजाउ गर्दा निकै शास्ति पाउने गरेकोमा अब सजिलो भएको उहाँको भनाइ छ। उहाँले गाउँ बस्ती सड़क सञ्जालसँग जोड़िएपछि सड़क स्थानीय उत्पादन बजारमा लैजान, बजारको वस्तु गाउँ बस्तीमा लैजान सहज भएको बताउनुभयो। स्थानीय सरकारले सड़क मर्मत तथा स्तरोन्नति नगर्दा बर्खामा भने सकस हुने गरेको स्थानीयको गुनासो रहेको छ। कुसे गाउँपालिका आठका चण्डिका रोकाईले जाजरकोट सदरमुकामदेखि पाँचकाटिया हुँदै प्रशासनिक केन्द्र लगायतका गाउँ बस्तीमा जोड़िएका सड़क मर्मतमा सरोकारवाला निकायले व्यवस्था गरेका कारण बर्खामा सर्वसाधारणले जोखिम मोल्दै हिँड्नु परेको गुनासो गर्नुभयो। स्थानीय तहको प्रशासनिक केन्द्र लगायत गाउँ बस्तीमा पुगेका सड़क मर्मत तथा स्तर उन्नति गरी जनताले आउजाउमा बाह्रै महिना सहज बनाउन सरोकारवाला निकायले पहल गर्नुपर्ने उहाँको भनाइ छ।
1: कर्णाली करिडोर अन्तर्गत कालीकोटको खुलालीदेखि हुम्लाको सल्लीसल्लासम्म सड़क खण्ड पर्ने घाटाचौरदेखि भुकमा खोलाको तट्टानी भीरमा सड़क ट्र्याक खोल्ने काम फेरि शुरू भएको छ। नेपाली सेनाको विकास निर्माण कार्यदलले पुनः काम शुरूआत गरेको हो। अघिल्लो आर्थिक वर्षमा सड़क खण्ड निर्माणको लक्ष्य जेठमै पूरा भएपछि रोकिएको काम नयाँ आर्थिक वर्षको बजेट निकासाको प्रक्रियासँगै सेनाले पुनः शुरू गरेको हो। यो सड़क खण्डमा ट्र्याक खोल्न बाँकी रहेको, सड़कको लम्बाई बढ़ी, उकालो तथा घुम्ती धेरै भएकाले सड़क विभागको सिफारिशमा नेपाल सरकारले निर्माणको जिम्मा नेपाली सेनालाई दिएको छ। नेपाली सेनाको कर्णाली करिडोर सड़क कार्यदल डाँडाका प्रमुख प्राविधिक सेनानी सुप्रसाद थकालीले निर्माण कार्य शुरू गरिएको बताउनुभयो। उहाँले गत आर्थिक वर्ष 82-83 त्यस सड़क खण्डमा 500 मिटर सड़कको ट्र्याक खोल्ने काम लक्ष्यमा राखिएकोमा जेठमै सम्पन्न भएको बताउनुभयो। घाटाचौरदेखि बद्री गाउँ हुँदै भुकमा खोलासम्म कुल 11.5 किलोमिटर सड़क खण्ड मध्ये गत आर्थिक वर्षसम्म 8 किलोमिटर सड़कको ट्र्याक खोल्ने काम सम्पन्न भएको छ। चालु आर्थिक वर्षमा बाँकी 3.5 किलोमिटर सड़कको ट्र्याक खोल्ने लक्ष्य राखिएको छ। सेनाका अनुसार 4-5 मिटर चौड़ा सड़कको ट्र्याक खोल्ने काम सम्पन्न भएपछि ट्र्याक तथा अन्य निर्माणका उपकरण सञ्चालनमा सहज भएका छन्।
0: बाँकी राष्ट्रिय निकुञ्जमा बाघको संख्या 51 पुगेको छ। राष्ट्रिय बाघ सर्वेक्षण 2082 नतिजा अनुसार बाघको संख्या 25 बढ़ेर अहिले 51 पुगेको हो। यो निकुञ्जमा सन् 2022 25 बाघ रहेका थिए। बाँकी राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कणेलले बाघको आहार प्रजातिका लागि घाँसे मैदानको व्यवस्थापनका कारण बाघको संख्या बढ़ेको बताउनुभयो। निकुञ्जमा सबैभन्दा पहिले 2013 बाघको संख्या 4 रहेकोमा 2018 बढ़ेर 21 पुगेको थियो। प्रमुख संरक्षण अधिकृत कणेलले बाघबाट हुने क्षति कम गर्न र चोरी शिकारी नियन्त्रणका लागि सधैँ चनाखो हुनुपर्ने बताउनु भएको छ। बाघको वासस्थान आसपासमा कृत्रिम पानी पोखरीको निर्माण गरिएको छ। अधिकृत कणेलले चुरे पहाड़बाट पानी ल्याएको र केही सोलर प्रविधिबाट वन्यजन्तुका लागि कृत्रिम पानी पोखरीको व्यवस्थापन गरेको बताउनुभयो। स्थानीय समुदाय, सरकार भएका निकाय, संघ संस्था लगायतका निकायले प्रयोग गरेको साझा प्रयासबाट बाघको संख्या बढ़नुमा मदत पुगेको उहाँको भनाइ छ। नेपाल सरकारले बाघ संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धता अनुरूप बाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले 2067 असार 28 गते बाँके, दाङ र सल्यानको 550 वर्ग किलोमिटर क्षेत्र समेटी नेपालको 10 राष्ट्रिय निकुञ्जको रूपमा बाँके राष्ट्रिय निकुञ्जको स्थापना गरिएको हो। यस निकुञ्जको पूर्वी सीमाना शिवखोला, पश्चिम कोहलपुर सुर्खेत राजमार्ग, त्यस्तै उत्तर चुरे पर्वत र दक्षिण पूर्व पश्चिम राजमार्ग रहेको छ। यस निकुञ्ज बाटेबाघ र हात्तीको महत्वपूर्ण वासस्थानको रूपमा रहेको छ।
1: बाँके दाङ तथा आर्थिक दाङमा गत आर्थिक वर्षमा 32 जनाले आमाको नामबाट नागरिकता प्राप्त गरेका छन्। जिल्ला प्रशासन कार्यालयले गत आर्थिक वर्ष 82-83 18,079 जनालाई नयाँ नागरिकता प्रदान गरिएको थियो। कार्यालयले सार्वजनिक गरेको प्रगति विवरण अनुसार 18,900 जनाले वंशजको आधारमा 22 जनाले आमाको नामबाट नागरिकता लिएका छन्। भेरी खबरमा खबरहरूको क्रम जारी नै छ, अहिलेलाई भने यो विश्राम।
6: के तपाईँलाई नसा तथा हात जोड्ने समस्याले सताइरहेको छ?
7: अब चिन्ता नगर्नुहोस्, चारवाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ ज्यूहरूबाट अर्थोस्कोपी र जोइन्ट रिप्लेसमेन्टका साथै हाट जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श, उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
6: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा,
7: घुँडा र कुमको दूरबीन प्रविधिद्वारा एसएल पीसीएल एमसीएल लगायत सबै लिगामेन्टहरूको शल्यक्रिया सेवा,
6: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चरसम्मको उपचार तथा शल्यक्रियाको सेवा,
7: नसा तथा हाड जोर्नी सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
6: एचसीआरसी अस्पताल चारवाहिनी रोड नेपालगंज बाँके। सम्पर्क नम्बर 081538150 र 081535151।
7: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
3: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
8: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
3: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
8: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
9: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
3: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
8: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670712484 र 97498040।
3: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ। सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
1: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीए मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको।
1: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिनेट इन्ट्रान्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083525414, मोबाइल 98581960, 98481936 र 98488966।
10: सबैको मन सुने
5: रेडियो भेरी एफएम।
1: तपाई अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। हाल देशभर मनसुनी बाढ़को प्रभाव रहेको छ। मनसुनको न्यूनचापी रेखा नेपालको पूर्वी भूभागमा सर्दन स्थानको आसपास तथा नेपालको पश्चिमी भूभागको सर्दन भन्दा उत्तरतर्फ रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाले कर्णाली, लुम्बिनी, सुदूरपश्चिम गण्डकी, प्रदेशमा साधारणतया बादल लागेको बताएको छ भने मधेस बागमती गण्डकी प्रदेशको तराई भूभागमा आंशिक ठाउँमा बादल लागेको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा र हिमपातको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अपील गरेको छ।
0: नेपाल चिकित्सक संघ र सरकार बीच पाँच बुधे सहमति भएपछि डाक्टरको देशव्यापी आन्दोलन फिर्ता भएको छ। वीरगंजको नारायण अस्पतालका चिकित्सकमाथि भएको आक्रमण र तोडफोडमा संलग्न व्यक्ति विरूद्ध कानूनी कार्यवाही गर्ने सहमति भएपछि संघले सबै आन्दोलनका कार्यक्रम फिर्ता लिई तत्काल स्वास्थ्य सेवा पुनः संचालन गर्ने निर्णय गरेको हो। सरकार र संघबीच स्वास्थ्य कर्मी र स्वास्थ्य संस्था सुरक्षा अधिनियम 66 दफा 2, 3 र 15 तथा मुलुकी अपराध संहिता 2074 दफा 272 र 232 र 233 संशोधनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संसद अधिवेशनमा संशोधन प्रस्ताव पेश गर्ने र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले आवश्यक समन्वय तथा सहजीकरण गर्ने सहमति भएको छ। सहमति अनुसार सरकारले उपभोक्ता संरक्षण ऐन 2075 रहेका स्वास्थ्य सम्बन्धी प्रावधान सहमति संशोधनका लागि नेपाल चिकित्सक संघका प्रतिनिधि सम्मिलित समिति 7 दिनभित्र गठन गर्ने भएको छ। यस्तै संघसँगै सकि भएका सबै सहमति कार्यान्वयन अवस्थाबारे समीक्षा गर्न 3 दिनभित्र अर्को समिति गठन गरिनेछ। स्वास्थ्य संस्थाको सुरक्षा सुनिश्चित गर्नका लागि पनि कार्ययोजना तयार गरिने र कार्यान्वयनको प्रगति नियमित समीक्षा गर्ने सहमति पत्रमा उल्लेख छ। डाक्टरहरूको आन्दोलनका कारण अस्ति र हिजो अस्पतालका उपचार गर्न आएका बिरामी स्वास्थ्य सेवाबाट वञ्चित भएका थिए।
1: भेरी खबरमा अब लागौं खेल खबरतर्फ। आईसीसी क्रिकेट विश्व लीग 2 अन्तर्गत चौथो खेलमा पनि नेपाल पराजित भएको छ। यसअघि नेपाल आयोजक नेदरल्याण्डसँग 1 तथा नामिबियासँग 2 खेलमा पराजित भइसकेको छ। घरेलु टोली नेदरल्याण्डसले दिएको 226 रनको लक्ष्य पछ्याएको नेपाल 48 ओभरमा 168 रनमा अल आउट भएसँगै पराजित भएको हो। नेपालका लागि आसिफ शेखले सर्वाधिक 38 रन बनाए भने कप्तान रोहित पौडेलले 26 तथा करण केसीले 23 रन बनाएका हुन्। इशान पाण्डे 16, गुलशन झा 11, भीम सार्कीले 10 रन बनाउँदा दिपेन्द्र सिंह एरी 6 रनमा आउट भएका हुन् भने केही समयमै कप्तान रोहित पौडेल पनि आउट भएका हुन्। यसँगै अब लीग 2 शीर्ष 4 पर्ने सम्भावना लगभग समाप्त भएको छ। नेदरल्याण्डस पनि श्रृंखलामा लगातार तेस्रो जित निकालेको छ। नेदरल्याण्डसले 31 खेलमा 38 अंक जोडेको छ। नेपालको 32 खेलमा 24 अंक छ। नेपालले बाँकी 4 मध्ये एकमात्र खेल हारे पनि शीर्ष 4 पर्ने सम्भावना पूर्ण रूपमा सकिनेछ। नेपालले ओमान र क्यानाडासँगको श्रृंखला खेल्न बाँकी रहेको छ। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
0: कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री शाहीको पदभार ग्रहण। मन्त्रालय भागभण्डामा 2 दल बीच कुरा मिल्न भने बाँकी।
1: पातिभारा माता नामले चिनिने एकजना पक्राउ, महिलालाई कुटपिट र दुर्व्यवहार गरेको आरोप।
0: कोहलपुर 3 शान्ति रोडमा सेफ्टी ट्याङ्की भित्र फसेरका 3 कामदारको मृत्यु। कर्णालीमा पछिल्लो 3 वर्षमा पानीमा डुबेर 63 जनाको ज्यान गयो।
1: बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या 51 पुग्यो, पछिल्लो 4 वर्षमा दोब्बरले बढ्यो।
0: र विश्वकप क्रिकेट लीग 2 नेपालको लगातार 4 हार।
1: हवस् त तपाईँ हाम्रो भेट अब अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सबै सहकर्मी सहित बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विशी विदा हुन्छौ। नमस्ते।

0: रेडियो भेरी एफएम 98.6 व्यक्ति 2.7 मेगाहर्ज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: सूचना
4: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ डाक्टर धमला हड्डी पुननिर्माण हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ
3: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ
4: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत शिक्षक तथा कर्मचारी आवश्यकता सम्बन्धी सूचना
5: बौद्ध ग्रामीण बहुद्देश्य सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित एसबीजी एकेडेमी एन्ड रिसर्च सेन्टरका लागि रिक्त हुन आएको विभिन्न पदमा शिक्षक तथा कर्मचारी पदपूर्ति गर्नुपर्ने भएकाले योग्य नागरिकहरूबाट यही साउन 11 गतेदेखि 25 गतेसम्म आइपुग्ने गरी आफ्नो शैक्षिक एवं प्राप्त गरेका अनुभवको प्रमाण पत्र सहित दरखास्त दिन हुन अनुरोध गर्दछौ
4: विशेष शिक्षक कम्प्युटर विषय कक्षा 1-5 सम्म आवश्यक संख्या 1 जना आवश्यक न्यूनतम योग्यता कम्प्युटर विज्ञान आईटी वा सम्बन्धित विषय अथवा त्यस क्षेत्रमा स्नातक तह अध्ययनरत माथिल्लो योग्यता भएको प्रथम श्रेणीमा उत्तीर्ण अध्यापन अनुमति पत्र भएको योग्य अनुभवी प्रविधि मैत्री शिक्षणमा दक्ष अंग्रेजी भाषामा दखल भएको व्यक्तिलाई ग्राह्यता दिइनेछ लेखापाल 1 जना व्यवस्थापन संकायमा +2 वा प्रवीणता प्रमाण पत्र तह उत्तीर्ण गरी स्नातक तह अध्ययनरत वाञ्छनीय योग्यता दैनिक वित्तीय कारोबार व्यवस्थापन गर्न सक्ने लेखापाल एवं लेखाका अभिलेख व्यवस्थापन गर्न सक्ने मासिक त्रैमासिक वार्षिक वित्तीय प्रतिवेदनहरूका साथै कर्मचारी तलब र बजेट विवरणहरू तयार गर्न सक्ने मासिक शुल्क संकलन गर्ने तथा विभिन्न सप्लायर्सहरूलाई रकम भुक्तानी गर्ने एवं कर व्यवस्थापन सम्बन्धमा ज्ञान भएको व्यक्तिलाई विशेष ग्राह्यता दिइनेछ
5: रिसेप्सनिस्ट 1 जना आवश्यक न्यूनतम योग्यता मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा +2 वा सो सरह उत्तीर्ण नेपाली र अंग्रेजी भाषामा स्पष्ट रूपमा बोल्न लेख्न तथा संवाद गर्न सक्ने कम्प्युटरको आधारभूत ज्ञान एमएस वर्ड एक्सल इमेल इन्टरनेट आदि भएको साथै शिष्ट अनुशासित जिम्मेवार तथा सकारात्मक व्यवहार भएको रिसेप्सनिस्ट प्रशासन वा ग्राहक सेवा क्षेत्रमा 1-2 वर्षको कार्य अनुभव कार्यालय व्यवस्थापन तथा अभिलेख व्यवस्थापन सम्बन्धी ज्ञान टेलिफोन संचालन पत्राचार तथा आगन्तुक व्यवस्थापनको अनुभव नेपाली र अंग्रेजी बाहेक अन्य स्थानीय भाषामा समेत संवाद गर्न सक्ने समय व्यवस्थापन समस्या समाधान र टोलीसँग समन्वय गर्ने क्षमता आकर्षक व्यक्तित्व व्यावसायिक प्रस्तुति र उच्च नैतिक आचरण भएको सेवा सुविधा संस्थाको नियम अनुसार हुनेछ
4: दरखास्त फारम भर्ने तरिका र पेश गर्नुपर्ने कागजातहरू दरखास्त फारम विद्यालय वा बौद्ध ग्रामीण बहुद्देश्य सहकारी संस्था लिमिटेडको सेवा केन्द्रहरू वा संस्थाको आधिकारिक वेबसाइट www.bgmcl.com/career डाउनलोड गरी रितपूर्वक भरी संस्थाको पायक पर्ने सेवा केन्द्रहरूमा निम्न बोमोजिमका कागजातहरू र 300 रूपियाँ दरखास्त दस्तुर सहित यही साउन 25 गतेसम्म कार्यालय समयभित्र बुझाउनु पर्नेछ आवश्यक कागजातहरू नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि फोटोसहितको व्यक्तिगत विवरण सीभी र सम्बन्धित तालिमको प्रमाणपत्रको अनुभव पत्र भर्ना छनौट प्रक्रिया यस पदका लागि योग्यता पुगेका उम्मेद्वारहरूबाट अन्तिम मितिसम्म रितपूर्वक आएका दरखास्त फारमहरू उप आवश्यक कार्यवाही गरी संस्थाको केन्द्रीय कार्यालयमा अन्तर्वार्ता एवं सिप परीक्षण कार्यक्रम आयोजना गरी उत्कृष्ट उम्मेद्वारहरू संस्थाको सेवाको लागि छनौट गरिनेछ
5: पदपूर्ति समिति बौद्ध ग्रामीण बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्र नगर 9 लाठी कोइली सुर्खेत सम्पर्क फोन नम्बर 083-590-426
6: तपाईँको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता
7: चारबाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ
6: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस् बच्चाहरूमा निमोनिया
7: झाडा पखाला
6: दादुरा
7: पोलियो
6: कुपोषण
7: एनिमिया
6: मम्स
7: दम
6: टाइफाइड
7: र पिलिया नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
6: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
7: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
8: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने फर्म, पावर ट्रिलर, सोलर पम्प, कम्पाउण्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेस मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वीरेन्द्रनगर, सुर्खेत। फोन नम्बर 083-520-045।
3: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
4: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
3: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
4: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
3: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौ। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिऊ, आशा जगाऊ, जीवन बचाऊ।
4: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
3: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
4: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
9: रेडियो भेरी एफएम

0: the extreme energy drink.
1: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ म्याक लिभ मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लोपट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-4-80-50-227। मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट मुसोममा बीबीए र बीएचएम कार्यक्रमका लागि नयाँ भर्ना खोल्यो।
3: नयाँ शैक्षिक सत्र 2083-84 को लागि बीबीए र बीएचएम को लागि भर्ना खुल्ला गरेकाले आधुनिक पाठ्यक्रम र अत्याधुनिक सिकाई प्रविधि सहित भर्ना आवेदन खुलेकाले इच्छुक विद्यार्थीहरूले समयमै सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ।
1: सिट संख्या सीमित रहेकाले इच्छुक विद्यार्थीले समयमै सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ।
3: आवेदन फारम बुझाउने अन्तिम मिति यही साउन 22 गते सम्म, प्रवेश परीक्षा साउन 26 गते बिहान 8 बजे।
4: थप जानकारीको लागि मौसम प्रशासनमा सम्पर्क गर्न सकिनेछ। मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट मौसम वीरेन्द्रनगर सुर्खेत। फोन नम्बर 083-525-352 98-582-601 र 98-482-29-324।
5: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रिएर
1: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो
2: हामी कहाँ एलजी सामसुङ औरा स्काई ओर्थ कम्पनीका टीवी फ्रिज वाशिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी वाशिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-580-40-519 र 98-580-51-715।

0: जय नेपाल सत्य सेवा सुरक्षणम कार्यक्रम ट्राफिक अपडेटमा यहाँहरूलाई हार्दिक स्वागत छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तर्फबाट म प्रहरी सहायक हवलदार राधा सुवेदी उपस्थित भइसकेको छु। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र रेडियो भेरिया एफएम सुर्खेतको सहकार्यमा यो कार्यक्रम उत्पादन गरिएको हो। तपाई कार्यक्रम ट्राफिक अपडेट रेडियो भेरिया एफएम 98.6 र 102.7 मेगाहर्जमा प्रत्येक दिन बिहान 7:15 बजेदेखि सुन्न सक्नुहुनेछ। विशेष गरेर कार्यक्रम ट्राफिक अपडेटमा हामी गत 24 घण्टामा कर्णाली प्रदेशभर भएका ट्राफिक गतिविधिका बारेमा तपाईलाई जानकारी गराउनेछौ। अब लागौं आजका मुख्य ट्राफिक अपडेट तर्फ। दैलेखको गुराँस गाउँपालिका एक महिना खोला स्थित फोर्स गाड़ी दुर्घटना हुँदा फोर्स गाड़ी चालक सहित गाड़ीमा सवार 6 जना घाइते भएका छन्। हिजो बिहान 8:30 को समयमा कर्णाली राजमार्ग अन्तर्गत सुर्खेतदेखि अछामतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश 01001-3072 नम्बरको फोर्स गाड़ी अनियन्त्रित भई सड़कदेखि 400 मिटर तल खस्न जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परि घाइते भएका फोर्स गाड़ी चालक जिल्ला अछाम कमल बजार बस्ने वर्ष 26 का विकास शाही, गाड़ीमा सवार सोही ठाउँ बस्ने वर्ष 19 का सुमन साई, सहचालक वर्ष 26 का अशोक साई, सुर्खेत बराताल गाउँपालिका 7 बस्ने वर्ष 25 का जितेन्द्र दर्लामी, वर्ष 29 की मनमाया दर्लामी र वर्ष 6 का किसान दर्लामी घाइते भएका हुन्। घाइते 5 जनाको कर्णाली केयर सुर्खेतमा उपचार भइरहेको छ भने 1 जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका 12 तीनकुने चोक स्थित मोटरसाइकलले पैदलार्थीलाई ठक्कर दिँदा पैदलार्थी र मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्। हिजो साँझ 8:30 को समयमा आयल निगमदेखि तीनकुने चोकतर्फ आउँदै गरेको कर्णाली प्रदेश 02003-4702 नम्बरको मोटरसाइकलले पैदलार्थी सुर्खेत पञ्चपुरी नगरपालिका 5 बस्ने वर्ष 22 का गोपाल योगीलाई ठक्कर दिँदा गम्भीर घाइते भएका हुन् भने मोटरसाइकल चालक दैलेख गुराँस गाउँपालिका 4 बस्ने वर्ष 25 का नगेन्द्र ओली पनि घाइते भएका हुन्। घाइते दुवैजनाको नेपालगंज न्यूरो हस्पिटलमा आईसीयूमा राखी उपचार भइरहेको छ। दुवैजनाको अवस्था सिरियस रहेको बताइएको छ। कर्णाली प्रदेशको गत आर्थिक वर्ष 2082-83 ट्राफिक कार्यवाहीमा 2,09,775 जना सवारी चालक ट्राफिक कार्यवाहीमा परेका छन् भने 2,72,16,000 राजस्व संकलन भएको छ। गत आर्थिक वर्षको सवारी दुर्घटनाको संख्या 1,197 वटा सवारी साधनहरू दुर्घटनामा परेका छन्। 135 जनाको मृत्यु भएको छ भने 2,305 जना घाइते भएका छन्। ट्राफिक कार्यवाहीमा परे 103 सवारी साधनहरू। कर्णाली प्रदेशका 10 वटा जिल्लामा चल्ने सवारी साधनहरूले ओभरलोड, मादक पदार्थ सेवन, लापरवाहीका साथ सवारी साधन चलाएको, कागज पत्र साथमा नबोकेको लगायतका कसुर गरी ट्राफिक नियम उल्लंघन गर्दा जम्मा 103 वटा सवारी साधनहरू ट्राफिक कार्यवाहीमा परेका छन्। 69 स्थानमा भएको जनचेतनामूलक कार्यक्रमबाट 4512 जना लाभान्वित भएको कर्णाली प्रदेशका 10 जिल्लाका विभिन्न 69 स्थानमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गरिएको जनचेतनामूलक कार्यक्रमबाट 4512 जना चालक सहचालक र सर्वसाधारणहरू लाभान्वित भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुरोध, तीव्र गति र जिगज्याग गरी सवारी साधन नचलाऊ, चक्कर आइरहेको छ वा निन्द्रा लागिरहेको छ भने गाडी नचलाऊ, पैदलातीले बाटो काट्दा सड़कको दायाँ बायाँ दुवै साइड हेरेर मात्र बाटो काट्ने गरौं, प्रतिस्पर्धा र लापरवाही गरी सवारी साधन नचलाऊ, घुम्ती तथा रोकिराखेको ठूलो सवारी साधनको अगाडि वा पछाडिबाट बाटो काट्ने नगरौं, रातको समयमा अरू सवारी साधनलाई बाधा हुने गरी हाइलाइटको प्रयोग नगरौं, साइड मिरर र साइड लाइटको सधैं प्रयोग गरौं, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौं, ट्राफिक बत्ती संकेत र चिन्हहरूको पालना गरौं, हतार गरी सवारी साधन कहिल्यै नचलाऊ र हतारमा सडक पार समेत नगरौं। सवारी दुर्घटना, सवारी साधन चोरी निकासी र ट्राफिक नियम सम्बन्धी कुनै पनि जानकारी वा सूचना दिन वा लिनु परेमा ट्राफिक प्रहरीको टोल फ्री नम्बर 103 वा 98582999 सम्पर्क गर्नुहोला। आजको ट्राफिक अपडेट यति नै। भोलि पुनः ट्राफिक अपडेटका साथमा उपस्थित हुने नै छौ। आज भने म राधा सुवेदी विदा चाहन्छु। हस्त धन्यवाद। जय नेपाल।
1: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
2: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगंज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के। हुक्क छु म त।
3: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
2: यो हो र? त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगंज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
3: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन। सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
2: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
3: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आईबीएस, आईबीडी र आन्द्रा सुनिएको रोगको जरैदेखि उपचार।
2: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048-39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
3: के के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
3: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
3: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्धपथ लाइन, गरिमा विकास मैंकमुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
4: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट भायनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्स्क्राइब गर्नुहोस् भायनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। भायनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।
5: जिन्दगीले पनि केही लथर बाटो लाग्दा आएको छैन, विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन, तिमी गर्ने
6: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
5: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्या हो दाजु? मैले
6: अब इन्डिया नै जाने सुर कस्या भए गोकाय मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
5: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
6: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ, मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
5: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
6: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि, यसको लागि त काठमाडौँमा रहेको रोकाय मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
5: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गएर के हो कसो।
6: ल टिपिराग, फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।

0: लोकतन्त्रमा बहुमतको शासन महत्वपूर्ण हुन्छ, तर के बहुमतको निरङ्कुशता लोकतन्त्रका लागि खतरनाक हुन्छ? के शक्ति सन्तुलन बिना कुनै पनि शासन व्यवस्था स्थिर रहन सक्छ? तपाईँ किताब चर्चा सुन्दै हुनुहुन्छ। आजको अङ्कमा हरि शर्मा, एलेक्जेन्डर ह्यामिल्टन, जेम्स म्याडिसन र जोन जेद्वारा लिखित ऐतिहासिक दस्तावेज द फेडरलिस्ट पेपर्सका महत्वपूर्ण दुई भागबारे चर्चा गर्दै हुनुहुन्छ। विशेष गरी फेडरलिस्ट नम्बर 10 र फेडरलिस्ट नम्बर 51 समेटेका विचारहरू आज पनि लोकतन्त्रका लागि किन महत्वपूर्ण छन् भन्ने कुरामा आजको अङ्क केन्द्रित छ। फेडरलिस्ट नम्बर 10 जेम्स म्याडिसनले लोकतन्त्रका फ्याक्सन अथवा दल वा समूहहरूको प्रभावबारे चर्चा गरेका छन्। जब समाज विभाजित हुन्छ, के राज्यले निष्पक्ष रूपमा शक्ति सन्तुलन कायम राख्न सक्छ? के बहुमतको शासनले अल्पसंख्यक अधिकारको रक्षा गर्न सक्छ? म्याडिसनले संघीय प्रणालीमा यस्तो समस्याको समाधान कसरी हुन्छ भन्ने व्याख्या गर्छन्। फेडरलिस्ट नम्बर 51 शक्ति सन्तुलन र नियन्त्रणको अवधारणाबारे चर्चा गरिएको छ। म्याडिसनले सरकारका विभिन्न अंगहरू, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका बीच शक्ति सन्तुलन, चेक एण्ड ब्यालेन्सेस किन आवश्यक छ भन्ने तर्क गर्छन्। के वर्तमान लोकतन्त्रमा शक्ति सन्तुलन कायम छ? अब सुन्नुहोस् हरि शर्माबाट द फेडरलिस्ट पेपरका यी दुई महत्वपूर्ण लेखहरूबारे चर्चा।
1: नमस्कार, किताब चर्चामा यहाँलाई स्वागत छ। अघिल्लो हप्ता मैले एलेक्सी टोकभिलको डेमोक्रेसी इन अमेरिका चर्चा गरेको थिएँ, किनभने अहिले संसारभर जुन किसिमको ट्रम्प एडमिनिस्ट्रेसनले कुराहरू उठाइरहेको छ, या त्यो ट्रेडमा होस्, व्यक्तिगत नेतृत्वका सन्दर्भमा होस्, या मेजोरिटी माइनोरिटीका विषयमा अमेरिकी समाजका बारेमा जुन चर्चा उठाएको छ, त्यसको लाई बुझ्नलाई, यसको ऐतिहासिक धरातल बुझ्नलाई सजिलो हुन्छ भनेर मैले, किनभने अहिले अमेरिकी लोकतन्त्र सबैको चासो भएको हुनाले डेमोक्रेसी इन अमेरिका चर्चा गरेको थिएँ एलेक्स टोकोभिलको। यो साता मैले पुरानो क्लासिक किताब जो राजनीतिक चिन्तनका सन्दर्भमा, अमेरिकाको संवैधानिक इतिहासका सन्दर्भमा र अहिले जुन चर्चा र चासो उठेको छ, जुडिसियरी र एक्जिक्युटिभको सम्बन्ध के हुने हो, कंग्रेस अथवा लेजिस्लेचर विधायकको सम्बन्ध के हुने हो, अमेरिका कता गइरहेको छ, 250 वर्षभन्दा बढी अविच्छिन्न रूपमा लोकतन्त्र उपभोग गर्दै आएको र विश्वमा लोकतन्त्रको मानक भएको देशमा लोकतन्त्र नै अथवा प्रजातन्त्र नै खलबलिएको जस्तो अनुभव भएको छ। साँच्चै नै यो खलबलिएको हो। अमेरिकाको कन्स्टिट्युसन ड्राफ्ट गर्ने सन्दर्भमा विभिन्न कन्भेन्सन्सहरूमा अमेरिकन स्टेटहरू, जो अहिले 50 स्टेट, त्यो स्टेट्सहरूको विभिन्न किसिमको निगोसिएसनबाट अमेरिकन फेडरल कन्स्टिट्युसन बनेको हो। त्यो स्थापना कालको सन्दर्भमा अमेरिकन वार अफ इन्डिपेन्डेन्स, स्वतन्त्रता बेलायतबाट प्राप्त भइसकेपछि, जब जुन 1788 कन्स्टिट्युसन रेटिफाइड भयो, त्योभन्दा अगाडि कस्तो परिस्थिति थियो र त्यो परिस्थितिमा विशेषतः तीनजना विद्वानहरू जो प्रकारान्तरले पछिल्लो समयमा गएर प्रेसिडेन्ट, चिफ जस्टिस र चाहिँ चिफ डिप्लोम्याट अमेरिकाको भए, उनीहरूले विभिन्न स्टेटहरूले कन्स्टिट्युसनलाई अनुमोदन गर्ने सन्दर्भमा, किनभने वार अफ इन्डिपेन्डेन्सले अमेरिकालाई एउटा कन्फेडरेट बृहत्तर संघको रूपमा कल्पना गरेको थियो र जो संघहरू अमेरिकन संघमा आएका थिए, संघहरू जो अमेरिकन संघमा आएका थिए, ती संघहरूले कन्स्टिट्युसनको जुन ड्राफ्ट थियो त्यसमा छलफल गरेर स्टेटको तर्फबाट इन्डोर्स गर्नुपर्ने थियो अथवा त्यसलाई लागू गर्नुपर्ने थियो। त्यो सन्दर्भमा थुप्रै स्टेटहरूले त त्यसलाई छलफल गरे, तर न्युयोर्क र केही अन्य स्टेटहरूले संघमा जाँदाखेरि संघको अधिकार कटौती हुने, इन्डिभिजुअल राइट र चाहिँ लिडरसिप कस्तो हुने, प्रेसिडेन्टको स्वरूप कस्तो हुने, कतै राजा फ्याँकेपछि फेरि राष्ट्रपति नै राजा हुने हो कि अथवा सेनेटको भूमिका के हुने, विभिन्न यावत विषयहरूमा चाहिँ चर्चा परिचर्चा चलेको बेलामा तीनजना राइटरहरू जसले न्युयोर्क ग्याजेटियरमा छद्मनाममा पब्लिसर्सको नाउँमा लेख लेखे र त्यसलाई चाहिँ प्रसिद्ध त्यो लेखहरू कोसँगालो पछि आएर फेडरलिस्ट पेपरको नाउँमा प्रसिद्ध भयो। त्यसमा जेम्स म्याडिसन मुख्य अभियन्ता थिए जो प्रकारान्तरमा अमेरिकाको राष्ट्रपति भए, एलेक्जेन्डर ह्यामिल्टन चिफ जस्टिस भए अनि जन जे जसले सेपरेसन अफ पावर र जुडिसियरीको बारेमा फेडरलिस्ट पेपरमा लेखे ती चाहिँ चिफ डिप्लोम्याट र चाहिँ फाइनेन्स को हेर्ने ट्रेजरी सेक्रेटरी भए। यी तीनजना लेखकहरूले छद्मनाममा किन गरे भने कि अमेरिकन कन्स्टिट्युसन बन्ने बेलामा, रेटिफिकेसन हुने बेलामा त्यसलाई चाहिँ ग्रेट मुभमेन्ट अफ कन्भर्सेसन और डिस्कसन भन्ने गरिन्छ, किनभने अमेरिकाभरि व्यापक थियो कि बेलायतबाट स्वतन्त्र भइसकेपछि कस्तो व्यवस्था बनाउने, यी साना साना राज्यहरू जो चाहिँ विभिन्न कारणबाट चाहिँ इन्डिपेन्डेन्ट थिए ती कसरी एक ठाउँमा आउन सक्छन्, यी उनीहरूकोसँग एउटा लुज कन्फेडरेट अथवा महासङ्घ हुने हो कि या सङ्घ हुने हो भन्दाखेरि सुरुको अवस्था चाहिँ महासङ्घको अवस्था थियो, लुज कन्फेडरेसन्स भनिन्छ महासङ्घ, तर छुटिन पाउने अधिकार अमेरिकन कन्स्टिट्युसनले उनीहरूलाई दिएको थियो, फाउन्डिङ कन्स्टिट्युसनले दिएको थियो कि हामीहरू चित्त बुझेन भने छुटिन पाउने र सबैले आफ्नो किसिमको अर्थव्यवस्था गर्न पाउने, मनिटरी सिस्टम फाइनेन्स सिस्टम राख्न पाउने थियो। तर के भयो भने बेलायतबाट स्वतन्त्र भएको नयाँ मुलुक आपसमै लड्ने र धेरै कमजोर देखिन थालेपछि होइन कन्फेडरेसन होइन महासङ्घ होइन हामीलाई सङ्घ चाहिन्छ, युनियन चाहिन्छ, फेडरलिजम चाहिन्छ भन्ने आग्रहसहित यी तीनजना राइटरहरूले न्युयोर्क स्टेटलाई कन्स्टिट्युसनमा सपोर्ट गर्नको लागि भोटमा सपोर्ट गर्नको निम्ति उनीहरूले त्यो लेखेर यसको रियाक्सनमा एन्टी फेडरलिस्ट पेपर पनि जसले चाहिँ होइन सङ्घ चाहिँ खुकुलो हुनुपर्छ, यसको अधिकारहरू आफ्नो किसिमले हुनुपर्छ भन्ने थियो। यसै बीचमा यो फेडरलिस्ट पेपर्सहरू चाहिँ 1787 बाट मे 1788 करिब एक वर्षको दौरानमा, एक वर्ष भएन, करिब 6-7 महिनाको दौरानमा यिनीहरूले 85 आफ्नो अपिल थ्योरिटिकल एक्सपोजिसन्सहरू पब्लिकमा छापे छलफलको लागि र विभिन्न पत्र पत्रिकाहरूले त्यस समयको पत्र पत्रिकाहरूले ती लेखहरूलाई चाहिँ अमेरिकन समाजको र राजनीतिकोमा भएको तीव्र बहसको रूपमा, फियर्स डिबेटको रूपमा त्यसलाई लिएका छन्। जब मे 1788 फाइनल 85 पेपर 85 पेपर छापियो त्यसले भविष्य कस्तो हुनेछ भन्ने पनि केही कुरो इंगित गरेको छ र मलाई के लाग्छ भने अहिले फर्केर अमेरिकामा जे भइराखेको छ फाउन्डिङ फादर्सहरू यिनीहरू सबै कन्भेन्सनमा सिग्नेचर गर्ने मान्छेहरू हुन्, यिनीहरूले के देखेका थिए र किन फेडरलिस्ट पेपर लेखे र अहिले अमेरिकाको लोकतन्त्रमा जे किसिमको खलबलाहट आएको छ भन्ने महसुस भएको छ त्यसलाई हामीले कसरी हेर्ने भन्ने छ। अब किताबको रूपमा चाहिँ यो धेरै फेडरलिस्ट पेपर भन्ने बित्तिकै गुगलमा अथवा लाइब्रेरीहरूमा जहाँ गएर खोजे भने पनि प्रशस्त यसको रेफरेन्सहरू पाइन्छ र मसँग जुन मैले फेडरलिस्ट पेपर पढेँ त्यो चाहिँ पेङ्गुइन पब्लिकेसन्सको हो र फेरि यो एडिट गर्ने काम, यसलाई सम्पादन गर्ने काम चाहिँ कोर्नेल विश्वविद्यालयका प्रोफेसर आइजक क्रेमेनले गरेका हुन् जसले अघिल्लो पटकको एलेक्स टकोभिलको डेमोक्रेसी इन अमेरिका पनि सम्पादन गरेका थिए। यसमा 85 पेपर छ विभिन्न आग्रहसहितको, संविधान कस्तो हुनुपर्छ, किन यसलाई हामीले परिमार्जन गर्न जरुरी छ, र मेन आर्गुमेन्ट चाहिँ यो फेडरलिस्ट पेपरको के हो भने अमेरिका चाहिँ स्ट्रङ फेडरल युनिट हुनुपर्दछ, स्ट्रङ गभर्मेन्ट चाहिन्छ, खुकुलो सङ्घ भएर हुँदैन, कसिलो सङ्घ चाहिन्छ भन्ने किसिमको आर्गुमेन्ट गरेको छ। त्यो नम्बरमा छ फेडरलिस्ट पेपर 1, 2, 3, 4 गर्दै 85 छ। सबै 85 पेपरको बारेमा चर्चा गर्न त यो पोडकास्टमा सम्भव भएन, तर मुख्य केही फेडरलिस्ट पेपरहरूको बारेमा चाहिँ म कुरा गरौँला, ताकि त्यसले केही इंगित गर्छ अहिलेको समय बुझ्नलाई जस्तो लाग्छ। यसको ध्येय चाहिँ के थियो भने खुकुलो महासङ्घ होइन, बलियो सङ्घ चाहिन्छ, नेतृत्व दरिलो चाहिन्छ। किनभने हामीले अमेरिकन इतिहासलाई पल्टाएर हेर्यो भने यो कन्स्टिट्युसन एडप्ट भइसकेपछि जुलाई 4 कन्स्टिट्युसन एडप्ट भयो 1788, त्योभन्दा अगाडिको समयमा चाहिँ अमेरिकामा सिभिल वार पनि भएको थियो अब्राहम लिङ्कनको थाइमा, त्यसले गर्दा अलिकता तिक्त परिस्थिति पनि थियो, कता कता भित्रभित्र अमेरिका उकुस मुकुस भएको जस्तो परिस्थिति थियो। अमेरिकन सिभिल वारलाई भन्दाखेरि के भने चाहिँ हुन त विश्वयुद्धहरूमा धेरै मान्छे मरे, तर एउटा मुलुकभित्र भएको आन्तरिक द्वन्द्वमा सबभन्दा बढी मानिसहरू हताहत भएको र ठूलो हिंसा भएको भन्छ। त्यो हिंसाबाट कसरी पिसफुल कन्स्टिट्युसनल ट्रान्जिसन भयो त्यो पनि इतिहासकारहरूको निम्ति अथवा पोलिटिकल सिस्टम अध्ययन गर्नेहरूको लागि महत्वपूर्ण पुस्तक हुन्छ। अब यो तीनजना राइटरले जब कन्स्टिट्युसनको फिलाडेल्फियामा डिबेट हुँदै थियो, त्यो पब्लिक ओपिनियनलाई र डेलिगेट्सहरूलाई स्वे गर्नको लागि, उनीहरूलाई प्रभावित गर्नको निम्ति यो पेपर लेखिएको भनिन्छ। र यो फेडरलिस्ट पेपर भन्छ लेखिँदा पत्रिकामा छापिँदाखेरि चाहिँ न्युयोर्कको पत्रिकामा छापियो, छापिने बेलामा चाहिँ एउटा ग्रिक पब्लिसियस भन्ने एउटा चाहिँ पोलिटिकल स्टेट्समेनको नाउँमा चाहिँ सबैले तीनैजना राइटरले एउटा यत्रो अन्डरस्ट्यान्डिङ देखिन्छ कि यो फलानाले लेखेको नभन्ने तर के भने एउटै नाउँमा छाप्ने भनेर छद्मनाममा छापिन्छ। तर पछि राइटिङको स्टाइलबाट, आर्गुमेन्टहरूबाट, विभिन्न किसिमको एनालिसिसहरूबाट अब त स्थापित भइसक्यो 85 जुन फेडरलिस्ट आर्गुमेन्टहरू छ, फेडरलिजमको पक्षको आर्गुमेन्टहरू छ, के भन्छ सेपरेसन अफ पावरका सन्दर्भमा, जुडिसियरीका सन्दर्भमा, अहिले हामीले जुन अमेरिकन कन्स्टिट्युसन सबभन्दा सानो कन्स्टिट्युसन भन्छ संसारको, त्यसमा त्यसको टिकाको रूपमा, त्यसको व्याख्याको रूपमा यो फेडरलिस्ट पेपरलाई लिन्छ। र अलेक्जान्डर ह्यामिल्टनले चाहिँ 21 पेपर लेखेछन्, जेम्स म्याडिसनले 29 पेपर र जन जेले 5 पेपर लेखेछन्। र त्यो सबै हेर्दाखेरि दुईटा पेपर चाहिँ सबैभन्दा महत्वपूर्ण मानिन्छ फेडरलिस्ट पेपरहरू मध्ये। एउटा चाहिँ त्यो दुइटैको राइटर चाहिँ तपाईँको जेम्स म्याडिसन हुन्, एउटा हो फेडरलिस्ट पेपर नम्बर 10, अर्को हो फेडरलिस्ट पेपर 51। फेडरलिस्ट पेपर 10 चाहिँ सङ्घ बन्ने क्रममा केले मान्छेलाई ड्राइभ गर्छ, सङ्घको फेडरल एन्टिटीको स्वरूप कत्रो हुनुपर्छ, त्यो बेलामा पनि मल्टिपल कल्चर्स, किनभने संसारका विभिन्न ठाउँका मान्छेहरू, युरोपका बेसिकली र अरू ठाउँका मान्छेहरू पनि गएर बसोबास गर्न थालिसकेका थिए, इन्डिभिजुअल फ्रिडम र कमिङ टुगेदर, व्यक्तिगत स्वतन्त्रता र सङ्घको बीचको सम्बन्ध के हुन्छ। हामीले विभिन्न यो पोडकास्टमा मैले कुरा गरेको छु, इक्वालिटी र लिबर्टीको रिलेसनसिप ब्यालेन्स गर्न नै, सम्बन्धलाई सन्तुलनमा ल्याउने नै अहिलेको हाम्रो समयको गएको 200 पोलिटिकल फिलोसफीको चुनौती हो, कसरी व्यक्तिगत स्वतन्त्रता र सामूहिक हित, इक्वालिटी सामूहिक हितको निम्ति छ, समानता, तर इक्वल हुँदाहुँदै हाम्रो स्वतन्त्रता, व्यक्तिगत स्वतन्त्रता छ कि छैन। अमेरिकन फेडरलिजमको बारेमा डिबेट गर्दाखेरि पनि कस्तो खालको रिपब्लिक भयो भने चाहिँ इन्डिभिजुअल लिबर्टी प्रोटेक्ट हुन्छ भन्ने छ। त्यसमा चाहिँ फेडरलिस्ट पेपर नम्बर 10 के भन्छ भने, यसले लामो छ त्यो पेपर, तर यसले पोलिटिकल फ्याक्सनका बारेमा, ह्युमन इन्ट्रेस्टका बारेमा, यहाँसम्म कि यसले तपाईँको सोसल कन्ट्राक्ट थ्योरिजहरू, हब्सको सोसल कन्ट्राक्ट थ्योरिजहरूमा मान्छेहरू एकअर्काको इन्ट्रेस्ट पर्स्यु गर्न कसरी उद्धत हुन्छन्, मान्छेले के आफ्नो इन्ट्रेस्ट, आफ्नो स्वार्थ सजिलैसँग छोड्छ या के गर्छ, कसरी निगोसिएट गर्छ भन्ने चर्चा गर्दै लिएर आएर के भन्छन् भने, यदि सङ्घ ठूलो भयो भने सबैको इन्ट्रेस्ट अठाउन सक्ने सम्भावना हुन्छ र एकले अर्काको इन्ट्रेस्टलाई अथवा स्वार्थलाई ब्यालेन्स गर्छ, सन्तुलनमा लिएर आउँछ। यसकारण सानो सानो रिपब्लिक्स भन्दा ठूलो रिपब्लिक सङ्घको लागि जरूरी छ। यसकारण हामीहरूले सानो राजनीतिक धरात भने टेरिटोरीमा धरातलमा संघको कल्पना गर्न सक्दैनौ, जहाँ चाहिँ तपाईँको एउटा व्यक्ति अथवा एउटा समुदाय अथवा एउटा मेजोरिटीले दबाउन सक्ने सम्भावना हुन्छ। त्यस कारण अहिले हेर्दाखेरि के देखिन्छ भने कि विभिन्न स्टेटहरूको ब्यालेन्सले युनाइटेड स्टेट्स अमेरिका भएको छ, त्यसले गर्दा कन्स्टिट्युसनल रेटिफिकेसनमा अहिले पनि चर्चा उठिराखेको छ कि हामीले सुनेका छौँ कि ट्रम्प आइकन बर्थ राइट सिटिजनसिपमा उनले त्यहाँ जन्मेको मान्छे नेचुरली सिटिजन हुन्छ भन्ने जुन छ त्यसलाई हटाउने कोसिस गर्दैछन् र भनिन्छ के भने यो सबै स्टेटहरूबाट रेटिफिकेसन भएर आउनुपर्दछ, त्यसले व्यक्तिगत स्वतन्त्रता मान्छे कहाँ जन्मिन्छ उसको अधिकार के हुन्छ सुनिश्चित गर्नलाई एउटा मात्रै निर्णयले हुँदैन। हुन त हालाकि हामीले दिनानुदिन पढिरहेका छौँ ट्रम्पको चाहिँ एक्जिक्युटिभ अर्डरले विभिन्न परिवर्तनहरू लिएर आएको छ, तर त्यसको कन्स्टिट्युसनल प्रोसेसमा जानको निम्ति संवैधानिक प्रोसेसमा गएर सर्वकालिक समयमा लागू हुनको निम्ति अहिले अमेरिकामा जतिवटा स्टेट छन् तिनीहरूको इक्वल भोटिङ अधिकार छ, उनीहरूले इन्डोर्स गर्नुपर्छ, त्यो व्यवस्थाको सिर्जना चाहिँ फेडरलिस्ट पेपरले भर्यो। के भर्यो भने अब खुल्ला खुकुलो संघीय व्यवस्थाबाट अलि बलियो संघीय व्यवस्थामा जानलाई सबैको अधिकार सुनिश्चित हुनुपर्छ, इक्वालिटीको प्रिन्सिपल हुनुपर्छ, जसले गर्यो भने मात्रै तपाईँको स्वतन्त्रतालाई सुरक्षा गर्न सकिन्छ। त्यस कारण अमेरिकन संघको सबैभन्दा ठूलो चुनौती त्यो बेलामा जो अहिले आएर प्रकारान्तरले ट्रम्पको बेलामा पनि फेरि उठेको छ कि व्यक्तिगत स्वतन्त्रताको अथवा लिबर्टीको होइन, उनीहरूले त सधैँ भने लिबर्टी लिबर्टी भनिरहेको थियो तर अहिले झट्ट हेर्दाखेरि अमेरिकामा लिबर्टीको स्थिति के छ, अर्को हप्ताको पोडकास्टमा मैले यो क्राइसिस अफ लिबरलिजमको बारेमा कुरा गर्नेछु, त्यो बेलामा म चर्चा गर्छु। त्यसले गर्दा फेडरलिस्ट नम्बर 10 के भन्यो भने कि फ्याक्सन्सहरू कसरी म्यानेज हुन्छ, कसरी विभिन्न मत मतान्तर भएको स्टेटहरू एक ठाउँमा आउन सक्छ, त्यसको प्रिन्सिपल के हो भन्ने कुरा चाहिँ इस्टाब्लिस गर्नुपर्छ भन्छ, र त्यसमा त्यो आर्गुमेन्ट मजाले अगाडि लिएर गएको छ। त्यसपछि अर्को तपाईँको फेडरलिस्ट पेपर नम्बर 51 सेपरेसन अफ पावर चेक्स एण्ड ब्यालेन्सको कुराहरू चाहिँ गर्छ। यो लिङ्क कसरी छ फेडरलिस्ट पेपर 10 र 51 भने कि यसको फोकस चाहिँ कस्तो छ भने किन जरुरी छ भन्दाखेरि यो दुइटैले चाहिँ खुकुलो सङ्घबाट बलियो सङ्घमा जानलाई कन्फेडरेसनबाट फेडरेसनमा जानलाई के चाहिन्छ भन्दाखेरि एउटा स्ट्रङ गभर्मेन्ट तर लिमिटेड गभर्मेन्ट चाहिन्छ, लिमिटेड भनेको सानो सरकार चाहिन्छ, स्ट्रङ चाहिन्छ तर त्यो कन्ट्रोल गर्न सकिने सरकार चाहिन्छ, चेक्स एन्ड ब्यालेन्स भएको सरकार चाहिन्छ। त्यही भएर यसलाई कसरी ब्यालेन्स गर्ने भन्ने कुरामा चाहिँ उनीहरू कुरा गर्छन्। फेडरलिस्ट नम्बर 10 चाहिँ प्रब्लम अफ फ्याक्सनको कुरा गर्छ, कसरी सबै एक ठाउँमा आउन सक्छन् र ठूलो सङ्घ हुँदा के फाइदा छ भन्ने कुरा गर्छ, जहाँ अघि सुरुमा मैले भनिसकेको छु विभिन्न इन्ट्रेस्टहरूलाई सन्तुलन गर्न सकिन्छ भने फेडरलिस्ट 51 चाहिँ के गर्छ भने कि यसले सोल्युसन प्रोभाइड गर्छ, त्यो के हो भने चेक्स एन्ड ब्यालेन्स मार्फत र सेपरेसन अफ पावर। होइन कन्स्टिट्युसनमा हामीले हेऱ्यौँ भने एक प्याराग्राफमा सेपरेसन अफ पावर एन्ड चेक्स एन्ड ब्यालेन्स भन्छ, तर त्यसको आर्गुमेन्ट के हो भन्ने कुरा त्यो बेलाको फाउन्डिङ फादरहरूको आर्गुमेन्ट के हो भन्ने कुराको निम्ति चाहिँ हामीले फेडरलिस्ट पेपर चढ्नुपर्छ। फेडरलिस्ट 10 अलिकता डिटेल्ससँग कुरा गरौँ कि म्याडिसनले के भन्छन् भने फ्र्याक्सन्स अरू ग्रुप होइन समूह अथवा उपसमूहहरू जुन सिटिजन नागरिकहरूको हुन्छ तिनीहरू कमन इन्ट्रेस्टबाट एक ठाउँमा आउन सक्ने र त्यो जरुरी छ किनभने ह्युमन सोसाइटी त्यो नभइकन बन्न सक्दैन। यसकारण कन्स्टिट्युसन यस्तो हुनु पर्यो कि मान्छेलाई एक ठाउँमा आउनको लागि उत्प्रेरणा गर्ने हुनु पर्यो होइन, त्यसको लागि उनले के भन्छन् भने कि लार्ज रिपब्लिक भयो भने त्यसमा धेरै थरीका मान्छेहरू हुन्छन् र एउटाले चाहिँ डोमिनेट गर्न सक्दैन। अब यो हेर्दाखेरि के हुन्छ भने तर अमेरिकामा कसरी टू पार्टी सिस्टम डेभलप भयो भन्ने कुरा उठ्न सक्छ, त्यसको बारेमा हामी विस्तारै कुनै बेला चर्चा गरौँला, तर के छ भने त्यसले गर्दाखेरि उनले के भन्छन् भने फेडरलिस्ट नम्बर 10 चाहिँ कि सियर डाइभर्सिटी अफ इन्ट्रेस्ट, जुन डाइभर्सिटी अफ इन्ट्रेस्ट छ डिफरेन्ट इन्ट्रेस्टहरू छ त्यो लार्ज रिपब्लिकमा चाहिँ कुनै एउटा सिङ्गल फ्याक्सनले चाहिँ कम्प्लिट कन्ट्रोल गर्न सक्दैन र चाहिँ पावर अफ गभर्मेन्ट चाहिँ जुन छ गभर्मेन्टको जुन शक्ति छ त्यसलाई चाहिँ टिरानी अथवा मेजोरिटीबाट जोगाउन सकिन्छ भनेर भन्छ। तर अहिले हेर्दा त इलेक्सनमा त तपाईँको कंग्रेस पनि रिपब्लिकन पार्टी ट्रम्पले लिड गरिरहेछ, त्यसपछि प्रेसिडेन्सी उसले जितेको छ, जुडिसियरीमा उसले नोमिनेट गरेका मान्छे छ भन्छ, तर च्यालेन्ज कहाँबाट छ भन्दाखेरि अझै पनि जुन चाहिँ स्टेट्सहरू छन् जहाँ विभिन्न स्टेट छ, त्यही भएर हामीले के देख्यौँ भने ट्रम्पको एक्जिक्युटिभ अर्डरलाई च्यालेन्ज गर्ने एटर्नी जेनरल्सहरू तपाईँको विभिन्न नर्दर्न स्टेट्सहरू इभन सदर्न स्टेटहरूबाट पनि आए। यसले गर्दाखेरि एउटा रमाइलो पक्ष के देखिन्छ भने यदि थोरै स्टेट भएको त सबै जितेर लिएर जान्थ्यो, त्यस कारण लार्ज रिपब्लिक चाहिँ म्याटर गर्छ। अब यसलाई मैले कम्पेरिटिभली हेर्दाखेरि के देखेँ भने जस्तो इन्डियामा मोदीले जुन किसिमको शासन व्यवस्था चलाउन खोजेका छन्, हालाकि राष्ट्रिय भोट उसले जित्छन् तर स्टेटहरूलाई काउन्ट गर्ने भने सबै स्टेट उनको पक्षमा छैन। अनि हेर्दाखेरि अर्को पेन्डेमिकको बेलामा यो रिफ्लेक्सन हो, किनभने किताब पढेपछि यो किताबमा के छ भन्ने कुरा त आफ्नो ठाउँमा छ, मेरो आफ्नो रिफ्लेक्सन पनि हो। पेन्डेमिकको बेलामा यदि एउटै स्टेट पोलिसी मात्रै लागू भएको भए मल्टिपल रेस्पोन्स नआउन सक्थ्यो, जस्तो महाराष्ट्रमा त्यत्रो जनसङ्ख्या सहरहरू ठुल्ठुलो हुँदा पनि पेन्डेमिकको असर त्यति परेन किनभने स्टेट गभर्मेन्ट र लोकल कम्युनिटिजको रेस्पोन्स अलग थियो। र मोदीको अहिले जुन किसिमको उभार छ त्यसमा विभिन्न स्टेटहरूले चाहिँ स्टेट इलेक्सन्सहरूले चाहिँ उसलाई चेक गरिरहेको देखिन्छ। त्यसले गर्दाखेरि मोदी के चाहन्छन् भने अब यो फेडरलिस्ट पेपरको रिफ्लेक्सनबाट आउँछ, मोदी के चाहन्छन् भने सबै स्टेटहरूमा एकैचोटि इलेक्सन होस् भन्ने चाहन्छन् होइन, तर त्यसले के गर्छ भने एउटा एक किसिमको उनको जुन बेग छ त्यसलाई कसैले नरोकोस्। अमेरिकामा हामी के देख्छौँ भने हरेक दुई दुई वर्षमा कंग्रेसको इलेक्सन हुन्छ, जस्तो फर इक्जाम्पल अहिले ट्रम्प एकदम वर्चस्वशाली देखिएका छन्, बलियो छन्, उनको पोलिसिजहरूको कारणले यदि असन्तुष्टिहरू बढ्दै जाने हो भने अब एक डेढ वर्षमा कंग्रेसको इलेक्सन हुनेवाला छ, त्यसमा नम्बर चेन्ज हुन्छ। सो आई थिङ्क यो सिस्टम जुन चेक्स एन्ड ब्यालेन्स छ त, पिरियोडिक इलेक्सनलाई पनि जुन तपाईँको एउटा सिक्वेन्सिङमा गर्ने परम्परा छ, अथवा स्टेटहरूको इन्डिपेन्डेन्सलाई लिएर जुन चर्चा भएको छ, त्यसले गर्दाखेरि के छ भने एउटैको टिरानी हुन सक्दैन कि भन्ने सम्भावना लोकतन्त्रलाई प्रोटेक्ट गर्ने बचाउने किसिमको चर्चाहरू भएको छ। अर्को चाहिँ के छ भने फेडरलिस्ट पेपर 51 के प्रब्लमलाई एड्रेस गर्न खोजेको छ भने कि चेक्स एन्ड ब्यालेन्स, सेपरेसन अफ पावर, शक्ति सन्तुलन, शक्ति पृथकीकरणको महत्वपूर्ण भूमिका छ, त्यसले गर्दा त्यो कसरी सम्भव हुन्छ भन्ने कुरामा चाहिँ फेडरलिस्ट पेपर नम्बर 51 कुरा गर्छ। बाई डिभाइडिङ उसले के भन्छ भने कि बाई डिभाइडिङ अमङ दि डिफरेन्ट ब्रान्चेस, त्यो तीनटा ब्रान्चेसहरू एक्जिक्युटिभ, लेजिस्लेटिभ, जुडिसियरीमा जुन शक्तिलाई बाँडिन्छ त्यसले गर्दा एउटा ब्रान्चले अर्को ब्रान्चलाई चेक गर्ने अथवा त्यसलाई नियन्त्रण गर्ने अथवा त्यसलाई सन्तुलनमा ल्याउने काम गर्दछ भन्छ। स्ट्रक्चर अफ गभर्मेन्ट जुन किसिमले डिजाइन गरियो त्यसले अल्टिमेटली अमेरिकन डेमोक्रेसीको त्यो बेलाको कन्स्टिट्युसन मेकिङको सबैभन्दा ठूलो चुनौती के थियो भने कि टिरेनीलाई अथवा चाहिँ तानाशाही व्यवस्थालाई रोक्नु थियो होइन, कसरी रोक्न सकिन्छ भन्ने त्यो उनीहरूले त्यो चासो थियो, किनभने भर्खर बेलायतबाट स्वतन्त्र भएर आएको थियो, एकापट्टि एक थरीको चाहना थियो कि हामीले राजालाई नै रिप्लेस गरौँ भन्ने, यो कहिले पनि रिफर्मेसन र रेस्टोरेसन भन्छ लिटरेचरमा, हामीले पुरानो व्यवस्थाकै मान्छे जस्तो हुने, इमिटेसन गर्ने होइन, शक्तिलाई एक किसिमले रोमान्टिसाइज पनि गर्ने, राजा त बेलायती राजा त गयो, उपनिवेश त गयो, तर हामीले अर्को राजा क्रिएट गर्छौँ त होइन, एकापट्टि चाहन्थ्यो कि जुन किसिमको स्टेटहरू एकै ठाउँमा आएर सिभिल वार पनि हुने सम्भावना देखेको छ, स्लेभ राख्ने व्यवस्था छ, कसरी अमेरिका यत्रो विशाल देश चाहिँ एक ठाउँमा बस्न सक्छ, हामीलाई एउटा युनिफाइड शक्ति चाहिन्छ, यसकारण हामीले मोनार्कीको कल्पना पनि गर्न सक्छौँ भन्ने पनि डिबेटहरू हामीले देख्छौँ त्यो फेडरलिजमको डिबेटमा। तर अर्को थरीले भन्छ होइन, हामीले त व्यक्तिगत स्वतन्त्रताका लागि लडेका हौं, किनभने यो कन्स्टिट्युसन बन्ने सन्दर्भमा फेडरलिस्ट पेपरमा पनि आउँछ कि बन्ने सन्दर्भमा बिल अफ राइट्स त्यो फेरि तपाईँको चाहिँ यही तीनजना राइटर्सहरूकै कन्ट्रिब्युसन हो कि मेन त तपाईँको म्याडिसनले नै रेख्छन् बिल अफ राइट्स जो चाहिँ कन्स्टिट्युसनको पार्ट भएर गयो। त्यसले गर्दाखेरि के देखिन्छ भन्दाखेरि 250 वर्षपछि पनि भनौँ लगभग 250 वर्षपछि पनि जुन चिन्ता फाउन्डिङ मुभमेन्टमा थियो त्यो चाहिँ अझै पनि अमेरिकामा जिउँदो भएको देखिन्छ। यत्रो वर्षसम्म हामीले के सिकेछौं त, कस्तो किसिमको परिस्थिति सिर्जना गरेछौं भन्दाखेरि, प्रथम विश्वयुद्ध, दोस्रो विश्वयुद्ध, विभिन्न किसिमका आरोह अवरोहहरूबाट पार हुँदै आएको अमेरिकी लोकतन्त्र अहिले आएर किन संकटमा छ, त्यस बेलाका मान्छेहरूले सोचेछन् सोचेनछन् कि भन्ने ठाउँ पनि थियो। तर के भने यो पढ्दाखेरि होइन, केही त सोचिरहेका थिएन। त्यही भएर अब चाहिँको चुनौती भनेको के हो भने, कि धेरै राइटरहरूले भन्दैछन् कि अमेरिकन पोलिटिकल सिस्टमको एनामलिज, त्यसको विरोधाभास के हो त। एकातिर एउटा लफ्टी ठूलो आइडियल्सहरू, सामूहिकता र व्यक्तिगत स्वतन्त्रतालाई कसरी लिएर जाने, व्यक्तिगत स्वतन्त्रता र सामूहिक चाह एस्पिरेसनलाई, कलेक्टिभ एस्पिरेसनलाई कसरी लिएर जाने भन्दा, अमेरिकाको सबैभन्दा ठूलो सोसाइटीको फल्ट लाइन मेरो रिडिङमा चाहिँ रेस हो, कालो जाति, किनभने त्यो त्यो रिपब्लिकको फाउन्डेसन स्लेभरीमा बसेको थियो। अझै पनि स्लेभरीको त्यो जुन फल्ट लाइन छ, ब्ल्याक एन्ड व्हाइटको जुन फल्ट लाइन छ, अथवा त्यो विभाजन रेखा छ, त्यसबाट निस्कन सकेको छैन। र अहिले हामी अर्को हप्ता कुरा गर्छौं, क्राइसिस अफ लिबरलिजममा माइनोरिटीलाई एपिज गर्यो, अमेरिकाको रिलिजन के हो, सोसल वेलफेयर हो कि, पब्लिक पोलिसी हो कि, जस्टिस हो कि, होइन अमेरिकाको धर्म त पहिलो सेटलर्सहरू गोराहरू जे आए, क्रिस्चियनिटी हो, युरोपियन कल्चर हो भन्ने किसिमको जुन डिबेट चलेको छ, यत्रो वर्षको कन्स्टिट्युसनल एरेन्जमेन्टले पनि फाउन्डिङ समयको अथवा निर्माण हुँदाको समयको जुन डिफरेन्सेसहरू छ, विरोधाभासहरू सजिलैसँग हटेको देखिँदैन। त्यही भएर अब क्वेसन उठ्छ, कन्स्टिट्युसनले सामाजिक, कन्स्टिट्युसन भनेको एउटा मास्टर डकुमेन्ट हो जसले समाज र नयाँ समाजको कल्पना गर्दछ, हो, आर्थिक विनियोजनका सन्दर्भमा, अधिकारहरूका निर्धारणका सन्दर्भमा, कर्तव्यका सन्दर्भमा संविधानले कुरा गर्छ, तर कन्स्टिट्युसन एक किसिमको लिभिङ डकुमेन्ट भएको हुनाले, यो प्रक्रियाबाट बढ्ने भएको हुनाले, विभिन्न त्यसलाई आत्मसात गरेर चल्नुपर्ने भएको हुनाले, यो चाहिँ के अमेरिकाले समानता र स्वतन्त्रताको बीचलाई आत्मसात गरेको छैन भन्ने प्रश्न उठ्छ। र यसैमा एउटा युरोपियन थिङ्कर क्रोसेले के भन्छन् भने, कि कुनै पनि सिस्टम फङ्सन गर्नको निम्ति पोलिटिकल सेन्टिमेन्ट, अब त्यसलाई भन्ने हो भने आत्मसात गर्ने क्षमता, या त्यसलाई डेमोक्रेटिक सेन्टिमेन्ट चाहिन्छ भन्छन्। त्यसैलाई लिएर अम्बेदकरले भारतको कन्स्टिट्युसन लागू गर्ने बेलामा उनलाई प्रश्न गरिन्छ कि यत्रो विभाजन छ, जात छ, क्षेत्रीय असन्तुलन छ, सारा कुरा हुँदाहुँदै पनि कन्स्टिट्युसनले कसरी यो समानतालाई र सुरक्षालाई कसरी इन्स्योर गर्न सक्छ भन्दाखेरि, उनले कन्स्टिट्युसनल मोरालिटी भन्छन्, कन्स्टिट्युसनल नैतिकताको कुरा गर्छ। यो कन्स्टिट्युसन बनेपछि हामी सबैका हितका लागि बनेको हो, मैले केही पाइरहेको छु भने केही गुमाएर पनि सामूहिक हितका लागि लाग्नुपर्छ, त्यो सेन्टिमेन्ट नभइकन, त्यो कन्स्टिट्युसनल मोरालिटी नभइकन कन्स्टिट्युसन फङ्सन गर्न सक्दैन भन्छ। सायद अमेरिकाको यत्रो लामो अभ्यासपछि पनि यो कन्स्टिट्युसनले निर्माण गर्न गरे खोजेको समाज सबैका लागि हो, समानताका लागि हो, व्यक्तिगत स्वतन्त्रताका लागि हो भन्ने नभएर, मैले के पाएँ, मैले अर्को वर्गले के लग्यो, के गुमायो भन्ने किसिमबाट एउटा सामूहिक सेन्टिमेन्ट, सामूहिक संवेदनशीलताको विकास हुन नसकेको हो कि भन्ने प्रश्नहरू उठ्छ। त्यसले गर्दा कन्स्टिट्युसनको रिडिङ गर्दा, कुनै पनि कन्स्टिट्युसनको, संविधानको, राजनीतिक व्यवस्थाको रिडिङ गर्दा अलिकता फिलोसफिकल फाउन्डेसन्सहरू पनि, त्यो समाज के हो, त्यसलाई समाजलाई केले बाँध्दछ, त्यसको चिन्ता चासो, त्यसको आकांक्षा के हो र आशंका के हो, दुइटै हेर्नुपर्ने हुन्छ। सायद अहिलेको अमेरिकाको आशंका, आप्रवासन, बाहिरबाट आएका मान्छे, अल्पसंख्यकलाई कसरी हेर्ने, हामीले त्यही हरेक दिनानुदिन त्यही सुनिरहेका छौं, होइन, यत्रो प्रगतिको पश्चात पनि महिलालाई कसरी हेर्ने, आदिवासीलाई कसरी हेर्ने भन्ने, बहुमतमा भएका मानिसहरूको अथवा बहुसंख्यक मानिसहरूको जुन शंका छ, त्यसमा अहिले अमेरिकन सिस्टम चाहिँ रुमेलिएको छ। फेडरलिस्ट पेपर या डेमोक्रेसी इन अमेरिका पढ्दाखेरि ती समयका चिन्ताहरू अहिले पनि बरकरार भएको हुनाले, मलाई के लाग्छ भने, कि केही पेरिनियल क्वेसन्सहरू, युगानु युगसँग चल्ने प्रश्नहरूले हामीलाई सधैँभरि घच्चाइरहन्छ। त्यही भएर मेरो पोडकास्टमा घरिघरि मैले स्वतन्त्रता र समानताको कुरा गरिरहेको छु। धन्यवाद।
0: भर्खर तपाईँले द फेडरलिस्ट पेपर्सका नम्बर 10 र नम्बर 51 बारेमा हरि शर्माले गर्नुभएको चर्चा सुन्नुभयो। यी दस्तावेजहरू अमेरिकी संविधान निर्माणका आधार मात्र होइनन्, विश्वव्यापी रूपमा लोकतन्त्रको अध्ययनका लागि आज पनि त्यत्तिकै सान्दर्भिक छन्।
2: रेडियो भेरी एफएम 98.6 RX 2.7
3: मेगाहर्ज। अहिले ठीक 8 बजेको छ।
4: Extreme energy drink. Taste the difference. Feel the energy.

हिमाल पहाड़ तराई जोड़छौं सबैलाई बिहान 8 बजेको भेरी हाइलाइट्सबाट ढिलो रावतको नमस्कार। अहिलेसम्मका मुख्य खबरमा कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री शाहीको पदभार ग्रहण, मन्त्रालय भागभण्डामा दुई दलबीच कुरा मिल्न भने बाँकी, पाथीभरा माता नामले चिनिने एकजना पक्राउ, एक महिलालाई कुटपिट र दुर्व्यवहार गरेको आरोप र विश्वकप क्रिकेट लीग दुईमा नेपालको लगातार चौथो हार। कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगल बहादुर शाहीले पदभार सम्हाल्नु भएको छ। पदभार सम्हाल्दै मुख्यमन्त्री शाहीले विकास योजनाहरूको प्रगति विवरण देखिने गरी योजनाहरूको ट्रयाकिङ सिस्टम स्थापना तथा संचालन गरिने निर्णय गर्नुभएको छ। यस्तै सेवा प्रवाहमा सुधार सम्बन्धी नीति निर्माण गरी कार्यान्वयन गर्ने र सबै प्रकारका विपदहरूको जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि संघ र स्थानीय तहसँग समन्वय गरी क्विक रेस्पोन्स लगायतका कार्यलाई जोड़ दिने निर्णय गर्नुभएको छ। प्रदेश प्रमुख एकगिरा जोशीले शाहीलाई पद तथा गोपनीयताको शपथ खुवाउनु भएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संसदीय दलका नेता शाहीलाई प्रदेश प्रमुख जोशीले कर्णालीको पाँचौं मुख्यमन्त्रीको रूपमा नियुक्त गर्नुभएको हो। शाहीले नेकपाका 14 र नेकपा एमालेका 10 सांसदको समर्थन सहित प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीका लागि दावी पेश गर्नुभएको थियो। शाही मुगु प्रदेशसभा दुईबाट तत्कालीन माओवादी र नेपाली कंग्रेस बीच भएको लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट विजय हुनुभएको थियो। उहाँले कर्णाली सरकारको भौतिक पूर्वाधार तथा सहकारी विकास मन्त्री भएर काम गरिसक्नु भएको छ। मन्त्रालयको भागभण्डामा कुरा नमिलेका कारण मुख्यमन्त्री शाहीले अरू मन्त्री भने नियुक्त गर्नुभएको छैन। सुर्खेत प्रहरीले धर्मको नाममा दुर्व्यवहार गर्ने पाथीभरा माता नामले चिनिने एक पुरूषलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महिलाको भेषमा प्रस्तुत वीरनगर नगरपालिका 3 यदिचोक बस्ने अन्दाजी 24 वर्षीय समीर थापा रहेका छन्। उनी पाथीभरा माताका नामले चिनिन्छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक कविन्द्र सिंह बोहराले उनलाई बुधबार बेलुकी 8 बजेतिर नियन्त्रणमा लिएको बताउनुभयो। उनले धर्मको नाममा झारफुक तथा हेराई मनाई गर्छु भन्दै मानिसहरूलाई दुर्व्यवहार गर्ने गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ, जसमा उनले एक महिलालाई निर्घात कुटपिट गरिरहेका छन् भने अपशब्द प्रयोग गर्दै कुटपिट गरेपछि ती महिला नै महिला निकै असहज देखिन्छन्। उनले अर्को महिलालाई भिडियो खिच्न भनिरहेका छन् भने खुट्टाको पैताला चटाउन भनिरहेका छन्। फोटो भिडियोहरू सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएपछि जिल्ला प्रहरीले सुर्खेतका प्रहरी निरीक्षक दीपक मगराठीको कमाण्डमा खटिएको 9 जनाको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो। र आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत चौथो खेलमा पनि नेपाल पराजित भएको छ। यसअघि नेपाल आयोजक नेदरल्याण्डसँग एक तथा नामिबियासँग दुई खेलमा पराजित भइसकेको छ। कलेरी टोली नेदरल्याण्डसले दिएको 226 रनको लक्ष्य पछ्याएको नेपाल 48 ओभरमा 168 रनमा अलाउट भएसँगै पराजित भयो। नेपालका लागि आसिफ शेखले सर्वाधिक 38 रन बनाउनु भए पनि कप्तान रोहित पौडेल 26 रनमा तथा करण केसी 27 रनमा आउट हुनुभयो। ईशान पाण्डे 16, गुलशन झा 11 तथा भीम सार्किल 10 रनमा आउँदा दिपेन्द्र सिंह एरी पनि 6 रनमा आउट हुनुभयो भने त्यसको केही समयमा कप्तान रोहित पौडेल पनि आउट हुनुभयो। यसँगै अब लीग दुईमा शीर्ष 4 र पर्ने सम्भावना लगभग समाप्त भएको छ। नेदरल्याण्डसले भने श्रृंखलामा लगातार तेस्रो जित निकालेको छ। नेदरल्याण्डसको 31 खेलमा 38 अङ्क भएको छ, नेपालको 32 खेलमा 24 अङ्क छ। नेपालले बाँकी 4 मध्ये 1-5 खेल हारे पनि शीर्ष 4 पर्ने सम्भावना पूर्ण रूपमा सकिनेछ। नेपालले ओमान र क्यानाडासँगको श्रृंखला खेल्न बाँकी छ। अवस्त बिहान 8 बजेको भेरी हाइलाइट सकियो। बिहान 11 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै ढिलो रावत बिदा हुन्छु। नमस्कार।

0: Pneumonia.
1: Extreme energy drink.
2: Video Media FM.
3: यो मोबाइल मात्रै होइन कि यसले चाहिँ हामी पढ्न पनि सक्छौ, कुरा गर्न पनि सक्छौ, अफिसको मिटिङ पनि राख्न सक्छौ, विभिन्न जानकारीहरू चाहिँ हामी यो मोबाइलबाट चाहिँ युज गर्न सक्छौ। हिजोको दिनमा मान्छेले जस्ट फोन उठाउन, फोटो हेर्न, फोटो खिच्न र सोसियल मिडिया मात्रै हेर्ने थियो भने त्यतिखेर चाहिँ त्यो फुल एजुकेट गराइदियो कोरोना टाइममा चाहिँ, र त्यतिखेरदेखि अझ मोर अपडेट भर्सनहरू आउँदै गर्यो। जहिले पनि तपाईँको चाहिँ सफ्टवेयर चाहिँ अपडेट भइरहेछ, सफ्टवेयर अपडेट भइसकेपछि हार्डवेयर पनि अपडेट हुनु पर्यो। त्यही भएर नयाँ फिचर भएको सफ्टवेयर आउँछ, नयाँ फिचर भएको तपाईँको हार्डवेयर पनि आइरहेछ, त फाइदा चाहिँ त्यो हिसाबले चाहिँ हामी धेरै कुराहरू देख्न चाहिँ अझ बाँकी नै छ। के मात्रामा भने हामी उत्पादन मुलुक चाहिँ होइन, हामी चाहिँ यी ग्याजेटहरू चाहिँ उत्पादन गर्दैनौ, उत्पादन नगरिसकेपछि चाहिँ हामी चाहिँ त्यसमा चाहिँ पछाडि छौँ। र जहाँ उत्पादन भइरहेछ उनीहरूले फर्स्टमा हेर्छ नि त, त्यसपछि विभिन्न देशहरूमा जान्छ अनि फेरि हामीसँग एसियन कन्ट्रीमा पछि मात्रै रूपमा चाहिँ तपाईँको यहाँ आइरहेको अवस्थाहरू छन्। र बिस्तारै के भइरहेछ भने यो कुराहरू पनि अब कमी चाहिँ पूरा हुँदै गइरहेछ। कहिलेकाहीँ तपाईँको कुनै ग्याजेटहरू यदि बाहिर निक्ल्यो भने हाम्रो देशमा पनि लगभग हप्ता 10 दिन 15 दिनमा चाहिँ आइसकेका हुन्छ। कति एआईका टुल्सहरू, कति एआईका जुन डिभाइसेसहरू बनेको छन् रोबोटहरूदेखि लिएर, ती कुराहरूमा चाहिँ अहिले हामी अलिकति पछाडि छौँ। तर पनि यसमा पनि यहाँ स्टार्टअप भाइहरू बहिनीहरू लागिरहेछन्, हामी कति गर्न सक्छौँ, हामीले पनि त्यसलाई चाहिँ बाहिरबाट ल्याएर यहाँको मार्केट कत्रो छ, यदि बाहिर कोही उत्पादन गर्ने मान्छे यहाँ नेपालमा आयो भने मेरो यो कत्रो साइज हो त, त्यो साइज हेरिकन यहाँ लगानी गर्न आउँछ। त्यसले गर्दा हाम्रो साइज धेरै ठूलो नभएर पनि त्यस्ता एकदमै आधुनिक कुराहरू हेर्न कम पाइरहेछौँ। तर पनि त्यो अरूको दाजुमा हेर्दाखेरि हामी धेरै नै अगाडि चाहिँ छौँ। र टेक्नोलोजीको कुरा गर्नुहुन्छ, अब भनौँ न मोबाइलकै तपाईँको 3G 4G अहिले हामी चलाइरहेछौँ, 5G कुरा 6G कुराहरू बाहिर चाहिँ लन्चिङ भइसकेको अब हामी त्यसमा चाहिँ अलिकति पछाडि छौँ। केही कारणले गर्दाखेरि पछाडि भइरहेको होला, केही कानुन केही प्रक्रिया होला त्यहाँ, तिनीहरूले गर्दा कम होला, नभए हामी चाहिँ लगभग धेरै नै, धेरै त एकदमै माथि नै त भन्दिनौ, हामी 70%सम्म चाहिँ माथि छौँ, अगाडि छौँ।
4: अब हामीलाई सबैलाई लाग्ने, तपाईँ हामीलाई सामान्य दैनन्दिन प्रयोगमा लिइरहँदा मोबाइलमा लाग्ने कुरा, जति चिज हामीसँग प्रविधि छ त्यो चाहिँ सबै उपयोगमा आएको जस्तो त्यो अनुभव हुन्छ कि हुँदैन, अथवा चाहिँ सशरी हेर्दाखेरि के देखिन्छ? हात हातमा मोबाइल छ होइन, विद्यार्थीको हातमा पनि त्यही छ, सामान्य ज्येष्ठ नागरिकहरूको, यो चाहिँ सबै प्रयोगमा आएको अवस्था छ, अथवा हामीलाई यसलाई चाहिँ प्रयोगमा लिन सक्थ्यौं, अथवा यो कुरामा हामी अलिकति चुक्यौं कि भन्ने अनुभव चाहिँ आम नागरिकको हिसाबले यहाँलाई के लाग्छ?
3: यसमा तपाईँको आम नागरिकमा जानु भने अहिलेको जेनेरेसनले चाहिँ त्यसलाई धेरै मात्रामा प्रयोग गरिरहेछ, युज भइरहेछ। अब हिजो त तपाईँको के थियो भने हामी मानौ न, तपाईँ हामी म एज अ एसी दिँदा एसएलसी दिँदाखेरि चाहिँ मोबाइल आएकै थिएन, त्यो कति वर्ष कुन उमेरमा आएर मैले त्यो टच गरेँ त होइन, त्यो टच गर्दाखेरि मैले त एटलिस्ट खालि एउटा फोनको हलो गर्ने हिसाबले टच गरे होला, त्यसपछि विभिन्न सोसियल मिडियाहरू युज गर्न सक्यो। मैले बताएँ नि धेरै मान्छेलाई जुन हिजो त्यो फोन गर्ने मात्रै डिभाइसेस थियो भने त्यो कोरोना पछि चाहिँ धेरै कुराहरू सिकाइदियो, र आजको जेनेरेसनले त्यसको चाहिँ नयाँ जेनेरेसनले लगभग 90%ले त्यसको फाइदा लिइरहेछ। के लिइरहेछ भने मोबाइल उसले फोन त्यसबाट चलाइरहेछन्, त्यसबाट तपाईँको कम्युनिकेसन गरिरहेछन्, स्कूल कलेजहरूले दिएको ट्राक्सहरू सबै त्यहाँबाट पूरा गरिरहेछन्। एउटा राम्रो मोबाइल यदि हो भने उसले चाहिँ त्यहाँबाट आफ्नो एजुकेसन पूरा पनि त्यसैबाट गर्न सकिने अवस्था चाहिँ छ। कति डिजाइनहरूको कुराहरू हुन्छन्, कति ग्राफिक्सहरूको कुरा हुन्छ, त्यो सबै त्यसबाट गर्न नसकिने अवस्था होला। तर आजको दिनमा त्यो पनि के यस्तो यस्तो सफ्टवेयर टुल्सहरू आइसकेका छ, एआई टुल्सहरू कि हामीले बोलेको लेखेको भरमा चाहिँ उसले हामीलाई चटक्क बनाइदिन्छ, फेरि यो होइन यो एडिट गर यो गर भनेपछि ल्यापटपको जमाना पनि बिस्तारै यसलाई हटाउने हो कि भन्ने टाइपको पनि अहिलेको अवस्था भएर, त्यसले गर्दा युजर अहिलेको जेनेरेसनले चाहिँ धेरै मात्रामा यसको युज गरिरहेछन्, र पुरानो जेनेरेसनलाई डेफिनेटली उसलाई त्यो कुरोको भानै भएको छैन र त्यो युज पनि उसको नहोला। आज स्कूल कलेज गइरहेछ भने मलाई के युज छ?
4: आवश्यक
3: नहोला। मिटिङहरूको कुरा आज मोबाइलबाट गरिरहेछन्, होइन त एकअर्कासँग कम्युनिकेसन मोबाइल फोनबाट होइन कि वाट्सएप भाइबर वाटएभर त्यस्ता चिजहरूबाट गरिरहेछन् आवश्यकता अनुकूल मान्छेले चाहिँ अहिलेको अवस्थामा चाहिँ युज गरिरहे जस्तो मलाई लाग्छ.
4: अब यसको मिसयुज भनिन्छ होइन त्यो पनि देखिन्छ होला यहाँ लाइक विद्यार्थी वर्गमा यसको कस्तो प्रभाव छ असर छ नकारात्मक पक्ष पनि अलिकति
3: जुन कुरो हामीले बढी मात्रामा युज गरिरहेछौँ जुन कुरोको डिमान्ड बढी छ त्यसमा केही कुराहरू त्रुटिहरू पनि हुन्छ र त्यसले हामीले लिने कसरी भन्ने कुरा हो. त्यसबाट यदि हामीले पोजिटिभ भान लिएर गयो भने राम्रै हुन्छ. जब त्यसमा तपाईँले नेगेटिभ कुराहरू खोज्न थाल्नुहुन्छ तपाईँले पनि त्यही हिसाबको असर चाहिँ पर्छ. आजको दिनमा भइरहेकै त्यही नै कुराहरू छन् मैले देख्दाखेरि चाहिँ तपाईँको के हुन्छ भने हिजोको दिनमा पनि यो मोबाइल सोबाइल बिर्सिनुहोस् सबै राम्रै मान्छे त थिएन चोरफटाहरू पनि थिए के गर्थ्यो तालसा फुटाउँथ्यो भित्र गएर चोरी गर्थ्यो आफ्नो आफ्नो आजको दिनमा पनि त्यही टेक्नोलोजी त्यही भइरहेछ. मैले तपाईँको मोबाइललाई भित्र छिरेर म तपाईँको पैसा चाहिँ कसरी तान्न सक्छु त्यसका पनि पढाइहरू भइरहेछन् र त्यसलाई चाहिँ मिसयुज नगरिकन युज गरेको भए अझ मोर बेटर हुन्थ्यो तर मानव भनेको चाहिँ पर्छ. आजको दिनमा भइरहेकै त्यही नै कुराहरू छन् मैले देख्दाखेरि चाहिँ तपाईँको के हुन्छ भने हिजोको दिनमा पनि यो मोबाइल सोबाइल बिर्सिनुहोस् सबै राम्रै मान्छे त थिएन चोरफटाहरू पनि थिए.

0: पोजिटिभ भान चाहिँ लिएर जानुपर्छ। पोजिटिभ भानमा गयो भने सबै कुराहरू राम्रो हुन्छन्। तर त्यही कुरालाई चाहिँ नेगेटिभ लिएर भनौँ, हिजो आज तपाईँको सोसियल मिडियामा कसैको फोटोसँग टाँसेर त्यसका तपाईँ र मेरो कुनै रिसिभी भयो भने एउटा त्यो टाइपको कामहरू पनि भयो, त्यो त गलत हो नि त। त्यस्ता गलत कुराहरूलाई मैले यसरी लिनु हुँदैन। यो यो यो प्लेटफर्म भनेको तपाईँ मेरो मित्रता हो, तपाईँ र मेरो फोटो राखेर एउटा मित्रता गरेर पठाउ न, त्यो राम्रो देख्यो नि त। तर त्यसमा चाहिँ नेगेटिभ भाइब्सहरू हालिदिनु भयो भने त्यो त खराब भयो। यी कुराहरूमा चाहिँ गर्ने मान्छेहरूले चाहिँ त्यो कुराहरूलाई सुधार गर्नुपर्छ।
1: हामीले कसरी ग्रहण गर्ने भन्ने कुरा,
0: एक्ज्याक्टली ग्रहण गर्ने तरिकाहरू फरक छ।
1: यन्त्र उपकरणहरूको दैनिक जीवनमा प्रयोग गरिरहेको यसबाट अलिकति केही कुराहरू हामीले जानेनौँ भने त्यो त्यसको खतरा पनि हुँदो रहेछ होइन। जस्तो मोबाइलहरू अधिकतम चार्ज गर्दाखेरि विस्फोट हुनेदेखि लिएर अथवा त्यही उपकरणमा पनि आन्तरिक रूपमा केही क्षति हुने, ल्यापटपकै सन्दर्भमा पनि होला। पछिल्लो समय के छ अलिकति हाम्रो बानी बेहोरामा, त्यो चाहिँ हामीले अलिकति मिलाउन जानेनौँ कि भन्ने पनि लाग्छ। यहाँलाई के छ अनुभव
0: त्यसमा? अब जस्तै एउटा चार्जिङको कुरा गर्नुभयो, अहिलेको नयाँ टेक्नोलोजी मोबाइलहरू तपाईँलाई चार्जमा भनौँ न, राति मैले कसैले भन्छ रातभरि चार्ज गर्नु हुँदैन, आजको टेक्नोलोजीहरू त्यसमा सेटिङ छन्, उसले तपाईँको रातभरि चार्ज हुने गरी तपाईँको कति बजे तपाईँ सुतिराख्नु भएको छ, कति बजे चार्ज मार्नु, तपाईँको रेगुलर त्यसलाई थुत्ने टाइम कति हो, 4 बजे 5 बजे हो भने उसले बुझिसक्छ र त्यो टाइममा उसले 100% गरेर सकाइदिएको अवस्थाहरू पनि अहिलेका टेक्नोलोजी अहिलेका मोबाइलहरूमा आइसकेको अवस्थाहरू चाहिँ छन् होइन। ती कुराहरू लिएर चाहिँ त्यसलाई अर्को के भन्नुभएको थियो, जस्तै तपाईँको हामी खालि मोबाइल त फोन उठाउन मात्रै गरिरहेको छैन, अघिदेखि कुरा विभिन्न सोसियल मिडिया विभिन्न न्युज पनि चल्ने भनेको त्यसमा एड आउने हो, किनभने जसले पोर्टलहरू बनाएको छ ऊ यतिकै हामीलाई त फ्रीमा भनौँ न, फेसबुकैको कुरा गरौँ, उसले त हामीलाई फ्रीमा एक्सेस दिइरहेछ, तर उसको फ्रीको लागि त त्यहाँ एडहरू छन्। एडहरू कति जेन्युइनली एड छ, कति नन जेन्युइनली छ, कति त्यहाँनिर ह्याक हुने कुराहरू छन्। कुनै कुरा कसैले पनि फ्रीमा चाहिँ कसैले केही दिँदैन। हेर्नुहोस्, कसैले यदि तपाईँ गएर पसलमा कुनै सामान किन्नुहुन्छ र यो फ्री भन्यो भने त्यो फ्रीको पैसा त्यसैमा चाहिँ एड गरे हुन्छ, भनेपछि उसले कुनै कुराहरू फ्रीमा छ यो तैँले चाहिँ लिङ्क गर, यो लिङ्क खोल र यसमा सबै कुरा भर, त्यसमा चारचोटि सोच्नुपर्ने हुन्छ। मैले त्यो लिङ्कलाई क्लिक गर्दाखेरि मेरो डेटा कहाँ गइरहेछ त? यो डेटाले त्यहाँ कहिलेकाहीँ ब्याङ्क अकाउन्ट माग्दिन्छ, कहिलेकाहीँ तपाईँको प्रश्न सबै कुराहरू माग्दिन्छ, तपाईँमा घरमा फ्यामिलीमा को को छ, ती सबै डेटाले के हुन्छ भने भोलिको दिनमा तपाईँलाई त्यसैले चाहिँ असर पार्छ। आजको भोलि नगरेर 1 महिना 2 महिनापछि उसले रिसर्च गरिरहेको हुन्छ, यो मान्छेसँग अब मैले ट्याकल गर्यो भने के हुन सक्छ। त्यस्ता क्लिकहरू त्यस्ता कुराहरूमा चाहिँ हामी एकदमै ध्यान पुर्याउन, नचाहिने कुरामा चाहिँ हामी जानु हुँदैन, नचाहिने कुराहरूलाई चाहिँ डाउनलोड गर्नु भएन। कति कुराहरू हुन्छ, यो गर यो गर्दाखेरि तँलाई चाहिँ फ्रीमा हो यो लाग्दैन, तर त्यो हामी गरिदिन्छौँ, पछि त्यो कुरा हाम्रो कम्प्युटरमा बसिदिन्छन्। आजको दिनमा यस्तोसम्म छ कि तपाईँ हामी यसरी जुन कुरा गर्दै थियो सबै कुरा हाम्रो मोबाइलले चाहिँ लिइरहेछ, रेकर्डेड छ। अब एकछिनपछि यदि हामी त्यो सोसियल मिडियातिर हामी कुनै साइडहरू खोल्यो भने त्यो कुरा सरर तपाईँको आउँछ, अब कहाँबाट बन्द गर्ने त त्यो उपाय नै छ। त्यही भएर चाहिने कुराहरू हुने कुराहरू गर्ने उसलाई चाहिँ यो मान्छेले के चाहिँ जरुरी छ त? आज हामी यहाँ कम्प्युटरको कुरा गरौँ न, अब एकछिनपछि तपाईँ हामीले सोसियल मिडिया खोल्यो भने त्यसैको विषयमा चाहिँ बढी मात्रामा भनेपछि ऊ भगवान् त होइन, भनेपछि उसले चाहिँ हाम्रो कुराहरू चाहिँ क्याप्चर गरिरहेको छन्, क्यामेरा छन्, ल्यापटप अगाडि बसेको हुन्छ, हाम्रो एक्टिभिटिजहरू चाहिँ तपाईँको लिइरहेको हुन्छ, क्यामेरामा लक हुन्छ, लक छैन भने बरू टेप टालिदिने ल्यापटपहरूको अगाडि, कहिले काहीँ अरू दृश्य अरू केही काम हामी गरे हुन सक्छौँ। यी कुराहरूमा चाहिँ हामीले ध्यान दियो भने चाहिँ भोलिको दिनमा दुर्घटना कम हुन सक्ने सम्भावना हुन्छ।
1: गोपनीयताको ख्याल राख्नु पर्यो आफ्नो चाहिँ।
0: एक्ज्याक्टली,
1: विश्वकपको अवधिमा पनि धेरै किसिमका यस्ता घटनाहरू भए, लाखौं करोड़ौं पैसा चाहिँ नेपालीहरूको समेत त्यो प्रहरीमा उजुरी भयो भन्ने सुनिरहेको थियो, यहाँलाई त्यस्तो के छ?
0: होइन, त्यो कुराहरू विश्वव्यापी नै तपाईँको यो भइनिरहेको हुन्छ, क्रिकेट होस् फुटबल होस्, यो कुरामा नेपाल सरकारले बारम्बार हरेक पोर्टलमा बताइरहेको हुन्छ, तपाईँहरू यसमा नलाग्नुहोस्, जुन कुरो यो बाटो नरोज्नुहोस्। जुवा भन्ने कुरो जहिले जित हुन्छ भन्ने छैन, त्यो हार्नै हो क्या, हार्ने कति भन्ने कुरा हुन्छ, एउटा लिमिटेसन हुन्छ, र मान्छेलाई त्यो खेलहरू खेल्दाखेरि चाहिँ त्यो मजा आउनको लागि पनि त्यसमा लगानी गरे हुन्छ, कति जेन्युइनली कमायो पनि, कति जेन्युइनली हार्यो पनि, कतिले केही पाएन पनि, यी न्युजहरू हामीले पनि पढ्न पायौँ सुन्न पायौँ, त्यो सबै गलत हो, त्यो कुरामा लाग्नु हुँदैन। आफू व्यक्तिगत रूपमा गेम हेर्ने हो, गेमको मजा लिने हो, तर त्यसमा गएर म लगानी त्यो जुवा खेलेर त्यो जुवा नै हो क्या, एक प्रकारको 2 रुपियाँ दिएर मलाई 4 रुपियाँ आउँछ भने त्यो जुवा नै हो क्या। त्यसले गर्दा त्यो नेपाल मात्र होइन, वर्ल्ड वाइड अरबौं खरबौंको कारोबार चाहिँ भएको हामीले पनि सुनेको, तर त्यो चिज गलत हो। त्यस्ता कुरामा भोलिका दिनमा पनि हामी तपाईँ चाहिँ लाग्नु हुँदैन, र लाग्ने व्यक्तित्वलाई पनि त्यसलाई त्यहाँबाट रोक्नुपर्छ।

0: एटम लाग्न दिनु हुँदैन भनेर
1: आज हामीसँग कार्यक्रम बदलिदो नेपालमा कम्प्युटर एसोसिएसन अफ नेपाल ज्ञान महासंघका निवर्तमान अध्यक्ष रंजित पदारजी हुनुहुन्छ। उपभोक्ताले पछिल्लो समय यो मोबाइल अथवा अन्य यन्त्र उपकरण कम्प्युटर भनौं अथवा अहिले त पछिल्लो समय म्याकबुक भनेर आएछ ल्यापटप, यो खरिद गर्दाखेरि सबैभन्दा बढी कुन पक्षलाई चाहिँ प्राथमिकता दिएर त्यो खरिद गर्ने गरेको पाइन्छ, माग के देखिन्छ बजारमा पछिल्लो समय?
0: यस्तो छ, यहाँ तपाईँको डिमाण्डहरू भनेको तीन चार खरिका ल्यापटपहरू चाहिँ यहाँ मार्केटमा पाउनुहुन्छ र कम्पनी बाहेक विभिन्न चार पाँचवटा कम्पनीले आफ्नो होल्ड गरेर राखिरहेको अवस्था छ। भनेपछि तिनीहरूमा चाहिँ एउटा मिड रेन्जको सबभन्दा बढी डिमाण्ड हुन्छ, त्यो भनेको तपाईँको एसीदेखि लिएर प्लस टू ब्याचलरसम्मको लागि हुनसम्मको लागि चाहिँ एउटा आई फाइभ सिरिजहरूका ल्यापटपहरू हुन्छन्, त्यो बढी डिमाण्ड हुन्छ। त्यसपछि माथि इन्जिनियरिङ कोर्सहरू गर्ने भने त्यसको अलिकति ग्राफिक्स डिजाइनिङ ग्राफिक्सहरू एडेड भएको ल्यापटपहरूको डिमाण्ड हुन्छ। कोही अफिस वर्कहरूलाई मात्रै मलाई नर्मल सिम्पल चाहियो भने त्यो आई थ्रीको रेन्जमा हुन्छ। कसैले नर्मल मलाई वर्ड एक्सेलहरू मात्रै छ भने त्योभन्दा एक स्टेप मुनि पनि त्यसको एकदमै थोरै मात्रामा डिमाण्ड भइरहेको देखिन्छ। म्याकहरू भयो, यिनीहरू पनि अब अलिकति जो सफ्टवेयर कम्पनीमा ठूला कामहरू गरिरहेछन् उनीहरूलाई त्यही नै चाहिन्छ। कतिलाई एकदम पातलो सिरिज चाहियो, म्याकतिर जान्छन्। तर अरू विन्डोज बेसमा पनि अरू अरू ल्यापटपहरू पनि आइसके समग्रमा भन्दाखेरि चाहिँ मिडको जुन छ तपाईँको आई थ्री आई फाइभ आई सेभेन तीनटा क्याटेगोरी चल्ने हो, त्यसैमा चाहिँ जेनेरेसनहरू अप अप भएर हरेक वर्ष जाँदै गर्छ भने आई फाइभ सिरिजहरू चाहिँ बढी मात्रामा चाहिँ सेल भइरहेको मार्केटमा देखिन्छ।
1: मैले एउटा मोबाइलको विषयमा अलिकति कुरा फेरि पछाडि फर्के, यो हामीले किनिसके पछाडि जुन हराउने समस्या हुन्छ यसमा कतिपय अब त्यो केही प्राविधिक कुराहरू त प्रहरीले पनि यो राख्नुहोस् अथवा यसरी ल्याउनुहोस् भनेर त्यहाँ चाहिँ पछि दिन्छ, त्यो निवेदन दिँदाखेरि हराइसके पछाडि खोजी गर्दाखेरि किन्दाखेरि नै उपभोक्ताले चाहिँ के कुरामा ध्यान दिने हो, किनिसके पछाडि हामीले के कुराहरू सुरक्षित राख्नुपर्छ?
0: होइन, मोबाइलमा त तपाईँको अलरेडी त्यसमा जुन सिरियल नम्बरदेखि लिएर सबै कुराहरू डेटा वारेन्टी कार्डहरूमा सबै राखिदिया हुन्छ, मोबाइललाई चाहिँ एक्सेस गर्न चाहिँ सजिलो छ र भेटिन्छ पनि। हिजो आज प्राय मान्छेले मोबाइल चाहिँ हरायो या कसैले पायो भने उसले दिने चाहिँ मैले सुनिरहेछु है, देखि पनि रहेछु, दुई चार पाँचवटा नहोला। ल्यापटपहरूको केसमा चाहिँ अलिकति गाह्रो विषय छ। ल्यापटपहरूमा जबसम्म तपाईँको त्यसको वाइफाईका सिरियल नम्बरहरू हुन्छन्, ती कस्टमरले सिरियल नम्बर वाइफाईका आईपी एड्रेसहरू चाहिँ यदि नोटेड गरेर राख्यो भने जुन बेलामा त्यो कुनै वाइफाईमा यदि कनेक्ट भयो भने मात्रै तपाईँको थाहा हुन्छ कि यो ल्यापटप कहाँ छ, नभए त्यो ल्यापटपहरू प्राय चोरी भएको ल्यापटपहरू यतिकै चाहिँ मान्छे बेच्दैन, सामानहरू कि बेचिदिन्छ कि बनाउने ठाउँमा गएर बेचिदिन्छ, उसले ती सामानहरू झिकेर चाहिँ त्यो कहाँ गयो कसो गयो कसैलाई पनि थाहा हुने अवस्था चाहिँ रहँदैन। त्यो ल्यापटप डेस्कटपहरूमा चाहिँ अलिकति चाहिँ विचार पुर्याउने कुराहरू चाहिँ हुन्छन्। त्यसमा
1: व्यवसायिक कुराहरू पनि गरौं, अब यो महत्वपूर्ण देशकै ठूलो व्यापारिक केन्द्रमा छौं हामी, होइन, के छ बजारको अवस्था, बजारमा व्यवसायिक कुराहरू गरौं? अब
0: व्यवसायको कुरा गर्नुहुन्छ भने अहिलेको अवस्थामा इन टोटल सबै मार्केटहरू अलिकति डाउन नै छ, डाउन डाउनमा चलिरहेछ र आईटी मार्केट पनि भन्नुहुन्छ भने आज आईटीको ग्लोबल्ली नै एआईले गर्दाखेरि चाहिँ प्राइसहरू एकदमै अप साइजमा गइरहेछ। हिजोको दिनमा एउटा जुन मिड रेन्जको भने त्यो मिड रेन्जको लागि मान्छेलाई 55-60-65-70 हजारको बीचमा चाहिँ उसले एउटा मिड रेन्जको ल्यापटपहरू चाहिँ लिएर जान सकिन्थ्यो, आज त्यो रेन्जको लिनलाई उसलाई 80-90 हजारको रेन्जमा चाहिँ जानुपर्छ मिनिमम त्यतिसम्म। भनेपछि एउटा एउटा ल्यापटपमा विगत 6-7-8 महिनामा चाहिँ तपाईँको 25-30 हजारको हारिमा चाहिँ प्राइसहरू चाहिँ बढ़िरहेछ। त्यो एउटा कारणले गर्दाखेरि पनि के भइरहेछ भने सेल्स अलिकति डाउन भएको आभास हुन सक्छ। हिजोको दिनमा तपाईँको घरमा ल्यापटपहरू थियो, 4-5 वर्ष चल्यो, होइन अब नयाँ लिनुपर्छ, आजको बेलामा होइन सक्दो यदि त्यसले चल्छ भने चलाइदिउँ न त भन्ने हिसाबले ती पुराना ग्याजेटलाई पनि बनाएर चाहिँ रियुज गर्ने पनि गरिरहेछ। मोबाइलमा पनि त्यस्तै कुराहरू सुनिन्छ किनभने मोबाइलहरूको प्राइसहरू मेन यो चिप्सहरूले गर्दाखेरि स्टोरेजले गर्दाखेरि मेमोरीहरूले गर्दाखेरि एकदमै प्राइसहरू चाहिँ अप भइरहेको अवस्थाले मार्केट साइज चाहिँ अलिकति अहिले डाउन नै छ। फेरि यो इन्टरनेसनल्ली नै त्यस्तो कुराहरू सुन्नमा आइरहेछन्।
1: आयात निर्यातको अवस्था के छ अघिल्लो वर्षको र यस वर्षको अलिकति फरक हेर्दाखेरि, सामान्यले पनि अध्ययन गर्नुभयो होला होइन, अथवा सामानहरू बढी आइरहेको छ कि अथवा चाहिँ केही खपत कम भयो अहिले चाहिँ अब आर्थिक संकट भनिन्छ धेरै ठाउँमा होइन पैसा छैन मान्छेसँग त्यही भएर खर्च पनि गर्दैन भन्ने भाष्य छ बजारमा त्यो बिक्रीको हिसाबमा के छ
0: होइन बिक्रीको हिसाबमा अघि नै भनिसके यो प्राइसहरू डाउनले गर्दाखेरि सेल्स डाउन छन् त्यसमा दुई मात्रै भएन सेल्स डाउन भएपछि आयात पनि कमै हुने हो विगतको वर्षहरूभन्दा यसपालिको आयात कम नै छ किनभने लगानी पनि त्यही मात्रामा बढ्यो हिजोको दिनमा जुन थियो भनौँ न 20-30 हजार रुपियाँ नर्मली एउटा ल्यापटपमा बढ्दाखेरि लगानी त त्यसको त थपेर गयो नि त त्यो भोलम पनि फेरि डिमान्ड जबसम्म तपाईँको हाई हुँदैन तबसम्म आयात पनि हाई हुने होइन त्यसले गर्दा विगतको वर्षभन्दा यो गएको वर्षमा चाहिँ तपाईँको आयात चाहिँ कमै भएको अवस्था चाहिँ छ
1: अब उपभोक्ताको आजभन्दा 8-10 वर्ष पहिले र अहिलेको अवस्थामा के छ उहाँहरूको चेतनामा अलिकति केही फरक आएछ कि अथवा ई कमर्स डिजिटल ब्याङ्किङ होइन अहिले त पैसा दिँदाखेरि पनि मान्छेले व्यापार गरिसके पछाडि अनलाइनबाटै तिर्ने खालको आएछ सिस्टम त्यसमा के परिवर्तन छ उपभोक्ता कति सचेत छ अहिले
0: अहिलेको अवस्थामा धेरै सचेत छ नि हिजोको दिनमा तपाईँले भन्नुहुन्छ भने यो सम्रगममा क्यान इम्पोर्टेड क्यान महासंघले विगत 30 क्यान इम्पोर्टेड सम्पन्न गर्यो भिरगुटी मण्डपमा क्यान महासंघले चाहिँ ब्लूबर्ड होटलबाट चाहिँ सुरु गरेको क्यान इम्पोर्टेड हो वीरेन्द्र सभागिरी बानेश्वरसम्म लगेको त्यसपछि भिरगुटी मण्डपसम्म क्यान इम्पोर्टेड हुनु 4-5 महिना अगाडि मान्छे होल्ड गरेर बस्थ्यो ग्याजेट किन्नलाई कि त्यहाँ चाहिँ प्राइस सस्तो हुन्छ त्यहाँ टच गरेर छोएर हेरेर चाहिँ किन्न पाइन्छ भन्ने कुरा आजको दिनमा त्यो रहेन त्यो भने के हुन्छ भने जेनेरेसनहरू चाहिँ अपग्रेड भयो आज अनलाइन पोर्टल छ सबै आज सेल्सम्यानलाई चाहिँ किन्ने मान्छेले बताइदिन्छ क्या ऊ आउने बित्तिकै मलाई यो यो मोडल यो ल्यापटप चाहियो यो मोबाइल चाहियो भन्ने कुरा चाहिँ आफैले हिजोको दिनमा तपाईँलाई सम्झाउनु पर्थ्यो यसमा यो यो फिचर छ यो यो छ यो गर्दाखेरि तपाईँलाई यो हुन्छ तर आज उसैले भनेपछि त्यो भनेको अपग्रेड भएको अवस्था हो पैसाको कुरा आयो पेमेन्टको डिजिटल पेमेन्ट पैसा बोकेर किन चोरी चकारी होला आज एउटा मोबाइल बोकिसकेपछि उसलाई सबै कुरा त्यसमा छ क्या वालेट पनि बोक्नु परेन मोबाइल पनि के अरे तपाईँको लाइसेन्स पनि बोक्नु परेन केही पनि परेन आयो सामान लियो क्युआर गर्यो सबभन्दा बढी अहिले हेर्नुहोस् न ब्याङ्कहरूको डिजिटल पेमेन्ट्स बढी मात्रामा क्युआर पेमेन्ट डिजिटल पेमेन्ट ब्याङ्क ट्रान्सफर यो धेरै मात्रामा भयो त्यो भनेको अपग्रेड भएको हो हिजोको दिनमा त्यो कुरा त थिएन नि त क्यासै हामीलाई पनि क्यास लियो गहन कहिले काहीँ घटी कम त्यो भएन न उसलाई भन्नु हामीलाई भयो
1: अब यो ग्याजेट्सहरू आयातको हिसाबले सबैभन्दा बढी नेपालमा आउने सम्भवतः चीन हुन सक्छ नेपालको बजारको लागि के छ त्यो अलिकति जानकारी लिनु
0: होइन वर्ल्ड वाइड नै कुरा गर्नुहुन्छ सबभन्दा बढी प्रोडक्सन त चाइनामै हुन्छ नै चाइनामा हुन्छ भने कति कुराहरू चाइनामा तपाईँको फ्याक्ट्री हुँदाहुँदै पनि डाइरेक्ट चाइनाबाट चाहिँ किन्न पाइँदैन जति पनि हाम्रो यो ल्यापटपहरू यो ग्याजेटहरू छन् चाइनाबाट डाइरेक्ट चाहिँ नेपाल आउँदैन चाइनाको एउटा हब सिङ्गापुर हुनसक्छ ताइवान हुनसक्छ दुबई हुन उनीहरूले चाहिँ पहिला त्यहाँ पठाउँछ त्यो हबमा त्यहाँ विभिन्न आफ्ना डिएलएस पिएसएस स्यामसङ सबैका कम्पनीहरू त्यहाँ बसिरहेछन् त्यसपछि उसले चाहिँ कहाँ कहाँ पठाउने हो त डिस्ट्रिब्युसन कहाँ गर्ने या कि कन्टेनर नै चाइनाबाट डाइरेक्ट कहाँ सिपिङ गर्ने त डाइरेक्ट तपाईँको चाइनाबाट असोसिरिजहरू चाहिँ तपाईँको चाइनाबाट डाइरेक्ट यहाँ आइरहेको अवस्था छ तर मेन ठुला ठुला सामानहरू चाहिँ भन्ने ठुलो फ्याक्ट्री ठुलो चाइना नै हो त्यही भएर आज सामानहरू जुन सस्तो भएको छ कारणै त्यो हो नि त्यहाँनिर तपाईँको कस्ट कम पर्छ कम परेपछि चाहिँ हरेक कम्पनीहरू पहिला मलेसियामा अहिले पनि उत्पादन हुन्छन् ताइवानमा हुन्छन् तर पनि चाइनामै भर्किने पर्ने त्यहाँ दुई पैसा सस्तो हुन सक्छ भन्ने हिसाबले चाहिँ तपाईँको आइरहेछ
1: हामीसँग क्यान महासंघ नेपालका पूर्व अध्यक्षजी हुनुहुन्छ रञ्जित पोदारज्यू पछिल्लो समय यो डेस्कटपको सट्टा अलिकति ल्यापटपमा बढी प्रयोगमा आइरहेको अवस्था हो अथवा चाहिँ यसको के छ फरक काम गर्दाखेरि अथवा मूल्यको हिसाबले कति फरक पर्छ बजारमा यसमा के छ उपभोक्ताको
0: डेस्कटप भन्दा ल्यापटप हो अलिकति पहिला भन्दा रेन्ज चाहिँ फरक चाहिँ भएको छ तर हिजोको डेस्कटप युजर गर्नेहरू चाहिँ बढी मात्रामा इन्स्टिच्युटहरू थियो गेमिङ जोनहरू थियो तिनीहरूमा त्यो हिसाबले युज हुन्थ्यो आज त इन्स्टिच्युटहरू छैन किनभने नर्मल्ली कुरा सिक्नको लागि आफूसँग पर्सनली नै सकिन्छ र ल्यापटप के भयो भने ल्यापटप एउटा मलाई भइसकेपछि इफ मेरो बत्ती गयो भने मैले 3 घन्टा 4 घन्टा 2 घन्टा वाट एभर उसको ब्याकअप टाइम हेरिकन मैले चलाउन पाएँ त्यो टाइममा त मेरो बत्ती आयो मेरो काम त रोकिएन नि त डेस्कटप भयो फेरि त्यसको लागि एक्स्ट्रा युपिएस खर्च गर्नुपर्ने अवस्थाहरू हुन्छ तर प्राइभेट अफिसहरूमा, सरकारी गभर्मेन्ट अफिसहरूमा, तिनीहरूमा चाहिँ अहिले पनि डेस्कटपहरू जुन ठाउँमा डेस्कटप चाहिनेछ त्यहाँ कमी चाहिँ भएको छैन, त्यहाँ डेस्कटप युज भइरहेकै छ। डेस्कटपको काम ल्यापटपले, ल्यापटपको काम डेस्कटप, दुइटैले गर्न सकिने सिमिलर कुरा हो। सानो ठाउँ पनि गयो, इलेक्ट्रिसिटी पनि कम खायो, त्यो हिसाबले कम धेरै नै डेस्कटप भइ नै सकेका छ। पहिला सबभन्दा बढी तपाईँको एसेम्बल कम्प्युटरहरू बिक्री हुन्थ्यो किनभने ब्रान्डेडहरू महँगो हुन्थ्यो। आजको दिनमा ब्रान्डेडहरूको मार्केट चाहिँ राम्रो छन्। जसलाई चाहियो बरू ब्रान्डेड किनिन्छ, किनभने प्राइस रेन्जहरू 5-7 हजार 10 हजारको फरक परेर मान्छेले होइन बरू ब्रान्डेडै लान्छु, र त्योभन्दा बढी चाहिँ ल्यापटपकै डिमान्ड बढी छ।
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामी कार्यक्रम बदलिदो नेपालमा डिजिटल उपकरणको सदुपयोग लगायत विषयमा केन्द्रित रहेर कम्प्युटर एसोसिएशन अफ नेपाल क्यान महासंघका निवर्तमान अध्यक्ष रंजित पोदारसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
3: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ, फोन 01-590-61-89, मोबाइल 97-072-540-89।

0: श्री धाकुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: तपाईं अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। यो कार्यक्रम काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। आज हामी कार्यक्रममा डिजिटल उपकरणको प्रयोगका विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ कम्प्युटर एसोसिएशन अफ नेपाल क्यान महासंघका निवर्तमान अध्यक्ष रञ्जित पुरार।
2: सरकारी नीति नियमहरू कस्तो छ, जस्तो सामान आयातको कुरामा चीनबाट सिधै नेपाल प्रवेश गर्न पाउँदैन भन्नुभयो यहाँले, होइन? यदि त्यो चाहिँ सिधै आउने खालको वातावरण चाहिँ उनीहरूकै आफ्नै नीतिले त्यो प्रभाव पार्छ कि, अथवा चाहिँ हामीले चाह्यो भने त्यो भोलि केही सहज बनाउने अथवा नेपालभित्रै सामानहरू सस्तो चाहिँ रूपमा भित्राउन सकिने त्यस्तो केही उपाय छ कि छैन?
3: त्यसले चाहिँ खासै एकदमै ठूलो फड्को चाहिँ मार्दैन। किन मार्दैन भने प्राइसिङ चाहिँ ग्लोबली उनीहरू आफ्नो हिसाबले एउटा फिक्स गरे हुन्छ। जहाँबाट उठाए पनि, चाइनाबाट उठाए पनि, तपाईँको हङकङबाट उठाए पनि, सिङ्गापुरबाट उठाए पनि प्राइसले एकदमै तपाईँको त्यो होला फेयरको जुन ट्रान्सपोर्टेसन हुन्छ त्यसमा थोरै बहुत फरक पर्न सक्छ। र नीति नियमको कुराहरूमा जानुभयो भने गभर्मेन्टसँग हो हिजोको दिनमा धेरै नै लबिङहरू। आज नेपालले चाहिँ हार्डवेयर उत्पादन गर्न सकिने अवस्था छैन र भोलिका दिनमा गरेर पनि हाम्रो साइज जुन छ सानो साइज छ, डिमान्ड कम हुन सक्छ र यहाँको कुरा चाहिँ हामी बाहिर चाहिँ बेच्न सक्छौँ कि सक्दैनौँ भने ठूलो क्वेसन मार्क छ। चाइनाले पनि जुन हिसाबले उत्पादन गरे सबै चाइनामा खपत हुने होइन नि त। आज डेलले भन्नुहोस्, एचपीले भन्नु, जसले पनि त्यहाँ फ्याक्ट्री आएको छ उसले त खालि चाइनामा मैले खपत गर्छु भन्ने होइन। भनेपछि त्यस्ता कम्पनीलाई नेपालमा ल्याउन सकिने अवस्था छ कि छैन भन्ने कुरामा हाम्रो कुराहरू चाहिँ हुने गर्थ्यो कि यदि त्यो भयो भने, तर यदि फ्याक्ट्री नै यहाँ भयो भने चिप्सहरू सबै बनाउन त सक्यो नि त, तर नेपाल मात्रै उसको मार्केट होइन, तिम्रो मार्केट चाहिँ बाहिर पनि हो भने एउटा टाइपको त्यो लगानीतिरको चाहिँ सोच एउटा बनायो भने केही हदसम्म केही कुराहरू पनि स्टार्ट मात्रै पनि भयो भने एउटा कम्पनी आयो भने त्यो सँगसँगै अर्को दुई तिनजना चाहिँ तपाईँको कम्पनीहरू चाहिँ आउन सकिने अवस्थाहरू हुन्छ। त्यसका लागि चाहिँ नीति नियमैमै जानुपर्छ। र अर्को सबभन्दा हामीले सकिने कुरा चाहिँ हिजोको दिनमा पनि, हिजो बजेटमा पनि आएका कुराहरू, सफ्टवेयर जुन हामीले उत्पादन गरेर छौँ त्यसलाई हामी निर्यात गरेर ठूलो मात्रामा डलरहरू हामीले भित्राउन सकिने अवस्थाहरू चाहिँ छन्। त्यो कुरालाई चाहिँ सरकारले पनि जसरी उद्योगहरूलाई सुविधा दिएको छ, आइटीलाई पनि उद्योग सरहको मान्यता दियो भने यो क्षेत्रलाई चाहिँ हामी अझ पनि माथि पुर्याउन सकिने अवस्था छ। हार्डवेयरमा हामी बाहिरबाट ल्याउँछौँ तर सफ्टवेयर त हामी बेच्न सक्छौँ। आज भन्नुहुन्छ हामीसँग चाहिँ वर्षेनी 10 देखि 12 हजार हाम्रा जनसङ्ख्या आइटी स्टुडेन्टहरू चाहिँ उत्पादन हुन्छ, कहाँ जान्छ त त्यो? त्यसलाई के गर्न सकिन्छ त? ती कुराहरूमा यदि हामीले ठूलो, हुनु त हिजोको सरकारले ती कुराहरू नयाँ सरकारले कुरा गरेका छ, भर्खर 3 महिना भएको छ, एकैचोटि हामीले पनि यही गरिहालोस् भइहालोस् भन्ने चाहिँ केही सोच त होला। तर हिजो पनि हामीले चाहिँ गभर्मेन्टले, योभन्दा अगाडिको गभर्मेन्टले तपाईँको लगभग 30 वर्षमा 10 वर्षमा 30 खरब हामीले निर्यात गर्न सक्छौँ भन्ने कुराहरू जुन थियो, तर त्यसको केही पनि भएन। खालि बोलेर चाहिँ तपाईँको त्यो समाधान हुँदैन, रोड म्याप चाहिन्छ। हामी यदि 10 वर्ष हो भने 1 वर्षमा के गर्ने, 2 वर्ष के गर्ने, 3 वर्ष के गर्ने, हामी कहाँ पुग्यौं, यो कुरा लिएर हामी मन्त्रालयमा कुरा पनि गरेका थियौँ। तर त्यो के भयो भने एउटादेखि 2 मिटिङ भयो, त्यसपछि दिआफ्टर
2: सरकारवालाहरूले यो तपाईँहरूको विषय बुझ्ने अथवा चाहिँ अहिलेको प्रविधिसँग उहाँहरू चाहिँ कति जानकार हुनुहुन्छ के लाग्छ कुरा गर्दाखेरि?
3: होइन, हिजोको दिनमा पनि जानकार थियो, नभएकै मान्छे त्यहाँ थिएन। तर त्यसलाई इम्प्लिमेन्ट सबभन्दा मेन कुरा बोल्न बुझ्नुहुन्छ, गर्नुपर्छ, सबै ठिक छ। तर कानुनी कुरा जानेर अड्को छ,
2: त्यसलाई कुरा बुझ्नुहुन्छ कि हुँदैन?
3: बुझ्नुहुन्छ, बुझेर डेटा देखायो सबै कुरा बुझिन्छ। डेटा बेसमा बसिकन ल यो राम्रो छ गर्न सकिन्छ, तर त्यसको लागि ज्यादा गाँठो परेको छ त्यसलाई त फुकाउनु पर्यो, त्यो कुरालाई त ओपन गर्नु पर्यो। त्यो नगरिकन चाहिँ मान्छे त्योतिर चाहिँ लगानी गर्न चाहँदैन।
2: जनशक्ति छ, क्षमता पनि छ, तर सरकारी नीति नियमहरू स्पष्ट नहुँदाखेरि, त्यो चाहिँ काममा एक्सनमा नजाँदाखेरि समस्या छ।
3: एक्ज्याक्टली, एकदमै हो नि, किनभने त्यो यहाँबाट पढेर बाहिर गएर त्यही त्यहाँका सफ्टवेयरमा कम्पनीमा काम गरेर लाखौँ रुपियाँ कमाउन सक्ने, यहाँ बसेर किन्नुहोस् यहीँ पनि कमाइरहेछ, 2 लाख, 4 लाख, 5 लाख, 6 लाख कम्पनीले कमाइसकेको छ त, 30,000 रुपियाँदेखि स्टार्टिङ छ। यहाँको दुखोस सबभन्दा हेर्नुहोस् न, दुखोस कहाँ छ भने 4 वर्ष 4.5 वर्ष स्टुडेन्टले आइटी पढ्छ, पढिसकेपछि उसलाई एउटा इन्टर्न गर्नु पर्यो, इन्टर्न गर्नलाई त्यसलाई के गर्छ भने सफ्टवेयर कम्पनी ध्याउनु पर्यो, तपाईँको कोही चिनेको छ भने उसले इन्टर्न गर्न पायो, नभए बिचरा एकदमै दुःख सुख कतै केही गरेर फ्री अफ कस्टमा 3 महिना 6 महिना उसले इन्टर्न गर्छ फ्री अफ कस्ट, डे आफ्टर उसले यदि त्यहाँ इन्टर्न राम्रो गरेको छ भने उसले 10-15 हजार रुपियाँ फेरि 6 महिना 3 महिनाको लागि काम गर्छ, फेरि अर्को 3 महिना तपाईँको 15-20 हजार 20 हजार 25 हजारमा, भनेपछि उसको 1-1.5 वर्षको पिरियड कहाँ पुग्छ भने 30-35 हजारमा गएर अड्किरहेको हुन्छ। तर त्यही स्टुडेन्ट यदि राम्रोसँग यदि त्यसलाई चाहिँ स्किल लेभलको बनायो भने कलेज पढ्ने बेला, अहिले त हुन त धेरै कलेजहरूलाई चाहिँ कम्पनीसँग टाइअप गरेर चाहिँ त्यो टाइपले चाहिँ एउटा फिनिसिङ, हामीले चाहिँ गभर्मेन्टसँग के भनेको थियो एउटा फिनिसिङ स्कुल चाहिँ राखौँ, कलेजले पढाउँछ 4 वर्ष 3.5 वर्ष कलेजले पढाउँछ, 6 वर्ष चाहिँ त्यो फिनिसिङ स्कुलमा त्यो स्टुडेन्टले हुने। हामीलाई कम्पनीलाई के कुरो चाहिएको छ, 6 महिनापछि तपाईँलाई 50 जना चाहियो, तपाईँलाई 10 जना चाहियो, तपाईँलाई 20 जना चाहियो, कस्तो कस्तो चाहियो त ती व्यक्तिहरूलाई त्यहाँ चाहिँ तपाईँहरूकै मान्छे पठाउनुहोस् होइन, त्यहाँनिर उसलाई फिनिस गरौँ, उसले निस्किने भयो उसले काम पायो नि त हातमा, उसलाई इन्टर्न गरेर राख्नु परेन, ऊ किन विदेश जानु, यहाँ तपाईँको 70-80 हजार रुपियाँ महिनाको कमाइ आफ्नो नेपालमा बस्न पाए, साथीभाइ घर परिवार बस्न पाए भने बिस्तारै उसको अपग्रेड भएर जान्छ, त्यो टाइपको हाम्रो चाहिँ कुरा थियो। तर त्यो कुरोमा चाहिँ अहिले कलेजहरू आफैले चाहिँ इन्डस्ट्रीसँग र तपाईँको कलेज मिट गरेर एउटा त्यो टाइपले चाहिँ आइरहेछन् थोरै मात्रामा, तर त्यसलाई चाहिँ एउटा 6 महिना चाहिँ जसरी भए पनि तिमीहरूले चाहिँ गराउनै पर्छ भन्ने टाइपले यदि गर्यो भने तपाईँको कहाँ हुन्छ भने ती स्टुडेन्टहरू बाहिर जानुबाट मलाई जहाँसम्म लाग्छ 60% नै रोकिन्छ, किन उसले जानिसक्यो नि त, सिप जानिसक्यो, नेपाललाई के चाहिने हो, या विदेशमा के गर्दैछ, फ्रिलान्सरको कामहरू गर्न सक्छ, धेरै कुराहरू जोडिन्छ।
2: यहाँले यो हार्डवेयरमा हामी पछाडि भए पनि सफ्टवेयरमा राम्रो छ भन्नुभयो, आम नागरिकले बुझ्ने भाषामा सफ्टवेयरमा भएका प्रगतिहरू, कामहरू अथवा त्यो सम्भावनाहरू अथवा विद्यार्थीहरूले पढिराखेका विषयमा के कुराहरू चाहिँ हामीले बुझ्ने के छन् त्यस्ता?
3: यस्तो छ, अब सफ्टवेयरमा तपाईँ के हुन्छ भने बाहिरतिर पनि ठुला ठुला कम्पनीहरू छन्, उनीहरूले चाहिने कुराहरू, उनीहरूले पनि त सफ्टवेयर चाहियो नि त, जसरी म एउटा पसल गरेर बसेको छु, मलाई एउटा अकाउन्टको सफ्टवेयर, एउटा मैले सोसलमा चाहिने सफ्टवेयर, एउटा ई कमर्सको सफ्टवेयर चाहियो, मैले कसलाई गुहार्ने, जो यहाँ कम्पनी छ उसलाई गुहार्ने हो, उसले चाहिँ तपाईँको एउटा सफ्टवेयर बनाइदिन्छ, त्यसको बापतमा उसले मसँग पैसा लियो। त्यसै गरी बाहिरतिर पनि तपाईँको हुने त्यही हो, ठुलो मासमा उनीहरूलाई यो सफ्टवेयर चाहियो, यति सर्भिस चाहियो, त्यो कामहरू चाहिँ नेपालबाट उनीहरूले गरेर त्यहाँ फचे बनाउँछ, त्यहाँ पठाइसकेपछि यहाँ यहाँ त चाहियो, बनाउने मान्छे त चाहियो। पहिला यो बढी मात्रामा इन्डिया बेङ्गलोर किन यत्रो अगाडि बढ्यो, कारण त्यो थियो, आज उनीहरूले नेपाली कम्पनीहरू इन्डिया छिरिरहेछन्, किनभने हिजोको दिनमा कोटीभिटीको एउटा केसहरू आएको थियो, ट्याक्सेसहरूको कुरा आएको थियो, तपाईँहरू पनि सुन्नुभयो होला, रातारात त्यो गर्नु हुँदैन, जे नियम कानुन आजको भोलि चेन्ज गर्न पाइयो भने एउटा मैले लगानी गर्छु यहाँ 10 वर्ष मेरो राम्रो हुन्छ 11 वर्ष मेरो प्रोफिट हुन्छ भन्ने हिसाबले लगानी गर्ने हो, अर्को सरकार आउन पाएको छैन, अर्को कोही आउन पाएको छैन ठाउँमा अनि चेन्ज गरिदिने अनि तर्न तिर्नुपर्छ, त्यो होइन, 5 वर्ष 10 वर्ष एउटा फिक्स त्यो बनाउनु पर्छ यदि यो लाइनमा लाने हो भने, यसरी हामी जानु ल, 5 वर्ष चाहिँ तपाईँहरूलाई यो ट्याक्स यो हो क्राइटेरिया, योभन्दा 1 रुपियाँ पनि तलमाथि हुँदैन, कसैले पनि गर्न सक्दैन, हाँसी हाँसी आउँछ नि काम गर्ने, 5 वर्ष त हामी मिहिनेत गरौँ, त्यसपछि 5 वर्षपछि यो हुन सक्छ, यति % बढ्न सक्छ भने यदि देखायो भने वे आउट गर्यो भने काम त तपाईँको जति पनि ल्याउन सकिन्छ नि।
2: अब अहिलेको सरकार बनिसके पछाडि बजेटमा पनि अब सूचना प्रविधिलाई अलिकति प्राथमिकतामै राखेको भन्ने छ, अहिले त मन्त्री पनि मन्त्रीजी पनि त्यस्तै खालको हुनुहुन्छ, अलिकति गर्ने खालको पनि भन्ने खालि बाहिर चर्चा छ, के छ व्यवसायसँग कस्तो छलफल भयो बजेट निर्माणको बेला र बजेटमा के विषयहरू यहाँहरूका सम्बोधन भयो?
3: होइन, बजेटमा धेरै कुराहरू आएको छन्, हिजोको दिनमा पनि नआएको होइन, आएको थियो, मेन कुरा इम्प्लिमेन्टको कुरा हो, सबभन्दा क्वेशन मार्क हाम्रो चाहिँ त्यही नै हुन्छ, बजेट हिजोको दिनमा पनि ल्याउँथ्यो, आइटीमा राम्रै बजेट ल्याएको थियो, कुराहरू राम्रै आएको थियो, इम्प्लिमेन्ट हुन नसकेपछि निराश भइन्छ, बरु कम ल्याउनुहोस् त्यसलाई चाहिँ इम्प्लिमेन्ट गरौँ, त्यसमा चाहिँ प्राइभेट सेक्टरले कहाँ के गरिदिनु पर्छ, प्राइभेट सेक्टर रेडी छ उसलाई पनि त्यही हिसाबको फेसिलिटी गरिदिनु पर्यो, त्यही हिसाबले गर्दाखेरि चाहिँ काम हुने राम्रो कुराहरू एकदमै राम्रो आएको छ। खालि सहर बेसमा मात्रै भएर होइन कि गाउँमा पनि सोच्नु पर्यो। आज गाउँ खालि किन भइरहेछ भनेपछि त्यहाँ सुविधा नभएर हो नि त हामी आएको, बाहिरबाट जो पनि आउँछ त्यहाँनिर हरेक सुविधा नपाइकन तपाईँको यहाँ आउँछ। आज डिजिटलाइजेसनमा स्कुलहरू गर्छौँ भनिरहेछ, आज हिजो पनि तपाईँको स्कुलहरूमा कम्प्युटर ल्याबहरूको लागि राष्ट्रपतिको त्यसमा चाहिँ फन्डमा चाहिँ तपाईँको हरेक स्कुलहरूमा मोर देन धेरै स्कुलहरूमा चाहिँ तपाईँको आइटी ल्याबहरू गएको छ। ल्याब त गइसक्यो, आइटी कम्प्युटर पुगिसक्यो, स्मार्ट बोर्ड पुगिसक्यो, टिचर चाहिन्छ कि चाहिँदैन गभर्मेन्टसँग ठुलो कुरो आयो है। बिना टिचर त्यसले कसरी पढाउँछ, हिजोसम्म त जो टिचर त्यहाँ थियो उसले म्याथ इङ्ग्लिस नेपाली वाट एभर के पढाइरहेको थियो, आज आइटीको टिचर नभइकन आजको अवस्था के छ भने ती कम्प्युटरहरू चाहिँ बेडसिटले तपाईँको कपडाले छोपेर राखेको अवस्था छ। त्यो राखेर त त्यो गुणस्तरीय एजुकेसन त आउँदैन। मेन त्यहाँ अहिले ध्यान दिनु पर्यो कि त्यो यदि छ भने त्यो कपडालाई चाहिँ उठाउनु पर्यो, उद्घाटन गर्नु पर्यो। आइटी यत्र जुन पढेको मैले भने तिनीहरूलाई कमसे कम तीन तीन महिना ती स्कुलहरूमा गएर पढाउन त एक्सपिरियन्स त भयो नि त। हुनसक्छ कोही बच्चा चाहिँ आफ्नै गाउँमा गएर म कम्प्युटर टिचर बनेर बस्न सक्छु भन्ने कुराहरू पनि आउन, यस्ता खालका फन्डामेन्टहरू यदि ल्यायो भने हाम्रो चाहिँ जुन बाहिर जाने जुन मास छ त्यसलाई धेरै मात्रामा हामी रोक्न सकिन्छ।
2: विद्यालयको कुरा त गर्नुभयो, कम्प्युटरहरू प्राय स्कुलहरूमा अहिले चाहिँ कम्प्युटर ल्याब सञ्चालन भइरह्यो भन्ने छ। अरू ग्रामीण क्षेत्रहरूमा नेपालको चाहिँ के छ अवस्था, यो जुन प्रविधिहरूको यो उपकरणहरूको पुग्ने कुरा अथवा त्यहाँ क्यान महासंघको पहल कस्तो रह्यो, तपाईँहरूले कस्तो पाउनुभयो काठमाडौँ बाहिर?
3: होइन, बाहिर पनि तपाईँको धेरैवटा ठाउँमा चाहिँ पुगेको अवस्थाहरू छन्। त्यहाँनिर फेरि इलेक्ट्रिसिटीको ठुलो च्यालेन्ज छ, जुन टाइममा तपाईँको आउनुपर्ने इलेक्ट्रिसिटी भइदिँदैन, बिना इलेक्ट्रिसिटी कसरी चलाउने, कि सोलर सिस्टम लगानी धेरै भयो। ती ग्रामीणहरूमा पनि कम्प्युटरहरू पुगेका छन्, इभन गभर्मेन्ट स्कुलहरूमा अहिले स्थानीय लेभलहरूले त्यो कम्प्युटरहरू दिइरहेछन्। मैले बाबा पहिला एउटा टिचर चाहिँ दिनुहोस्, पढाउने बरु कम्प्युटर दसवटा छ भने आठवटा दिनुहोस्, सातवटा दिनुहोस्, टिचर एउटा चाहिँ एक वर्षको लागि राख्नुहोस् र त्यसको काम चाहिँ त्यो टिचरहरूलाई पनि एजुकेसन दियोस्। त्यही टिचर
2: पुरानोलाई त थाहा छैन, कम्प्युटर भनेर पनि थाहा छैन,
3: थाहा छैन, थाहा भए पनि ऊ आफूलाई जति छ क्षमता आफूले चलाउन सक्छ। कुनै कुरा भयो भने यताउता गरेर स्टुडेन्टले केही कुरा सोध्यो ओ पख म हेरेर भन्छु भन्न त मिलेन, बिचरा त्यो ज्ञान पाएको छैन नि। त्यो हिसाबको चाहिँ इन्टरनेटका कुराहरू, इन्टरनेट त पुगिसक्यो, त्यो स्पिडमा पुगेको छ कि छैन, हामी जति चाहिने हो मान्छेलाई त्यतिलाई पुग्यो कि पुगेन, यी कुराहरू हेर्नुभयो। ग्रामीण क्षेत्रहरूमा धेरै नै कठिनाई पनि भइरहेछन्, धेरै ठाउँमा नपुगेको अवस्थाहरू पनि छन्, कति ठाउँमा पुगेका पनि छन्, पुगेको ठाउँमा पनि त्यसको प्रयोग चाहिँ प्रयोगविहीन छन्, प्रयोग भएको छैन।
2: पछिल्लो समय बढ्दो सूचना प्रविधिको प्रयोग होइन हाम्रै देशभित्र धेरै सम्भावनाहरू, अहिले त झन् अझ नयाँ सरकार, अझ युवाहरूको सरकार पनि भनिन्छ, सबै कुराहरू नयाँ परिवर्तन भयो, तर युवाहरू विदेश जाने क्रम रोकिएन। अब यो सूचना प्रविधिसँग सम्बन्धित क्षेत्रहरू अथवा तपाईँहरूको यो व्यावसायिक क्षेत्र पनि एउटा रोजगारसँग सरकार राख्ने विषय पनि भयो। तपाईँले भने जस्तै यदि दक्ष जनशक्ति उत्पादन भएर पठाइयो भने यो जानकार योसँग स्कूलहरूमा आवश्यक छ शिक्षक भन्नुभयो होइन, यसलाई कसरी लिनुभएको छ? एउटा युवाको हिसाबले पनि, व्यवसायको हिसाबले, अथवा क्यान महासंघ संस्थाको पनि यहाँ निवर्तमान उपाध्यक्ष के छ त्यस्तो खालको सरकारलाई सुझाव?
3: विदेश प्लान जुन प्लान गरिरहेछन्, जुन गइरहेछन्, अहिले आज तपाईँको यो जेन्सी आन्दोलन पनि भएको कारणहरू पनि त्यही दुई तिनवटा कुराहरू थियो, सुशासनका कुरा थियो, रोजगारीका कुराहरू थियो, यी कुराहरूमा चाहिँ गभर्मेन्टले चाहिँ हेर्नुपर्ने गर्नुपर्ने भन्ने कुराहरू थियो। भनेपछि आज गभर्मेन्टको पनि कुरा थियो नि त, स्कुललाई चाहिँ हामी डिजिटलाइजेसनमा लान्छौँ, राम्रो गर्छौँ, हुन्छ आज हो एउटा रिजल्टका कुरा गभर्मेन्टले गर्छ, एक महिनामा रिजल्ट निकाल्छ, राम्रो कुरा हो। त्यो सेन्टरमा चेक गरिकन चाहिँ तपाईँको रिजल्ट आयो, कतिका रिजल्ट धेरै राम्रो आयो, कतिका बिग्रे पनि भन्छन्, प्लस टूका रिजल्टहरूमा कुराहरू सुनिन्छ, तर राम्रो काम हो चाँडै रिजल्ट निकाल्नुहरू। एजुकेसनका जुन कुरा थियो, हामीले गभर्मेन्ट स्कुलमा प्राइभेट स्कुल सरको हामीले एजुकेसन दिन्छौँ भन्ने कुरा सरकारले बोलिरहेको आज कहाँ छ त, त्यो दिनै सक्ने अवस्था त छ। कहाँ छ भने तपाईँको जुन टिचरहरू हिजोको दिनमा पढाइरहेको थियो, आज त्यही टिचर पढाइकन कोही प्रधानमन्त्री, कोही मन्त्री, कोही भएको छन्, तर ऊ त्यही बेसमा पढाएर भएको छन्, आजको बेस चेन्ज भएको छ भने आज उहाँले त्यो टिचरहरूले यदि स्टुडेन्टलाई पढाउन सक्छ भने त्यो टिचर पनि आफू पनि पढ्न सक्छ नि त। विदेशमा पनि बाहिर पनि या हाम्रो प्राइभेट सेक्टरमा पनि ट्रेनिङका कुराहरू हुन्छन्। तपाईँ जति जान्ने भए पनि कुनै एउटा नयाँ ट्रेनिङ छ भने तपाईँलाई कम्पनीले पठाइन्छ, ट्रेनिङ गरेर आउनुहोस् होइन। त्यस्ता कुरा उहाँहरूलाई यदि दियो भने यो चाहिँ ट्रेनिङ तपाईँले गर्न एउटा दक्ष बनाएर बागमती प्रदेश सातवटा प्रदेश प्रदेश बाहिर चाहिँ तपाईँको चेन्ज गर्न सक्यो भने मलाई जहाँसम्म लाग्छ त्यो चेन्ज गर्न सकिने अवस्था हुन्छ, त्यहाँ रोजगारी पनि छिर्छ होला। आज दसवटा त्यहाँ टिचर छ भने दुईवटा तिनवटा थप्नुहोस् न, थप्दै गएपछि पो पढ्ने हो रोजगारी, गुणस्तर बढ्छ। त्यो काममा चुकिरहेको जस्तो लागिरहेछ त्यो एउटा रोक्नको लागि जुन फन्डामेन्ट मैले भने सफ्टवेयरका कुराहरू, फिनिसिङ स्कुल एउटा फिनिसिङ स्कुल बनाऊ, गभर्मेन्टसँग धेरै बजेट प्राइभेट सेक्टर गभर्मेन्ट सेक्टर बनाएर भइगयो। यदि चार वर्षको स्कुल कलेजले पैसा लिएको छ भने छ महिनाको कति पैसा हुन्छ त्यो फिनिसिङ स्कुललाई दिउँ, या तीन महिनाको मात्रै दिउँ, तीन महिनाको गभर्मेन्टले दिन्छ। एउटा स्किल लेभलमा गयो नि त। आजको दिनमा आइटीको कुरा गर्नुहुन्छ नि, एट नाइन टेनदेखि नै तपाईँको उनीहरू स्किल लेभलमा निक्लिनुपर्छ, बाहिर त्यही नै हुन्छ, पढ्दै गइरहेछ, प्लस टूसम्म त उसले पैसा कमाउनु थालिसक्छ घर बसेर। आज चाहिने के हो त, आज गएर तपाईँको लेबर काम गरेर चाहिँ स्किल मात्रै होइन, आज आइटीमा तपाईँको साइबर सेक्युरिटी छ, एआईका कुराहरू छन्, डिजिटल मार्केटिङका कुराहरू छन्, ती कुराहरूलाई अब हामी कोर्समा चाहिँ राख्नुपर्ने बेला भयो कि स्टुडेन्टले भोलि प्लस टू गरेर पनि म पढ्दिनँ भने उसले केही न केही गरेर खान सक्छ, एसी दिएर पनि म बसेँ भने मैले केही न केही गरेर खान सक्छु भन्ने टाइपको कुराहरू कोर्समा डेभलप गर्यो भने उसले यहाँ काम गर्न सक्छ र काम गर्ने वातावरण बन्छ। आज त त्यो एसी पास गर्यो के भयो, एसी पास भयो, प्लस टू भयो भयो, त्यसपछि उसले धेरै पसल बनाउ पायो भने यसो सेल्सको कामहरू पाउँछ, आफ्नो निमित्त काम पाएन, योभन्दा राम्रो त यहाँ मैले 15-20 हजार कमाउनु भन्दा बाहिर गयो भने मेरो 40-50 हजार रुपियाँ आउँछ, बरु बाहिर जाउँ, उत्तिकै काम मलाई उत्तिकै मिहिनेत छ भन्ने हिसाबले उनीहरू बाहिर गइरहेको। ती कुराहरूलाई रोक्न त उसले यदि पर्सनली आफैले आज मोबाइलको एउटा तपाईँको सिक्यो भने गाउँघरमै बसेर उसले 40-50 हजार रुपियाँ कमाउन सक्यो, ल्यापटप बनाउने एउटा सिक्यो भने किन सबै ठाउँ पुगिसक्यो नि त ग्याजेट, उसले 50-30 हजार रुपियाँ महिनामा कमाउन सकिन्छ भने त्यो ट्रेनिङ त चाहियो। कति तपाईँको सिटिबिटीले ट्रेनिङहरू त्यस्ता दिइरहेको हुन्छ, सुनिरहेको हुन्छु, ती दिएकोमा उनीहरू कतिको युज भएको छ त, गरेछ कि छैन, लगानी मात्रै भइरहेछ कि, यी कुराहरू छन्। यसलाई त्यो हिसाबले चाहिँ रोक्न सकिन्छ जस्तो मलाई लाग्छ।
2: अब अन्त्यमा छौँ हामी, अब चार मिनट, हामीले सफ्टवेयरको कुरा गर्यौं, सफ्टवेयरको सम्भावना, त्यसै गरी त्यससँग सम्बन्धित जनशक्ति होइन, विद्यालयहरूमा पनि त्यो चाहिँ सिकाउने कुरा पनि रह्यो। एउटा हार्डवेयरको कुरा गरौँ, अब महत्वपूर्ण, यहाँले चाहिँ अध्ययन चाहिँ गर्नुभयो होला, भलै हाम्रो चाहिँ एक्सेसमा छैन त्यो कुरा, हार्डवेयर उत्पादन नहुँदाखेरि अथवा चाहिँ हामीले यो समग्रमा ग्याजेट्सहरू देशभित्रै यसको कच्चा पदार्थ उत्पादन गर्न नसक्दाखेरि हामीले महँगोमा बाहिरबाट वर्षै नै आयात गर्नुपर्छ, अर्बौंको सामानहरू होइन, हामी चाहिँ कहाँ छौँ त्यो अन्य देशहरूको तुलनामा, जस्तो चाइनाकै कुरा गर्दाखेरि होइन, हामीसँग त्यो सम्भावना छ छैन भविष्यमा, अथवा अहिले चाहिँ सरकारले त्यसमा गर्नुपर्ने के थियो, अलिकति यसलाई जाउँ न, हार्डवेयर उत्पादनसँग सम्बन्धित रहेर नेपालको चाहिँ सम्भावना के हो भोलिको दिनमा,
3: नेपालमा तपाईँको भनौँ न, नेपालमा हार्डवेयर उत्पादन गरेर नेपालमा मात्रै खपत गर्ने हिसाबले हो भने त्यो सम्भावना न्यून छ, किनभने जुन हिसाबले
2: हामी आफूलाई चाहिने मात्रै पनि गर्न
3: सक्दैनौँ, त्यो गर्नका लागि पनि तपाईँको बरु चाइनाबाट ल्याएको सस्तो पर्छ, किनभने एक टाका पहिले त होइन 15-20 वर्ष अगाडि हामीले एसेम्बल कम्प्युटर धेरै बेचिन्थ्यो, त्यसका जुन केसिङ हुन्छ, जुन सिपियु हामी बनाउँछौँ भन्छौँ, त्यो केसिङ हामी चाइनाबाट ल्याउँथ्यौँ, होइन यो त यही नेपालमा पाता हो नि त, नेपालमै बनाउन सकिन्छ भनेर म आफैले पनि स्वयं त्यसलाई प्रयास गरियो भने चाहिँ कति कस्ट आउँछ त, त्यो त्यतिखेर मलाई यहाँ आउँदाखेरि त्यसमा पावर सप्लाई एउटा हुन्थ्यो, त्यो शुद्ध गरेर 1500-1600 रुपियाँमा यहाँ डेलिभर हुन्थ्यो, तर यहाँ त्यो पावर सप्लाई बिनाकै 1500-1600 पर्न गयो, एउटा पावर सप्लाई 500-600 रुपियाँको थियो, भनेपछि 2022 रुपियाँ त, त्योभन्दा बेटर त के भयो भने, किनभने हामीसँग हरेक कुरा त्यो कच्चा पदार्थ छैन नि त, त्यो अनुसन्धान मेरो हिसाबमा भएको पनि होला, तर जिस्टमा हामीले बोल्दाखेरि चाहिँ त्यो सम्भवको विषय छैन। सम्भव कहाँ छ भने जुन यो कम्पनीहरू ठुला कम्पनी छन् उसलाई चाहिँ के फेसिलिटी दिएर तिमी नेपालमा आऊ, मैले भने नि विभिन्न ग्याजेटहरू हुनसक्छ, विभिन्न डेल, एसर, आसुस, यिनीहरूलाई चाहिँ चाइनामा मात्रै किन, तिमीहरू यहाँ के छ,
2: तिमीहरूको सामान लिएर आऊ,
3: तिमीहरूको फ्याक्ट्री यहाँ, यदि नयाँ फ्याक्ट्री कतै राख्न खोजिरहेछ या तिमीहरू यो ठाउँ हेरेछौ, यहाँबाट त उसले त वर्ल्ड वाइड बेच्न पायो नि त, आज तपाईँले कुनै मोबाइल मानौ नेपाल भनेर एउटा कुनै मोबाइल या केही उत्पादन गर्नुभयो भने त्यसको मार्केट नेपाल मात्रै भयो, बाहिर तपाईँको बिक्री हुन्छ कि हुँदैन, त्यो त गाह्रो विषय छ नि त। यदि डेलको उत्पादन यहाँ भयो भने यहाँ पनि बिक्री भयो र उसको वर्ल्ड वाइड नै बिक्री भयो। त्यो हिसाबको यदि सरकारले कुनै फन्डामेन्ट ल्यायो, कुनै सुविधाहरू दियो, पाँच वर्ष ट्याक्स फ्री हुन सक्छ, के गर्न सकिन्छ त यो कुरामा? ल जग्गा तिमीलाई यो ठाउँमा दिइदिन सक्छु, त्यसमा तपाईँको के हुन्छ भने जुन रिसोर्स मेन पावरहरू छन् त्यो त्यसमा लाग्न सक्छ। भोलिको दिनमा ती मेन पावरहरू 5,000-10,000 बाहिर जान पाएन, त्यहीँ बस्न पायो, काम गर्न पायो, यस्ता कुराहरूमा चाहिँ यी फन्डामेन्टहरूमा चाहिँ हेऱ्यो भने चाहिँ त्यो सम्भव छ। तर यही चाहिँ आइटीका कुराहरू हार्डवेयर चाहिँ उत्पादन गरेर चाहिँ न्युली विश्व बजारमा लान गाह्रो छ। त्योभन्दा बेटर सफ्टवेयर, सबभन्दा बेस्ट अहिलेको मार्केट नै तपाईँको, त्यसमा जति सक्दो गभर्मेन्टले लगानी गर्यो भने या प्राइभेट सेक्टरलाई यतिसम्म छुट दिन्छु भनेर एउटा उद्योगलाई जुन हिसाबले गरे हुन्छ त्यसरी गरेर र तपाईँहरूको यो बाहिर पठाउनुहोस् यतिसम्मको ट्याक्सेसहरू यति वर्षलाई फिक्स भन्यो भने सायद धेरै अगाडि बढ्न सक्छौँ हामी।
2: अब अहिले प्रधानमन्त्रीज्यूले पनि दैनिक कोही न कोही निजी क्षेत्रको फरक व्यक्तित्वहरूसँग भेटघाट गर्ने काम गरिराख्नु भएको छ, यहाँहरूको के छ योजना त्यस्तो खालको, होइन उहाँ सरकारसँग भेटेर यो कुराहरू चाहिँ राख्दाखेरि हामीलाई चाहिँ उपयुक्त हुन्थ्यो अथवा चाहिँ भन्ने खालको के छ सुझाव?
3: होइन, सरकारसँग डेफिनेटली हाम्रो पनि सायद पालो होला आइटी, किनभने आइटीमा अहिले सबै चलिरहेछन्, उहाँहरू पनि त्यस्तै लेभलमा हुनुहुन्छ। भनेपछि सरकारसँग भेटघाट गर्दाखेरि एउटा त हामी यत्तिकै नर्मल कुरा लिएर जाँदैनौँ, एउटा ग्रुप बसिकन चाहिँ यो गर्न सकिन्छ। मेन कुराहरू यही हो मेरो चाहिँ, सफ्टवेयरकै कुरा हामी उत्पादन गर्न सक्छौँ, हामी ती कुराहरू नेपालमा तिमीहरू नेपाललाई चाहिँ आइटी हब बनाउन सकिन्छ, कसरी बनाउन सकिन्छ ती फन्डामेन्टको कुरा भयो, डेटा सेन्टर हामीले बनाउन सक्छौ, नेपालले नै बनाउनु पर्छ भन्ने छैन, विदेशीले हामीले चाहिँ डेटा सेन्टरको ठाउँ चिसो ठाउँ यो सहरमा भन्दिनँ, सहरभन्दा पर जानुपर्छ क्या डेटा सेन्टरको लागि, जहाँनिर तपाईँको चिसो आफैमा माइनस छ, आफैमा जिरो छ, त्यहाँ उनीहरूको खर्च कम लाग्छ, होला ट्रान्सपोर्टेसनको एउटा कस्ट बढी पर्न सकिन्छ, यी कुराहरूलाई र रोजगारी, यी रोजगारीलाई कसरी रोक्न सकिन्छ त, यी फन्डामेन्टहरूलाई लिइकन चाहिँ मेन यो तीन चारवटा एजेन्डा बोकिकन चाहिँ हामी त्यहाँ पुग्नेछौँ र सायद गभर्मेन्ट पनि त्यसमा काम पनि गरिरहेछ र प्राइभेट सेक्टर र सरकार दुइटैको एउटै बाटो निक्लियो भने सायद अझ मोर बेटर हुन सक्छ जस्तो मलाई लाग्छ।
2: कार्यक्रम बदलिदो नेपालमा ज्ञान महासंघका निवर्तमान अध्यक्षजी हुनुहुन्छ रञ्जित पोदारज्यू, अन्त्यमा आम उपभोक्ता व्यवसायी अथवा समग्र रूपमा यो जुन जुन यन्त्र उपकरण प्रयोगकर्ताहरू हुन्छ उहाँहरूलाई चाहिँ यहाँले छोटकरीमा दिने सुझावहरू के छ, होइन दैनिक दिनमा हामीले प्रयोग बढ्दो छ अनि जस्तो एकपटक प्रयोग गरिसके पछाडि सामान चाहिँ हामीले चाहिँ कतिपय ठाउँमा त्यो अहिले त कबाडमा बेच्ने अथवा सामान्य यसको चाहिँ उपयोगिता के छ, होइन यो सुझाव सहित म टुङ्गाउन चाहे।
3: धन्यवाद, राम्रो कुरा गर्नुभयो। कति कुराहरू के छ भने हामी पैसा छ भन्दैमा नयाँ किनिहाल्छौँ क्या, यहाँ सानो केही कुरा बिग्रियो भने अहिले फ्यालिदिउँ अर्को लिउँ, यी ग्याजेटहरू जति सक्दो हुन्छ कम मात्रामा किन्न राम्रो, एउटा त व्यापारीलाई यो कस्तो भनिरहेछ भन्ने होला, त्यो होइन, एउटा ग्याजेटले हामी धेरै वर्ष चलाउन सक्छौँ क्या,
2: देशको अर्थतन्त्रको कुरा छ नि,
3: अर्थतन्त्र कुरा छ। र अर्को कुरो यो तपाईँको डम्पिङ साइड भइरहेछ, आज कति कुराहरू तपाईँको सेकेन्ड ह्यान्ड ल्यापटप, सेकेन्ड ह्यान्ड मोबाइल, सेकेन्ड ह्यान्ड डेस्कटप, यी कुराहरू भित्रिरहेछ जेन्युनली पाराले होइन नन जेन्युनली पाराले। यो कुरालाई नेपाल सरकारले रोक्नुपर्ने ठुलो, किनभने बाहिर फ्याल्ने कुरा हो, हाम्रो देशमा ल्याएर डम्पिङ हाम्रो साइडमा होला, छ महिना एक वर्ष चल्छ। आज तपाईँको कुनै पनि ल्यापटप या कम्प्युटर न्यू सिरिजको किन्नुभयो भने त्यसको लाइफ 5 वर्ष, 6 वर्ष, 7 वर्ष हुन्छ, तर त्योभन्दा मुनि सिरिजमा तपाईँ जानुभयो भने उसको लाइफ त सकिसकेको छ त। आज मार्केटमा गएर हेर्नुभयो भने ब्रान्डेड कम्प्युटरहरू 3rd, 4th, 5th, 6th जेनेरेसनहरूको मार्केटमा आइरहेछन्, कहाँबाट आउँछ त्यो, तपाईँको हाम्रो कानुनै छैन त्यसले भित्राउने, फेरि पनि भित्रिरहेछ। त्यो कुरालाई रोक्ने कसरी, कि डम्पिङ साइन नबनाऊ भोलिको लागि, सक्दो त्यो मोबाइल ल्यापटप केही छ भने पहिले बनाउने कुरा गर्नुहोस्, बनाएर अब हुँदै भएन भने नयाँ किन्नु पर्यो, कि नयाँ किन्ने बित्तिकै त्यो तपाईँको डम्पमा गयो, अर्थतन्त्र हाम्रो बाहिर गयो, एकचोटि त गइसक्यो, अर्कोचोटि जाँदाखेरि यी कुरालाई चाहिँ विचार पुर्याउनु पर्छ। व्यापारी वर्गमा सधैँ एकै नाश हुँदैन व्यापार, कहिलेकाहीँ डाउन हुन्छ, कहिलेकाहीँ अप हुन्छ। अहिलेको बेलामा सबै व्यापारीहरू आतिरहेको बेलामा छ, डाउन छ, अप पनि हुन्छन्, किनभने ग्लोबली नै अहिले डाउन चलिरहेछन्। कुनै कुनै टाइम यस्तो आउँछ र यसमा यही बेलामा जो टिक्यो टिक्यो उसले गरायो, खर्च कम गर्ने होइन, आमदानीका स्रोत यदि कम भयो भने खर्च पनि त्यही हिसाबले कम गरेर चाहिँ अगाडि बढ्नु पर्छ। र युजरहरूलाई चाहिँ युजरहरूले सक्दो त्यो जुनै कुराहरू सोसियल मिडिया अहिले त सबभन्दा बढी सबै जानकारहरू हुन्छन् र नचाहिने कुरामा क्लिक गर्ने, नचाहिने कुरामा भित्र नछिर्ने, त्यो आफूले बुझिन्छ पनि यो मेरो लागि हो होइन, यदि हो भने त्यसलाई क्यान्सल गरेर, र कुनै घटना तुरुन्तै दुर्घटनाहरू भयो भने सिआइबीलाई चाहिँ जानकारी गराउने कि तुरुन्तै जानकारी भयो भने उहाँहरूले चाहिँ त्यसलाई ट्याकल गरेर चाहिँ अगाडि बढ्न सकिने हुन्छ। एउटा यो डिजिटल पेमेन्टका पनि ठूला कुराहरू आइरहेछन्, डिजिटल पेमेन्टमा चाहिँ स्क्याम भइरहेको अब सिआइबीले त्यो कुराहरू पनि हेरिरहेछन्। यसको चाहिँ छुट्टै एउटा चाहिँ यन्त्र, छुट्टै एउटा फन्डामेन्ट, छुट्टै एउटा ग्रुप बनाएर डिजिटल पेमेन्टमा, किन आजको दिनमा डिजिटल पेमेन्ट धेरै मात्रामा बढिरहेछ र सबैले त्यही सम्पर्कमा हेरिरहेछ, यसको युनिट चाहिँ एउटा छुट्टै बनाइदिनुपर्छ जस्तो मलाई लाग्छ। त्यही अन्तर्गत नै डिजिटल पेमेन्टलाई चाहिँ तपाईँको कुनै पनि कुरा भयो भने तुरुन्तै, किन ब्याङ्क पनि गवाइदै हुँदैन, कहाँ गयो पैसा थाहा छैन, यो कुरालाई रोक्नलाई एकदमै जरुरीको विषय छ। र साइबर सेक्युरिटीहरूका कुराहरूमा, साइबरहरूमा जुन आक्रमणहरू, जुन सोसियल मिडियामा तपाईँको एट्याकहरू व्यक्तिहरूमाथि भइरहेछन्, ती कुराहरू चाहिँ जिल्ला प्रदेश बाहेक चाहिँ पुलिस जुन बिट छ, चौकी छ, जहाँ जहाँ छ त्यो ठाउँमा एउटा युनिटहरू चाहिँ नेपाल सरकारले खडा गर्नुपर्ने देखिन्छ। सबैजना काठमाडौँ बेसमा मात्रै तपाईँको बसिरहेछ, केही कुरा भयो भने त्यहाँ जानुहोस्, यहाँ हुन्छ, त्यहाँ एटलिस्ट एउटा ट्रेनिङ भएको मान्छे बसेर के भयो त तपाईँको यो डिटेलको त्यहाँबाट हेर्न सकिने के हो त, त्यो हेरिकन उसलाई चाहिँ त्यसपछिका बाँकी फर्दर यदि नर्मल छ भने त्यहीँबाट सकाए, होइन भने अनि माथि पठाए, बिस्तारै त ऊ काम गर्दै गए ऊ पनि एक्सपर्ट हुँदै जान्छ त। यो कुरा म हरेक ठाउँमा त्यो कुरा दियो भने मान्छेलाई के हुन्छ भने मैले आज यहाँ चोरी गरेँ हो तुरुन्तै पुलिस आइपुग्छ, र यसलाई गरेँ अब यो त काठमाडौँ जान्छ, कहिले कहाँ पुग्छ के, म त्यतिखेरसम्म भागिसक्छु। यी कुराहरूलाई चाहिँ नेपाल सरकारले पनि विचार गरिदिनुपर्छ।
2: हस्, यहाँलाई धन्यवाद समय कुराकानीको लागि।
3: हस्, थ्याङ्क यू।
2: उहाँ हुनुहुन्थ्यो कम्प्युटर एसोसिएसन अफ नेपाल ज्ञान महासंघका निवर्तमान अध्यक्ष रंजित पोदार। उहाँसँगको कुराकानीसँगै आजको लागि कार्यक्रम बदलिदो नेपालको समय सकिएको छ। अर्को हप्ता फेरि अर्को आर्थिक विषयमा केन्द्रित कुराकानी लिएर फेरि आउनेछौ। आजको कार्यक्रमबाट प्राविधिक साथी दिनेश निरौला र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म हृदय रिमाल पनि विदा हुन्छु। नमस्कार।
4: सूचना
5: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
4: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पा जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
5: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
4: बर्खा लाग्न शुरू भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
6: म पनि त्यही कामको लागि हिँडिरहेछु के। भर्खरै म श्रीजी एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएछु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
7: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
8: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित तिनपोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
7: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
8: सम्पर्क श्री सेग्रोभेट सेन्टर वीरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
7: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-485-4030। लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
9: स्कूलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक, गाइड, गेस्ट पेपर लगायतका पाठ्य सामग्री,
10: लोक सेवा आयोगका किताबहरू,
9: ऐन नियम कार्यालय विद्यालय तथा संघ संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
10: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेसनरी स्टोर्स एन्ड जनरल अर्डर सप्लायर वीरेन्द्रनगर छ, बुद्ध पथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-1137।
11: Radio Bini FM, Radio Bini FM,
12: Radio Bini FM, Antana Betuplu Cha, Vexi Duituplu, Sat Megahertz.
13: Extreme Energy Drink, Time Check, Aile Thik, 9 Baje Ko Cha.
14: Extreme Energy Drink, Taste the Difference, Feel the Energy.

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सरकार र चिकित्सक संघबीच सहमति, आजदेखि अस्पताल खुल्ने। सुनसरीको जनजीवन सामान्य बन्दै। दैनिक झण्डै 1500 विद्युतीय राहदानी छापिँदै 3 महिनाभित्र राहदानी प्रणालीमा पूर्ण रूपमा सुधार आउने विभागको भनाई। आज पनि कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना। तराई क्षेत्रमा हावाहुरी समेत चल्न सक्ने। दिल्लीमा वायु प्रदूषण नियन्त्रण गर्न विद्युतीय गाड़ीको प्रयोगलाई प्रोत्साहन। सन् 2027 नयाँ गाड़ीहरू विद्युतीय बनाउने लक्ष्य। र आईसीसी T20 अन्तर्राष्ट्रिय अलराउण्डर वरियतामा दिपेन्द्रको एक स्थान सुधार। नेपाल खबरमा अब पूरा खबर। दुई समुदायको असमझदारीका कारण गएको आइतबार रातिदेखि तनावमा रहेको सुनसरीको दक्षिण क्षेत्रको जनजीवन सामान्य बन्दै गएको छ। अस्ति मंगलबार रातिसम्म झडप र तनावको स्थिति रहे पनि हिजोदेखि अवस्था केही सामान्य बन्न थालेको हो। स्थानीय प्रशासनले कर्फ्यू आदेश कायमै राखेको छ। देवानगंजको कप्तानगंजमा भएको घटनापछि उत्पन्न तनावलाई मध्यनजर गर्दै जिल्लाका राजनैतिक दल, जनप्रतिनिधि, नागरिक समाज तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न 5 बुधे संयुक्त प्रतिबद्धता सार्वजनिक गरेका छन्। उनीहरूले विभिन्न क्षेत्रमा देखिएको साम्प्रदायिक विवाद, हिंसा र हुल दंगाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता अवांछित गतिविधि रोक्न सबै पक्षले आफ्नो ठाउँबाट सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्। यस्तै प्रमुख राजनैतिक दलहरूले सुनसरीमा भएको घटना र त्यसपछिको परिस्थितिलाई शान्तिपूर्ण संवादबाट समाधान गर्न अपील गरेका छन्। कोशी प्रदेश सरकारले घटनामा ज्यान गुमाउनेका परिवार र घाइतेहरूका लागि राहत प्रदान गर्ने निर्णय गरेको छ। नेपाल चिकित्सक संघ र सरकारबीच 5 बुधे सहमति भएपछि डाक्टरहरूको देशव्यापी आन्दोलन फिर्ता भएको छ। वीरगंजको नारायणी अस्पतालका चिकित्सकमाथि भएको आक्रमण र तोडफोडमा संलग्न व्यक्ति विरूद्ध कानूनी कार्यवाही गर्ने सहमति भएपछि संघले सबै आन्दोलनका कार्यक्रम फिर्ता लिई तत्काल स्वास्थ्य सेवा पुनः सञ्चालन गर्ने निर्णय गरेको हो। सरकार र संघबीच स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन 2066 दफा 2, 3 र 15 तथा मुलुकी अपराध संहिता 2074 दफा 232 र 233 संशोधनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संसद अधिवेशनमा संशोधन प्रस्ताव पेश गर्ने र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले आवश्यक समन्वय तथा सहजीकरण गर्ने सहमति भएको छ। सहमति अनुसार सरकारले उपभोक्ता संरक्षण ऐन 2075 रहेका स्वास्थ्य सम्बन्धी प्रावधान संशोधनका लागि नेपाल चिकित्सक संघका प्रतिनिधि सम्मिलित समिति 7 दिनभित्र गठन गर्नेछ। साथै संघसँग यसअघि भएका सबै सहमति कार्यान्वयन अवस्थाबारे समीक्षा गर्न 3 दिनभित्र अर्को समिति गठन गरिनेछ। यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य सेवा प्रणालीलाई थप सुरक्षित, व्यवस्थित, प्रभावकारी र विश्वसनीय बनाउने उद्देश्यसहित दीर्घकालीन सुधारका कार्यक्रमलाई पनि तीव्रता दिएको छ। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमणप्रति शून्य सहनशीलताको नीति पुनः दोहोर्याउँदै मन्त्रालयले कानूनी, नीतिगत तथा प्रशासनिक सुधारलाई एकसाथ अघि बढ़ाएको जनाएको छ। राहदानी विभागले विद्युतीय राहदानी ई पासपोर्टको बढ़दो मागलाई सम्बोधन गर्न दैनिक उत्पादन क्षमता विस्तार गर्दै झण्डै 1500 राहदानी छपाई तथा जारी गर्न थालेको जनाएको छ। विशेष गरी दक्षिण कोरियामा रोजगारीका लागि जाने नेपालीको संख्या बढ़ेसँगै राहदानी बनाउने सेवाग्राहीको चाप उल्लेख्य रूपमा बढ़ेपछि विभागले उत्पादन क्षमता पनि बढ़ाएको हो। विभागले निकालेको विज्ञप्तिमा नेपाली नागरिकलाई सहज, छिटो, सुरक्षित र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले राहदानी प्रणाली र उत्पादन क्षमतामा निरन्तर सुधार भइरहेको उल्लेख छ। विभागका अनुसार पछिल्लो एक हप्ता यता विद्युतीय राहदानीको माग उल्लेख्य रूपमा बढ़ेको छ। त्यही मागलाई ध्यानमा राख्दै उत्पादन क्षमता थप विस्तार गर्ने काम भइरहेको छ। विभागका अनुसार वैदेशिक रोजगारी, अध्ययन, भ्रमण, उपचार तथा अरू प्रयोजनका लागि विदेश जानेहरूको संख्या बढ़दै जाँदा विद्युतीय राहदानीको माग निरन्तर बढ़िरहेको छ। आउँदा दिनमा सेवाग्राहीको आवश्यकता अनुसार सेवा थप विस्तार गरिने योजना पनि विभागले सार्वजनिक गरेको छ। पछिल्लो समय सेवा प्रवाहका क्रममा देखिएका प्राविधिक समस्यालाई 1 महिनाभित्र समाधान गर्ने र 3 महिनाभित्र प्रणालीलाई पूर्ण रूपमा स्थिर बनाउने लक्ष्यसहित आवश्यक प्राविधिक तथा व्यवस्थापकीय काम अघि बढ़ाएको विभागले जनाएको छ। आज पनि कोशी र बागमती प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्र र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ठूलो पानी परेको बेलामा बाढ़ी पहिरोको जोखिम हुने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। यस्तै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी त्यसै गरी सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा हावाहुरी समेत चल्न सक्ने भएकाले सतर्क रहन अनुरोध गरिएको छ। आज राति पनि कोशी प्रदेशका पहाड़ी तथा तराईका केही ठाउँ तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी क्षेत्रमा मेघगर्जन, चट्याङ सहित वर्षा हुने अनुमान छ। गए राति पनि काठमाडौँ सहित केही ठाउँमा ठूलो पानी परेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल संरचनालाई समानुकूल बनाउन पुनरावलोकन प्रक्रिया अघि बढ़ाएको छ। विद्युतको अधिकतम उपयोग, आन्तरिक विद्युत खपत विस्तार तथा उपभोक्ता मैत्री महसुल प्रणाली विकास गर्ने उद्देश्य सहित प्राधिकरण संचालक समितिले समिति गठन गर्ने निर्णय गरेको छ। प्राधिकरणका संचालक समितिको हिजो बसेको बैठकले अहिलेको महसुल संरचनाको समग्र समीक्षा गरी नयाँ प्रस्ताव तयार गर्न 15 दिनको समय सीमा सहित समिति गठन गरेको जनाएको छ। समितिले तयार गर्ने प्रतिवेदनका आधारमा नयाँ महसुल निर्धारणका लागि विद्युत नियमन आयोग समक्ष प्रक्रिया अघि बढ़ाइनेछ। प्राधिकरणका संचालक समिति सदस्य अंशु किरण शाहीका अनुसार पछिल्ला वर्षहरूमा जलविद्युत उत्पादन उल्लेख्य रूपमा बढ़दै गएको र वर्षायाममा उत्पादन भएको विद्युत पूर्ण रूपमा खपत हुन नसक्दा आन्तरिक उपभोग बढ़ाउने नीति आवश्यक देखिएको छ। घर आएसी तथा औद्योगिक क्षेत्रलाई लक्षित गरी महसुल संरचनामा सुधार गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो। प्राधिकरणले गृहस्थ उपभोक्तालाई थप सहुलियत प्रदान गर्ने तथा उच्च विद्युत खपत गर्ने उत्पादनमूलक उद्योगलाई उपयुक्त र सहज दरमा विद्युत उपलब्ध गराउने लक्ष्य लिएको छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास बिमस्टेकको उच्चस्तरीय सम्वाद काठमाडौँमा सम्पन्न भएको छ। हिजो परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा आयोजित सम्वादको उद्देश्य बिमस्टेक सदस्य राष्ट्रहरूबीच जनस्तरको सम्पर्क विस्तार गर्दै क्षेत्रीय सहकार्यलाई थप प्रभावकारी बनाउनु रहेको छ। बिमस्टेकका महासचिव इन्द्रमणि पाण्डेले विगत 3 दशकमा बिमस्टेकले गरेका उपलब्धि, संस्थागत सुधारका प्रयास तथा आगामी प्राथमिकताबारे जानकारी गराउनुभयो। उहाँले शान्तिपूर्ण, समृद्ध र उत्थानशील बंगालको क्षेत्र निर्माणका लागि जनस्तरको सम्पर्क, आपसी आबद्धता, व्यापार तथा आर्थिक सहकार्यको विस्तार अपरिहार्य रहेको उल्लेख गर्नुभयो। अब विदेशको खबर। भारतको राजधानी दिल्लीमा वायु प्रदूषण नियन्त्रण गर्न सन् 2027 अधिकांश नयाँ दर्ता हुने गाड़ीहरूलाई विद्युतीय बनाउने महत्वाकांक्षी नीति लागू गरिएको छ। नयाँ नीति अनुसार 3 पाङ्ग्रे, साना मालवाहक तथा त्यसपछि 2 पाङ्ग्रे गाड़ीलाई अनिवार्य रूपमा विद्युतीय बनाइनेछ। विद्युतीय गाड़ी खरिदमा कर छूट र प्रोत्साहन रकमको व्यवस्था गरिएको छ भने पुराना पेट्रोल गाड़ीहरू हटाउन पनि अनुदान दिइनेछ। अहिले दिल्लीमा दर्ता गरिएको भएका गाड़ी मध्ये झण्डै 5% विद्युतीय छन्। विज्ञहरूले यी नीति प्रदूषण नियन्त्रणका लागि प्रभावकारी हुने बताए पनि पर्याप्त चार्जिङ पूर्वाधार, भरपर्दो विद्युत आपूर्ति र उपभोक्ताको विश्वास निर्माण नगरी लक्ष्य हासिल गर्न चुनौती रहने बताएका एपी न्यूजले उल्लेख गरेको छ। उपभोक्ताहरूले पनि चार्जिङ सुविधा, ब्याट्रीको क्षमता र लामो दूरीको यात्राका विषयमा चिन्ता व्यक्त गरेका छन्। अब खेल खबर। आईसीसी टी20 अन्तर्राष्ट्रिय अलराउण्डर वरियतामा दिपेन्द्र सिंह एरीको एक स्थान सुधार भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सार्वजनिक गरेको वरियतामा एक स्थान सुधार गर्दै दिपेन्द्र तेस्रो स्थानमा उक्लिएका छन्। दिपेन्द्रले 256 रेटिङ अंकका साथ तेस्रो स्थान हासिल गरेका छन्। वरियताको शीर्ष स्थानमा जिम्बाब्वेका सिकन्दर राजा छन् भने पाकिस्तानका साइम अयुब 275 अंकका साथ दोस्रो स्थानमा छन्। हिजो सार्वजनिक भएको वरियतामा वेस्ट इण्डिजका रोस्टन तेज पनि एक स्थान सुधार गर्दै चौथो स्थानमा पुगेका छन्। भारतका हार्दिक पाण्ड्या भने 2 स्थान तल झर्दै 5 स्थानमा रहेका छन्। शीर्ष 10 अलराउण्डरहरूको सूचीमा इंग्ल्याण्डका विल ज्याक्स, अफगानिस्तानका अजमुतल्लाह अमर जवाई र मोहम्मद नबी, वेस्ट इण्डिजका जेसन होल्डर तथा पाकिस्तानका मोहम्मद नवाज पनि समावेश छन्। चार भन्ज्याङभित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सरकार र चिकित्सक संघबीच सहमति, आजदेखि अस्पताल खुल्ने, सुनसरीको जनजीवन सामान्य भन्दै दैनिक झण्डै 1500 विद्युतीय राहदानी छापिँदै 3 महिनाभित्र राहदानी प्रणालीमा पूर्ण रूपमा सुधार आउने विभागको भनाई। आज पनि कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा हावाहुरी समेत चल्न सक्ने। दिल्लीमा वायु प्रदूषण नियन्त्रण गर्न विद्युतीय गाड़ीको प्रयोगलाई प्रोत्साहन, सन् 2027 नयाँ गाड़ीहरू विद्युतीय बनाउने लक्ष्य। र आईसीसी टी20 अन्तर्राष्ट्रिय अलराउण्डर वरियतामा दिपेन्द्रको एक स्थान सुधार।
2: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला।
3: के खाने भोक लाग्यो के दिदी?
2: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ

0: मटन तास बब ससेज चिकन ससेज फ्राइड राइस का साथ ही अर्डर अनुसार का खाजा उपलब्ध कराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरी को व्यवस्था पनि रहेको छ।
1: ल ल त्यसो भए आज त्यही जाऊ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
2: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर वीरेन्द्र नगर छ वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97460-840।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: नमस्ते काका, चिटिक्को परेर कता जान लाग्नु भयो?
4: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
3: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
4: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
3: 198-198।
0: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
3: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण उपचार पुनस्थापना।
0: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पुरानचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
3: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोडी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
0: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 सोनाबारी सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।

0: Extreme energy drink.
1: बर्खा लाग्न सुरु भइसक्यो। तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
2: म पनि त्यही कामको लागि हिँडिरहेछु के। भर्खरै म श्रीजी एग्रोभेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्रीस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
4: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
3: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
4: सम्पर्क श्री सेग्रोभेट सेन्टर, बिरेर नगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
3: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430।
2: लौ है हजुर, सिरिज एग्रोभेट है, सिरिज एग्रोभेट।
5: यो जिन्दगीले पनि केही लछर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई दिक्कार भइसक्यो।
6: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
5: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
6: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
7: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
6: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
7: हो र दाजु,
5: कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
6: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाय म्यान पावर सप्लायर्स चन्द्रगिरी 3 थान नजिकै रहेको छ नि।
7: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
6: लकी पिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
8: रेडियो भेरी एफएम

0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
1: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन, संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिऊ, आशा जगाऊ, जीवन बचाऊ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: Extreme energy drink.
1: बर्खा लाग्न सुरु भइसक्यो. तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके. डुले को डुले कहाँ डुल्छौ तिमी?
2: म पनि त्यही कामको लागि हिँडिरहेछु के. भर्खरै म श्री श्री अघि भेटमा गएर आएँ के. यो देखेनौ यो यत्रो यो सामान त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु. भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ. के चिन्ता माने?
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्रीस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ.
4: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक, औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ.
3: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता. साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ.
4: सम्पर्क श्री सेग्रोभेट सेन्टर, विरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत.
3: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ. फोन नम्बर 0383-590-872. सम्पर्क फोन नम्बर 0383-521-956 र मोबाइल 98-84-50-430.
2: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट.
5: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन. विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन. केही गर्ने गर्ने
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
5: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन. अब इन्डियातिर जाने सुर कस्यो दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृतसर पन्जाबमा जा.
5: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
2: हौ. हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ. मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि.
5: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त.
2: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि. यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी तिनथान नजिकै रहेको छ नि.
5: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट. अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो.
2: लटिपिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48.
1: सूचना
6: कर्णाली ट्रमा केयर, वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ. यस शिविरमा आफ्नै गाउँका सुपुत्र, अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ. डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ.
1: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिर्पा, जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ.
6: सम्पर्क कर्णाली ट्रमा केयर, वीरेन्द्रनगर 8 खजुरा सुर्खेत.
7: रेडियो भेरी एफएम

0: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
1: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
0: हाम्रा सेवाहरू
1: ग्यास्ट्रिक अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पथरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
0: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बसपार भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 9840044631।
2: स्नातक तहमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ अन्तर्गत केन्द्रीय विभागहरूमा सञ्चालित स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 लागि विद्यार्थी भर्ना खुला गरिएको सम्बन्धित सबैमा जानकारी गराउँदछौ। आवेदन फारम वेबसाइट लगइन गरी आफ्नो संकाय, संस्था र विषय छनौट गरी आवेदन फर्म भर्न सकिनेछ।
2: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी कार्यक्रम बीई सिभिल, बीई कम्प्युटर, बीई हाइड्रो पावर। आवेदन दिने अवधि यही साउन 29 गते साँझ 5 बजे सम्म। प्रवेश परीक्षा भदौ 6 गते शनिबार। प्रवेश परीक्षा हुने स्थान ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभाग सानो सुर्खेत र एमआईसीडी काठमाडौँ। आवेदन फारम दस्तुर 2000 मात्र। आवेदन फारम दस्तुर बुझाउनको लागि नेपाल बैंक लिमिटेडमा रहेको ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ जिन कार्यालयको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ।
3: साथै आवेदन दस्तुर कनेक्ट आईपीएसबाट पनि तिर्न सकिनेछ। भर्ना प्रक्रिया तथा अनलाइन आवेदन भर्ने बारे आवश्यक जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका मिडवेस्ट युनिभर्सिटी वेबबाट डाउनलोड गर्न सकिनेछ वा ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभागमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ। सम्पर्क मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालय विरेन्द्रनगर सुर्खेत। सम्पर्क मोबाइल नम्बर 9869935707, 9894956367 र 9842604222। वेल्डिङ, ड्रिल, ग्रेडर, मल्टिमिटर र हाइड्रोमिटर सहित औजारहरूको सेट मात्र 15,000 इच्छुक व्यक्तिले सामान खरिद गरी हरेक शनिबार हुने एक दिनको तालिमद्वारा आफ्नै घरबाट आत्मसम्मान र स्वरोजगार भई छर छिमेकमा कला कौशल देखाई समाजमा राम्रो कामको शुभारम्भ गरौं। समूहमा 24 जना मात्र सहभागी गरिनेछ। सम्पर्क मानिकेज ऊर्जा सुर्खेत। सम्पर्क व्यक्ति रुद्र घरती। मोबाइल नम्बर 9805424299।

0: you.
1: Extreme energy drink.
2: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
3: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु कसरी
4: हामी कहाँ एलजी सामसुङ औरा स्काई ओर्थ कम्पनीका टीवी फ्रिज वाशिंग मेसिन सामसंग रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ
3: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीवी वाशिंग मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वाशिंग मेसिन र टीवी किस्ताबन्दीमा पनि उपलब्ध छन्
4: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्र नगर छ बीच बजार सुर्खेत मोबाइल नम्बर 9858405719 र 9858517115
5: यो जिन्दगीले पनि केही लक्षर बाटो लाउला जस्तो छैन विदेश जाउँ पासपोर्ट बनाउने पैसा छैन के गर्ने गर्नु
6: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
5: के गर्नु दाजु यहाँ बसेर के काम नाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले
6: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा
7: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
6: हो त नि अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
5: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने के अत्तो पत्तो थाहा छैन मलाई त
6: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि
7: हो त्यही गएर सूर्जन रोकाईलाई भेट
5: अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरे के हो कसो
6: ल टिपिराख फोन नम्बर 9820293948 9820293948
8: रेडियो भेरी एफएम 98.6 x 2.7 MHz
9: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ
10: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

0: मध्य पश्चिम विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट मुसोममा बीबीए र बीएचएम कार्यक्रमका लागि नयाँ भर्ना खोल्यो।
1: नयाँ शैक्षिक सत्र 2083-84 को लागि बीबीए र बीएचएम को लागि भर्ना खुल्ला गरेकाले आधुनिक पाठ्यक्रम र अत्याधुनिक सिकाइ प्रविधि सहित भर्ना आवेदन खुलेकाले इच्छुक विद्यार्थीहरूले समयमै सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ।
0: सिट संख्या सीमित रहेकाले इच्छुक विद्यार्थीले समयमै सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ।
1: आवेदन फारम बुझाउने अन्तिम मिति यही साउन 22 गते सम्म, प्रवेश परीक्षा साउन 26 गते बिहान 8 बजे।
2: थप जानकारीको लागि मौसम प्रशासनमा सम्पर्क गर्न सकिनेछ। मध्यपश्चिम विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट मौसम वीरनगर सुर्खेत, फोन नम्बर 0385-25352, 98-85-52601 र 98-482-29-324।
0: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नुभयो?
3: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
0: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
3: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
0: 198-198।
1: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
0: सूचना।
4: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
0: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
1: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0385-22-253 र मोबाइल नम्बर 98-85-56-455।
0: के तपाईँको नाक, कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रणालीलाई सम्झनुहोस्।
1: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा यही साउन 16 गते तेस्रो शनिबारको दिन यस राणा हस्पिटल प्रणाली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
0: कानको समस्याहरू

0: कान पाकी रहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा,
1: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तर तर्फ सुर्खेत, फोन नम्बर 083-590-693।
3: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, अरे राम कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
4: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि।
5: हामी कहाँ एलजी, सामसङ, औरा, स्काई अर्थ कम्पनीका टिभी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
4: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टिभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टिभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
5: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, मोबाइल नम्बर 98-580-40-719 र 98-580-51-715।
6: रेडियो भेरी एफएम

0: तिर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
1: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टू को नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको।
1: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्ट्रान्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-51-960, 98-481-19336 र 98-488-966।

0: Extreme energy drink.
1: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: ल ल, त्यसो भए आज त्यहीँ जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97458-40।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
2: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसियन SA, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने SEE उत्तीर्ण तथा SEE पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
4: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठी कोइली सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-580-40-913 र 97-054-67-993।
5: रेडियो भेरी FM।

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण उपचार पुनस्थापना
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रेपलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैताला भित्र फर्केको आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको ढाड बाङ्गो वा कुप्रो भएको जोड्नीहरू र घुँडाको पाङ्रो खुस्किएको जोड्नीहरू दुख्ने र सुनिने समस्या भएको हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको अन्य हाड जोड्ने सम्बन्धी समस्या भएका सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याउ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 चनाबारी सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।
2: स्नातक तहमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ अन्तर्गत केन्द्रीय विभागहरूमा सञ्चालित स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 लागि विद्यार्थी भर्ना खुला गरिएको सम्बन्धित सबैमा जानकारी गराउँदछौ। आवेदन फारम वेबसाइट लगइन गरी आफ्नो संकाय संस्था र विषय छनौट गरी आवेदन फर्म भर्न सकिनेछ।
2: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी कार्यक्रम बीई सिभिल, बीई कम्प्युटर, बीई हाइड्रो पावर। आवेदन दिने अवधि यही साउन 29 गते साँझ 5 बजे सम्म। प्रवेश परीक्षा भदौ 6 गते शनिबार। प्रवेश परीक्षा हुने स्थान ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभाग सानो सुर्खेत र एमआईसीडी काठमाडौँ। आवेदन फारम दस्तुर 2000 मात्र। आवेदन फारम दस्तुर बुझाउनको लागि नेपाल बैंक लिमिटेडमा रहेको ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ जिन कार्यालयको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ।
3: साथै आवेदन दस्तुर कनेक्ट आईपीएसबाट पनि तिर्न सकिनेछ। भर्ना प्रक्रिया तथा अनलाइन आवेदन भर्ने बारे आवश्यक जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका मिडवेस्ट युनिभर्सिटी वेबबाट डाउनलोड गर्न सकिनेछ वा ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभागमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ। सम्पर्क मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालय वीरेन्द्रनगर सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-699-35707, 98-490-56367 र 98-482-60422।
2: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के। हुक्क छु म त।
0: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
2: यो हो र? त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
0: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन। सिधै वीरेन्द्रनगर 4 एरीचोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
2: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरीचोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
0: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जन द्वारा पाइल्स फिसर फिस्टुला मुसा र कोठीको सफल शल्यक्रिया स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या पुरुषमा प्रोस्टेट बढेको मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी पुरानो हाड जोड्ने बाथरोग पुरानो ग्यास्ट्रिक आइबीएस आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार
2: अब रोग लुकाएर नबस्नुहोस् आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्र नगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा सम्पर्क नम्बर 97048 39043 आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन् सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल
5: रेडियो भेरी एफएम

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702।
3: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
4: के भो बोलादै के गुनगुनाइरहेको?
3: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
4: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
3: यति सजिलै?
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

0: Media.
1: Extreme energy drink.
2: यो जिन्दगीले पनि केही लच्छर बाटो लाग्दा जस्तो छ है. विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन हामी गर्ने गर्ने दिक्ता भइसक्यो.
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन. अब इन्डियातिर जाने सुर कस्या हो दाजु? मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए गोकाय मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा.
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
3: हौ. हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ. मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि.
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त.
3: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि. यसको लागि त काठमाडौँमा रहेको रोकाय मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि.
2: हो,
3: त्यही गएर सूर्जन रोकायलाई भेट.
2: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि. फेरि उहाँ गरे के हो कसो?
3: लकिपिराग फोन नम्बर 9820293948 9820293948.
4: रेडियो भेरी एफएम 98.6 MHz.
5: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ.
6: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी.

0: हिमाल पहाड़ तराई चौछौ सबैलाई बिहान एघार बजेको फेरि हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा पहिरो खस्ता कर्णाली राजमार्गको कालीकोट जुम्ला सड़क खण्ड अवरूद्ध, खुलाउने प्रयास भइरहेको प्रशासनको भनाई, पाठीभाड़ा माता नामले चिनिने एकजना युवक ब्रेनरमा पक्राउ, महिला लाई कुटपिट र दुर्व्यवहार गरेको आरोप, र विश्वकप क्रिकेट लीग दुई अन्तर्गत त्रिदेशीय श्रृंखलामा नेपालको लगातार चौथो हार, एक दिवसीय मान्यता जोगाउन पनि चुनौती। कर्णाली राजमार्गको कालीकोट जुम्ला खण्डमा पर्ने सेरावाड़ा सुम्मा सुक्खा पहिरो खस्ता सड़क अवरूद्ध बनेको छ। खाडा चक्र नगरपालिका आठ कालीकोट सेरावाड़ा स्थित माथिबाट खसेको पहिरोले सड़क अवरूद्ध भएको हो। कालीकोटका प्रमुख जिल्ला अधिकारी जवीलाल भट्टराईले पहिरो हटाउन पहल भइरहेको बताउनु भएको छ। पहिरोसँगै झरेको ढुंगा मेसिनले फुटाउन नसक्ने भएपछि ठूलो मेसिन जुम्लासँग समन्वय गरेर मंगाउने काम गरिएको उहाँले बताउनु भएको छ। यो सड़क खण्डमा पहिरोले पटक पटक यातायात सेवा अवरूद्ध हुने गरेको छ। कर्णाली राजमार्गको स्तर उन्नति र सुधारको माग गर्दै आए पनि सुनवाई नहुँदा आफूहरूले बारम्बार शास्ति खेप्नु परेको स्थानीयको गुनासो छ। एकजना महिलालाई बोक्सीको आरोप लगाए कुटपिट र दुर्व्यवहार गरेको भन्दै सुर्खेत प्रहरीले पाथीभाडा माता नामले चिनिने समीर थापालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी कविन्द्र सिंह बोराले हिजो बेलुकी 8 बजेतिर थापालाई नियन्त्रणमा लिएको जानकारी दिनुभएको छ। थापाले धर्मको नाममा झारफुक तथा हेराई मनाई गर्ने भन्दै दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। उहाँले एक महिलालाई अपशब्द प्रयोग गर्दै कुटपिट गरिरहेको भिडियो सार्वजनिक भएपछि सर्वत्र आलोचना भएको थियो। भिडियो सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएपछि प्रहरी निरीक्षक दीपक मगराठीको कमाण्डमा खटिएको 9 जनाको प्रहरी टोलीले उहाँलाई नियन्त्रणमा लिएको हो। उहाँमाथि थप अनुसन्धान भइरहेको सुर्खेत प्रहरीले जनाएको छ। र आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत त्रिदेशीय श्रृंखलामा चौथो खेलमा पनि नेपाल पराजित हुन पुगेको छ। यसअघि नेपाल आजक नेदरल्याण्डसँग तथा नामिबियासँग पराजित भएको थियो। नेपालले दुई देशसँग दुई दुई खेल गुमाएपछि जीत विहीन बनेको छ। घरेलु टोली नेदरल्याण्डसले दिएको 226 रनको लक्ष्य पछ्याएको नेपालले 48 ओभरमा 168 रनमै अल आउट भएसँगै लगातार चौथो हार बेहोरेको हो। नेपालका लागि आशिष शेखले सर्वाधिक 38 रन बनाए भने कप्तान रोहित पौडेलले 26 तथा करण केसीले 23 रन बनाउनुभयो। ईशान पाण्डे 16, कुलसन झा 11 तथा भीम सार्की 10 रनमा आउट भएपछि दिपेन्द्र सिंह एरीले पनि 6 रन मात्र बनाउनुभयो। यसँगै अब लीग दुईमा शीर्ष चारमा पर्ने नेपालको सम्भावना समाप्त भएको छ भने नेदरल्याण्डसले भने श्रृंखलामा लगातार तेस्रो जीत निकालेको छ। नेदरल्याण्डस 31 खेलमा 38 अंक पुगेको छ भने नेपालको 32 खेलमा 24 अंक मात्र भएको छ। नेपालले अब बाँकी चार मध्ये एक खेल मात्र हारे पनि शीर्ष चारमा पर्ने सम्भावना पूर्ण रूपमा सकिनेछ। नेपालले अब ओमान र क्यानाडासँग दुई दुई खेल खेल्न बाँकी रहेको छ। यो श्रृंखलामा राम्रो प्रस्तुत गर्न नसके नेपालले एक दिवसीय मान्यता पनि गुमाउनेछ। एक दिवसीय मान्यता जोगाइराख्न नेपाललाई शीर्ष छमा रहनु पर्नेछ। नेपाल अहिले शीर्ष छमै रहेको छ भने क्यानाडाले धेरै खेल खेल्न बाँकी रहेको छ। यस्तै ओमानले पनि धेरै खेल खेल्न बाँकी रहेकाले नेपाललाई यो अन्तिम श्रृंखलामा उत्कृष्ट प्रदर्शन गर्न जरूरी रहेको छ। हवस् तलाई बिहान 11 बजेको भेरी हाइलाइट सकियो। दिउँसो 4 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
2: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेज में बीबीएस बीबीए बीएचएम बीआईटी एमबीएस र एमबीए में भर्ना खुले सहर्ष जानकारी गराउँदछौं।
1: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
2: साथै बीबीए बीआईटी र बीएचएमको लागि सिमेन्ट इन्टर्न्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत, सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-51-960, 98-481-19336 र 98-488-9066।
3: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
4: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
3: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
4: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
3: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत, फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
2: सूचना यही साउन 16 गते तेस्रो शनिबारको दिन
5: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
6: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोश हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौन इच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाने मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत, फोन 083-521-987 र मोबाइल 98-585-6696।
7: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन, विदेश जाउँ पासपोर्ट बनाउने कोसिस छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
8: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
7: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
8: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
7: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
8: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ, मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
7: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
8: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि, यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रगिरी तीन थान नजिकै रहेको छ नि।
7: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो
8: लटिपिराग। फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
9: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
10: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसलेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसलेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
11: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 83975 र 98145 84031।
10: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
1: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाऊ, जीवन बचाऊ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-50-227। बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीबारी गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
3: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीबारी सुरु गरिहाल्छौँ, के चिन्ता माने?
4: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिज एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
5: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिन्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
4: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
5: सम्पर्क श्री सेग्रोभेट सेन्टर वीरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
4: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
3: लौ है हजुर, सिरिज एग्रोभेट है, सिरिज एग्रोभेट।

0: Hibernia Extreme Energy Drink.
1: नमस्ते काका, चिटिक्को परेर कता जान लाग्नुभयो?
2: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
2: त्यसो भए त म अहिलै फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
1: 198 198।
3: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
4: रेडियो भेरी एफएम

0: स्नातक तहमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ अन्तर्गत केन्द्रीय विभागहरूमा सञ्चालित स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 लागि विद्यार्थी भर्ना खुला गरिएको सम्बन्धित सबैमा जानकारी गराउँदछौ। आवेदन फारम वेबसाइट लगइन गरी आफ्नो संकाय, संस्था र विषय छनौट गरी आवेदन फर्म भर्न सकिनेछ।
0: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी कार्यक्रम बीई सिभिल, बीई कम्प्युटर, बीई हाइड्रो पावर। आवेदन दिने अवधि यही साउन 29 गते साँझ 5 बजे सम्म। प्रवेश परीक्षा भदौ 6 गते शनिबार। प्रवेश परीक्षा हुने स्थान ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभाग सानो सुर्खेत र एमआईसीडी काठमाडौँ। आवेदन फारम दस्तुर 2000 मात्र। आवेदन फारम दस्तुर बुझाउनको लागि नेपाल बैंक लिमिटेडमा रहेको ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ जीन कार्यालयको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ।
1: साथै आवेदन दस्तुर कनेक्ट आईपीएसबाट पनि तिर्न सकिनेछ। भर्ना प्रक्रिया तथा अनलाइन आवेदन भर्ने बारे आवश्यक जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका मिडो इस्ट युनिभर्सिटी वेबबाट डाउनलोड गर्न सकिनेछ वा ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभागमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ। सम्पर्क मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डीन कार्यालय विरेन्द्रनगर सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98699-35707, 98490-56367 र 98482-60422।
2: सूचना
0: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98580-40913 र 97054-67993।

0: California. Extreme energy drink.
1: फाइल्स र फिस्टुलाको छारछुत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के। हुक्क छु म त।
2: तपाईँले छारछुत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
1: यो हो र? त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
2: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन। सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
1: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छारसूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
2: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
1: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
3: यो रोगले पनि मर्नु न बाँच्नु बनायो। क्याहरू र कसोहरू भएको छ मेरा दिन यसै बाइजना भया
4: तै त या काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
3: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिन क्या
4: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
5: तपाईँलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हातखुट्टाको बाथ रोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाँत दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
6: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
7: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486 3175 र 98484 39576
2: शारीरिक अपाङ्गता भएका बाल बालिकाको परीक्षण उपचार पुनस्थापना
6: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
2: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैतला भित्र फर्केको आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको ढाड बाङ्गो वा कुप्रो भएको जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू
6: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।
8: रेडियो भेरी एफएम

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायल्स, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-55455।
4: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउने पैसा छैन, के गर्ने
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
6: के भन्छ नि दाजु, मैले त पुरै बुझिन त हौ।
5: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
6: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो।

0: थाहा छैन मलाई त, हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाया मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
1: हो, त्यही गएर सूर्जन रोकायलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो।
0: ल टिपिराख फोन नम्बर 9820293948, 9820293948।

0: extreme energy drink.
1: बर्खा लाग्न सुरु भइसक्यो। तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
2: ए, म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीजी एक रुपेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्रीस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
4: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित सिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
3: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
4: सम्पर्क श्री सेग्रोभेट सेन्टर, वीरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
3: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
2: लौ है हजुर, सिरिज एग्रोभेट है, सिरिज एग्रोभेट।
4: विगत 30 वर्षदेखि वीरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
5: रेडियो भेरी एफएम 98.6 / 2.7 मेगाहर्ज।
6: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 12 बजेको छ।
7: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुनसरी घटनाबारे संसदमा सरकारसँग विपक्षीको प्रश्न, एमालेद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग। अबदेखि वैदेशिक रोजगारीमा जाँदा अनिवार्य विस्तृत कार्यविवरण पेश गर्नुपर्ने, कामदारले सम्झौताभन्दा फरक प्रकृतिको काम गर्नुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा। 31 जिल्लामा आज बाढ़ीको जोखिम, मुख्य नदीहरूमा जलसतह बढ़न सक्ने भएकाले सतर्क रहन आग्रह। अमेरिकाद्वारा इरानमाथि शक्तिशाली आक्रमण, मध्यपूर्वको क्षेत्रीय सुरक्षा चुनौतीपूर्ण बन्दै। र आईसीसी टी20 अन्तर्राष्ट्रिय अलराउण्डर वरितामा दिपेन्द्रको एक स्थान सुधार। नेपाल खबरमा अब पूरा खबर। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुनसरीको कप्तानगंजमा भएको घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ। प्रतिनिधिसभाको आजको बैठकमा कांग्रेस प्रमुख सचेतक बासना थापाले कप्तानगंजमा भएको झडप र प्रहरीको गोली लागेर स्थानीय ओमप्रकाश मेहताको ज्यान गएको घटनाप्रति सरकारको गम्भीर ध्यानकर्षण गराउनु भएको छ। वहाँले यो घटनामा दर्जनौं नागरिक घाइते भएको भन्दै शान्ति सुरक्षा कायम गर्न सरकार असफल भएको समेत आरोप लगाउनुभयो। यस्तै नेकपा एमाले सुनसरी घटनालाई लिएर प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा मागेको छ। बैठकमा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले विगतमा काठमाडौँमा गोली चल्दा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई जिम्मेवार ठहर गरिएको प्रसंग स्मरण गराउँदै सुनसरीमा पनि मानिसको ज्यान गएको अवस्थामा वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने बताउनुभयो। साथै एमाले सरकारले दंगा नियन्त्रण गर्न नसकेको समेत बताएको छ। सरकारले आजदेखि लागू हुने गरी वैदेशिक रोजगारीमा जाने हरेक नेपाली कामदारका लागि विस्तृत कार्य विवरण अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था लागू गरेको छ। अबदेखि श्रम स्वीकृति दिने प्रक्रियामा कामदारले आफूले विदेशमा गर्नुपर्ने कामको प्रकृति, जिम्मेवारी तथा कार्यक्षेत्र स्पष्ट उल्लेख भएको विस्तृत कार्य विवरण अनिवार्य पेश गर्नुपर्नेछ। मन्त्रालयले यो निर्णय आजदेखि कार्यान्वयनमा आएको जनाएको छ। यसअघि वैदेशिक रोजगारीका लागि पेश गरिने कागजातमा कामको शीर्षक जस्तै लेबर, हेल्पर, ड्राइभर वा क्लिनर मात्र उल्लेख हुने गरेको थियो। तर अब कामदारले वास्तवमा कुन प्रकारको काम गर्नुपर्ने, दैनिक जिम्मेवारी के हुने, आवश्यक सिप कार्यस्थलको अवस्था तथा रोजगारदाताले तोकेको कार्यक्षेत्र समेत स्पष्ट खुलाइएको जब डिस्क्रिप्सन अर्थात कार्यविवरण पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। मन्त्रालयका अनुसार यस व्यवस्थाले नेपाली कामदार विदेश पुगेपछि सम्झौतामा उल्लेख नगरिएको वा फरक प्रकृतिको काम गर्न बाध्य हुने समस्या न्यूनीकरण हुने अपेक्षा गरिएको छ। कतिपय कामदारहरू एउटा कामका लागि सम्झौता गरेर विदेश पुगेपछि अर्कै काममा लगाइदिने, जोखिमपूर्ण वा अतिरिक्त जिम्मेवारी दिने गुनासो पटक पटक आउने गरेको छ। आज ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, संखुवासभा, दोलखा, रामेछाप, काभ्रे, काठमाडौँ, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोर्खा, लमजुङ, कास्की पर्वत, बागलुङ, म्याग्दी, हुम्ला, बझाङ, बाजुरा, अछाम, डोटी, कञ्चनपुर, डडेलधुरा, बैतडी, दार्चुलामा बाढ़ीको जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाले जोखिमयुक्त जिल्ला आसपास भएर बहने नदी तथा खोला आसपासका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। नारायणी, कर्णाली, महाकाली र बागमती नदी तथा तिनका सहायक नदीहरूमा जलसतह बढ़ने सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यसै गरी कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र सहायक नदी र कन्काई, कमला, बबई, पूर्वी राप्ती तथा पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल छ। विशेष गरी महाकाली नदी तटीय क्षेत्रमा विशेष जोखिम रहेकाले आसपासका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा स्मार्ट हुलाक कार्यक्रम तीव्र बन्दै सुनको भाव बढ़्यो, चाँदीको घट्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रवेश परीक्षा 24 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684, तीन वर्षे डिप्लोमा इन कम्प्यूटर इंजीनियरिंग र 18 महीने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले सुनसरी घटनाबारे संसदमा सरकारसँग विपक्षीको प्रश्न, अबदेखि वैदेशिक रोजगारीमा जाँदा अनिवार्य विस्तृत कार्यविवरण पेश गर्नुपर्ने लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। हुलाक सेवालाई आधुनिक प्रविधि मैत्री र बहुद्देश्य सार्वजनिक सेवा केन्द्रका रूपमा विकास गर्ने लक्ष्य अनुसार सरकारले स्मार्ट हुलाक कार्यक्रमलाई तीव्रता दिएको छ। सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी 100 दिने कार्यसूचीमा राहदानी, नागरिकताको प्रतिलिपि, गाड़ी चालक अनुमति पत्र लगायत सरकारी कागजात नागरिकको घरमै पुर्याउने व्यवस्था गर्ने उल्लेख गरिएको छ। हुलाक विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीका अनुसार पहिलो चरणमा देशभरका 50 वटा हुलाक कार्यालयलाई स्मार्ट हुलाकमा रूपान्तरण गर्ने तयारी भइरहेको छ। यस अन्तर्गत कार्यालयहरूमा आधुनिक पूर्वाधार, डिजिटल सुरक्षा प्रणाली, अनलाइन ट्रयाकिङ, विद्युतीय भुक्तानी सुविधा, इन्टरनेट सेवा तथा सूचना प्रविधिमा आधारित सेवा विस्तार गरिनेछ। विभागले स्मार्ट हुलाक सञ्चालनमा आएपछि सरकारी सेवामा नागरिकको पहुँच अझ सहज हुने, विशेष गरी ग्रामीण तथा दुर्गम क्षेत्रमा डिजिटल सेवाको पहुँच विस्तार हुने अपेक्षा लिएको छ। आज सुनको भाव सामान्य बढ़ेको छ भने चाँदीको घटेको छ। सुन तोलामा 800 रूपियाँले बढ़दा चाँदी 10 रूपियाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज 2,84,000 रूपियाँमा सुन कारोबार भइरहेको छ भने चाँदी 4,310 रूपियाँमा कारोबार भइरहेको छ। सुनको भाव हिजो तोलाको 2,83,200 रूपियाँमा कारोबार भएको थियो भने चाँदीको भाव 4,320 रूपियाँ थियो। झापाको बिरतामठ नगरपालिका 5 भद्रपुर रोडमा आज बिहान भएको आगलागीमा 3 वटा घर जलेर पूर्ण रूपमा नष्ट भएका छन् भने अन्य 3 वटा घरमा आंशिक क्षति भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रंजन अभाका अनुसार गणेश पोखरेलको काठको 2 तले घरबाट विद्युत सट हुँदा सल्किएको आगो तारा अर्यालको टीनको सानो भएको 1 तले घर र सुन्दर राजवंशीको टीनको सानो भएको 1 तले घर जलेर पूर्ण रूपमा नष्ट भएको छ। त्यसै गरी भरत पोखरेलको 1 तले घर र शारदा राजवंशीको 2 तले पक्की घरमा आंशिक क्षति पुगेको छ। अब विदेशको खबर। अमेरिकाले मध्यपूर्वमा रहेका आफ्ना सैनिकमाथि भएको आक्रमणको प्रयासको जवाफ स्वरूप इरानमाथि शक्तिशाली सैन्य आक्रमण शुरू गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्ड सेन्डकमका अनुसार यो कार्यवाही जोर्डनमा अमेरिकी सैन्य अड्डा र हर्मुज जलमार्गमा अमेरिकी जहाजलाई लक्षित आक्रमणको जवाफ हो। यो तनाव अमेरिका र साउदी अरबले इराकमा इरान समर्थित समूहहरू विरूद्ध संयुक्त रूपमा हमला गरेपछि थप चर्किएको बीबीसीले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैनिकहरूमाथिको आक्रमणको प्रयासको कड़ा जवाफ दिने चेतावनी दिनुभएको थियो। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर आईआरजीसीले जोर्डनमा अमेरिकी हवाई अड्डा तथा कमाण्ड सेन्टरमा हमला गरेको र हर्मुज जलमार्गमा 3 वटा तेल ट्याङ्करलाई पनि निशाना बनाएको दावी गरेको छ। यस घटनाले अमेरिका इरान बीचको सैन्य तनाव झन तीव्र र गम्भीर बनेको छ भने क्षेत्रीय सुरक्षा र स्थायित्वमा थप चुनौती सृजना भएको विश्लेषण भइरहेको छ। अब खेल खबर। आईसीसी टी20 अन्तर्राष्ट्रिय अलराउण्डर वरियतामा दिपेन्द्र सिंह गिरीको 1 स्थान सुधार भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सार्वजनिक गरेको वरियतामा 1 स्थान सुधार गर्दै दिपेन्द्र दोस्रो स्थानमा उक्लिएका छन्। दिपेन्द्रले 256 रेटिङ अंकका साथ तेस्रो स्थान हासिल गरेका छन्। वरियताको शीर्ष स्थानमा जिम्बाब्वेका सिकन्दर रजा छन् भने पाकिस्तानका साइम अयुब 275 अंकका साथ दोस्रो स्थानमा छन्। हिजो सार्वजनिक भएको वरियतामा वेस्ट इण्डिजका रोस्टन चेज पनि 1 स्थान सुधार गर्दै 4 स्थानमा पुगेका छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नुअघि मुख्य खबर फेरि एकपल्ट। सुनसरी घटनाबारे संसदमा सरकारसँग विपक्षीको प्रश्न, एमालेद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग, अबदेखि वैदेशिक रोजगारीमा जाँदा अनिवार्य विस्तृत कार्यविवरण पेश गर्नुपर्ने, कामदारले सम्झौताभन्दा फरक प्रकृतिको काम गर्नुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा, 31 जिल्लामा आज बाढ़ीको जोखिम, मुख्य नदीहरूमा जलसतह बढ़न सक्ने भएकाले सतर्क रहन आग्रह, आफ्नो सैनिकमाथि आक्रमणको प्रयासपछि अमेरिकाद्वारा इरानमाथि शक्तिशाली आक्रमण, मध्यपूर्वको क्षेत्रीय सुरक्षा चुनौतीपूर्ण बन्दै, र आईसीसी टी20 अन्तर्राष्ट्रिय अलराउण्डर वरियतामा दिपेन्द्रको 1 स्थान सुधार। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
2: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्रिब्युटर पनि आफै हाल्नुहुन्छ।
3: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
4: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा सही वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
2: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानुभएको।
5: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान सहयोगी मानिकेज ऊर्जा सुर्खेत। फोन नम्बर 083-522-360।
6: स्नातक तहमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ अन्तर्गत केन्द्रीय विभागहरूमा सञ्चालित स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 लागि विद्यार्थी भर्ना खुला गरिएको सम्बन्धित सबैमा जानकारी गराउँदछौ। आवेदन फारम वेबसाइट लगइन गरी आफ्नो संकाय संस्था र विषय छनौट गरी आवेदन फर्म भर्न सकिनेछ।
6: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी कार्यक्रम बीई सिभिल, बीई कम्प्युटर, बीई हाइड्रो पावर। आवेदन दिने अवधि यही साउन 29 गते साँझ 5 बजे सम्म। प्रवेश परीक्षा भदौ 6 गते शनिबार। प्रवेश परीक्षा हुने स्थान ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभाग सानो सुर्खेत र एमआईसीडी काठमाडौँ। आवेदन फारम दस्तुर 2000 मात्र। आवेदन फारम दस्तुर बुझाउनको लागि नेपाल बैंक लिमिटेडमा रहेको ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ जिन कार्यालयको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ।
7: साथै आवेदन दस्तुर कनेक्ट आईपीएस बाट पनि तिर्न सकिनेछ। भर्ना प्रक्रिया तथा अनलाइन आवेदन भर्ने बारे आवश्यक जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका मिडो वेस्ट युनिभर्सिटी वेबबाट डाउनलोड गर्न सकिनेछ वा ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभागमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ। सम्पर्क मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालय वीरेन्द्रनगर सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-699-35707, 98-496-56367 र 98-482-60422।
8: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
9: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
8: हाम्रा सेवाहरू
9: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बात, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पथछरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
8: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 98-480-44-631।
10: यो रोगले पनि मर्नुमा बाँच्नु बनायो। क्यारु र कसोहरू भएको छ मेरा दिने बाइजना भया
11: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
10: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारु त आफै भन्दिन क्या
11: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
8: तपाईँलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हात खुट्टाको बाथ रोगको उपचार जोर्नी सम्बन्धी रोग पिना

0: जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
1: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
2: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97 84 36 175 र 98 84 39 576।

0: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा अस्पताल प्रालीलाई सम्झनुहोस्।
1: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा यही साउन 16 गते तेस्रो शनिबारको दिन यस राणा अस्पताल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
0: कानको समस्याहरू: कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति सुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू: घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू: नाक बन्द हुने, नाकबाट सिरान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा,
2: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 0385906393।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। सर्वजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
5: के भयो बोलादै, के गुनगुनाइरहेको?
4: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
5: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
4: यति सजिलै?
5: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
6: Radio Bheri FM

0: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
1: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
0: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
1: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
0: 198 198।
2: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
3: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
0: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
3: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
0: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
3: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
0: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
3: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
4: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
2: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
2: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 0385254414, मोबाइल 98585159960, 98481936 र 98488966।
5: रेडियो भेरी एफएम।

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेताचोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर 6 बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
3: यो जिन्दगीले पनि केही लक्षर बाटो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए बोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
3: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
4: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
3: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो।
4: लकिपिराग फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।

0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
1: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाउँ, जीवन बचाउँ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 हजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टी सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227।
3: सूचना।
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पाइल्स, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
0: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
5: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
0: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो।
1: हामी कहाँ एलजी सामसुङ औरा स्काई ओर्थ कम्पनीका टीवी फ्रिज वासिङ मेसिन सामसुङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी थ्री बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404719 र 9858551715।
6: तपाईँको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
7: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बाल रोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
6: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
7: झाडा पखाला,
6: दादुरा,
7: पोलियो,
6: कुपोषण,
7: एनिमिया,
6: मम्स,
7: दम,
6: टाइफाइड
7: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
6: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
7: चार वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
8: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
9: रेडियो भेरी एफएम 98.6 x 2.7 मेगाहर्ट्ज।
10: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 1 बजेको छ।
11: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: sip on the extreme energy drink.
2: 2 बिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत सम्पर्क फोन नम्बर 083524442 मोबाइल नम्बर 98584093 र 97054769993।
2: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
1: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
2: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
1: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरीचोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
2: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरीचोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचाहट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
1: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
2: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरीचोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39 0043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरीचोक सुर्खेत।
3: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
4: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
4: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083525414, मोबाइल 98585190960, 98481936 र 98488966।
5: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श। हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटर द्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
4: क्लिनिक रहेको स्थान वीरनगर छ, बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 0131।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
0: रेडियो भेरी FM
4: बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145

0: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्। तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: बर्खा लाग्न सुरु भइसक्यो। तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
2: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीजीहरूको भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
4: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइलुका साथै प्राविधिक सरसल्लाह सहित टिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
3: US 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
4: सम्पर्क श्री सेग्रोभेट सेन्टर, विरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
3: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
2: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
5: यो रोगले पनि मर्नुमा बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेछै बाइजना भया।
6: तै त ए काउजु, क्या गर्न मन गर्दछौ मुखभित्त?
5: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्याहरू त आफै भन्दिन क्या।
6: त्यति पनि रा नै, न्याय नपाए गोर्खा जानु भन्ना थिए, अब उपचार नपाए आरोग्यमा जानु पड्डो छ त।
7: तपाईँलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दात, दुबी सम्बन्धी उपचार, पाइस, बबासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
3: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
8: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।

0: मध्य प्रश्न विश्वविद्यालय स्कूल अफ म्यानेजमेंट मुसोममा बीबीए र बीएचएम कार्यक्रमका लागि नयाँ भर्ना खोल्यो।
1: नयाँ शैक्षिक सत्र 2083-84 को लागि बीबीए र बीएचएम को लागि भर्ना खुल्ला गरेकाले आधुनिक पाठ्यक्रम र अत्याधुनिक सिकाई प्रविधि सहित भर्ना आवेदन खुलेकाले इच्छुक विद्यार्थीहरूले समयमै सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ।
0: सिट संख्या सीमित रहेकाले इच्छुक विद्यार्थीले समयमै सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ।
1: आवेदन फारम बुझाउने अन्तिम मिति यही साउन 22 गते सम्म, प्रवेश परीक्षा साउन 26 गते बिहान 8 बजे।
2: थप जानकारीको लागि मौसम प्रशासनमा सम्पर्क गर्न सकिनेछ। मध्यपश्चिम विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट मुसोम वीरनगर सुर्खेत, फोन नम्बर 0385-25352, 98-85-52601 र 98-482-29-324।
3: हेलो
4: हेलो बहिनी, सन्चै छौ?
3: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
4: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
3: अनि हुलाकमा पो जानु?
4: हो नि, हुलाकमा जाऊ न।
3: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
4: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
3: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
4: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
3: ए, सहरमा मात्र होला नि?
4: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट

0: सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई बिस्तार भइसक्यो।
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
3: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
4: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
3: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
4: ल टिपिराख, फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
5: रेडियो भेरी एफएम

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कडा

0: 98590038 मोबाइल 98578209335 98682929133 र 98655556
1: के तपाईलाई पोली हाउस स्प्रिंकलर स्प्रे पम्प टिमो टिप्ने स्याउ टिप्ने जुस मेसिन आल्मुनियमका सामानहरू चाहिएको छ
2: वा गाडी धुने मेसिन कम्प्रेसर टायर ट्युब मोबिल अण्डाबाट छल्ला निकाल्ने च्याउ बनाउने सामान घाँस काट्ने चारा मेसिन दूध डेरीका सामान
1: किचन चिम्नी आरओ फिल्टर भ्याकुम क्लिनर बाथ टब मोडुलर किचनका सामान मिक्सर ग्राइन्डर आइरन चाहिएको छ
2: वा अनुदानकै मूल्यमा आधुनिक जोत्ने हलो झोला जस्तै भिरेर खनजोत गर्न तरकारी मकै गोड्ने मेसिनका लागि सम्पर्क मानिकेज मार्केटिङ सुर्खेत
3: स्नातक तहमा विद्यार्थी भर्ना सम्बन्धी सूचना
4: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ अन्तर्गत केन्द्रीय विभागहरूमा सञ्चालित स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 लागि विद्यार्थी भर्ना खुला गरिएको सम्बन्धित सबैमा जानकारी गराउँदछौ आवेदन फारम वेबसाइट लगइन गरी आफ्नो संकाय संस्था र विषय छनौट गरी आवेदन फर्म भर्न सकिनेछ
3: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी कार्यक्रम बीई सिभिल बीई कम्प्युटर बीई हाइड्रो पावर आवेदन दिने अवधि यही साउन 29 गते साँझ 5 बजे सम्म प्रवेश परीक्षा भदौ 6 गते शनिबार प्रवेश परीक्षा हुने स्थान ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभाग सानो सुर्खेत र एमआईसीडी काठमाडौँ आवेदन फारम दस्तुर 2000 मात्र आवेदन फारम दस्तुर बुझाउनको लागि नेपाल बैंक लिमिटेडमा रहेको ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ जिन कार्यालयको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ
4: साथै आवेदन दस्तुर कनेक्ट आईपीएसबाट पनि तिर्न

0: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
1: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
0: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
1: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
0: 198 198।
2: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
5: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
4: हाम्रा सेवाहरू
5: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बात, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
4: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय, कोहलपुर, बसपाल भित्र टिकट काउन्टरदेखि पश्चिमपट्टि। मोबाइल नम्बर 98 480 44 631।

तिपनका चच्चो तिम्रो त्यो चमकमा हल्का तिम्रो थियो थिएन कोही सहरका पानु चाहिँ पड्के थियो तिम्रै चहल्प सबैको छुट्के थियो पसिना खलखल फर्किँदै मन पनि तिम्रै थियो पल पल मुटु थियो।

0: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँ पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
2: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715।
3: सूचना,
4: यही साउन 16 गते तेस्रो शनिबारको दिन
5: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
4: नशारोग विशेषज्ञ डाक्टर
5: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
6: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोश हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौन इच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर 6, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 9858-50-696।
7: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
8: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
7: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
8: अब इन्डिया नै जाने सुर कस्या भए गोका मेन पावर सप्लायर्स अमृत सहर पंजाबमा जा।
7: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
8: हो त नि, अमृत सहर पंजाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
7: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
8: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
7: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो।
8: लटिपिराग फोन नम्बर 9820-29-93-48, 9820-29-93-48।
9: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्र नगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
4: क्लिनिक रहेको स्थान
10: वीरनगर छ बीच बजार सुर्खेत एसबीआई बैंक को एक घर तरपटि सम्पर्क मोबाइल नम्बर 97454339775 र 98145084031।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
11: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज।

0: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाऊँ न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लाग्यो बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-60840।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ। सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
2: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको।
2: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्ट्रान्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-51-960, 98-481-3336 र 98-488-966।
3: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
4: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
3: हाम्रा सेवाहरू:
4: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पथछरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
3: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय, कोहलपुर, बसपार्क भित्र टिकट काउन्टरदेखि पश्चिम पट्टि। मोबाइल नम्बर 98-484-6031।

भएको घरि त ठिक छ घडी चली देख्छ ताउसे उनी परिछ पर्खिन्छ ह्युमन तर आज चाहिँ पवित्र पहिला दिन म भित्र सबैको बाल सही छ तोडिदिए मैले मलाई बाँधे डोरीलाई खोलिदिए पखेटा लखेटा डोरीलाई पखेटा एक्लै अब सबैतामा पर्दिनँ है जिन्दगी

0: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा अस्पताल प्रालीलाई सम्झनुहोस्।
1: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा यही साउन 16 गते तेस्रो शनिबारको दिन यस राणा अस्पताल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
0: कानको समस्याहरू: कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू: घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू: नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा,
2: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तर तर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
3: स्कुलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक, गाइड, गेस्ट पेपर लगायतका पाठ्य सामग्री,
4: लोक सेवा आयोगका किताबहरू,
3: ऐन नियम कार्यालय विद्यालय तथा संघ संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
5: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेशनरी स्टोर्स एन्ड जनरल अर्डर सप्लायर, वीरेन्द्रनगर 6 बुद्धपथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-1137।
6: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी। हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू: हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
6: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र, प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
7: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
8: हेलो
9: हेलो बहिनी, सन्चै छौ?
8: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
9: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
8: आहा, अनि हुलाकमा पो जानु?
9: हो नि, हुलाकमा जाऊ न।
8: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
9: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
8: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
9: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
8: ए, सहरमा मात्र होला नि?
9: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
8: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: स्कूलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक गाइड गेस्ट पेपर लगायतका पाठ्य सामग्री
11: लोक सेवा आयोगका किताबहरू
3: ऐन नियम कार्यालय विद्यालय तथा संघ संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
5: सुपथ मूल्य सेवाका लागि एक मात्र कर्नर अल्फा स्टेशनरी स्टोर एन्ड जनरल अर्डर सप्लायर वीरेन्द्रनगर छ बुद्ध पथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-137।
0: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
12: हजुर, भेरी अस्पताल नेपालगञ्जमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा यही साउन 16 गते तेस्रो शनिबारको दिन यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
0: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति सुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिरान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा,
2: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
12: सम्पर्क राणा हस्पिटल प्राली वीरेन्द्रनगर एडी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।

नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। संसदीय घटनालाई लिएर प्रतिनिधि सभामा सांसदहरूद्वारा सरकारको चर्को आलोचना। कप्तानगंज घटनाको वास्तविकता बाहिर ल्याउन नेकपा संयोजक प्रचण्डको अपील। लघुवित्त पीड़ितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन, आजै वार्ता शुरू गर्ने। भर्खाइयामा संक्रामक रोगको जोखिम उच्च, ताजा खाना र सरसफाईमा ख्याल गर्नुका साथै लामखुट्टेको टोकाईबाट बस्न डाक्टरको सुझाव। जिम्बाब्वेमा फरक प्रजातिको डायनोसरको पहिचान, 8 वर्ष अघि भेटिएको अवशेष 21 करोड़ वर्ष पुरानो रहेको निष्कर्ष। र फिफाद्वारा अर्जेन्टिनामाथि अनुशासनको कार्यवाही प्रक्रिया शुरू। नेपाल खबरमा अब पूरा खबर। सुनसरीको देवानगंज र कप्तानगंज क्षेत्रमा भएको हिंसात्मक घटना तथा प्रहरीको गोली लागेर एकजनाको ज्यान गएको विषयलाई लिएर प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलहरूले सरकारको तीव्र आलोचना गरेका छन्। देशको सुरक्षा संवेदनशीलतासँग जोड़िएको यति ठूलो मुद्दा हुँदा पनि प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरूङ दुवै संसद बैठकमा अनुपस्थित भएपछि सांसदहरूले उहाँहरूको खोजी र जवाबदेहिताको माग गर्दै सरकारको आलोचना गरेका हुन्। 14 दिनपछि बसेको आजको संसद बैठकमा एमाले सांसद पद्मा अर्याल र कांग्रेस प्रमुख सचेतक बास्न थापाले विगतका आन्दोलनमा राजीनामा माग्ने वर्तमान प्रधानमन्त्री र गृहमन्त्री अहिले आफै नैतिक जिम्मेवारीबाट पन्छिएको आरोप लगाउनुभयो। उहाँहरूले हिजो आक्रोश पोख्ने र सदनमा आँसु बगाउने नेतृत्व अहिले नागरिकको ज्यान जाँदा किन मौन बसेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ। यस्तै नेकपाका सांसद गोपाल शर्मा र राप्रपा प्रमुख सचेतक खुशबू ओलीले घटनाबारे सत्य तथ्य छानबिन गर्न र गोली चलाउने आदेश कसले दियो भन्ने स्पष्ट पार्न उच्च स्तरीय छानबिन आयोग गठनको माग गर्नुभयो। श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले संकटको समयमा सरकार कोठाभित्र लुकेको टिप्पणी गर्दै देश चलाउन नसके प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने बताउनुभयो। प्रतिपक्षी सांसदहरूले बल प्रयोग र त्रास सृजना गरेर नभई संवाद, एकता र सामाजिक सद्भाव कायम गर्ने स्पष्ट योजनासहित प्रधानमन्त्री शाहले संसदमा आएर तत्काल स्पष्टीकरण दिनुपर्ने माग गरेका छन्। यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनसरीको कप्तानगंज घटनाको वास्तविकता बाहिर ल्याउन सरकारलाई अपील गर्नुभएको छ। प्रतिनिधि सभा बैठकमा पूर्व प्रधानमन्त्रीको हैसियतमा सम्बोधन गर्दै उहाँले घटनाको वास्तविकता बाहिर ल्याउन आग्रह गर्नुभएको हो। सुनसरीको देवानगंजमा आइतबार राति भएको घटनामा गोली लागेर घाइते भएका अर्का एकजनाको पनि उपचार क्रममा ज्यान गएको छ। यो सँगै घटनामा ज्यान गुमाउनेको संख्या 2 जना पुगेको छ। विराटनगरको न्यूरो अस्पतालमा उपचाररत देवानगंज 3 का 22 वर्षका जयप्रकाश मेहताको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। घटनामा गोली लागेर घाइते भएका अरू 8 जनाको उपचार भइरहेको छ। घटनामा सुरक्षाकर्मी सहित 22 जना भन्दा बढ़ी घाइते भएका छन्। यसैबीच जिल्ला प्रशासन कार्यालय सिराहाले गोलबजार क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ। सुनसरीको घटनाको विरोधमा मधेसका विभिन्न जिल्लामा प्रदर्शन फैलन थालेपछि कार्यालयले गोलबजार नगरपालिकाको केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको हो। यस्तै जिल्ला प्रशासन कार्यालय धनुषाले 3 वटा पालिकामा कर्फ्यू आदेश जारी गरेको छ। जनकपुर उपमहानगरपालिकाका सबै वडा, लक्ष्मीनिया गाउँपालिका र नगरायन नगरपालिकामा कर्फ्यू आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले जानकारी दिनुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीड़ितसँग वार्ता गर्न समिति गठन गर्नुभएको छ। आज मन्त्री स्तरीय निर्णय गर्दै उहाँले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गर्नुभएको हो। समितिको सदस्यहरूमा कानून मन्त्रालयका सहसचिव विनोद कुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल रहनु भएको छ। अर्थ मन्त्रालयका उपसचिव बोलराम आचार्य सदस्य सचिव रहेको समितिले आजै आन्दोलनरत लघुवित्त पीड़ितहरूसँग वार्ता शुरू गर्ने अर्थ मन्त्रालयले जनाएको छ। सरकारले गरेको सहमति कार्यान्वयन गर्न माग गर्दै आन्दोलनमा रहेका लघुवित्त पीड़ितहरूले अस्ति मंगलबारदेखि काठमाण्डुको माइती घरमा आमरण अनशन शुरू गरेका छन्। लघुवित्त बैंक तथा वित्तीय संस्थाबाट ऋणीमाथि भइरहेको वित्तीय शोषण, चर्को तथा चक्रवृद्धि ब्याज, विभिन्न शीर्षकमा असूल गरिने हर्जना र विविध शुल्क खारिज गर्नुपर्ने उनीहरूको माग छ। उनीहरूले सामूहिक आमरण अनशन आज 3रो दिन पनि जारी राखेका छन्।
यति बेला वर्षासँगै आउने बाढ़ी पहिरो र डुबानका कारण खानेपानीका स्रोत प्रदूषित भई झाडापखला हैजा र आउँ तथा टाइफाइड जस्ता पानीजन्य रोगको जोखिम तीव्र रूपमा बढ़ेको छ। यस्तै उच्च तापक्रम र आर्द्रताका कारण लामखुट्टेको वंश वृद्धि भई डेंगी र मलेरिया फैलिएको छ भने घाँस र झाड़ीमा पाइने किर्णबाट सर्ने स्क्रब टाइफसको जोखिम पनि उच्च छ। जलवायु परिवर्तनका कारण अनियन्त्रित वर्षा र गर्मी बढ़दा यस्ता भाइरस जीवाणु तथा फंगस जन्य संक्रमण फैलन थप मदत पुगेको स्वास्थ्य विशेषज्ञहरू बताउँछन्। यस मौसमी प्रदूषणले गर्दा कान नाक र घाँटीको संक्रमणका साथै छाला सम्बन्धी रोगका बिरामी पनि अस्पतालमा बढ़न थालेका शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुका निर्देशक डाक्टर अनुप बासोलाले बताउनुभयो। उहाँका अनुसार यस्ता जोखिमबाट जोगिन सधैँ पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउन, बाहिरको खुल्ला र बासी खाना नखान तथा खाना खानु अघि साबुन पानी

0: खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ। फोन 01-590-61-89 मोबाइल 97-072-540-89।
3: सुन त मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-94-33-493-555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। स्वास्थ्यकर्मीको आन्दोलन कारण हिजो र अस्ति बन्द रहेको अस्पतालको ओपीडी सेवा आजदेखि नियमित भएको छ। वीरगंजमा रहेको नारायणी अस्पतालका चिकित्सकमाथि कुटपीट भएको विरोधमा नेपाल चिकित्सक संघले देशभर अत्यावश्यक भएका सेवा बन्द गर्दै आन्दोलन थालेको थियो। अस्ति र हिजो अस्पतालको ओपीडी सेवा बन्द भएपछि स्वास्थ्य जाँचका लागि अस्पताल आएका बिरामीहरू त्यत्तिकै फर्केका थिए। हिजो सरकार र नेपाल चिकित्सक संघ बीच 5 बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएको हो। आजदेखि चिकित्सकहरू नियमित सेवामा फर्किएका हुन्। 2 दिन बन्द गरेको ओपीडी खुलेपछि अस्पतालमा बिहानदेखि बिरामीको भीड़ देखिएको छ। अब विदेशको खबर। अफ्रिकी देश जिम्बावेमा 8 वर्ष अघि फेला परेको डायनोसरको अवशेष नयाँ प्रजातिको भएको पुष्टि भएको छ। बेलायत, जिम्बावे र दक्षिण अफ्रिकाका वैज्ञानिकहरूको संयुक्त टोलीले सन् 2018 उत्खनन गर्दा डायनोसरको मेरुदण्ड, करंग, हातखुट्टा र पंजाको हड्डीका अवशेषहरू भेटाएका थिए। जीव विज्ञान सम्बन्धी अनुसन्धानकर्ताहरूको एउटा अन्तर्राष्ट्रिय टोलीले त्यो अवशेष यसअघि पहिचान भएका भन्दा नयाँ प्रजातिको डायनोसरको भएको जनाएको छ। अध्ययन प्रतिवेदन अनुसार झण्डै 21 करोड़ वर्ष पुरानो यो डायनोसर 4.5 मिटर अर्थात 15 फीट लामो रहेको अनुमान छ। अनुसन्धान टोलीका प्रमुख डाक्टर पल ब्यारेटका अनुसार यो डायनोसर पूर्ण रूपमा हुर्केपछि मरेको र जीवनको कुनै समयमा ठूलो चोट वा संक्रमणबाट बचेको संकेत त्यसमा देखिएको छ। यसअघि दक्षिणी अफ्रिका भरि एउटै खालका डायनोसरहरू मात्र पाइन्थे भन्ने मान्यता रहेकामा यो नयाँ खोजले त्यस बेला पनि फरक फरक पारिस्थितिक प्रणाली र विविध प्रजातिहरू अस्तित्वमा रहेको पुष्टि भएको छ। वैज्ञानिकहरूले अफ्रिकाको प्रागैतिहासिक इतिहासबारे अझै धेरै रहस्यहरू खोल्न बाँकी रहेको बताएका छन्। अब खेल खबर। विश्वकपको फाइनलमा स्पेनसँग हारेपछि र पूरै प्रतियोगिताभरि देखाएको व्यवहारका कारण फिफाले अर्जेन्टिनामाथि अनुशासनको कार्यवाही प्रक्रिया शुरू गरेको छ। गएको हप्ता विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा भएको विश्वकप फाइनल पछि घटेको घटनाको छानबिन गर्ने एक अनुशासनात्मक तथा आचार संहिता सम्बन्धी अभियोजक नियुक्त गरेको थियो। विश्वकप फाइनलमा स्पेनसँग 1-0 पराजित भएपछि अर्जेन्टिनाका धेरै खेलाड़ी तथा सहायक कर्मचारीहरू स्पेनका खेलाड़ीहरूसँग विवादमा मुसिएका थिए। अभियोजकको सिफारिशमा फिफाले आफ्नो आचार संहिताको धारा 14 अन्तर्गत कथित कुटपिटको आरोपमा अर्जेन्टिनाका खेलाड़ी तथा सहायक प्रशिक्षकमाथि अनुसन्धान गर्नेछ। फिफाको अनुशासन संहिता अनुसार खेल भावना विपरीतको आचरणका लागि खेलाड़ी तथा पदाधिकारीहरू कम्तीमा 1 खेलको निलम्बनमा पर्छन् भने कुटपिटका लागि कम्तीमा 3 खेलको निलम्बनको सामना गर्नुपर्ने हुन्छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। सुनसरी घटना लिएर प्रतिनिधि सभामा सांसदद्वारा सरकारको चर्को आलोचना, कप्तानगंज घटनाको वास्तविकता बाहिर

ल्याउन नेकपाका संयोजक प्रचण्डको अपील। लघु वित्त पीड़ितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन, आजै वार्ता शुरू गर्ने। वर्षायाममा संक्रामक रोगको जोखिम उच्च, ताजा खाना र सरसफाईमा ख्याल गर्नुका साथै लामखुट्टेको टोकाईबाट बस्न डाक्टरहरूको सुझाव। जिम्बाब्वेमा फरक प्रजातिको डायनोसरको पहिचान, 8 वर्ष अघि भेटिएको अवशेष 21 करोड़ वर्ष पुरानो रहेको निष्कर्ष। र फिफाद्वारा अर्जेन्टिनामाथि अनुशासनको कार्यवाही प्रक्रिया शुरू।

0: Extreme Energy Drink.
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई. शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन. यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ. रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा. श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल.
2: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
3: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ट्ज.

0: समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
2: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
3: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 हजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
2: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टी सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227। के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपद लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
2: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
3: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
4: रेडियो भेरी एफएम।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने कति

0: Sonia.
1: Extreme energy drink.
2: बर्खा लाग्न सुरु भइसक्यो. तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके. डुलेको डुले कहाँ डुल्छौ तिमी?
3: ए म पनि त्यही कामको लागि हिँडिरहेको छु के. भर्खरै म श्री श्री हजुर भेटमा गएर आएँ के. यो देखेनौ यत्रो यो सामान त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु. भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ. के चिन्ता माने?
4: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ.
5: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ.
4: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता. साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ.
5: सम्पर्क श्री सेग्रोभेट सेन्टर विरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत.
4: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू श्री एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ. फोन नम्बर 083-590-872. सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430.
3: लौ है हजुर, सिरिस एग्रोभेट है सिरिस एग्रोभेट.
6: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
7: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ.
4: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, एसबीआई बैंकको एक घर तलपट्टि. सम्पर्क मोबाइल नम्बर 97-454-33-975 र 98-145-84-031.
7: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला.
8: रेडियो भेरी एफएम

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेताचोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: स्नातक तहमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
0: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ अन्तर्गत केन्द्रीय विभागहरूमा सञ्चालित स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 लागि विद्यार्थी भर्ना खुला गरिएको सम्बन्धित सबैमा जानकारी गराउँदछौ। आवेदन फारम वेबसाइट लगइन गरी आफ्नो संकाय, संस्था र विषय छनौट गरी आवेदन फर्म भर्न सकिनेछ।
1: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी कार्यक्रम बीई सिभिल, बीई कम्प्युटर, बीई हाइड्रो पावर। आवेदन दिने अवधि यही साउन 29 गते साँझ 5 बजे सम्म। प्रवेश परीक्षा भदौ 6 गते शनिबार। प्रवेश परीक्षा हुने स्थान ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभाग सानो सुर्खेत र एमआईसीडी काठमाडौँ। आवेदन फारम दस्तुर 2000 मात्र। आवेदन फारम दस्तुर बुझाउनको लागि नेपाल बैंक लिमिटेडमा रहेको ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ जिन कार्यालयको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ।
0: साथै आवेदन दस्तुर कनेक्ट आईपीएस बाट पनि तिर्न सकिनेछ। भर्ना प्रक्रिया तथा अनलाइन आवेदन भर्ने बारे आवश्यक जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका मिडवेस्ट युनिभर्सिटी वेबबाट डाउनलोड गर्न सकिनेछ वा ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभागमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ। सम्पर्क मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालय विरेन्द्रनगर सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-699-35707, 98-490-56367 र 98-482-60422। सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
2: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टू को नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
2: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-51-960, 98-481-19336 र 98-488-96।
3: रेडियो भेरी एफएम

0: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
1: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
0: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
1: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैङ्कको ठिक छेउमा छ श्री आयुर्वेद।
0: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
1: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
0: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्र नगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
2: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
3: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
2: हाम्रा सेवाहरू
3: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, अर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
2: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98480 44631।
4: सूचना:
0: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरी चोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पाइल्स, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
5: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 98586 56455।
2: रेडियो भेरी एफएम 98.6 x 2.7 मेगाहर्ज।
6: Extreme energy drink. Time check. अहिले ठीक 4 बजेको छ। Extreme energy drink. Taste the difference. Feel the energy.

0: हार तराई जोड्छौ सबैलाई दिउँसो चार बजेको फेरि आगाटबाट केशव ढकालको नमस्कार तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा कर्णाली राजमार्गको कालीकोट जुम्ला सडक खण्ड खुल्यो, यात्रु र गाड़ी गन्तव्यतिर लागे। पाथीबाडा माताका नामले चिनिने एकजना युवक सुर्खेत गेन्नरमा पक्राउ, महिलालाई कुटपिट र दुर्व्यवहार गरेको आरोप। र विश्व क्रिकेट लीग दुईमा नेपालको लगातार चौथो हार, एक दिवसीय मान्यता जोगाउनु पनि चुनौती। हिजो बिहानबाट अवरूद्ध भएको कर्णाली राजमार्गको कालीकोट जुम्ला सड़क खण्ड आज दिउँसोबाट खुलेको छ। राजमार्ग अन्तर्गत कालीकोटको सेरावाड़ा क्षेत्रमा गएको पहिरो हटाएपछि आजबाट राजमार्ग सञ्चालनमा आएको हो। पहिरो हटाएसँगै दर्जनौं गाड़ी र सयौं यात्रु गन्तव्यतिर लागेका कालीकोट प्रहरीले जनाएको छ। पहिरोका कारण सवारी साधन आवत जावत पूर्ण रूपमा रोकिएपछि मुगु, जुम्ला, कालीकोट र सुर्खेततर्फ आवत जावत गर्ने यात्रुले शास्ती खेप्नु परेको थियो। सड़क डिभिजन कार्यालय जुम्लाको टोलीले पहिरो पन्छाउने काम सम्पन्न गरेपछि सवारी आवागमन पुनः सञ्चालनमा आएको हो। जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी हिमबहादुर खत्रीले वर्षायाममा थप पहिरो खस्न सक्ने सम्भावना कायमै रहेकाले यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन सम्बन्धित सबै यात्रुलाई आग्रह गर्नुभएको छ। यो सड़क खण्डमा पहिरोले पटक पटक यातायात सेवा अवरूद्ध हुने गरेको छ। कर्णाली राजमार्गको स्तर उन्नति र सुधारको माग गर्दै आए पनि सुनवाई नभएको स्थानीयको गुनासो छ। एकजना महिलालाई बोक्सीको आरोप लगाई कुटपिट र दुर्व्यवहार गरेको भन्दै सुर्खेत प्रहरीले पाथी भाडा माताका नामले चिनिने समीर थापालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी कविन्द्र सिंह बोहराले हिजो बेलुकी 8 बजेतिर थापालाई नियन्त्रणमा लिएको जानकारी दिनुभएको छ। थापाले एक महिलालाई अपशब्द प्रयोग गर्दै कुटपिट गरिरहेको भिडियो सार्वजनिक भएको हो। भिडियो सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएपछि प्रहरी निरीक्षक दीपक मगराठीको कमाण्डमा खटिएको 9 जनाको प्रहरी टोलीले उहाँलाई नियन्त्रणमा लिएको हो। उहाँमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। र आईसीसी विश्वकप लीग 2 अन्तर्गत चौथो खेलमा पनि पराजित भएपछि नेपाललाई एक दिवसीय मान्यता जोगाउन पनि अब चुनौती बनेको छ। यसअघि नेपाल आयोजक नेदरल्याण्डसँग 1 तथा नामिबियासँग 2 खेलमा पराजित भएकोमा चौथो तथा अन्तिम खेलमा घरेलु टोली नेदरल्याण्डसँग पराजित भएपछि नेपाल यो श्रृंखलामा जीत विहीन बनेको हो। घरेलु टोली नेदरल्याण्डसले दिएको 226 रनको लक्ष्य पछ्याएको नेपालले 48 ओभरमा 168 रनमै अल आउट भएसँगै नेपाल पराजित भएको हो। प्रतियोगितामा 4 खेलमा नेपालले निकै निराशाजनक ब्याटिङ गर्यो। नेपालका लागि आसिफ शेखले सर्वाधिक 38 रन बनाउँदा कप्तान रोहित पौडेल 26 तथा करण केसीले 23 रन बनाउनु भए। अब लीग 2 शीर्ष 4 पर्ने सम्भावना नेपालको लगभग समाप्त भएको छ भने नेदरल्याण्डस जारी श्रृंखलामा 4 मध्ये 3 खेल जित्न सफल भएको छ। नेदरल्याण्डसको 31 खेलमा 38 अंक भएको छ भने नेपालको 32 खेलमा 24 अंक मात्र रहेको छ। नेपालले बाँकी 4 खेलमध्ये 1 खेल हारेमा शीर्ष 4 पर्ने सम्भावना पूर्ण रूपमा सकिनेछ भने 6 तल परे नेपालले एक दिवसीय मान्यता पनि गुमाउनेछ। ओडीआई अथवा एक दिवसीय मान्यता कायम राख्न नेपाललाई शीर्ष 6 कायम रहनुपर्ने बाध्यता रहेको छ। नेपाल अहिले पनि शीर्ष 6 रहेको छ। नेपालले अब ओमान र क्यानाडासँगको श्रृंखला खेल्न बाँकी छ। यो खेलमा नेपालले ओमान र क्यानाडासँग समान 2-2 खेल खेल्नेछ। हवस् तहरीलाई दिउँसो 4 फेरि हाइलाइट सकियो। अहिले 5 फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: यो रोगले पनि मर्न न बाँच्नु बनायो, क्यारो र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भयो।
2: तै त ए काउजु, क्या गर्न मन गर्दछौ मुखभित्र?
1: क्या हुन्छ बा, हात खुट्टा खाइन लाग्या, पिसाब पनि फुल्न लाग्यो, तै त म क्यारु त आफै भन्दिन क्या।
2: त्यति पनि रा नै न्याय नपाए गोर्खा जानु भन्ना थिए, अब उपचार नपाए आरोग्यमा जानु पड्डो छ त।
3: तपाईलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हाखुट्टाको बाछोको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दात, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
4: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
5: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97486375 र 98489376।
6: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
7: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
4: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, एसबीआई बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339375 र 98145804031।
7: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: र अत्याधुनिक सिकाई प्रविधि सहित भर्ना आवेदन खुलेकाले इच्छुक विद्यार्थीहरूले समयमै सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ।
1: सिट संख्या सीमित रहेकाले इच्छुक विद्यार्थीले समयमै सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ।
2: आवेदन फारम बुझाउने अन्तिम मिति यही साउन 22 गते सम्म, प्रवेश परीक्षा साउन 26 गते बिहान 8 बजे।
0: थप जानकारीको लागि मौसम प्रशासनमा सम्पर्क गर्न सकिनेछ। मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट मुसम वीरनगर सुर्खेत, फोन नम्बर 083-525-352, 98-582-601 र 98-482-29-324।
3: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
4: रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज।

0: सूचना
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत सम्पर्क फोन नम्बर 083524442 मोबाइल नम्बर 98580 40913 र 97054 67993।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काट्यो।

0: सब धेरै डराएका हुन्छन् तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले स्त्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
2: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
2: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्ने। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-51-960, 98-481-19336 र 98-488-9966।
3: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचईआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
4: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
3: नाक बन्द हुने समस्या,
4: नाकबाट रगत बग्ने,
3: नाकभित्र मासुको गिर्खा पलाएको,
4: घ्राण शक्ति गुम्ने,
3: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
4: कानको संक्रमण,
3: कान सुन्न गाह्रो हुने,
4: कान बज्ने समस्या,
3: चक्कर लाग्ने,
4: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
3: घाँटी दुख्ने,
4: आवाज बन्द हुने,
3: निल्न गाह्रो हुने,
4: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एससीआरसी अस्पताल,
3: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
5: रेडियो भेरी एफएम

0: Mania, Extreme Energy Drink.
1: नमस्ते काका, चिट्ठीको परेर कता जान लाग्नु भयो?
2: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
2: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर

0: कतिले भन्न त नानी
1: 1981998
2: हजुर तपाईहरु पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 1998 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
3: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन के गर्ने गर्ने मलाई दिक्क भइसक्यो।
4: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
3: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
4: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
3: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
4: लकी पिराक फोन नम्बर 9820293948 9820293948।
1: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
4: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
1: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैताला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोरी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
4: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 सोनाबारी सुर्खेत। सम्पर्क फोन नम्बर 0383590038, मोबाइल 9858720935, 9862829133 र 9655555606।
1: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
5: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम कुद्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
1: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
5: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
1: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौ। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ, साथ दिऊ, आशा जगाऊ, जीवन बचाऊ।
5: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
1: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
5: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: रेडियो भेरी एफएम।

0: स्नातक तहमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ अन्तर्गत केन्द्रीय विभागहरूमा संचालित स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 लागि विद्यार्थी भर्ना खुला गरिएको सम्बन्धित सबैमा जानकारी गराउँदछौ। आवेदन फारम वेबसाइट लगइन गरी आफ्नो संकाय, संस्था र विषय छनौट गरी आवेदन फर्म भर्न सकिनेछ।
0: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी कार्यक्रम बीई सिभिल, बीई कम्प्युटर, बीई हाइड्रो पावर। आवेदन दिने अवधि यही साउन 29 गते साँझ 5 बजेसम्म। प्रवेश परीक्षा भदौ 6 गते शनिबार। प्रवेश परीक्षा हुने स्थान ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभाग सानो सुर्खेत र एमआईसीडी काठमाडौँ। आवेदन फारम दस्तुर 2000 मात्र। आवेदन फारम दस्तुर बुझाउनको लागि नेपाल बैंक लिमिटेडमा रहेको ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ जिन कार्यालयको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ।
1: साथै आवेदन दस्तुर कनेक्ट आईपीएसबाट पनि तिर्न सकिनेछ। भर्ना प्रक्रिया तथा अनलाइन आवेदन भर्ने बारे आवश्यक जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका मिडवेस्ट युनिभर्सिटी वेबबाट डाउनलोड गर्न सकिनेछ वा ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभागमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ। सम्पर्क मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालय विरेन्द्रनगर सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-699-35707, 98-490-56367 र 98-482-60422।
2: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे जाम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
3: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
0: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
3: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
0: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-580-40-519 र 98-580-51-715।
4: रोगले पनि मर्नु ना बाँच्नु बनायो, क्यारु र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
5: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
4: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारु त आफै भन्दिन क्या
5: त्यति पनि रह नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पड्डो छ त
6: तपाईँलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दात, दुबी सम्बन्धी उपचार, पाइल्स, बबासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
7: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
8: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
1: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
9: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको
9: साथै बीबीए, बीआईटी र बीएचएमको लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्ने।
10: सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-51-960, 98-481-19336 र 98-488-9066।

0: हिमाल पहाड़ तराई जोड़छौ सबैलाई साँझ पाँच बजेको भेरि हाइलाइट्सबाट केशव ढकालको नमस्कार तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा कर्णाली राजमार्गको कालीकोट जुम्ला सड़क खण्ड खुल्यो, यात्रु र गाड़ी गन्तव्यतिर लागे। पाथीभरा माता नामले चिनिने एकजना युवक वृन्दनगरमा पक्राउ, महिलामाथि कुटपिट र दुर्व्यवहार गरेको आरोप। र विश्व क्रिकेट लीग दुईमा लगातार चौथो हारसँगै नेपालको शीर्ष चारमा रहने सम्भावना लगभग समाप्त, एक दिवसीय मान्यता जोगाउन पनि चुनौती। कडानीमा सत्ता गठबन्धन गरेका नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच मन्त्रालयको भागभण्डा नमिल्दा सरकार विस्तार हुन ढिलाइ भएको छ। भागभण्डा नमिल्दा मुख्यमन्त्री मंगलबहादुर शाहीले अरू मन्त्री नियुक्त गर्न सक्नु भएको छैन। मुख्य गरी नेकपा एमाले चार मन्त्रालय पाउनुपर्ने आह्वान राखेको छ भने नेकपाले पनि मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय बाहेक अरू तीनवटा मन्त्रालय लिने बताएको छ। एमाले नेताहरूले विगतमा पनि सत्ता गठबन्धन हुँदा मुख्यमन्त्री नलिने दलले चारवटा मन्त्रालय लिने गरेको भन्दै चारवटा दल मन्त्रालय नछाड्ने अडान लिएको छ। यद्यपि दुवै दलका नेताहरूले वार्ता जारी रहेकाले केही दिनमै यो टुंगिएर सरकारले पूर्णता पाउने बताएका छन्। हिजो बिहानबाट अवरूद्ध भएको कर्णाली राजमार्गको कालीकोट जुम्ला खण्ड दिउँसोबाट खुलेको छ। राजमार्ग अन्तर्गत कालीकोटको सेरावाड़ा क्षेत्रमा गएको पहिरो पन्छाएपछि राजमार्ग सञ्चालनमा आएको हो। पहिरो हटाएसँगै दर्जनौं गाड़ी र सयौं यात्रु गन्तव्यतिर लागेका छन्। पहिरोका कारण सवारी साधन आवत जावत पूर्ण रूपमा रोकिएपछि मुगु, जुम्ला, कालीकोट र सुर्खेततर्फ आवत जावत गर्ने यात्रुले सास्ती खेप्नु परेको थियो। जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी हिमबहादुर खत्रीले बस्दा याममा थप पहिरो खस्न सक्ने जोखिम कायमै रहेकाले यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन सबै यात्रुलाई आग्रह गर्नुभएको छ। यो खण्डमा पहिरोले पटक पटक यातायात सेवा अवरूद्ध हुने गरेको छ। कर्णाली राजमार्गको स्तर उन्नति र सुधारको माग गर्दै आए पनि सुनवाई नभएको स्थानीयको गुनासो छ। एकजना महिलालाई बोक्सीको आरोप लगाई कुटपिट र दुर्व्यवहार गरेको भन्दै सुर्खेत प्रहरीले पाथीभरा माता नामले चिनिने समीर थापालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी कविन्द्र सिंह बोराले हिजो बेलुकी 8 बजेतिर थापालाई नियन्त्रणमा लिएको बताउनु भएको छ। थापाले एक महिलालाई अपशब्द प्रयोग गर्दै कुटपिट गरिरहेको भिडियो सार्वजनिक भएको थियो। भिडियो सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएपछि यसको चौतर्फी आलोचना समेत भएको थियो। प्रहरी निरीक्षक दीपक मगराठीको कमाण्डमा खटिएको 9 जनाको प्रहरी टोलीले उहाँलाई नियन्त्रणमा लिएको हो। उहाँमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। र लगातार चौथो हारपछि आईसीसी विश्वकप लिग दुईमा नेपाल शीर्ष चारभित्र पर्ने सम्भावना लगभग सकिएको छ। नेदरल्याण्डमा सम्पन्न त्रिदेशीय श्रृंखलामा नेपालले सबै चार खेलमा पराजय भोगेपछि अब नेपाललाई एक दिवसीय मान्यता जोगाउनु पनि चुनौती बढ़ेको छ। यसअघि नेपाल आयोजक नेदरल्याण्ड्स र नामिबियासँग समान दुई दुई खेलमा पराजित भएपछि चुनौती बढ़ेको हो। घरेलु टोली नेदरल्याण्डले अन्तिम खेलमा दिएको 226 रनको लक्ष्य पछ्याएको नेपालले 48 ओभरमा 168 रनमै अलआउट भएसँगै चार खेलमा लगातार हार बेहोरिएको हो। नेपालले कुनै पनि खेलमा उत्कृष्ट ब्याटिङ गर्न सकेन। खराब ब्याटिङका कारण नेपालले जारी सम्पन्न श्रृंखलामा चारवटै खेल गुमाउन पुगेको हो। चार खेलमा नेपालका कुनै पनि ब्याटरले अर्धशतकीय पारीसम्म खेल्न सकेनन्। अब नेपालले शीर्ष चारभित्र पर्ने सम्भावना गणितीय रूपमा कायम रहनका लागि बाँकी चारवटा खेलमा जीत निकाल्दै अरू खेल पनि नेपाल अनुकूल हुनुपर्ने अवस्था रहेको छ। यस्तै नेपालले एक दिवसीय मान्यता जोगाउनु पनि अब चुनौती बनेको छ। नेपालको 32 खेलमा जम्मा 24 अंक भएको छ। नेपालले अब ओमान र क्यानाडासँगको श्रृंखला खेल्न बाँकी रहेको छ। ओमान र क्यानाडा लाई हराउन सके नेपालले एक दिवसीय मान्यता जोगाउनेछ भने यी खेलमा पनि पराजित भएमा नेपाल को एक दिवसीय मान्यता समेत गुम्ने खतरा रहेको छ। एक दिवसीय मान्यता जोगाउन शीर्ष छ भित्र कायम रहनुपर्नेछ। अंक तालिकामा अहिले नेपाल शीर्ष छमै रहेको छ। हस् त हरिलाई साँझ पाँच बजेको फेरि हाइलाइट सकियो। साँझ साढे छ बजेको फेरि खबरमा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै शब्दकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो फेरि सुन्दै गर्नुहोला। नमस्ते।
1: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी टिलर, थ्रेसर, पानी ताने पम्प, पावर टिलर, सोलर पम्प, कम्पाउण्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेस मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वृन्दनगर, सुर्खेत। फोन नम्बर 083-520-045।
2: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
3: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा यही साउन 16 गते तेस्रो शनिबारको दिन यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
2: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढ़िरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कलेजद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-6993।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: सूचना
6: यही साउन 16 गते तेस्रो शनिबारको दिन
7: सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
8: नशा रोग विशेषज्ञ डाक्टर
7: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
9: डाक्टरद्वारा जाँच हुने समस्याहरू, टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौन इच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
10: यो जिन्दगीले पनि केही लक्षर बाटो लाग्दा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, केही गर्ने गर्ने।
11: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
10: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन। पैसा पनि छैन अब इन्डिया तिर जाने सुर कस्या हो दाजु मैले
6: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृत शहर पंजाबमा जा
10: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
6: हो त नि अमृत शहर पंजाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
10: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने के अत्तो पत्तो थाहा छैन मलाई त
6: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि
10: हो त्यही गएर सूर्जन रोकाईलाई भेट अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरे के हो कसो
6: लकी पिराक फोन नम्बर 9820293948 9820293948
8: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज

समय सँगसँगै मान्छेको अस्तित्व पनि फरक हुँदै जान्छ। त्यसैले पृथ्वीमा म मात्रै कुनै आशा नराख, तिम्रो पेटमा भएको म मेरो दिन सक्छु।

0: मलाई त कस्तो भोक लागेको छ टेकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारू र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
4: तै त काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
3: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिन क्या
4: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाया आरोग्यमा जानु पड्डो छ त
5: तपाईँलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइस बबासिर खुन आउने नआउने सबै खाले समस्या

0: को उपचार, मानसिक रोग को उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौला को पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिला को तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
1: साथै हामी कहाँ प्रत्येक दिन निःशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
2: विगत 24 वर्षदेखि तपाईको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेशचोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97486375 र 98489956576।
3: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
4: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको।
4: साथै बीबीए, बीआईटी र बीएचएमको लागि सिमेन्ट इन्टर्न्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-91-960, 98-481-19-336 र 98-488-9-66।

0: Extreme energy drink.
1: विगत 30 वर्षदेखि विरेन्द्रनगर छ नेताचोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
2: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज।

0: बर्खा लाग्न शुरू भइसक्यो। तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न शुरू गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
1: ए, म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीजी एग्री भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
2: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
3: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
2: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्री एग्रोभेट सेन्टर, बिरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
2: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू श्री एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
1: लौ है हजुर, श्री श्री एग्रोभेट है, श्री श्री एग्रोभेट।
4: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
2: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र, प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
5: के तपाईँलाई थाहा छ, सोलर धेरै ब्याट्री इन्भर्टरमा प्रयोग गर्दा ब्याट्रीको आयु घट्न सक्छ।
6: बिजुली बत्तीले इन्भर्टरमा पूरा चार्ज गर्न 12-16 घण्टा लाग्छ। विद्युतको अनियमितता र भोल्टेजमा कमी भएको हुँदा तपाईँको ब्याट्री पूरा चार्ज नहुन सक्छ।
3: इन्भर्टरको प्रयोग नहुँदा इन्भर्टरको स्विच अफ गर्नु पर्दछ। ब्याट्रीको जडान राम्रोसँग खुट्टी नसकिँदा र खुट्टी सफा नहुँदा र डिस्टिल वाटरको प्रयोग नगर्दा ब्याट्रीको आयु सकिँदै जान सक्छ। त्यसैले इन्भर्टर प्रयोगकर्ताले ब्याट्रीको आयु बढाउन र सेटिङबाट मुक्ति पाउन त्यसमा सोलर प्यानलको प्रयोग गर्नुपर्दछ।
5: जनचेतना अभियानको लागि मानिकेत ऊर्जा सुर्खेत, फोन 083-522-360।
0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
7: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
8: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज।

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा।
2: रेडियो भेरी एफएम
3: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।
4: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी भोजेन्द्र बस्नेत सँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
5: सुनसरी घटनाको प्रभावले मधेसका विभिन्न जिल्ला अशान्त, ज्यान गुमाउनेको संख्या 3 पुग्यो। सांसद, राष्ट्रपति, पूर्व राजा लगायतबाट संयमताको लागि आह्वान, प्रधानमन्त्री शाहले आजै राष्ट्रको नाममा सम्बोधन गर्ने।
4: लघु वित्त पीड़ितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन, पीड़ितहरूको सामूहिक आमरण अनशन तेस्रो दिन पनि जारी। लघु वित्त क्षेत्रमा पुनर्संरचना र ब्याजदर पुनरावलोकन गर्नुपर्ने विज्ञको सुझाव।
6: आम नागरिकको वित्तीय स्रोतमाथिको पहुँच बढ़ाउनको लागि अवलम्बन गर्नुपर्ने रणनीतिमा पनि राष्ट्रको भूमिका अहम छ।
5: स्वास्थ्य कर्मीको 2 हड़तालका कारण आज अस्पतालको ओपीडीमा भीड़। बर्खायाममा संक्रामक रोगबाट बस्न खानपान र सरसफाईसँगै लामखुट्टेको टोकाईबाट बस्न डाक्टरको सुझाव।
4: सन् 2028 चिपको अभाव लम्बिने सामसङको अनुमान। मेमोरी चिपको मूल्य बढ़दा कम्पनीलाई फाइदा भए पनि फोन युनिटलाई नोक्सान।
5: र भारतीय क्रिकेटर रहाणेले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 056-494-333, 493-555।
4: नेपाल दर्पणमा अब खबरको सिलसिला। सुनसरीको कप्तानगंज र दिवानगंजमा आइतबार राति भएको हिंसात्मक घटनापछि मधेसका विभिन्न जिल्ला अशान्त बनेका छन्। झडपमा गोली लागेर अस्ति आइतबार ओमप्रकाश मेहताको ज्यान गएको थियो भने घाइते भएका दिवानगंज 3 22 जयप्रकाश मेहताको आज ज्यान गएको जिल्ला प्रहरीकारले मोरङले जनाएको छ। सरकारले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरे पनि स्थानीय बासिन्दा त्यसप्रति स्वस्थ हुन सकिरहेका छैनन्। प्रधानमन्त्री बालेन्द्र शाह बालेन वा गृहमन्त्री सुदन गुरूङ आफै घटनास्थलमा पुगेर वा स्थानीय बासिन्दासँग सम्वाद गरेर सुरक्षाको प्रत्याभूति दिलाउनु पर्ने माग स्थानीय बासिन्दाले राखेका छन्। यसैबीच देशमा तनाव बढ़दा समेत प्रधानमन्त्री र गृहमन्त्री गुमनाम बसेको भन्दै संसद र सर्वदलीय बैठकमा व्यापक आलोचना भएको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा, एमाले राप्रपा र श्रम संस्कृति पार्टीका सांसदहरूले सरकारको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्। नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश संकटमा हुँदा प्रधानमन्त्रीले संवाद र सहकार्यप्रति व्यवस्था गरेको आरोप लगाउनुभयो। यस्तै कांग्रेसका सांसद वासना थापा र एमाले नेत्री पद्मा अर्यालले संकटका बेला राष्ट्रको मनोबल सम्हाल्नुको साटो सरकार त्रास सिर्जना गर्नेतिर लागेको टिप्पणी गर्नुभयो। यससँगै हिजो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाउनु भएको सर्वदलीय बैठकमा पनि कांग्रेसका सभापति गगन थापा लगायत शीर्ष नेताहरूले राजनैतिक संवादबाट समस्याको समाधान खोज्न अग्रसरता नदेखाएको भन्दै सरकारको आलोचना गर्नुभएको थियो। घटनापछि मध्यरातमा सामाजिक सञ्जाल मार्फत संयमताको अपील गर्ने बाहेक प्रधानमन्त्री शाह र गृहमन्त्री गुरूङले संसद वा नागरिक समक्ष उपस्थित भएर स्पष्ट जवाब दिनुभएको छैन। यस्तो गम्भीर स्थितिमा सरकारले तत्काल राजनैतिक संवाद शुरू गरी अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने चौतर्फी माग उठेको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले अहिले आज राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार तराई मधेसमा जारी घटनाक्रमबारे राष्ट्रका नाममा उहाँले सम्बोधन गर्न लाग्नु भएको हो। यसैबीच गृहमन्त्री सुदन गुरूङ र स्वास्थ्य मन्त्री निशा मेहता सुनसरी पुग्ने क्रममा हुनुहुन्छ।
5: यसैबीच सिरहाको गोल बजारमा आज गोली लागेर एकजनाको ज्यान गएको छ। पूर्व पश्चिम राजमार्गमा टायर बालेर सड़क अवरूद्ध गरेर प्रदर्शन गरिरहेका सिरहाको औरही गाउँपालिकाका 15 वर्षीय गणेश यादवको ज्यान गएको सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार कसले चलाएको गोलीबाट ज्यान गएको भन्ने खुल्न सकेको छैन। गोल बजारमा अर्का एकजनालाई पनि गोली लागेको छ। जिल्ला प्रशासन कार्यालय सिराहाले गोल बजार क्षेत्रमा आज दिउँसो 2 बजेदेखि अनिश्चितकालीन कर्फ्यू जारी गरेको छ। घटनापछि प्रदर्शनकारीहरूले ठाउँ ठाउँमा प्रदर्शन जारी राखेका छन्। प्रदर्शनकारीहरूले गोल बजारमा रहेको एबी मलमा आगजनी गरेका छन्। यस्तै जिल्ला प्रशासन कार्यालय धनुषाले 3 पालिकामा कर्फ्यू आदेश जारी गरेको छ। जनकपुर उपमहानगरपालिकाका सबै वडा, लक्ष्मीनिला गाउँपालिका र नगरायन नगरपालिकामा कर्फ्यू आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले जानकारी दिनुभयो। आज दिउँसो 3:30 बजेदेखि अर्को आदेश जारी नहुन्जेलसम्मका लागि कर्फ्यू आदेश जारी गरेको प्रशासनको विज्ञप्तिमा भनिएको छ। सुनसरी घटनालाई लिएर जनकपुर र आसपासको क्षेत्रमा बिहानदेखि प्रदर्शन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले कर्फ्यू आदेश जारी गरेको हो। यस्तै जिल्ला प्रशासन कार्यालय पर्साले पनि वीरगंज महानगरपालिका क्षेत्रमा अर्को सूचना जारी नभएसम्मको लागि निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञामा 5 वा त्योभन्दा बढ़ी मानिस भेला हुन, प्रदर्शन गर्न लगायत काम गर्न पाइँदैन भने कर्फ्यूमा घर बाहिर हिड्डुल गर्न समेत रोक लगाइन्छ।
4: राष्ट्रिय सुरक्षा परिषदको बैठकले देशको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै सुरक्षा निकाय तथा सरकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष बालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले सुनसरी घटनापछि उत्पन्न परिस्थितिको समीक्षा गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाउने निर्णय गरेको हो। शाह प्रधानमन्त्री बनेपछि आज पहिलो पटक राष्ट्रिय सुरक्षा परिषदको बैठक बसेको हो। बैठकमा देशको पछिल्लो सुरक्षा अवस्थाका साथै गएको साउन 10 गते सुनसरीमा भएको घटनाको सम्बन्धमा छलफल भएको थियो। बैठकमा राजनैतिक दल, स्थानीय सरकारवाला र सुरक्षा निकायको एकीकृत प्रयासबाट सुनसरीको अवस्था सामान्यीकरणतर्फ उन्मुख भएको ब्रिफिङ भएको छ। भविष्यमा यस्ता प्रकारका घटनाहरू दोहोरिन नदिन सुरक्षा निकाय र सम्बन्ध पक्षहरूबीच निरन्तर संवाद र समन्वयमा कायम गरिने निर्णय भएको परिषदका सदस्य सचिव एवं रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले जानकारी दिनुभयो। बैठकले प्राकृतिक विपदका घटनाहरूमा खोज, उद्धार तथा राहत कार्यलाई थप व्यवस्थित र समयमै परिचालन गर्न सरकारवाला निकायबीचको समन्वय सुदृढ तुल्याउने निर्णय समेत गरेको छ।
5: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका मधेसका सांसदहरूले सभापति रवि लामिछानेलाई भेटेर गृहमन्त्री सुदन गुरूङको भूमिकामाथि प्रश्न उठाएका छन्। सुनसरीबाट शुरू भएको पछिल्लो घटनाक्रममा गृहमन्त्री गुरूङले सम्बन्धित क्षेत्रका सांसदहरूसँग छलफल समेत नगरेको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका हुन्। सभापति लामिछानेले पछिल्लो घटनाक्रम संवेदनशील भएको बताउनु भएको छलफलमा सहभागी सांसदले बताएका छन्। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका नेता मनिष झाले गृह प्रशासनप्रति आइरहेका प्रश्नहरू गम्भीर रहेको बताउनुभयो। पार्टी सभापति रवि लामिछानेसँग मधेसका राष्ट्रपाका सांसदहरूले भेटेपछि पत्रकारहरूलाई प्रतिक्रिया दिने क्रममा नेता झाले गृहमन्त्री सुदन गुरूङ आन्दोलनबाट त्यो स्थानमा पुगेको बताउँदै सड़कबाट गृह प्रशासनको बारेमा आइरहेको प्रश्न गम्भीर रहेको बताउनु भएको हो। सुनसरी घटनामा राज्यको तदारूकता पर्याप्त नभएको राष्ट्रपा पूर्व प्रवक्ता समेत रहेका झाको ठहर छ। सुनसरीबाट विस्तार हुँदै गएको घटनाले जनकपुर पनि असुरक्षित रहेको भन्दै नेता झाले परिस्थिति अप्ठ्यारो देखिरहेको बताउनु भएको छ।
4: यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवाङगंज गाउँपालिका कप्तानगंज लगायतका क्षेत्रको विषम परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै सामाजिक धार्मिक जातीय सद्भाव सहिष्णुता मेलमिलाप भातृत्व र राष्ट्रिय एकता कायम गर्न अपील गर्नुभएको छ। उहाँले आज एक अपील मार्फत सदियौंदेखि रहिआएको मेलमिलाप सामाजिक तथा धार्मिक एकता हाम्रो पहिचान र परम्परा भएका उल्लेख गर्नुभएको छ। उहाँले घटनाको सत्य तथ्य छानबिन गरी दोषी उप कड़ा कार्यवाही गर्न र आउँदा दिनमा यस्ता घटना दोहोरिन नदिनेतर्फ सरकारवाला सबैलाई सचेत हुन पनि आग्रह गर्नुभएको छ। यस्तै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पनि सामाजिक सद्भाव कायम राख्न आग्रह गर्नुभएको छ। पछिल्लो हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै उहाँले सामाजिक सद्भावको पक्षमा उभिन सबै पक्षसँग अपील गर्नुभएको हो। यस्तै सुनसरी लगायतका क्षेत्रमा हालै भएको आपसी द्वन्द्व र विवादप्रति पूर्व राजा ज्ञानेन्द्र शाहले पनि दुःख व्यक्त गर्दै सबै नेपालीलाई संयम रहन र आपसी सद्भाव कायम राख्न आग्रह गर्नुभएको छ। निर्मल निवास स्थित संसद सचिवालय मार्फत जारी गरिएको सद्भाव सन्देशमा पूर्व राजा शाहले सुनसरीमा भएको आपसी द्वन्द्वको कारण जनधनको क्षति भएको र त्यसको असर कोशी क्षेत्र तथा तराईका विभिन्न भागमा फैलिन गएकोमा चिन्ता व्यक्त गर्नुभएको उल्लेख छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल तर्पणमा लघुवित्त पीड़ितहरूको समस्या र समाधानका उपाय बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
11: एयरटेल अप्लायन्सेसका एसी कुलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
12: एनबीएल सर्वसुलभ आवास कर्जा
13: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
12: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
13: विशेषताहरू ₹2 करोड सम्मको कर्जा सुविधा।
12: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
13: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
12: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
13: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
12: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
13: शर्तहरू लागू हुनेछन्।
14: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सुनसरी घटनाको प्रभावले मधेसका विभिन्न जिल्ला अशान्त, ज्यान गुमाउनेको संख्या 3 जना पुग्यो, सांसद राष्ट्रपति पूर्व राजा लगायतबाट संयमताको लागि आह्वान, प्रधानमन्त्री शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्ने, सुरक्षा निकाय तथा सरकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने राष्ट्रिय सुरक्षा परिषदको निर्णय, सिराहा धनुषा र पर्साका विभिन्न ठाउँमा कर्फ्यू तथा निषेधाज्ञा लगायतका खबर प्रस्तुत गर्यौं।
5: नेपाल दर्पणमा अब बाँकी प्रसंग। काठमाडौँको माइती घरमा अस्ति मंगलबारदेखि सामूहिक आमरण अनशन शुरू गरेका लघु वित्त पीड़ितहरूले आज तेस्रो दिन पनि जारी रहेका छन्। उनीहरूले सर्वोच्च अदालतको परमाधीश बमोजिम लघु वित्त पीड़ितका 3 मुद्दे असहमति सहित प्रतिवेदन तत्काल कार्यान्वयन गर्न विशेष वित्तीय ऐन खारेज गरी मुलुकी देवानी आचार संहितामा आधारित वित्तीय प्रणाली लागू गर्न माग गरेका छन्। यस्तै गरीब सुकुम्बासी मजदूर र किसानलाई बिना ब्याज ऋण उपलब्ध गराउन, आवश्यक क्षमताका आधारमा काम र दाम उपलब्ध गराउन र निजी तथा वित्तीय संस्थाहरूको अन्त्य गरी समाजवादी अर्थव्यवस्था कायम गर्न माग गरेका छन्। माग पूरा नभएसम्म आन्दोलन र अनशनलाई निरन्तरता दिने लघुवित्त तथा वित्तीय शोषण विरूद्ध संघर्ष समितिले जनाएको छ। यसअघि वार्तापछि आन्दोलन स्थगित भए पनि सहमति कार्यान्वयन नभएको भन्दै फेरि आन्दोलन पुनः शुरू भएको हो। लघुवित्त पीड़ितहरूको आन्दोलन पटक पटक दोहोरिनुको मूल कारण के हो भनेर साथी महेश गेवालीले नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी अधिकृत नरबहादुर थापालाई सोध्नु भएको छ।
6: अहिले नेपालको आर्थिक अवस्था राम्रो छैन, जीवनयापन अत्यन्त कठिन भइराखेको छ। दोस्रो कारण के लाग्छ भने बजारको ब्याजदर अत्यन्त न्यून अवस्थामा पुगेको छ। वाणिज्य ब्याङ्कहरूले त 4-5% कर्जा दिइराखेको अवस्था चाहिँ छ, तर यो लघु वित्त सहकारीमा अझै पनि 12-13% माथि ब्याजदरको अवस्था छ। वाणिज्य ब्याङ्कको डोमेनमा रहेका ऋणीहरू उनीहरूले अत्यन्त सस्तोमा ब्याज पाउने र र लघु वित्तीय संस्थाहरूको हकमा सहकारीको हकमा यो कुरा लागू नहुने राजनीतिक प्रभावको कारणले पनि यो आन्दोलन तीव्रता भएको र अर्को महत्वपूर्ण कारण के छ भने यी लघु वित्तीय संस्थाहरू पनि एकदम निर्मम भए जस्तो लाग्छ। कुनै ऋणीले ऋण तिर्न सकेन भने बेजती गर्ने खालका सम्म नाफा कमाउने नाममा अलिकति संवेदनशील नभएको कारणले पनि यो ब्याक फायर गरेको हुन सक्छ।
15: सर्वोच्च अदालतले चाहिँ परमादेश नै जारी गरिसकेको अवस्थामा पनि सरकारले चाहिँ कार्यदलको प्रतिवेदन सार्वजनिक नगरेको र सहमति कार्यान्वयन नगरेको देखिन्छ। यसमा सरकारको ढिलासुस्तीको कारण चाहिँ के हो जस्तो लाग्छ हजुरले?
6: त्यसको हेर्ने निकाय भनेको राष्ट्र ब्याङ्क नै हो। त्यस प्रकारको इनिसिएटिभ नभएर नै उक्कुस मुकुसको वातावरण आएको जस्तो मलाई लाग्छ। त्यो क्षेत्रको पूर्ण संरचना जस्तै प्रादेशिक विकास ब्याङ्क स्थानीय विकास ब्याङ्कको अवधारणामा नेपाल गइहाल्नुपर्छ। आम नागरिकको वित्तीय स्रोतमाथिको पहुँच बढाउनको लागि अवलम्बन गर्नुपर्ने रणनीतिमा पनि राष्ट्रको भूमिका अहम छ। कर्जामाथिको पहुँचको चाँजो पाँचो मिलाउने काम त राष्ट्र ब्याङ्ककै हो।
15: पीडितहरूले उठाएका माग मध्ये चाहिँ तत्काल सम्बोधन गर्न सकिने र दीर्घकालीन रूपमा हेर्नुपर्ने माग चाहिँ के जस्तो लाग्छ हजुरलाई?
6: संस्थागत नयाँ संस्थाहरू निर्माण गरेर र अब भनौँ न अझै तरलता जुन ब्याङ्क वाणिज्य ब्याङ्कमा रहेको छ त्यो चाहिँ ग्रामीण क्षेत्रमा जाने प्रबन्ध यदि गर्ने हो भने अल्पकालमा त समस्या समाधान नहोला तर मध्यकाल र दीर्घकालमा भोलिका दिनमा दुई चार वर्षपछि यी समाधान हुन्छ।
15: सरकार र पीड़ित पक्षबीच अब कस्तो प्रक्रियाबाट यो विवाद टुङ्गोमा पुर्याउन सकिन्छ होला?
6: अब सरकारले त अब उनीहरूको पीड़ालाई त सम्बोधन गर्नु परि नै हाल्यो। यदि ब्याज दर वाणिज्य ब्याङ्कको भन्दा धेरै उच्च छ अनि सरकारले प्रश्न गर्नु पर्यो किन भयो, त्यसको समाधानको उपाय के हो, किन वाणिज्य ब्याङ्क भन्दा दुई तीन प्रतिशत भन्दा माथि मात्रै त्यो ब्याज दरमा ऋण किन दिन सकिँदैन भनेर उसले सोध्नुपर्ने हुन्छ सम्बन्धित निकायलाई। लघु वित्तीय संस्थाको समस्या के हो, ती संस्थाहरू सही रूपमा सञ्चालन छन् कि नाफाकै पछाडि दौडिराखेका छन्, सामाजिक उद्देश्य र उनीहरूको भाइबिलिटीका कुराहरूमा कसरी सन्तुलन मिलाउन सकिन्छ ताकि उनीहरूले उच्च नाफा कमाएर गरिब ऋणीहरूको शोषण पनि नगरून्, त्यति संस्थाहरू पनि जीवित रहन् ताकि उनीहरूले वित्तीय पहुँच विस्तारमा योगदान दिइराखुन् भन्ने खालको सन्तुलनकारी भूमिका सरकारले निभाउनु पर्छ जस्तो मलाई लाग्छ।
5: उहाँ हुनुहुन्थ्यो नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी अधिकृत नरबहादुर थापा। यसैबीच आन्दोलनरत लघुवित्त पीड़ितसँग वार्ता गर्न अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले समिति गठन गर्नुभएको छ। आज मन्त्री स्तरीय निर्णय गर्दै उहाँले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गर्नुभएको हो। समितिको सदस्यमा कानून मन्त्रालयका सहसचिव विनोद कुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल रहनु भएको छ। अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य सदस्य सचिव रहेको समितिले आज आन्दोलनरत लघुवित्त पीड़ितहरूसँग वार्ता शुरू गर्ने अर्थ मन्त्रालयले जनाएको छ।
16: स्वास्थ्यकर्मीको आन्दोलनका कारण हिजो र अस्ति बन्द रहेका अस्पतालको ओपीडी सेवा आजदेखि नियमित भएको छ। वीरगंजमा रहेको नारायणी अस्पतालका चिकित्सकमाथि कुटपीट भएको विरोधमा नेपाल चिकित्सक संघले देशभर अत्यावश्यक बाहेकका सेवा बन्द गर्दै दुई दिन आन्दोलन गरेको थियो। अस्ति र हिजो अस्पतालको ओपीडी सेवा बन्द भएपछि स्वास्थ्य जाँचका लागि अस्पताल पुगेका बिरामीहरू त्यत्तिकै फर्किन बाध्य भएका थिए। हिजो सरकार र नेपाल चिकित्सक संघबीच पाँच बुधे सहमति भएपछि आन्दोलनको कार्यक्रम फिर्ता भएको हो। आजदेखि चिकित्सकहरू नियमित सेवामा फर्किए छन्। दुई दिन बन्द रहेको ओपीडी खुलेपछि अस्पतालमा बिहानैदेखि बिरामीको भीड़ बढ़ेको छ।
5: यति बेला बर्खासँगै आउने बाढ़ी पहिरो र डुबानका कारण खानेपानीका स्रोत दूषित भई झाडा पखला, हैजा, आउँ, टाइफाइड जस्ता पानीजन्य रोगको जोखिम तीव्र रूपमा बढ़ेको छ। यस्तै उच्च तापक्रम र आर्द्रताका कारण लामखुट्टेको वंशवृद्धि भई डेंगी र मलेरिया फैलिएको छ भने घाँस र झाड़ीमा पाइने किर्णाबाट

0: पानीका भाँडा छोपेर राख्ने र राति सुत्दा झुलको प्रयोग गर्ने बानी गर्नुपर्छ।
1: राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषदको सिफारिशमा प्रमुख निर्वाचन आयुक्त र दुई आयुक्त नियुक्त गर्नुभएको छ। राष्ट्रपति कार्यालयको विज्ञप्ति अनुसार नेपालको संविधानको धारा 245 को उपधारा 2 बमोजिम संवैधानिक परिषदको सिफारिशमा मोरङका मान बहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त पदमा नियुक्त गरिएको हो। त्यस्तै ओखलढुङ्गाका गुरूप्रसाद वाग्ले र काठमाडौँका डाक्टर राजीव सुब्बालाई निर्वाचन आयुक्त पदमा नियुक्त गरिएको छ। कार्की, वाग्ले र सुब्बाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
0: प्रतिनिधि सभाको बैठक 5 दिनका लागि स्थगित भएको छ। आज बसेको बैठकले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ। साथै प्रतिनिधि सभाका पूर्व सदस्य गोपाल मान श्रेष्ठको निधनमा शोक प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ। यो सँगै सभामुख डुल प्रसाद अरियालले प्रतिनिधि सभाको अर्को बैठक 5 दिनपछि अर्थात साउन 19 गते दिउँसो 1 बजे बस्ने गरी स्थगित गर्नुभएको हो।
1: राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संसदले बनाएको कानून सरकारले फेसबुक स्टाटसबाट हटाउन खोजेको भन्दै आपत्ति जनाउनु भएको छ। आज राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिको बैठकमा बोल्दै उहाँले यस्तो आपत्ति जनाउनु भएको हो। दाहालले राष्ट्रिय सभाले मेहनत गरेर पास गरेको आर्थिक विधेयकलाई फेसबुकबाट उल्ट्याउँदा राष्ट्रिय सभाको अस्तित्वमाथि समेत प्रश्न उठेको बताउनुभयो। सभाले पास गरेर पठाएको आर्थिक विधेयक एउटा फेसबुक स्टाटसले काट्न मिल्छ कि मिल्दैन भन्दै उहाँले प्रश्न समेत गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सामाजिक सञ्जाल फेसबुक मार्फत शिक्षा र स्वास्थ्यमा लगाइएको 3% समता कर खारेज गरिएको उल्लेख गर्नुभएको थियो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
3: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
2: हाम्रा सेवाहरू
3: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
2: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय सुहुलपुर बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 9840044631।
4: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
5: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
6: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
0: उपसूचक घटेकामा विकास बैंक जलविद्युत समूह 1% भन्दा धेरैले ओह्रालो लागेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4.2 अर्ब रूपियाँको कारोबार भएकोमा आज 337 कम्पनीको 75,48,000 किता शेयर 3.38 अर्ब रूपियाँमा किनबेच भएको छ।
1: राहदानी विभागले आजदेखि विद्युतीय राहदानी सम्बन्धी सेवा 2 शिफ्टमा सञ्चालन गर्न थालेको छ। दक्षिण कोरियामा रोजगारीको लागि रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत आवेदन दिने चाप बढ़ेसँगै पासपोर्ट लिनेको पनि भीड़ बढ़ेको र विभागले आजदेखि साउन 22 गतेसम्मका लागि दुई शिफ्टमा सेवा सञ्चालन गरेको हो। विभागको सूचना अनुसार अब दुई शिफ्ट गरेर बिहान 7 बजेदेखि राति 9 बजेसम्म सेवा उपलब्ध हुनेछ। सार्वजनिक विधा

0: शनिबार र आइतबार पनि बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म सेवा दिने राहदानी विभागले जनाएको छ। अहिले काठमाडौँको त्रिपुरेश्वरमा रहेको राहदानी विभागमा पासपोर्ट लिनेको भीड़ लागेको छ। दक्षिण कोरिया रोजगारीका लागि आवश्यक प्रक्रिया अघि बढ़ाउन राहदानी अनिवार्य हुने भएकोले पछिल्लो एक हप्तादेखि राहदानी सेवामा सेवा गराएको चाप बढ़ेको विभागले जनाएको छ।
1: सरकारले आजदेखि लागू हुने गरी वैदेशिक रोजगारीमा जाने हरेक नेपाली कामदारका लागि विस्तृत कार्य विवरण अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था लागू गरेको छ। अबदेखि श्रम स्वीकृति लिने प्रक्रियामा कामदारले आफूले विदेशमा गर्नुपर्ने कामको प्रकृति, जिम्मेवारी तथा कार्यक्षेत्र स्पष्ट उल्लेख भएको विस्तृत कार्य विवरण अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। यसअघि वैदेशिक रोजगारीका लागि पेश गर्ने कागज पत्रमा कामको शीर्षक मात्र उल्लेख हुने गरेको थियो। तर अब कामदारले वास्तवमा कुन प्रकारको काम गर्नुपर्ने, दैनिक जिम्मेवारी के हुने, आवश्यक सिप कार्यस्थलको अवस्था तथा रोजगारदाताले तोकेको कार्यक्षेत्र समेत स्पष्ट खुलाएको जब डिस्क्रिप्सन पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
0: सरकार र डाक्टर गोविन्द केसीबीच भएको सहमतिको विरोध गर्दै निजी मेडिकल कलेजहरूले स्नातकोत्तर तह अर्थात एमडीएमएस अध्ययनरत विद्यार्थीलाई दिइँदै आएको स्टाइपेन्ड अर्थात काम गरे बापत दिइने मासिक जीवन निर्वाह भत्ता वा छात्रवृत्ति रकम रोकेका छन्। एसोसिएशन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले आजैदेखि लागू हुने गरी मासिक 48,737 रूपियाँ बराबरको स्टाइपेण्ड रोक्ने निर्णय गरेको हो। सरकारले डाक्टर केसीसँग निजी कलेजमा एमबीबीएसको सीट नबढ़ाउने र लगानी सम्बन्धी नियम कड़ाई गर्ने सहमति गरेपछि निजी कलेजहरू आन्दोलित भएका हुन्।
1: महोत्तरीको बर्दीवास नगरपालिकाको कालापानीमा डिभिजन वन कार्यालयका कर्मचारीमाथि भएको आक्रमणको विरोधमा माइती गर्न प्रदर्शन भएको छ। वन कर्मचारीहरूलाई आक्रमण गर्नेलाई कार्यवाही गर्न माग गर्दै वातावरण संरक्षण अभियान कर्मीहरूले 3 दिनदेखि प्रदर्शन गर्दै आएका हुन्। माइती घर मण्डलामा धरना दिँदै वातावरण संरक्षण अभियन्ता सुनिल यादवले 2 महिना बितिसक्दा पनि घटनामा संलग्न व्यक्तिहरू पक्राउ नपरेका बताउनुभयो। उहाँका अनुसार 2 महिना अगाडि महोत्तरीको कालापानी क्षेत्रमा वन अतिक्रमण हटाउने सम्बन्धमा सूचना टाँस्न पुगेका डिभिजन वन कार्यालयका अधिकृत श्वेता झा, सुमन शिष्यसहित 7 जना वन कर्मचारीलाई स्थानीय समूहले नियन्त्रणमा लिएर झण्डै 6-7 घण्टा बन्दक बनाएको थियो।
0: आज मानव बेचबिखन विरूद्ध विश्व दिवस विभिन्न चेतनामूलक कार्यक्रमका साथ मनाइएको छ। सन् 2013 डिसेम्बर 18 तारीकमा राष्ट्रसंघीय महासभाले मानव बेचबिखन विरूद्ध विश्व दिवस घोषणा गरेपछि सन् 2014 हरेक वर्ष जुलाई 30 दिवस मनाउन थालिएको हो। मानव बेचबिखन रोकथाम, पीड़ितको संरक्षण तथा अन्तर्देशीय सहकार्यलाई सुदृढ़ बनाउने उद्देश्यले यो दिवस मनाउन शुरू गरिएको हो। यस वर्ष दिवस ठगीको जालभित्र थुनिएका मूल नाराका साथ मनाइएको छ।
1: नेपाल दर्पणमा अब विदेशका खबर। दक्षिण कोरियाली प्रविधि दिग्गज सामसङ इलेक्ट्रोनिक्सले विश्वभर देखिँदै आएको चिपको अभाव सन् 2028 लम्बिने अनुमान गरेको छ। रोइटर्सका अनुसार चिप बिक्रीबाट हुने नाफामा झण्डै 200 गुणाभन्दा धेरै वृद्धि भएसँगै सामसङले यो अभाव अझै केही वर्ष कायम रहने संकेत गरेको हो। सामसङको यो भनाइले एआई प्रविधिमा ठूला कम्पनीहरूको खर्च घट्न सक्ने र त्यसले बजार सुस्त बनाउने भन्ने लगानीकर्ताको चिन्ता थोरै घटाइदिएको छ। सामसङका कार्यकारी उपाध्यक्ष जेजुन किमका अनुसार विश्वका शीर्ष 5 डेटा सेन्टर कम्पनीसँग दीर्घकालीन आपूर्ति सम्झौता भइसकेको छ भने अन्य 5 ठूला कम्पनीसँग पनि सम्झौता अन्तिम चरणमा पुगेको छ। 5 वर्ष अवधिका यी सम्झौताहरूले कम्पनीको 60-70% क्षमता ओगट्नेछन्। आर्थिक तर्फ सेमी कन्डक्टर विभागले सन् 2026 दोस्रो त्रैमासिकमा 61.70 करोड़ अमेरिकी डलर अर्थात 93.77 अर्ब रूपियाँ भन्दा बढ़ी सञ्चालन नाफा कमाएको छ। तर चिपको मूल्य आकाशिएपछि सामसङकै मोबाइल युनिट भने मारमा परेको छ। यो त्रैमासमा कम्पनीको मोबाइल विभागले 48.72 करोड़ घाटा बेहोर्नु परेको छ।
0: अफ्रिकी देश जिम्बाब्वेमा 8 वर्ष अघि फेला परेको डायनोसरको अवशेष नयाँ प्रजातिको भएको पुष्टि भएको छ। बेलायत, जिम्बाब्वे र दक्षिण अफ्रिकाका वैज्ञानिकको संयुक्त टोलीले सन् 2018 उत्खनन गर्दा डायनोसरको मेरुदण्ड, करंग, हातखुट्टा र पंजाको हड्डीका अवशेषहरू भेट्टाएका थिए। जीव विज्ञान सम्बन्धी अनुसन्धानकर्ताहरूको एउटा अन्तर्राष्ट्रिय टोलीले त्यो अवशेष यसअघि पहिचान भएका भन्दा नयाँ प्रजातिको डायनोसरको भएको जनाएको छ। अध्ययन प्रतिवेदन अनुसार झण्डै 21 करोड़ वर्ष पुरानो यो डायनोसर 4.5 मिटर अर्थात 15 फिट लामो रहेको अनुमान छ। अनुसन्धान टोलीका प्रमुख डाक्टर पल ब्यालेटका अनुसार यो डायनोसर पूर्ण रूपमा हुर्केपछि मरेको र जीवनको कुनै समयमा ठूलो चोट वा संक्रमणबाट बचेको संकेत अवशेषमा देखिएको छ। यसअघि दक्षिणी अफ्रिकाभरि एउटै खालका डायनोसरहरू मात्र पाइन्थे भन्ने मान्यता रहेकोमा यो नयाँ खोजले त्यसबेला पनि फरक फरक पारिस्थितिकीय प्रणाली र विविध प्रजातिहरू अस्तित्वमा रहेको पुष्टि गरेको छ। वैज्ञानिकहरूले अफ्रिकाको प्राय ऐतिहासिक इतिहासबारे अझै धेरै रहस्यहरू खुल्न बाँकी रहेको बताएका छन्।
1: नेपाल दर्पणमा अब खेल खबर। भारतीय क्रिकेटर अजित अजिंक्या रहाणेले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। 38 वर्षका क्रिकेटरले अन्तर्राष्ट्रिय क्रिकेटका सबै फर्म्याटबाट सन्यास लिएका सामाजिक सञ्जाल मार्फत घोषणा गरेका हुन्। रहाणेले भारतका लागि 85 टेस्ट, 90 एकदिवसीय र टी20 अन्तर्राष्ट्रिय क्रिकेट खेले 20 टी20 अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए। उनले टेस्टमा 12 शतक सहित 5077, एक दिवसीयमा 3 शतक सहित 2962 र टी20मा 1 अर्ध शतक सहित 375 रन बनाएका छन्। रहाणेले पछिल्लो पटक सन् 2023 जुलाईमा वेस्ट इण्डिजसँगको टेस्ट क्रिकेट खेलेका थिए। उनको खेल जीवनको सबैभन्दा ठूलो उपलब्धि मध्ये एक भनेको सन् 2020-21 अस्ट्रेलिया भ्रमणका क्रममा भारतलाई ऐतिहासिक 2-1 टेस्ट श्रृंखला जिताउनु हो। यस जीतको भन्दा उल्लेखनीय पक्ष भनेको एडिलेडमा भएको पहिलो टेस्टमा 36 रनमा अल आउट भएपछि रहाणेको कप्तानीमा भारतीय टोलीले गरेको शानदार पुनरागमन हो। रहाणे विदेश भ्रमणका क्रममा भारतका लागि भरपर्दा मध्यक्रमका ब्याटर थिए। उनले घरेलु मैदानको तुलनामा विदेशमा धेरै टेस्ट खेलेका छन्।
0: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: सुनसरी घटनाको प्रभावले मधेसका विभिन्न जिल्ला अशान्त, ज्यान गुमाउनेको संख्या 3 पुग्यो। सांसद, राष्ट्रपति, पूर्व राजा लगायतबाट संयमताको लागि आह्वान। प्रधानमन्त्री शाहले आजै राष्ट्रका नाममा सम्बोधन गर्ने।
0: लघुवित्त पीड़ितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन। पीड़ितहरूको सामूहिक आमरण अनशन तेस्रो दिन पनि जारी। लघुवित्त क्षेत्रमा पुनर्संरचना र ब्याजदर पुनरावलोकन गर्नुपर्ने विज्ञको सुझाव।
1: स्वास्थ्य कर्मीको 2 हड़तालका कारण आज अस्पतालको ओपीडीमा भीड़। बर्खायाममा संक्रामक रोगबाट बस्न खानपान र सरसफाईसँगै लामखुट्टेको टोकाईबाट बस्न डाक्टरको सुझाव।
0: सन् 2028 चिपको अभाव लम्बिने सामसङको अनुमान। मेमोरी चिपको मूल्य बढ़दा कम्पनीलाई फाइदा भए पनि फोन युनिटलाई नोक्सान।
1: र भारतीय क्रिकेटर रहाणेले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी भजेन्द्र बस्नेत र मदन पौड्याल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: Patagonia.
1: Extreme energy drink.
2: सूचना
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाट जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
4: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
5: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचसीआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
6: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
5: नाक बन्द हुने समस्या,
6: नाकबाट रगत बग्ने,
5: नाकभित्र मासुको गिर्खा पलाएको,
6: घ्राण शक्ति गुम्ने,
5: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
6: कानको संक्रमण,
5: कान सुन्न गाह्रो हुने,
6: कान बज्ने समस्या,
5: चक्कर लाग्ने,
6: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
5: घाँटी दुख्ने,
6: आवाज बन्द हुने,
5: निल्न गाह्रो हुने,
6: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई

0: कर्णालीमा सत्ता गठबन्धन गरेका नेकपा एमाले र नेकपा बीच मन्त्रालयको भागभण्डामा कुरा मिल्न बाँकी, सरकार विस्तार हुन ढिलाई।
1: कर्णाली राजमार्गको कालीकोट जुम्ला सड़क खण्ड खुल्यो, यात्रु र गाड़ी गन्तव्यतिर लागे।
0: पाथीभरा माता नामले चिनिने एकजना पक्राउ, एक महिलालाई कुटपिट र दुर्व्यवहार गरेको आरोप।
1: र विश्वकप क्रिकेट लीग दुईमा नेपालको लगातार चौथो हारसँगै नेपालको शीर्ष चारको सम्भावना सकियो, एक दिवसीय मान्यता जोगाउन पनि चुनौती।
0: हिमाल पहाड तराई जोड्छौं सबैलाई, साँझ 6:30 बजेको भेरी खबरबाट डिलु राउत र दीपा कोरेलाको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो र शुभयात्रा एप्समा पनि सुनिरहनु भएको छ। अब खबर विस्तारमा, कर्णालीमा सत्ता गठबन्धन गरेका नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच मन्त्रालयको भागभण्डा नमिल्दा सरकार विस्तार हुन ढिलाइ भएको छ। भागभण्डा नमिल्दा मुख्यमन्त्री मंगलबहादुर शाहीले अरू मन्त्री नियुक्त गर्न सक्नु भएको छैन। मुख्य गरी नेकपा एमाले 4 मन्त्रालय पाउनुपर्ने अडान राखेको छ भने नेकपाले पनि मुख्यमन्त्री बाहेक अरू 3 मन्त्रालय लिने बताएको छ। एमाले नेताहरूले विगतमा पनि यस्ता सत्ता गठबन्धन हुँदा मुख्यमन्त्री नलिने दलले 4 मन्त्रालय लिने गरेको भन्दै 4 मन्त्रालय नछाड्ने अडान लिएका छन्। एमाले नेताहरूले भागभण्डा मिलाउन सरकारको नेतृत्वकर्ता दलले नै गर्नुपर्ने बताएका छन्। नेकपाका नेताहरूले भने छलफल चलिरहेको भन्दै यसमा धेरै दिन नलाग्ने दावी गरेका छन्। मुख्यमन्त्री शाहीले हिजो पदभार सम्हालिसक्नु भएको छ।
1: हिजो बिहानबाट अवरूद्ध भएको कर्णाली राजमार्गको कालीकोट जुम्ला सड़क खण्ड खुलेको छ। राजमार्ग अन्तर्गत कालीकोटको सेराबाड़ा क्षेत्रमा गएको पहिरो पछ्याएपछि आज दिउँसोबाट राजमार्ग सञ्चालनमा आएको हो। पहिरो हटाएसँगै दर्जनौ गाड़ी र सयौं यात्रु गन्तव्यतिर लागेका छन्। पहिरोका कारण सवारी साधन आवाजावत पूर्ण रूपमा रोकिएपछि मुगु, जुम्ला, कालीकोट तथा सुर्खेतर्फ आवाजावत गर्ने यात्रुले शास्ति खेप्नु भएको थियो। सड़क डिभिजन कार्यालय जुम्लाको टोलीले पहिरो पछ्याउने कार्य सम्पन्न गरेपछि सवारी आवागमन पुनः सञ्चालनमा आएका छन्। जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी हेमबहादुर खत्रीले वर्षायाममा थप पहिरो खस्न सक्ने सम्भावना रहेकाले यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन पनि सबै यात्रुलाई आग्रह गर्नुभएको छ। यो सड़क खण्डमा पहिरोले पटक पटक यातायात सेवा अवरूद्ध हुने गरेको छ। कर्णाली राजमार्गको स्तर उन्नति र सुधार गर्न माग गर्दै आए पनि सुनाई नभएको स्थानीयको गुनासो रहेको छ।
0: एकजना महिलालाई बोक्सीको आरोप लगाई कुटपिट र दुर्व्यवहार गरेको भन्दै सुर्खेत प्रहरीले पाथीभरा माता नामले चिनिने समीर थापालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी कविन्द्र सिंह बोहराले हिजो बेलुका 8 थापालाई नियन्त्रणमा लिएको बताउनु भएको छ। थापाले एक महिलालाई अपशब्द प्रयोग गर्दै कुटपिट गरिरहेको भिडियो सार्वजनिक भएको हो। भिडियो सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएपछि प्रहरी निरीक्षक दीपक मगराठीको कमाण्डमा खटिएको 9 प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो। उहाँमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
1: रूकुम पश्चिमको आदिशकोट नगरपालिकामा घाँस काटेर घर फर्कने क्रममा एकजना महिलाको भीरबाट लडेर मृत्यु भएको छ। आदिशकोट नगरपालिका 5 42 वर्षीय धनी खत्रीको दिउँसो भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ। डीएसपी वेद बहादुर पौडेलले स्थानीय नारगाउँ रातामाटा जंगलबाट घाँस काटेर फर्कने क्रममा करिब 50 तल भीरबाट लडेर खत्रीको घटनास्थलमा मृत्यु भएको बताउनु भएको छ।
0: रूकुम पश्चिममा आफ्नै बुवाको हत्या गरेको भन्दै प्रहरीले एकजना युवालाई नियन्त्रणमा लिएको छ। सानोभेरी गाउँपालिका 8 हुसु खोलाका 74 वर्षीय बुवा ठकेन्द्र घर्तीलाई उहाँका कान्छो छोरा 26 वर्षीय पारस घर्तीले हत्या गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी झपिन्द्र परियारले बाख्रा गोठाला गएका बेला पारसले आँसीले बुवाको टाउकोमा प्रहार गरेको बताउनु भएको छ। टाउकोमा गम्भीर चोट लागेपछि घटनास्थलमै उहाँको मृत्यु भएको हो। प्रहरी निरीक्षक परियारले पारसले विगतदेखि नै नशाजन्य पदार्थको अत्यधिक प्रयोग गरी झै झगड़ा गर्ने गरेको पाइएको बताउनु भएको छ। पारसले बुवाको हत्यापछि आफ्नै टाउको समेत आँसी प्रहार गरेर घाइते भएको प्रहरीको भनाइ छ। उहाँलाई सानीभेरी गाउँपालिकाको अस्पताल छोटे बगरमा उपचारका लागि भर्ना गरिएको छ।
1: जाजरकोटमा स्थानीय सरकारले सड़क मर्मत तथा स्तर उन्नतिको काममा व्यवस्था गर्दा सर्वसाधारणले शास्ति पाउने गरेका छन्। भिरालो जमीनमा खनिएका सड़क स्थानीय सरकारले मर्मत नगरेका कारण सर्वसाधारणले शास्ति पाउने गरेको उनीहरूको भनाइ छ। सड़क मर्मत सुधार नहुँदा जाजरकोटका ग्रामीण गाउँ बस्तीका जनताले घोड़ा खच्चरबाट सामान ढुवानी गर्नु परेको छ। नलगार नगरपालिका, बारेकोट गाउँपालिका, कुसे गाउँपालिका, जुनिसादी गाउँपालिकाका दुर्गम गाउँ बस्तीका खनिएका सड़क मर्मत नगरेका कारण सर्वसाधारणले घोड़ा र दफ्तरबाट सामान ढुवानी गर्नु परेको हो। नलगढ़ नगरपालिका 13, सिउना, बारेकोट गाउँपालिका 4, मुल्साम, जुनसादी गाउँपालिका 7 बाहेका सातवटै स्थानीय तहका वडा कार्यालयहरूमा सड़क पुगे पनि दुर्गमका गाउँ बस्तीमा घोड़ा खच्चरमा सामान ढुवानी गरिएको हो। वर्षाका कारण पहिरोले सड़क अवरूद्ध भएपछि घोड़ा खच्चरमा सामान लैजाने गरेको स्थानीयले बताएका छन्। स्थानीय तहका प्रशासनिक केन्द्रदेखि सड़क सञ्जालसँग जोड़िएका गाउँ बस्तीमा सवारी साधन सञ्चालन नहुँदा घर तथा योजनामा चाहिने सिमेन्ट, बालुवा, गिट्टी, घरायसी सामान घोड़ा खच्चरबाट ढुवानी गर्नु परेको उनीहरूको भनाइरहेको छ। बारेकोट गाउँपालिका 1 रामी डाँडाका एके ज्योतिले बारेकोट गाउँपालिका 4 मुलसाम बाहेकका 8 वडा कार्यालयमा गाउँ बस्ती सड़क सञ्जालमा जोड़े पनि वर्षाको समयमा घोड़ा खच्चरबाटै सामान बोक्नु परेको बताउनुभयो। उहाँले मालवाहक ट्रकमा नेपालगंजबाट प्रति किलो 12 रूपियाँका दरमा सामान बारेकोट गाउँपालिकादेखि गाउँ बस्तीमा घोड़ा खच्चरले प्रति किलो 6 रूपियाँमा ढुवानी गर्नु परेको दुखेसो गर्नुभयो। जाजरकोटका 7 स्थानीय तहका 77 वडा मध्ये जुनिसारे गाउँपालिका 7, नलगार नगरपालिका 13, सिउन, त्यस्तै बारेकोट गाउँपालिका 4 मुलसामका वडाका गाउँ बस्तीमा सड़क अझै पुगेको छैन। नलगार नगरपालिकाका प्रमुख डम्बर बहादुर रावतले स्थानीय तहको बजेटले सड़क पुर्याउन नसकिने भन्दै प्रदेश सरकारले सड़क निर्माणका लागि बजेटको माग गरे पनि सुनवाई नभएको गुनासो गर्नुभयो। भेरी खबरमा खबरको सिलसिला जारी नै छ। अल्ला भने यो छोटो विश्राम।
2: नाककान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचईआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
3: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
2: नाक बन्द हुने समस्या,
3: नाकबाट रगत बग्ने,
2: नाकभित्र मासुको गिर्खा पलाएको,
3: घ्राम शक्ति गुम्ने,
2: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
3: कानको संक्रमण,
2: कान सुन्न गाह्रो हुने,
3: कान बज्ने समस्या,
2: चक्कर लाग्ने,
3: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
2: घाँटी दुख्ने,
3: आवाज बन्द हुने,
2: निल्न गाह्रो हुने,
3: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
2: चारवाहिनी रोड, नेपालगंज, बाँकी। सम्पर्क नम्बर 081538150, 081535151।
4: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
5: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
4: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
5: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
6: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
4: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
5: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर 6, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ, सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670712484 र 97498640।
4: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ। सूचना।
5: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घरभन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पाल्स, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
7: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
8: सम्पर्क सेवा कर्णाली अस्पताल प्रहरी, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-55455।
9: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन SA, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने SEE उत्तीर्ण तथा SEE पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
7: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-5840-93 र 97054-6993।
10: रेडियो भेरी FM।
4: तपाईले सबैको मन छुने रेडियो रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णालीमा सत्ता गठबन्धन गरेका नेकपा एमाले र नेकपा बीच मन्त्रालयको भागभण्डामा कुरा मिल्न बाँकी, सरकार विस्तार हुन ढिलाइ। कर्णाली राजमार्गको कालीकोट जुम्ला सड़क खण्ड खुल्यो, यात्रु र गाड़ी गन्तव्यतिर लागे र पार्टी भाड़ा माता नामले चिनिने एकजना पक्राउ, एक महिलालाई कुटपिट र दुर्व्यवहार गरेको आरोप लगायतका खबर प्रस्तुत गर्यौं।
7: अब बाँकी खबर। सल्यानका किसानहरू मध्य साउन हुन लाग्दा समेत पर्याप्त वर्षा नहुँदा पानी किनेर धान रोपाई गर्न बाध्य भएका छन्। लामो समयदेखि वर्षा नहुँदा सीतामा प्राकृतिक स्रोत सुकेपछि कुमा गाउँपालिका एक शान्ति बजारका किसानले मोटरबाट पानी तानेर प्रति घण्टा 1,000 रूपियाँ तिर्दै धान रोपाई गरिरहेका छन्। स्थानीय मर्म खोलाबाट मोटर प्रयोग गरेर खेतमा पानी पुर्याउँदै आएको छ। मोटरबाट पानी ताने बापत किसानहरूले प्रति घण्टा 1,000 रूपियाँ तिर्नुपर्ने बाध्य रहेको स्थानीय केशव शर्माले बताउनुभयो। मोटरबाट पानी तान्दा उत्पादन लागत समेत बढ़ेको उहाँको भनाइ छ। विगतका वर्षहरूमा असार महिनाभित्रै अधिकांश खेतमा धान रोपाई सम्पन्न हुने गरे पनि यस वर्ष वर्षा नहुँदा धेरै खेत अझै बाँझै छन्। वर्षायाममा सिंचाईको मुख्य आधार बन्ने मर्म खोला तथा आसपासका साना खोलाहरूमा पानीको सतह घटेपछि वैकल्पिक उपाय अपनाउन बाध्य भएको किसानको भनाइ छ। अर्का किसान रामकुमार लामिछानेले प्रति घण्टा 1,000 रूपियाँ तिरेर पानी तानिरहेको भन्दै 5 घण्टा मोटर चलाउँदा पनि एउटा खेत राम्रोसँग नभिज्ने बताउनु भएको छ। एकातिर लगानी बढ़ेको र पानीको अभावका कारण रोपाई ढिलो हुँदा धान उत्पादनमा समेत कमी आउने चिन्ता बढ़ेको किसानको गुनासो छ। सिंचाईका लागि ठूलो रकम खर्च गर्नु परेको उत्पादन लागत बढ़ने र त्यसले प्रत्यक्ष रूपमा किसानको आमदानीमा असर पर्ने उनीहरूको भनाइ छ। कृषि नै मुख्य पेशा रहेको कुमा क्षेत्रका किसानहरू तत्काल राहतका कार्यक्रमसँगै दीर्घकालीन सिंचाई योजनालाई प्राथमिकता दिन सरकारसँग माग गरेका छन्।
4: सरकारले सल्यान र रूकुम पश्चिमका विभिन्न स्थानीय तहहरूमा संचालित कृषि जोनको क्षेत्र विस्तार गरेको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सल्यानले दुवै जिल्लाका नगरपालिका तथा गाउँपालिकाका विभिन्न वडाहरू समेटिने गरी क्षेत्र विस्तार भएको जानकारी दिएको हो। सल्यानका शारदा नगरपालिका, बागसोर नगरपालिका र दार्मा गाउँपालिका तथा रूकुम पश्चिमका 8 बिस्कोट नगरपालिका र सानीभेरी गाउँपालिकामा कृषि जोन क्षेत्र विस्तार भएको हो। विस्तार क्षेत्र अनुसार सल्यानको बागसोर नगरपालिका वडा नम्बर 1, 4 र 5 तथा दार्मा गाउँपालिकाका वडा नम्बर 1, 4, 5 र 6 सुन्तला जातका फलफूल जोनको दायरा बढ़ाइएको छ। यस्तै शारदा नगरपालिकाका वडा नम्बर 6, 7, 12 र 14 धान जोन तथा वडा नम्बर 1, 2, 6, 11 र 12 तरकारी जोन विस्तार गरिएको छ। यसै गरी रूकुम पश्चिममा ओखर र मकै बालीको व्यावसायिक उत्पादनलाई प्रवर्धन गर्ने गरी क्षेत्र निर्धारण गरिएको छ, जस अन्तर्गत 8 बिस्कोट नगरपालिकाको वडा नम्बर 9 तथा सानीभेरी गाउँपालिकाको वडा नम्बर 5 र 6 ओखर जोन विस्तार गरिएको छ। सानीभेरी गाउँपालिकाका वडा नम्बर 3 4 र 7 भने मकै जोनको क्षेत्र विस्तार गरिएको वरिष्ठ कृषि अधिकृत बानियाले जानकारी दिनुभएको छ। कार्यान्वयनका अनुसार कार्यक्रम व्यवस्थापन इकाईको उच्च प्राथमिक प्राविधिक कार्य समूहको यही साउन 11 गते बसेको बैठकले जोनको क्षेत्र विस्तार गर्ने निर्णय गरेको थियो। क्षेत्र विस्तार भएका वडाहरूमा कृषकहरूले अब आधुनिकीकरण कार्यक्रम मार्फत प्राविधिक सेवा अनुदान तथा कृषि औजार सम्बन्धी सुविधाहरू प्राप्त गर्न सक्नेछन्। दुवै जिल्लामा व्यावसायिक कृषि उत्पादन बढ़ाउन र स्थानीय किसानको जीवनस्तर उकास्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
7: खेतीपातीको मुख्य समयमा पनि रासायनिक मलको अभाव हट्न नसक्दा बाँकी किसानले भने यस वर्ष पनि शास्ति खेप्नु परिरहेको छ। धान गोड्ने महत्वपूर्ण समय बित्न लाग्दा समेत पर्याप्त मल नपाएपछि किसानहरू बिहानैदेखि सहकारीको गेटमा लामो लाइन बस्न बाध्य भएका छन्। कोहलपुरको साझा चोक स्थित कोहलपुर सहकारी तथा लिमिटेडमा बिहानैदेखि ठूलो संख्यामा किसानहरू रासायनिक मल लिन पुगेको पत्रकार सिराज खानले उल्लेख गर्नुभएको छ। मल सीमित परिमाणमा उपलब्ध हुँदा पालो कुर्दै घण्टौं लाइन बस्नु परेको र घण्टौं लाइनमा बस्दा समेत मल नपाएको किसानको गुनासो छ। गोल प्रचारका किसान जीवन थापाले प्रत्येक वर्ष खेतीको समयमा यस्तै समस्या दोहोरिने गरेको भए पनि यसको स्थायी समाधान हुन नसक्दा समस्या जिउका त्यौने रहने गरेको बताउनुभयो। उहाँले यस वर्ष वितरण प्रणालीमा केही सुधार हुने र सहजै रूपमा मल पाइने अपेक्षा गरिए पनि अवस्था फेरि उस्तै बनेको समेत गुनासो गर्नुभयो। उहाँले धान गोड्ने समय भइसक्दा पनि आवश्यक मल नपाउँदा उत्पादनमा प्रत्यक्ष असर पर्ने चिन्ताले सताउन थालेको पनि बताउनु भएको छ। बाँकेको रूडा तीनका किसान रमेश मौर्यले पनि हरेक वर्ष एउटै समस्या दोहोरिरहँदा किसानले खेतीभन्दा बढ़ी समय मलको खोजीमै खर्चिनुपर्ने अवस्था रहेकाले खेती पनि प्रभावित हुँदै आएको बताउनु भएको छ।
9: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एचए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
7: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत सम्पर्क फोन नम्बर 083-524-442 मोबाइल नम्बर 98-580-40-913 र 97054-67993।

0: Extreme energy drink.
1: सूचना
2: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
1: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
2: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
3: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
4: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
4: साथै बीबीए, बीआईटी र बीएचएमको लागि सिमेन्ट इन्टर्न्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 0383525414, मोबाइल 98585190960, 98481936 र 98488966।
1: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
5: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका? 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
5: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी?
1: 198198।
4: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
6: रेडियो भेरी एफएम।
3: तपाईँले सबैको मन छुने रेडियो रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरो लगायत अन्य खबर प्रस्तुत गर्यौं। बाँकी खबर, नेपालगंज आसपासका क्षेत्रमा बिरामीका लागि आवश्यक मात्रामा रगतको अभाव हुन थालेको छ। यस क्षेत्रमा दैनिक 70-100 प्रिन्ट रगतको माग भए पनि 60-70 प्रिन्ट मात्र वितरण भइरहेको लुम्बिनी प्रादेशिक रक्त संचार सेवा केन्द्र नेपालगंजका प्रमुख उपेन्द्र रेग्मीले बताउनु भएको छ। उहाँले नेपालगंज बाहेक कोलपुर र खजुरा क्षेत्रमा संचालित 42 अस्पतालमा चिकित्सकको सिफारिश यसमा बिरामीलाई सुरक्षित रगत उपलब्ध गराउँदै आएको बताउनु भएको छ। हाल नेपालगंजमा 31, कोहलपुरमा 9 र खजुरामा 2 अस्पताल रहेका छन्। बाँकेका विभिन्न अस्पतालमा बिरामीको चाप बढ़दै जाँदा रगतको माग पनि बढ़ी भइरहेको छ। जानकारी दिँदै प्रमुख रेग्मीले लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका अस्पतालका बिरामीका लागि पनि रगतको माग रहेको बताउनु भएको छ। लुम्बिनी प्रादेशिक रक्त संचार सेवा केन्द्र नेपालगंजका अनुसार नेपालगंजमा 101 प्रिन्ट, कोहलपुरमा 62 प्रिन्ट र खजुरामा 17 प्रिन्ट रगत मौजदात रहेको छ। प्रादेशिक रक्त संचार सेवा केन्द्र नेपालगंजबाट आर्थिक वर्ष 2082-83 26 प्रिन्ट रगत वितरण गरिएको छ। बाँके, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बिरामी उपचारका लागि यहाँका विभिन्न अस्पताल आउने भएकाले पनि जिल्लामा सुरक्षित गुणस्तरीय र पर्याप्त रक्त संचार सेवाको आवश्यकता वर्षेनी बढ़दै गएको रेग्मीले बताउनु भएको छ। हाल नेपाल रेडको सोसाइटी बाँके जिल्ला शाखाले जिल्लाका 3 स्थानबाट रक्त संचार सेवा सञ्चालन गरिरहेको छ। स्वास्थ्य सेवा विस्तारसँगै रक्तदान प्रति नागरिकको सहभागिता बढ़ाउन र आवश्यक समयमा पर्याप्त रगत नेटको उपलब्धता सुनिश्चित गर्न नेपाल रेड क्रस सोसाइटी बाँकेले विभिन्न सचेतनामूलक तथा रक्तदान कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ।
1: लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता दिने भएको छ। नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी नेकपा बीच सत्ता सहकार्यको सहमति भएपछि मुख्यमन्त्री परिवर्तन हुने चर्चा चलेको थियो। एमालेभित्र भएको छलफलले आचार्यले नै प्रदेश सरकारको नेतृत्वमा निरन्तरता दिने निष्कर्ष निकालेको हो। एमाले अध्यक्ष केपी शर्मा ओली, पार्टी उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, मुख्यमन्त्री चेतनारायण आचार्य तथा पूर्व मुख्यमन्त्री लीला गिरीबीच भक्तपुरको कुण्डुमा भएको छलफलमा आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने सहमति भएको हो। मुख्यमन्त्री आचार्यले अब भोलिदेखि नेकपासँग सत्ता सहकार्य र सरकार गठनका विषयमा अन्य छलफल अगाडि बढ़ाउने बताउनु भएको छ। केन्द्रमा एमाले र नेपाली कंग्रेस बीचको सत्ता सहकार्य अन्त्य भएसँगै लुम्बिनी प्रदेशमा नयाँ सत्ता समीकरण बन्ने तयारी भइरहेको छ। एमाले र नेकपा बीच सहकार्यको सहमति भएपछि प्रदेश सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा चर्चा बढ़ेको थियो।
3: यसैबीच लुम्बिनी प्रदेश सरकारले प्रशासनिक संरचना चुस्त बनाउने उद्देश्य सहित मन्त्रालयको संख्या घटाएको छ। मुख्यमन्त्री चेतनारायण अर्यालको अध्यक्षतामा मन्त्री परिषद बैठकले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय बाहेक 8 मन्त्रालय कायम रहने गरी कार्य विभाजन नियमावली 2083 स्वीकृत गरेको हो। यसअघि 12 मन्त्रालय मार्फत संचालन हुँदै आएकोमा अब मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय बाहेक 8 मन्त्रालय कायम भएका छन्। भौतिक पूर्वाधार विकास मन्त्री रत्न बहादुर खत्रीले कार्य सम्पादनलाई थप प्रभावकारी, व्यवस्थित र अमित व्यय बनाउन मन्त्रालयको संख्या घटाइएको बताउनु भएको छ। नयाँ संरचना अनुसार युवा तथा खेलकुद मन्त्रालय सामाजिक विकास मन्त्रालयमा गाभिएको छ। उद्योग पर्यटन तथा यातायात मन्त्रालय खारेज गरी उद्योग तथा यातायातको जिम्मेवारी आन्तरिक मामिला कानून मन्त्रालयमा समायोजन गरिएको छ। यसै गरी ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय शहरी विकास मन्त्रालयमा गाभिएको छ भने वन तथा वातावरण मन्त्रालयमा पर्यटन क्षेत्र थप गरी वन वातावरण तथा पर्यटन मन्त्रालय बनाइएको हो। नयाँ नियमावली अनुसार अब मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय आन्तरिक मामिला कानून उद्योग तथा यातायात मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय रहेका छन्। यस्तै वन वातावरण तथा पर्यटन मन्त्रालय, शहरी विकास ऊर्जा सिंचाई तथा खानेपानी मन्त्रालय, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालय रहनेछन्।
1: भेरी खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत चौथो खेलमा पनि पराजित भएपछि नेपालले शीर्ष चार भित्र पर्ने सम्भावना लगभग सकाएको छ। नेदरल्याण्डसमा सम्पन्न त्रिदेशीय श्रृंखलामा नेपाल सबै चार खेलमा पराजित भएपछि अब एक दिवसीय मान्यता जोगाउन पनि चुनौती बढ़ेको छ। नेपाल आयोजक नेदरल्याण्डस र नामिबियासँग समान दुई दुई खेलमा पराजित भएको हो। प्रतियोगितामा नेपालको ब्याटिङ बिर्सन लायक रह्यो। चार खेलमा नेपालका कुनै पनि ब्याटरले अर्धशतकीय पारी खेल्न सकेनन्। यसअघि घरेलु मैदानमा भएका दुई श्रृंखलामा 8 मध्ये 6 खेल जितेको नेपाल यसपालि भने चार खेलमा जित भिन रह्यो। यसँगै अब लीग दुईमा शीर्ष चारमा पर्ने सम्भावना लगभग समाप्त भएको छ। घरेलु टोली नेदरल्याण्डसले भने श्रृंखलामा लगातार तेस्रो जित निकालेको छ। नेदरल्याण्डस 31 खेलमा 38 अंकसहित दोस्रो स्थानमा रहेको छ भने नेपाल 32 खेलमा 24 अंकसहित आठौं स्थानमा रहेको छ। नेपालले ओमान र क्यानाडासँगको श्रृंखला खेल्न बाँकी छ। यो श्रृंखलामा हरेक टोली एकअर्कासँग समान दुई दुईवटा खेल खेल्नेछन्। ओमान खेलमा 31 अंकसहित चौथो र क्यानाडा 28 खेलमा 24 अंकसहित सातौं स्थानमा छ। नेपालले एक दिवसीय मान्यता जोगाउन कम्तीमा छैटौं स्थानमा रहनुपर्नेछ।
3: खेल खबरसँगै साँझको भेरी खबर सकियो। जानु अघि अहिलेसम्मका मुख्य खबरका शीर्षक फेरि एकपटक। कर्णालीमा सत्ता गठबन्धन गरेका नेकपा एमाले र नेकपा बीच मन्त्रालयको भागभण्डामा कुरा मिल्न बाँकी। सरकार विस्तार हुन ढिलाइ।
1: कर्णाली राजमार्गको कालीकोट जुम्ला सड़क खण्ड खुले, यात्रु र गाड़ी गन्तव्यतिर लागे।
3: पाटीभाडा माता नामले चिनिने एकजना पक्राउ, एक महिलालाई कुटपिट र दुर्व्यवहार गरेको आरोप।
1: र विश्वकप क्रिकेट लीग दुईमा नेपालको लगातार चौथो हारसँगै नेपालको शीर्ष चारको सम्भावना सकियो। एक दिवसीय मान्यता जोगाउन पनि चुनौती।
3: हवस् तैलाई साँझको भेरी खबर सकियो। भोलि बिहान 6:30 बजेको भेरी खबरमा फेरि भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षका सबै सहकर्मी सहित डिलु राउत र दीपा कोरेला विदा हुन्छौ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: डिप्रेसनलाई बुझौं, जीवन रोजौं।
7: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढ़ी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्यप्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु यी डिप्रेसनका संकेत हुन सक्छन्।
1: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
7: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
1: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउ, आशा जगाऊ, जीवन बचाऊ।
7: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
1: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
7: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट मुसोममा बीबीए र बीएचएम कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो।
8: नयाँ शैक्षिक सत्र 2083-84 को लागि बीबीए र बीएचएम को लागि भर्ना खुल्ला गरेकाले आधुनिक पाठ्यक्रम र अत्याधुनिक सिकाई प्रविधि सहित भर्ना आवेदन खुलेकाले इच्छुक विद्यार्थीहरूले समयमै सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ।
1: सिट संख्या सीमित रहेकाले इच्छुक विद्यार्थीले समयमै सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ।
8: आवेदन फारम बुझाउने अन्तिम मिति यही साउन 22 गते सम्म, प्रवेश परीक्षा साउन 26 गते बिहान 8 बजे।
9: थप जानकारीको लागि मौसम प्रशासनमा सम्पर्क गर्न सकिनेछ। मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट मौसम, वीरनगर सुखेत। फोन नम्बर 0385253552, 98582601 र 98482-29-324।
10: कस्तो गर्मी बढेको अब यो गर्मीमा, कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
7: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काईओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
7: प्रोपराइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98584-7719 र 98584-5115।
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
7: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
7: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्ध पथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत फोन नम्बर 083-521-179 मोबाइल नम्बर 98-584-549 र 97-679-044-43
11: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छ नि विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो नि
12: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
11: के गर्नु दाजु यहाँ बसेर के कामदाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले
12: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पंजाबमा जा
11: के भन्छ नि दाजु मैले त कुरै बुझिन त हौ
12: हो त नि अमृत सहर पंजाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
11: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त
12: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि
11: हो त्यही गएर सूर्जन रोकाईलाई भेट अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो
12: ल टिपिराख फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48
13: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट वायरनेटको साम्बा प्याकसँग जसमा पाइन्छ अल्ट्रा 300 Mbps सम्मको स्पिड र बार्षिक सब्सक्रिप्सनमा एक महिना फ्री आज नै सब्स्क्राइब गर्नुहोस् वायरनेट साम्बा प्याक स्पिडको अल्टिमेट गोल वायरनेट साम्बा प्याक अल्ट्रा फास्ट अल्ट्रा फन
14: सबैको मान सुने
6: रेडियो भेरी एफएम

0: Sonia.
1: Extreme energy drink.
2: स्नातक तहमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इंजीनियरिंग अन्तर्गत केन्द्रीय विभागहरूमा संचालित स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 का लागि विद्यार्थी भर्ना खुला गरिएको सम्बन्धित सबैमा जानकारी गराउँदछौ। आवेदन फारम वेबसाइट लगइन गरी आफ्नो संकाय संस्था र विषय छनौट गरी आवेदन फर्म भर्न सकिनेछ।
2: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी कार्यक्रम बीई सिभिल, बीई कम्प्युटर, बीई हाइड्रो पावर। आवेदन दिने अवधि यही साउन 29 गते साँझ 5 बजे सम्म। प्रवेश परीक्षा भदौ 6 गते शनिबार। प्रवेश परीक्षा हुने स्थान ग्रेजुएट स्कूल अफ इंजीनियरिंग केन्द्रीय विभाग सानो सुर्खेत र एमआईसीडी काठमाडौँ। आवेदन फारम दस्तुर 2000 मात्र। आवेदन फारम दस्तुर बुझाउनको लागि नेपाल बैंक लिमिटेडमा रहेको ग्रेजुएट स्कूल अफ इंजीनियरिंग डीन कार्यालयको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ।
3: साथै आवेदन दस्तुर कनेक्ट आईपीएस बाट पनि तिर्न सकिनेछ। भर्ना प्रक्रिया तथा अनलाइन आवेदन भर्ने बारे आवश्यक जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका मिडवेस्ट युनिभर्सिटी वेबबाट डाउनलोड गर्न सकिनेछ वा ग्रेजुएट स्कूल अफ इंजीनियरिंग केन्द्रीय विभागमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ। सम्पर्क मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इंजीनियरिंग डीन कार्यालय विरेन्द्रनगर सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98689-35707, 98409-56367 र 98482-60422।
2: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के। हुक्क छु म त।
4: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
2: यो हो र? त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
4: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन। सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
2: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
4: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आईबीएस, आईबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
2: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048-39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
5: रेडियो भेरी एफएम

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र HRDC बनेपा काभ्रे पाँचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56606।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। सर्वजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
1: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा BBS, BBA, BHM, BIT, MBS र MBA मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, BBS मा नेपाल प्रथम ल्याउन सफल तथा BBA, BHM र BIT मा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टू को नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको।
1: साथै BBA, BIT र BHM को लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98585-51960, 98481-19336 र 98488-96966।
4: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
5: रेडियो भेरी एफएम 98.6 RHz
6: सम्प्रेषण गर्ने सबै देशभरिका 40,000 शिक्षकलाई हामी एक भयौँ, एक हुँदैछौ, एक भयौँ, एक हुनुपर्छ र बसेका साथीहरू पनि एक हुन जरुरी छ।
7: र AFC एसियन कप छनौटमा भारत र पाकिस्तान बीच प्रतिस्पर्धा हुने तय।
8: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
7: धार्मिक र सामाजिक सहिष्णुता जस्तो संवेदनशील विषयमा सामाजिक सञ्जाल प्रयोगकर्ता, मीडिया र आम संचार माध्यमले तथ्यमा आधारित जिम्मेवार र संयमित सूचना सम्प्रेषण गर्नुपर्छ। अपुष्ट सूचना, उत्तेजक भाषा र द्वेष फैलाउने सामग्रीले समाजलाई थप विभाजित बनाउने जोखिम बढ़छ। त्यसैले सत्य, सन्तुलन र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै सद्भाव, सहिष्णुता र विश्वासको वातावरण निर्माण गर्नु संचार क्षेत्रको मुख्य दायित्व हो। अब खबर सन्तोष गन्धर्वबाट।
9: संसदीको दिवानगंजमा भएको हिंसात्मक घटनापछि मधेसका विभिन्न जिल्लामा सुरक्षा अवस्था थप संवेदनशील बनेको छ। बढ़दो प्रदर्शनपछि सुनसरी, धनुषा र सिरामा अनिश्चितकालीन कर्फ्यू तथा पर्साको बिरगंजमा निषेधाज्ञा जारी गरिएको छ। सिराको गोल बजारमा दुई पक्षबीच भएको झडपमा करिब 20 वर्षीय गणेश यादवको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। यति बेला धनुषाका चारवटै सुरक्षा निकाय शान्ति सुरक्षाका लागि सड़कमा खटिएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले सीआईएमसँग बताउनुभयो।
10: बिहानदेखि नै केही प्रदर्शनकारीहरूमा झुण्डा झुण्डा भएर चाहिँ टायरहरू बाल्ने, पसल बन्द गराउँदै हिँड्ने जस्ता गतिविधिहरू भएका थिए। अनि पछि त्यो क्रमशः बढ्दै गएर चाहिँ तोडफोड हाँक्दनी जस्तोसम्म चाहिँ हुन सक्ने अवस्था भएपछि यहाँको स्थानीय प्रशासनले, स्थानीय प्रशासन 2028 बमोजिम 3:30 बजेदेखि चाहिँ अर्को आदेश नभएसम्मका लागि कर्फ्यूको आदेश जारी गरेका छौं। र हामीले जनकपुर उपमहानगरपालिका क्षेत्रका सबै 25 वडा, नगराइन नगरपालिकाको नगराइन चोकदेखि उत्तरतर्फ, त्यसै गरी लक्ष्मीनिया गाउँपालिकाको लक्ष्मीनिया चोकदेखि दक्षिण, त्यसै गरी पूर्व पश्चिमका 4 किल्ला तोकेर चाहिँ कर्फ्यूको आदेश जारी गरेका छौं। र कर्फ्यूको आदेश जारी भएपछि चारैवटा सुरक्षा निकायहरू फिल्डमा खटेका छन् र अहिले धनुषाको र जनकपुर क्षेत्र र समग्र धनुषा जिल्लाकै शान्ति सुरक्षा व्यवस्था सामान्य भएको अवस्था छ।
9: उता दिवानगंजमा घटनामा प्रहरीको गोली लागेर घाइते जयप्रकाश मेहताको उपचारको क्रममा मृत्यु भएपछि उक्त घटनामा ज्यान गुमाउनेको संख्या 2 पुगेको छ। अझै 8 विभिन्न अस्पतालमा उपचाररत छन्। घटनापछि मधेसका विभिन्न जिल्लामा सुरक्षा सतर्कता कड़ा पारिएको छ भने प्रशासनले शान्ति सुव्यवस्था कायम राख्न नागरिकलाई संयमता अपनाउन समेत आग्रह गरेको छ। सुनसरीको दिवानगंजबाट फैलिएको दुई समुदाय बीचको हिंसात्मक गतिविधि रोक्न सड़कदेखि सदनसम्म आवाज उठेको छ। विपक्षी दलहरूले सामाजिक सद्भाव जोगाउन सरकार गम्भीर हुनुपर्ने र निष्पक्ष छानबिन गर्नुपर्ने र नागरिकलाई सुरक्षा प्रत्याभूति दिनुपर्ने माग गरेका छन्।
11: प्रतिनिधि सभाका विपक्षी दलहरूले सुनसरी र मधेसका विभिन्न जिल्लामा फैलिएको दुई समुदाय बीचको झडप तत्काल रोक्न सरकारको ध्यान आकर्षण गराएका छन्। विपक्षी दलहरूले बढ़दो असुरक्षाले नागरिकमा त्रास फैलिएको भन्दै तत्काल प्रभावकारी हस्तक्षेप गर्न सरकारको ध्यान आकर्षण गराएका हुन्। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले घटनाको छानबिनको माग गर्दै सामाजिक सद्भाव कायम गर्न सरकारले आवश्यक पहल चाल्न आग्रह गर्नुभयो।
12: एकताको माध्यमबाट त्यसभित्र घुसपेट गर्न खोज्ने र परिस्थितिलाई अझ असहज बनाउन खोज्ने प्रवृत्ति, विचार र शक्तिलाई परास्त गर्न एकजुट हुन अपील पनि गर्न चाहन्छु।
11: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले घटनाको निष्पक्ष र विश्वसनीय छानबिन गर्न सदनको ध्यान आकर्षण गराएको छ। प्रमुख सचेतक बासना थापाले घटनाको निष्पक्ष छानबिन हुन्छ भन्ने नागरिकमा सरकारले भरोसा दिनुपर्ने माग गर्नुभयो।
13: सरकारको पहिलो दायित्व नागरिकको जीवनको रक्षा गर्नु हो र त्यो दायित्वबाट सरकारले कुनै पनि अवस्थामा विमुख हुन मिल्दैन। सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आग्रह गर्न चाहन्छु, हामी पहिचानको सबैभन्दा ठूलो आधार नेपालीत्व, अस्तित्व र भाइचारा हो।
11: नेकपा एमाले सुनसरी घटनाबारे प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरूङले संसदमा आएर स्पष्ट जवाब दिनुपर्ने माग गरेको छ। सांसद पद्मा आर्यले घटनाको नैतिक जिम्मेवारी सरकारले लिनुपर्ने र संसदलाई यथार्थ जानकारी गराउनुपर्ने बताउनुभयो।
14: मैले सम्पूर्ण आम नागरिकलाई भन्न चाहन्छु र स्थानीयवासीलाई भन्न चाहन्छु, सामाजिक सरकारवाला अभियन्तालाई भन्न चाहन्छु, धार्मिक अभियन्तालाई भन्न चाहन्छु, धैर्य गरौं। उत्तेजनाले, आवेगले, प्रतिशोधले हामी
11: राष्ट्रिय स्वतन्त्र पार्टी राप्रपाले शान्तिपूर्ण प्रदर्शनमा राज्यबाटै पटक पटक दमन हुने गरेको भन्दै सरकारले सदनलाई जवाब दिनुपर्ने माग गरेको छ। सांसद खुशबू ओलीले सुनसरीबाट अन्य जिल्लामा पटक पटक झडप शुरू भएको भन्दै तत्काल रोक्न सरकारले उचित कदम चाल्न माग गर्नुभयो।
15: आफूले चर्चा गरिरहेको घटनाको स्वरूप नै स्पष्ट रूपमा उल्लेख गर्न सक्दैन भने त्यस घटनाको वस्तुनिष्ठ विश्लेषण सम्भव हुन्छ भनेर हामीले कसरी पत्याउने?
11: श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले मुलुक संवेदनशील अवस्थाबाट गुज्रिरहँदा सरकार प्रभावकारी रूपमा उपस्थित हुन नसकेको आरोप लगाउनुभयो। वहाँले तत्काल तनाव नियन्त्रणमा राज्य कमजोर देखिएको टिप्पणी गर्नुभयो।
16: तपाईँको दूरबीन लगाएर हेरे देश ठिक छ भनेर तपाईँहरूले भन्नु पाउनु हुँदैन, किन भन्दाखेरि दिनदहाड़ै गोली चलेको छ, हत्या परेको छ, देशमा संकट तपाईँको हुने अवस्था छ, तर सरकार बेखबर छ। सबै तपाईँको चाहिँ देशवासीहरूलाई अनुरोध गर्न चाहन्छु, हामी सयौं थुङ्गा फुल्का, हामी एउटा माला नेपाली, हिमाल पहाड़ तराई, हामी कोही छैनौ पराई।
11: अहिलेको अवस्थामा सरकारले नागरिक स्तरमा एकता र सुरक्षाको विश्वास दिलाउँदै स्थितिलाई सहज बनाउन भूमिका खेल्नु पर्नेमा अधिकांश सांसदहरूले जोड़ दिएका छन्। सन्तोषी रावल, सीआईएन, काठमाडौँ।
9: यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सबै नेपालीलाई अपील गर्नुभएको छ। आज जारी सन्देशमा राष्ट्रपति पौडेलले सदियौंदेखि कायम रहँदै आएको सामाजिक, धार्मिक र जातीय सद्भाव नै नेपालको पहिचान भएको उल्लेख गर्दै शान्ति, अमन चयन र सुव्यवस्था कायम गर्न सबै राजनैतिक दल, नागरिक समाज र नागरिकलाई संयम अपनाउन आग्रह समेत गर्नुभएको हो। त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि सामाजिक सद्भाव कायम गर्न सबैलाई आग्रह गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले कोशी र मधेस प्रदेशका सांसदलाई आफ्ना जिल्ला फर्केर सामाजिक सद्भाव कायम गर्ने अभियानमा सक्रिय हुन निर्देशन दिनुभएको छ। सिंहदरबारमा आज बसेको आकस्मिक बैठकमा लामिछानेले सुनसरी घटनापछि विकसित अवस्थाबारे छलफल गर्दै सांसदहरूलाई स्थानीय तहमा समन्वयकारी भूमिका खेल्न र द्वेष फैलाउने गतिविधि रोक्न सक्रिय हुन समेत आग्रह गर्नुभएको हो। यसैबीच मधेसमा सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि मधेस केन्द्रीय दलका शीर्ष नेताहरू समाधानको पहलका लागि छलफलमा जुटेका छन् भने मधेस प्रदेश सरकारले नागरिकको जीवधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको संरक्षण र कानूनको प्रभावकारी कार्यान्वयनलाई उच्च प्राथमिकतामा राख्ने निर्णय गरेको छ। मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मन्त्री परिषद बैठकपछि जारी विज्ञप्तिमा प्रदेशका विभिन्न जिल्लामा विकसित सुरक्षा अवस्थाको समीक्षा गरिएको जनाउँदै सुरक्षा निकाय, स्थानीय तह र सम्बन्धित निकायसँग समन्वय गरेर सम्भावित सुरक्षा चुनौतीको प्रभावकारी व्यवस्थापन गरिने समेत बताउनुभयो। विश्लेषकहरूले भने यति बेला मधेसमा देखिएको तनाव समाधानका लागि मधेसवादी दलहरूको भूमिका महत्वपूर्ण रहेको समेत बताएका छन्। सीआईएमसँग कुरा गर्दै मधेस राजनीतिक जानकार चन्द्र किशोर,
17: कसको कमी हो, कहाँ ल्याप्सेस भयो भन्नुभन्दा पनि रिसले, बदलाको भावनाले अब डढेलो लाग्यो भने त्यो कसको घर जलाउँछ भन्ने ठेगान हुँदैनन्। त्यसैले समाजका प्रत्येक पक्षले उक्साउने काम गर्नु भएनन्। अहिले संयमको समय छ, धैर्यको समय छ, र समाज बाँच्यो भने मात्र चाहे भोलि कोही दोषी छ भने त्यसलाई दण्डित गराउन सकिन्छन् र न्याय सबैले पाओस् भन्ने वातावरण बनाउन सकिन्छन्। अहिले उत्तेजनाको ठाउँ छैनन्, अहिले आवेशको ठाउँ छैनन्, क्रिया र प्रतिक्रियाको ठाउँ छैनन्। यो केवल सरकार मात्रले गर्न सक्ने काम पनि होइनन्। हामी सबैको जिम्मेवारी हो कि आफ्नो छिमेकीलाई सुरक्षित बनाऊ र छिमेकीको पनि जिम्मेवारी हो कि आफ्नो अर्को छिमेकीलाई सुरक्षित बनाउने। हामी जुन मधेसको एउटा सग्लो एउटा विरासत रहेको छ त्यो विरासतलाई निरन्तरता देऊ।
9: लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा अच्युत नारायण आचार्यलाई नै निरन्तरता दिने विषयमा एमाले नेतृत्व सहमत भएको छ। एमाले र नेकपा बीच नयाँ सत्ता सहकारी बनेपछि नेतृत्व परिवर्तनको चर्चा भए पनि भक्तपुरको गुण्डुमा भएको शीर्ष तहको छलफलले आचार्यलाई नै निरन्तरता दिने निर्णय गरेको हो। एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, मुख्यमन्त्री आचार्य र पूर्व मुख्यमन्त्री लीला गिरी बीच भएको बैठकपछि उक्त सहमति भएको हो। केही दिनभित्रै मन्त्रीपरिषद गठन गरी नेकपाबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाइने पनि तयारी भएको छ। राहदानी बनाउन सेवाग्राहीको अत्यधिक भीड़ बढ़ेपछि राहदानी विभागले सेवा समय विस्तार गरेको छ। आजदेखि विभागले दुई सिफ्टमा सेवा शुरू गरेको हो। शनिबार र आइतबार पनि सेवा दिने व्यवस्था मिलाइएको छ। विभागका अनुसार पहिलो सिफ्ट बिहान 7 बजेदेखि दिउँसो 2 बजेसम्म र दोस्रो सिफ्ट दिउँसो 2 बजेदेखि बेलुकी 9 बजेसम्म सञ्चालन गरिनेछ। यो व्यवस्था साउन 22 गतेसम्म लागू हुनेछ। दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली ईपीएस का लागि आवेदन दिने युवाको संख्या बढेसँगै राहदानी बनाउन विभागमा चाप वात्तै बढेको छ। नेपाल राहत शिक्षक राष्ट्रिय समितिका अध्यक्ष विष्णु समितिले शिक्षकलाई सेवाबाट हटाउने कुनै पनि निर्णय स्वीकार्य नहुने चेतावनी दिएको छ। आज काठमाडौँमा आयोजित कार्यक्रममा राहत शिक्षक अस्थायी थायी व्यवस्थापन, पेशागत सुनिश्चितता र सामाजिक सुरक्षाबारे सरकारले पटक पटक सम्झौता गरे पनि कार्यान्वयन नगरेको समेत आरोप लगाइएको छ। साझा खबरमा अब खेल खबर। पाकिस्तान विदेशका खबर। पाकिस्तानको खैबर प्रान्त स्थित हंगो जिल्लाको प्रहरी चौकीमा भएको सशस्त्र आक्रमणमा 9 जना प्रहरीको मृत्यु भएको छ। सुरक्षाबलको जवाबी कार्यवाहीमा 15 जना आक्रमणकारी मारिँदा कुल मृत्यु हुनेको संख्या 24 पुगेको हो। प्रतिबन्धित तेहरिक ए ताविन पाकिस्तान टीटीपीले आक्रमणको जिम्मेवारी लिएको छ। एसियाली फुटबलका दुई चिर प्रतिद्वन्दी भारत र पाकिस्तान आगामी एएफसी एसियन कप छनौट अन्तर्गत आमने सामने हुने भएका छन्। दुवै टोली एउटै समूहमा परेसँगै दक्षिण एसियाली फुटबलको बहुप्रतीक्षित भिडन्त हुने निश्चित भएको हो। राजनैतिक तनावका बावजूद मैदानमा हुने यो प्रतिस्पर्धालाई विश्वभरका फुटबल समर्थकले चासोका साथ हेर्ने अनुमान गरिएको छ।
7: तनाव समाधानका लागि सरकारलाई संयमित कदम चाल्न आग्रह।
18: विस्तार हुन्छ कि भन्ने सम्भावना देखिएको छ, जुन चाहिँ अत्यन्त दुःखद पक्ष हो र यसलाई समयमै नियन्त्रण गर्न उचित कदम चाल्न जरूरी छ।
7: नागरिकको सुरक्षामा सरकार संवेदनशील बन्नुपर्ने, विशेष कुराकानी सहित राजनीति भन्दा जनजीविकाका मुद्दामा सांसदले ध्यान दिनुपर्ने संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
19: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
20: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
21: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
22: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
7: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। मधेसका विभिन्न जिल्लामा दुई समुदाय बीचको झडपका घटना कम नहुनु दुःखद विषय भएको भन्दै मानवाधिकार कर्मीहरूले चिन्ता व्यक्त गरेका छन्। बढ़दो तनावलाई कम गर्न तत्काल सरकारले उचित कदम चाल्नुपर्ने भन्दै अधिकार कर्मीहरूले माग गरेका छन्। अब समस्या समाधानको बाटो के होला? साथी दीपक आचार्यले मानवाधिकार कर्मी शोभाकर बुढाथोकीसँग कुराकानी गर्नुभएको छ।
18: त्यसलाई चाहिँ प्रतिक्रिया स्वरूप या जुन त्यो घटनालाई सामने शान्त पार्नलाई जुन कदम चाल्छ त्योभन्दा पनि घटना घट्न नदिने उपायहरूको अवलम्बन गर्नु पर्थ्यो, त्यसमा राज्य चुकेको छ। राज्यले यो गम्भीरतालाई समयमा मूल्याङ्कन गर्न सकेन र समयमै त्यो पूर्व तयारी स्वरूप राज्यका संयन्त्रहरू परिचालन गर्न सकिएन। त्यसमा राजनीति संयन्त्र पनि परिचालन गर्नुपर्थ्यो, सुरक्षा संयन्त्र पनि परिचालन गर्नुपर्थ्यो र सामाजिक संयन्त्रहरू पनि परिचालन गर्नुपर्थ्यो र यहाँ धार्मिक संयन्त्रहरू पनि परिचालन गर्नुपर्थ्यो, जुन कुरा कुनै कुरा पनि भएन। यस अर्थमा हेर्दा के भने राज्यले आफ्नो जिम्मेवारी निर्वाह नगरेको देखिन्छ। त्यसकारण
23: यस्तो अवस्थामा अब नागरिक समाज त्यहाँ समुदाय होइन टोलमा समितिहरू अधिकांश ठाउँमा छन्, ती उहाँहरूले कस्तो भूमिका खेल्दिनु?
18: अब घटना घटिसकेपछि अब दोषारोपण गरेर त्यसको समाधान निक्लिँदैन। अब घटनालाई अझै पनि घटना नियन्त्रणमा आइसकेको छैन। अब सुनसरीमा शुरूआत भएको घटना अहिले मधेस प्रदेशका धेरै जिल्लाहरूमा देखा परिसकेको छ र अन्यत्र पनि यो अब विस्तार हुन्छ कि भन्ने सम्भावना देखिएको छ, जुन चाहिँ अत्यन्त दुःखद पक्ष हो र यसलाई समयमै नियन्त्रण गर्न उचित कदम चाल्न जरूरी छ। त्यसकारणले के भने पहिलो कुरा जहाँ घटना सिर्जना भयो त्यहाँ चाहिँ त्यसलाई शान्तिपूर्ण वातावरण, मेलमिलापूर्ण वातावरण, आपसी सहिष्णुता सहिष्णुतामूलक वातावरण सृजना गर्नु राज्यको समाजको दायित्व छ भने अर्कोतिर सम्भावित दुर्घटना हुने हुन सक्ने क्षेत्रहरूमा पनि यो रोकथाममूलक गतिविधिहरू तत्काल सञ्चाल गर्न जरुरी छ. अघि तपाईँले भने जस्तै हो, हाम्रा समाजमा अनेक संरचनाहरू छन्, तिनी सामाजिक संरचनाहरू पनि छन्, त्यहाँ राजनीतिक संरचना पनि छन्, सांस्कृतिक संरचना पनि छन्, धार्मिक संरचना पनि, राज्यका संरचना पनि छन्, जो चाहिँ जससँग सुरक्षा संयन्त्र पनि सम्बन्धित हुन्छ भने यी संयन्त्रहरूलाई सही ढंगले उचित रूपले अत्यन्त कुशल ढंगले परिचालन गर्नुपर्ने हुन्छ. कारण के हो भने नि अब हामीले विभिन्न देशमा धार्मिक द्वन्द्वहरू देखेका छौँ. द्वन्द्व त कुनै पनि सही होइन, हिंसा त कुनै पनि सही होइन. त्यसमा त हिंसाको पक्ष वकालत गर्ने मान्छे त त्यो गलत मान्छे नै गलत नै हो, त्यसलाई सही कुनै हालत मान्न सकिँदैन. तथापि धार्मिक द्वन्द्वहरू चाहिँ अझ अलिकति एक खालको खतरनाक भने, हाम्रो सामान्य भाषामा त खतरनाक भनौँ, र अर्को कुरामा के भने अलिक दीर्घकालीन प्रभाव पार्ने खालको हुन्छ. यसको यसो दुष्चक्र अत्यन्त खतरनाक, अत्यन्त भयभीत खालको हुन्छ. र यो चाहिँ किनकि भावनासँग जोडिएको विषय हुन्छ, आस्थासँग जोडिएको विषय हुन्छ. यसको कुनै राजनीतिक माग जस्तो ठ्याक्कै यस्तो संरचना त माग पनि हुँदैन. अलिकति यो आस्था र भावनासँग जोडिएको कुरालाई तपाईँहरू कसरी एउटा राजनीतिक दस्तावेज रूपमा उतार्नुहुन्छ, त्यो बडा गाह्रो विषय छ. त्यस कारणले के भने यस्ता घटनाहरूलाई पहिलो कुरा त निरोधात्मक अथवा रोकथाममूलक गतिविधि नै सञ्चालन गर्ने हो, जुन चाहिँ अहिले पनि राज्यले गर्न सक्छ. अब त्यही कुरा नगरेको कारणले गर्दाखेरि आज सिरामाको गोलबजारमा दुःखद घटना भयो.
7: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ. संसदले जनताको आवाजमा केन्द्रित हुनुपर्ने,
0: हामीले जनताको आवाज उठाउने हो होइन, यो ल्याएका छौं यो गर्नुपर्छ होइन, जनता यहाँनिर दुःखमा परेका छन् उहाँहरूलाई चाहिँ मुक्ति दिनुपर्छ भनेर कुरा गर्ने हो. त्यसको समाधानको प्रमुख पात्र भनेको त सरकार हो.
7: जनअपेक्षा पूरा गर्न सांसद जनतामुखी बन्नै पर्ने, संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
1: पाँच बजे बिहान उठेर भरे दस बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ.
2: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
3: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
2: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
24: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
25: कार्यक्रम साझा आवाज,
2: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
26: महिला किसानका संघर्ष, सपना र सफलताका कथा.
27: प्रोप्राइटर मधुमाया जीजी, पढे होइन प्रोप्राइटर बनेको छु. हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ.
2: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
3: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि.
24: पसिनाको सम्मान, समानताको अभियान,
25: कार्यक्रम साझा आवाज.
28: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना. बुकिङको लागि 9801004477, शर्तहरू लागू हुनेछन्. क्लासिक टेक, छोयो कि चल्यो.
7: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि.
29: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि मिथि तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
7: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दरभाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विदा बारेको जानकारी लिन पनि.
29: नेपाली पात्रो अब तपाईँको मोबाइलमा.
22: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
7: तपाई सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद.
30: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ. म लील प्रकाश चन्द.
4: आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग जाजरकोटका सांसद पार्वती बिगा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिसजी।
0: धन्यवाद, नमस्ते।
4: अहिले लामो समयको अन्तरालपछि संसद बैठक फेरि अगाडि बढ्न थाल्यो। यो बीचमा आफ्नो जिल्ला गएर अथवा राजधानीमै बसेर त्यस्तो खालको गतिविधिहरू सक्रियता भयो कि कस्तो रह्यो तिमीहरू गाडी छ?
0: यो 14 दिनको संसद स्थगित जुन ढंगले भएको थियो, हामी जिल्ला पनि गयौं, त्यसपछि गएर काठमाडौँमा पनि बस्नु, हाम्रो मेरो त कर्णाली हो, त्यहाँ फेरि कस्तो हुन्छ भने सिजनली टाइपको सबै कामहरू हुन्छ क्या। त्यसले गर्दा जिल्लामा गएर धेरै एकदम तीव्र ढंगले गतिविधि बढाउन सक्ने कन्डिसन चाहिँ यो मौसमले थिएन।
4: गए
0: तर फर्के,
4: कसरी प्रस्तुत हुने, के के कुरा उठाउने भन्ने कुराहरू पनि तयारी गर्न समय पुग्दो रहेछ कि अथवा जसो जसो हुन्छ त्यसरी नै अगाडि बढ्ने भन्ने नै छ?
0: तयारी त पुग्छ नि, किन नपुग्नु होइन, फिल्ड गइन्छ। अब मेरो निर्वाचन क्षेत्र त एउटा मात्रै सीमित छैन नि त, देशैभरिको निर्वाचन क्षेत्र हो। देशैभरि मुभ गर्न नसके पनि जुन आफू जन्मेको हुर्केको ठाउँ छ त्यो क्षेत्रमा पुगेर त्यसले समग्र एउटा ठाउँको प्रतिनिधित्व गर्छ होइन, त्यसले गर्दाखेरि त्यहाँका समस्याहरू एकदम पुरा नोटिफाई गर्न सकिन्छ प्राथमिकतामा के एक दुई तिन अब कसरी गइजाने भनेर होइन, त्यसपछि गएर अब सदनलाई कसरी प्रस्तुत हुने, जनताको आवाजलाई कसरी उठाउने भन्ने कुरा तयारी त फुलफिल गर्न सकिन्छ।
4: म यो विषयहरू यसरी उठाउँछु भनेर केही सूची बनाउनु भयो कि कस्तो छ अहिले? हजुर,
0: अहिले विशेष गरी पछिल्लो घटनाक्रमहरू घटिराखेका छन् होइन, त्यसपछि सुनसरीको घटना छ, देशैभरि यस्ता बाढी पहिरोबाट मान्छेहरू प्रभावित छन्, मान्छेहरूको उठीवास भइराखेका छन्, जाजरपुरमा आज भूकम्पका टहराहरू भत्केर मान्छेहरूको विचल्ली छ, यिनी विषयवस्तुलाई उठाउनु पर्छ सदनमा।
4: अनि जाजरकोटमा 80 सालमा भूकम्प गयो, अहिले 83 वर्ष पुगिसक्दाखेरि पनि पुनर्निर्माणको काम नसकिएको बारेमा त्यहाँ धेरैले गुनासोहरू सुनाउनु भएको अवस्था थियो र हालैको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नयाँ प्रमुख कार्यकारीको नियुक्तिसँगै उहाँले चाहिँ यो पुनर्निर्माणको काम अगाडि बढाउने भनेर एउटा निर्णय गर्नुभयो। ढिला भएको बारेमा पनि यहाँले छिटो छिटो गर्नुपर्छ भनेर कोसिस गरि नै राख्नु भएको छ अथवा कसरी अगाडि बढिरहेको छ?
0: मेरो सदनको पहिलो कार्यकाल डे वानदेखि नै म निरन्तरमा केमा लागिरहेछु भने भूकम्पबाट प्रभावित नागरिकहरूलाई सुरक्षित बासस्थान हुनुपर्छ भनेर लागिरहेछु निरन्तर। तर हामीलाई केले अल्झाइराखेको छ भने त्यो डिडिएको कार्यविधि जुन छ, त्यो डिडिएको कार्यविधिले नागरिकहरूको सिफारिस गर्ने कुरा र घरहरू बनाउने कुरा निकै गाह्रो विषय भइराखेको छ। सरकारसँग हाम्रो एउटा पनि के अनुरोध छ भने यो डिडिएको कार्यविधि चेन्ज गरिदिनुहोस्, यो कार्यविधि चेन्ज नगरुन्जेलसम्म जनताले घर बना सुरक्षित घरमा बस्न पाउँदैनन् भन्ने कुरा हाम्रो निरन्तर रूपमा छलफल भइराखेको छ। अहिले हामी अलि सदनमा आइसकेपछि निरन्तर रूपमा यो आवाजलाई उठाइराखेका छौँ र त्यहाँ जाने विशेष गरिकन विपद व्यवस्थापन समितिको अध्यक्ष सीडीओ भएर जो जानुभएको छ उहाँले पनि एउटा पहल कदमीका साथ पछिल्लो चरण अहिले 180 कतिवटा घरहरू सिफारिस गरेको छु भनेर अस्ति मलाई भन्दै
4: हुनुहुन्छ
0: पुनर्निर्माणका लागि। तर त्यो गतिले चाहिँ नागरिकको घर बन्दैन
4: भनेको अझै पनि आशा गर्ने अब चाँडै होला भन्ने
0: आशा त चाँडै होला भन्नै सकिँदैन, किनकि 4-5 जना कर्मचारी जोस यो विपद व्यवस्थापन प्राधिकरणले पठाएको छ, त्यो 4-5 जना प्राविधिकहरूले जाजरपुरमा रहेका लगायत आसपासका भूकम्प प्रभावित क्षेत्रका घरहरू 1 वर्षमा एकदम निश्चित गरेर जनतालाई सुरक्षित बासस्थान दिन सक्दैनन्। त्यसैले पनि हामीले के कुरा उठाइराखेका छौँ भने जसरी 72 को भूकम्पमा सरकारले जति फास्ट ट्र्याकबाट काम गर्यो त्यसरी यो कामलाई लिन पर्यो, किनकि तत्कालीन प्रधानमन्त्री हुनुहुन्थ्यो प्रचण्ड, त्यति बेला केही राहत भनेर दिएको 50,000 जस्ताको टहरा बनाएको थियो, त्यो जस्ताको टहरा कस्तो थियो भने त्यहीको लोकल अन्य रिसोर्सहरू प्रयोग गरिएको थियो। अब त्यो लोकल रिसोर्सहरूमध्ये काठ हो त्यहाँ तल ठोक्ने भनेको, त्यो काठ कुहिसक्यो 3 वर्षमा अनि त्यसपछि गएर अहिले 3 टहराहरू भत्किन थाले, त्यसपछि फेरि नागरिकले दुःख पाउने, त्यसपछि गएर नागरिकले अनावश्यक क्षति गर्नुपर्ने, धेरै दुःख पाउनुपर्ने स्थिति जो छ योबाट हामी छिट्टै मुक्त गर्ने प्रयासमा छौँ।
4: जस्तो सांसदको रूपमा तपाईँ आइसकेपछि संसदमा निरन्तर बोल्ने, आफ्नो विचार राख्ने, सहभागिता जनाउने बाहेक अरू विषयगत मन्त्रालय अथवा अरू सरकारवालासँग पनि जाजरकोट भूकम्प प्रभावितहरूको न्यायको लागि, पुनर्निर्माणको लागि त्यो दौड़धुप गरिराख्नु परेको छ कि कस्तो छ अहिले?
0: हामी त गरि नै रहेछौँ, हाम्रो कामै त के हो र सदनमा गएपछि जनताका कामलाई लिएर काम गर्नका लागि एउटा जिम्मा लिएर आएको त हो नि। होइन धेरै अस्ति राष्ट्रिय योजना आएका मान्छेहरूसँग मेरो बसाई भइरहेछ, त्यसपछि गएर यता भौतिक मन्त्रालयसँग बसाई भइरहेछ, अगाडि बढाउनु पर्यो भनेर प्राधिकरणसँग बसाई भइरहेछ, होइन गृहमन्त्रीसँग आफै पनि बसिरहेछौँ, छलफल गरिरहेछौँ। तर जति छलफल गरे पनि कहाँ हो भने नीति हुन्छ नि, त्यो नीति बनाइदिएन भने बडो गाह्रो हुन्छ कि। डिडिएको कार्यविधिले भूकम्प प्रभावितका घर बन्न दिँदैन।
4: के हो यो डिडिए भनेको?
0: डिडिएको भनेको घरको वर्गीकरण गरिरहेछ कि, होइन त्यो वर्गीकरण गरिरहेछ। त्यहाँ पनि के भनिदिइरहेछ भने अंश भण्डाको कुरा उठाइदिइरहेछ। अहिले अंश भण्डाले हामीलाई एकदम पुरानो त्यो अब त्यो भूकम्प गएदेखि यता अंश भण्डा गरेका भन्छ क्या, त्यो त हुँदैन नि त। पहिला पनि अंश भण्डा गरेका थिए, मान्छेहरू एउटै घरमा बसेका थिए, तिनीहरू छुट्टिएर छुट्टै घर बनाइकन बस्न सकिराखेको स्थिति थिएन। त्यसैले गर्दाखेरि हामीलाई एकदम त्यो जुन एन बनाइदियो त्यो विधिले चाहिँ हामीलाई निकै गाह्रो बनाएको छ र यो चेन्ज गरिदिनुहोस् भनेका छौँ हामी।
4: अनि तपाईँले जुन आग्रह गर्दै आउनु भएको छ यसलाई परिवर्तन गर्नु भनेर संसददेखि सरकार र सड़कबाटै पनि, अनि त्यो त्यसमा सुनवाई हुने छाटकाट राम्रै सुनवाई भयो आशावादी नभएर, अझै पनि जुन अन्यल एउटा सांसदको रूपमा तपाईँलाई पनि छ, त्यो चाहिँ के कारणले भयो होला?
0: आफूले गरेका काममा त जो विश्वासै गर्ने हो, होइन मैले जे गर्छु त्यो गर्छु भनेरै गर्ने हो। म पनि एउटा आशावादी व्यक्ति हो, होइन मैले जति आवाजहरू उठाइराखेको छु यो सुनवाई होस् भन्न चाहन्छु म। तर अन्यताको सिर्जना त हामीले जनताको आवाज उठाउने हो, होइन यो ल्याएका छौँ यो गर्नुपर्छ, होइन जनता यहाँनिर दुःखमा परेका छन् उहाँहरूलाई चाहिँ मुक्ति दिनुपर्छ भनेर कुरा गर्ने हो। त्यसको समाधानको प्रमुख पात्र भनेको त सरकार हो।
5: मधेस केन्द्रित विभिन्न राजनीतिक दल तथा नेताहरूले सुनसरीको देवानगंजमा भएको घटनाको निष्पक्ष छानबिन, पीड़ितलाई न्याय र सामाजिक सद्भाव कायम गर्न अपील गरेका छन्। उनीहरूले संयुक्त वक्तव्य मार्फत सम्पूर्ण घटनाको सत्य तथ्य उजागर गर्न सर्वोच्च अदालतका अवकाश प्राप्त न्यायाधीशको नेतृत्वमा उच्च स्तरीय न्यायिक छानबिन समिति गठन गरी प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। सुनसरी घटनापछि मधेसमा तनाव चुलिँदै गएको छ। आज थप दुईजनाको मृत्यु भएको छ। सुनसरी सहित धनुषा र सिराहामा कर्फ्यू जारी गरिएको छ भने पर्सामा निषेधाज्ञा जारी गरिएको छ। चारवटै सुरक्षा निकाय शान्ति सुरक्षाका लागि सड़कमा आएका छन्। सद्भाव सहिष्णुता र राष्ट्रिय एकता जोगाउन राष्ट्रपति सहित प्रमुख राजनीतिक दलहरूले अपील गरेका छन्। मधेस संकट समाधानबारे रासोपा सहित मधेसवादी दलहरू छलफलमा, दलगत स्वार्थ त्यागेर राष्ट्रहितमा एकताबद्ध हुनुपर्ने विज्ञहरूको सुझाव रहेको छ। लुम्बिनीमा एमाले र नेकपा सहमतिपछि मुख्यमन्त्री परिवर्तन नहुने भएको छ। राहदानी बनाउनेको भीड़ बढ़दै जाँदा अब दुई सीट र विदाको दिन पनि सेवा दिइने भएको छ। राहत शिक्षकलाई सेवाबाट हटाई देशव्यापी आन्दोलन गर्ने चेतावनी दिइएको छ। र एएफसी एसियन कप छनौटमा भारत पाकिस्तान बीच प्रतिस्पर्धा हुने तय भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 15 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ
1: एक्सट्रीम इनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
2: के तपाईको नाक कान र घाँटीको समस्या छ यदि छ भने राणा अस्पताल प्रालीलाई सम्झनुहोस्
3: हजुर भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साई द्वारा यही साउन 16 गते तेस्रो शनिबारको दिन यस राणा अस्पताल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्
2: कानको समस्याहरू कान पाकिरहने कानबाट पिप बग्ने कान कति नसुनिने वा कम सुनिने कानको जालीमा चोट लागेको घाँटीका समस्याहरू घाँटीको टन्सिल बारम्बार बढिरहने बेला बखतमा स्वरमा समस्या हुने नाकका समस्याहरू नाक बन्द हुने नाकबाट सिगान बगिरहने पिनास पर्ने नाकबाट रगत बग्ने नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला हाम्रा दैनिक सेवाहरू हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा
4: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ
3: सम्पर्क राणा हस्पिटल प्राली वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत फोन नम्बर 083-590-693
5: सूचना
3: यही साउन 16 गते तेस्रो शनिबारको दिन
6: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ
5: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने रिंगटा लाग्ने बान्ता हुने हात खुट्टा झमझमाउने पोल्ने निन्द्रा नपर्ने मिर्गी वा चरिफाई भएर बेहोस हुने छारे रोग हुने काप्ने मानसिक असन्तुलन हुने मन उदास हुने आतिने मुटुको धुकधुकी बढ्ने स्मरण शक्तिमा कमी हुने डर वा शंका लाग्ने शारीरिक वा मानसिक कमजोरी हुने यौन इच्छा नहुने वा कम हुने आत्मबल कमजोर हुने एउटै काम बारम्बार दोहोर्याएर गर्ने खानामा अरुचि हुने निराश हुने रमाइलोमा पनि खुसी हुन नसक्ने नकारात्मक सोच हुने आत्महत्याको प्रयास गर्ने बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ
6: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत फोन 083-521-987 र मोबाइल 98-585-6696
7: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउँदा जस्तो छैन विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन गर्ने
8: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
7: के गर्नु दाजु यहाँ बसेर के काम नाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्या हौ दाजु मैले
8: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पंजाबमा जा
7: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
8: हो त नि अमृत सहर पंजाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
7: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त
8: हराउने कोलाई भेट्ने तैले चिन्तै दिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि
7: हो त्यही गएर सूर्जन रोकाईलाई भेट अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो
8: लकी पिराक फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48
9: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ
10: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ
9: हाम्रा सेवाहरू
10: ग्यास्ट्रिक अल्सर गानोबोला जन्डिस हर्सा बाघ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ
9: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपा क्षेत्र टिकट काउन्टरदेखि पश्चिमपट्टि मोबाइल नम्बर 98-480-44-631
11: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
12: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
11: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
12: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
13: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: सूचना
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एचए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत सम्पर्क फोन नम्बर 083524442 मोबाइल नम्बर 98580409 13 र 97054769 93।
2: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रिएर
0: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो।
1: हामी कहाँ एलजी सामसुङ औरा स्काईओर्थ कम्पनीका टीवी फ्रिज वाशिंग मेसिन सामसुङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, मोबाइल नम्बर 98584549 र 98584715। स्नातक तहमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ अन्तर्गत केन्द्रीय विभागहरूमा सञ्चालित स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 लागि विद्यार्थी भर्ना खुला गरिएको सम्बन्धित सबैमा जानकारी गराउँदछौ। आवेदन फारम वेबसाइट लगइन गरी आफ्नो संकाय संस्था र विषय छनौट गरी आवेदन फर्म भर्न सकिनेछ।
1: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी कार्यक्रम बीई सिभिल, बीई कम्प्युटर, बीई हाइड्रो पावर। आवेदन दिने अवधि यही साउन 29 गते साँझ 5 बजे सम्म। प्रवेश परीक्षा भदौ 6 गते शनिबार। प्रवेश परीक्षा हुने स्थान ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभाग सानो सुर्खेत र एमआईसीडी काठमाडौँ। आवेदन फारम दस्तुर 2000 मात्र। आवेदन फारम दस्तुर बुझाउनको लागि नेपाल बैंक लिमिटेडमा रहेको ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालयको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ।
3: साथै आवेदन दस्तुर कनेक्ट आईपीएसबाट पनि तिर्न सकिनेछ। भर्ना प्रक्रिया तथा अनलाइन आवेदन भर्ने बारे आवश्यक जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका मिडवेस्ट युनिभर्सिटी वेबबाट डाउनलोड गर्न सकिनेछ वा ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभागमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ। सम्पर्क मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालय वीरेन्द्रनगर सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98689-35707, 98490-56367 र 98482-60422।
0: नमस्ते काका, चिट्टिक्क परेर कता जान लाग्नु भयो?
2: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
0: ल इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
2: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
0: 198-198।
4: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
3: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
4: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको
4: साथै बीबीए बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्ट्रान्स अनिवार्य दिनुपर्नेछ सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत सम्पर्क फोन नम्बर 083-525-414 मोबाइल 98-585-51-960 98-481-19336 र 98-488-29966
5: के तपाई गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
0: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन विशेषज्ञ
5: गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर

0: एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटर द्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
1: क्लिनिक रहेको स्थान वीरनगर छ, 20 बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454933975 र 98145804031।
0: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: me a
1: extreme energy drink.
2: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागे बेला त मिठै खानेकुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि भएको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670 71284 र 97490 60840।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
5: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
3: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
5: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227।
2: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश, मंगलगढ़ी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-045।
6: रेडियो भेरी एफएम 98.6 92.7 मेगाहर्ट्ज।

0: मध्यपश्चिम विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट मुसोममा बीबीए र बीएचएम कार्यक्रमका लागि नयाँ भर्ना खोल्यो।
1: नयाँ शैक्षिक सत्र 2083-84 को लागि बीबीए र बीएचएम को लागि भर्ना खुल्ला गरेकाले आधुनिक पाठ्यक्रम र अत्याधुनिक सिकाई प्रविधि सहित भर्ना आवेदन खुलेकाले इच्छुक विद्यार्थीहरूले समयमै सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ।
0: सीट संख्या सीमित रहेकाले इच्छुक विद्यार्थीले समयमै सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ।
1: आवेदन फारम बुझाउने अन्तिम मिति यही साउन 22 गते सम्म, प्रवेश परीक्षा साउन 26 गते बिहान 8 बजे।
2: थप जानकारीको लागि मौसम प्रशासनमा सम्पर्क गर्न सकिनेछ। मध्यपश्चिम विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट मुसोम वीरनगर सुर्खेत, फोन नम्बर 0385253552, 98582501 र 98482239324।
3: सूचना।
4: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
0: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
1: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0385222353 र मोबाइल नम्बर 98586056455।
0: के तपाईँको नाक, कान र घाँटीको समस्या छ? यदि छ भने राणा अस्पताल प्रणालीलाई सम्झनुहोस्।
5: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा यही साउन 16 गते तेस्रो शनिबारको दिन यस राणा अस्पताल प्रणाली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
0: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 0385906393।
0: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुले को डुले कहाँ डुल्छौ तिमी?
6: ए, म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री एग्रो बेडमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
1: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
3: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक, औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
5: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्री सेग्रोभेट सेन्टर वीरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
5: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-4850-430।
6: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
7: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ट्ज।

0: यो जिन्दगीले पनि केही लथर बाटो लाउँदा आएको छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन। के गर्ने गर्ने भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
1: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट।
0: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
1: लटिपिराक फोन नम्बर 9820293948 9820293948।
3: सूचना
4: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
3: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पा जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
4: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
5: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारो र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भयो।
6: तै त ए काउजु, क्या गर्न मन गर्दछौ मुखभित्र?
5: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो। तै त म क्यारो त आफै भन्दिन क्या।
6: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थिए, अब उपचार नपाए आरोग्यमा जानु पड्डो छ त।
7: तपाईलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनाश, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दाँत, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
1: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
8: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 9748036175 र 9848039576।
9: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्र नगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
3: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
1: क्लिनिक रहेको स्थान वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत एसबीआई बैंक को एक घर तड़पटी संपर्क मोबाइल नंबर 97454333975 र 98145804031
3: एक पटक सेवा करने मौका अवश्य दिनुहोला।

0: Radio.
1: Extreme energy drink.
2: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
3: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
3: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
2: 198 198।
4: हजुर, तपाईहरु पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
5: रेडियो भेरी एफएम,
6: बीबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा सुनसरी घटनाबारे प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै सुरक्षा परिषदमा पनि छलफल,
7: प्रकाश सन्दर्भमा पनि विश्लेषण समीक्षा गरेको छ,
6: साम्प्रदायिक घटनाको प्रभाव थप जिल्लामा, स्थानीय प्रशासनद्वारा कतै कर्फ्यू कतै निषेधाज्ञा,
7: पर्को आदेश नभएसम्मको लागि यो कर्फ्यू आदेश जारी भएको,
6: र अन्तर्राष्ट्रिय प्रसंगमा अमेरिकाद्वारा इरान विरूद्ध एउटा भीषण हमलाको चरण पूरा भएको घोषणा। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
8: बिनिता दाहालबाट समाचार सुन्नुहोस्। पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टुस्कले पूर्वी पोल्याण्डको एउटा खेतमा खसेको क्षेप्यास्त्र सम्भवत रूसी भएको बताएका छन्। तर उनले पोल्याण्डलाई नै लक्षित गरी आक्रमण गरिएको थियो भन्ने विश्वास गर्ने कुनै कारण नभएको बताए। युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेर लायनले यो घटनालाई युरोपेली संघको हवाई क्षेत्रको अर्को अस्वीकार्य उल्लंघन भएको बताउँदै युरोपेली संघले युक्रेनलाई युद्ध जिताउन सक्दो सबै प्रकारको सहयोग गरिरहेको उल्लेख गरिन्। यो घटना रूसले रातभरि युक्रेनमाथि गरेको व्यापक हवाई आक्रमणका क्रममा भएको हो। उक्त आक्रमणमा दुई बालबालिका सहित कम्तीमा 8 जनाको मृत्यु भएको छ। अमेरिकाले तेहरान विरूद्ध भीषण हवाई हमलाको श्रृंखला पूरा गरेको बताइरहँदा इरानले उक्त क्षेत्रका आफ्ना निशानाहरूमा हमला जारी राखेको छ। बीबीसीका सुरक्षा सम्वाददाता फ्रैंक गार्डनरका अनुसार यो द्वन्द अहिले एक अर्कामाथि प्रतिशोध साध्ने आक्रमण गर्ने युद्धमा परिणत हुँदै गएको छ र यसको अन्त्य हुने कुनै स्पष्ट संकेत देखिएको छैन। उनले भने, यहाँ मुख्य समस्या के हो भने मलाई लाग्दैन कि अमेरिकासँग कुनै स्पष्ट रणनीति छ। अमेरिका अहिले पनि परिस्थितिमाथि पूर्ण नियन्त्रणमा छैन र यो संकटबाट बाहिर निस्कने कुनै प्रभावकारी रणनीति अमेरिकासँग छ जस्तो पनि देखिँदैन, सम्भवत छैन। बीबीसीका सुरक्षा सम्वाददाता फ्रैंक गार्डनरको भनाई। कुवैतले देशको उत्तरी क्षेत्रस्थित एउटा भवनमा इरानले हमला गर्दा त्यहाँ एकजनाको ज्यान गएको जनाएको छ। जोर्डनको सेनाले इरानका 5 क्षेप्यास्त्रहरूलाई खसालेको जनाएको छ। यसअघि अमेरिकी सेनाले आफूहरूले इरानले मंगलबार जोर्डन स्थित अमेरिकी अखडामा गरेको हमलाको जवाफ स्वरूप इरानको रिभोल्युसनरी गार्ड कोरका निशानाहरूमा हमला गरेको जनाएको छ। हजारौं आप्रवासीहरू मोरक्कोबाट सीमा सुरक्षालाई प्रभावहीन बनाउँदै स्पेनको उत्तर अफ्रिकी क्षेत्र सियुटाभित्र प्रवेश गरिरहेका छन्। अधिकारीहरूका अनुसार पछिल्ला केही दिनमा करिब 1500 जना आप्रवासी पौडी खेलेर सियुटा पुगेका छन्। स्पेन सरकारले मोरक्को सहयोगमा यो अवस्थाको सामना गर्न समन्वय गरेर प्रतिक्रिया अघि बढ़ाइरहेको जनाएको छ। र फ्रान्स, स्पेन र ग्रीसमा अत्यधिक गर्मी, सुक्खा वन र तीव्र हावाका कारण फैलिएको डडेलो नियन्त्रणका लागि प्रयासहरू जारी छन्। ग्रीसको क्रिट टापुमा डडेलोले पर्यटकीय रिजोर्ट र आसपासका गाउँहरूलाई जोखिममा पारेपछि करिब 8000 जनालाई सुरक्षित स्थानमा सारिएको छ। यो आगलागीका क्रममा 3 अग्नि नियन्त्रकको मृत्यु भएको छ। फ्रान्समा आगजनी गरेको आशंकामा 2 पक्राउ गरिएको छ। यद्यपि अधिकारीहरूका अनुसार बोर्डो नजिक फैलिएको डडेलो रातभरि थप फैलिएको छैन। यो बीबीसी नेपाली सेवा हो।

0: साझापखमा पुनः स्वागत छ। सुनसरीमा उत्पन्न तनाव बीच प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। केही बेरमा सम्बोधन आउन लागेको प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले बताइन्। पछिल्लो तनावबारे राष्ट्रिय सुरक्षा परिषदमा समेत छलफल भएको छ। बैठकपछि रक्षा सचिव केदारनाथ शर्माले भने,
1: राष्ट्रिय अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षा स्थितिको बारेमा विश्लेषण गर्दै समीक्षा गर्यो र देशका घटनाघटना सन्दर्भमा पनि विश्लेषण समीक्षा गरेको छ र यस किसिमका राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रीय परिवेशमा हेरेर यसमा यस किसिमका घटनाहरू घट्न नदिनको लागि सरकार निकायहरू, प्रदेश सरकार, स्थानीय सरकार र अन्य सरकार निकायहरूको समन्वयमा आगामी दिनमा यस्ता प्रकृतिका घटनाहरू घट्न नदिनको लागि प्रोएक्टिभ रूपमा काम गर्नको लागि निर्देश भएको छ।
0: तनाव विस्तार हुँदै गएपछि राजनीतिक पार्टी अनि सामाजिक क्षेत्रका विभिन्न व्यक्ति तथा संस्थाबाट संयमका लागि आग्रह भइरहेको छ। घटनालाई लिएर वर्तमान र पूर्व राष्ट्र प्रमुखहरूले चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न अपील गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले देशका केही भागमा विषम परिस्थिति देखिएको भन्दै त्यसले आफूलाई अत्यन्तै चिन्तित तुल्याएको बताएका छन्। परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउन, नागरिकको शान्तिपूर्ण जीवन यापन गर्ने वातावरण कायम गर्न हर सम्भव प्रयासमा सरकार लाग्ने विश्वास लिएको उल्लेख गर्दै पौडेलले अपीलमा भनेका छन्, स्थितिलाई थप जटिल बन्न नदी समुदायमा एकता, आपसी सद्भाव, मित्रता र सहिष्णुता कायम गर्न म सबैलाई हार्दिक अपील गर्छु। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पनि राष्ट्रिय एकता, सामाजिक सद्भाव, सहिष्णुता र शान्तिपूर्ण सह अस्तित्वको संरक्षण तथा प्रवर्धनको खाँचो औल्याएकी छन्। त्यसको निम्ति उनले सबैलाई आफ्नो स्थानबाट जिम्मेवार, संयमित र रचनात्मक भूमिका निर्वाह गर्न अपील गरेकी छन्। पूर्व राजा ज्ञानेन्द्र शाहले पनि जनजीवन अशान्त बनेको सुन्दा आफूलाई चिन्ता लागेको बताएका छन्। समाजका सबै समुदायमा सामञ्जस्य रहेको देशका रूपमा सुपरिचित नेपालमा यस प्रकारका अवांछित घटना दुर्घटना घट्नु चिन्ताको विषय हो, उनको सन्देशमा भनिएको छ। त्यसैले जुनसुकै भूभागमा रहे बसेका जो कोही पनि हामी नेपाली मिलौं, हाम्रो यही आग्रह छ र यही आजको आवश्यकता हो। तराई केन्द्रित दलहरूले पनि सद्भाव कायम राख्न एउटा संयुक्त वक्तव्य मार्फत अपील गरेका छन्। प्रधानमन्त्री शाहले भर्खरै राष्ट्रका नाममा सम्बोधन गरेका छन्। 10 बुधे सम्बोधनमा उनले दोषीमाथि कार्यवाही गर्ने भनेका छन्। घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कड़ा कानूनी कार्यवाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको उल्लेख गरेका छन्। उनले भनेका छन्, म सबैमा विश्वास दिलाउन चाहन्छु कि यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ। घटनामा संलग्न दोषी जो कोही भए पनि कानूनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ। प्रधानमन्त्रीले घटनाबारे राष्ट्रिय सुरक्षा समितिको बैठकपछि परिस्थिति अनुसारका आवश्यक निर्णयहरू समेत गरिसकेको उल्लेख गरेका छन्। उनले नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा मान्ने मौलिक हक प्रदान गरेको भन्दै यो संवैधानिक दायित्व निर्वाह गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गरेका छन्। त्यसैगरी धर्म समाजलाई आपसमा जोड्ने र प्रेम बाँड्ने शक्ति हो भन्दै उनले संसारको कुनै पनि धर्म वा संस्कृतिले हिंसा, घृणा र विभाजन सिकाउँदैन भनेका छन् र सबै धर्मको मूल सार करूणा, दया, प्रेम र शान्ति नै भएको जनाएका छन्। प्रधानमन्त्रीले देशको कुनै एक स्थानमा भएको अनपेक्षित र दुःखद घटनालाई लिएर कुनै सिंह समुदायलाई आरोपित गर्नु र देशका अन्य भूभागमा समेत त्यसको प्रतिशोधको आगो फैलाउनु कुनै पनि दृष्टिकोणबाट न्यायोचित वा न्यायसंगत हुन सक्दैन भनेका छन्। चर्चा पछिल्लो तनावकै विषयमा, सुनसरीमा उत्पन्न तनावको प्रभाव अरू जिल्लाहरूमा पनि परेको छ। जारी तनावबीच केही जिल्लामा स्थानीय प्रशासनहरूले कर्फ्यू जारी गरेका छन् भने एउटा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। पछिल्लो विवरण अनुसार सुनसरी, सिरहा र धनुषामा जिल्ला प्रशासन कार्यालयहरूले कर्फ्यू जारी गरेका छन्। जिल्ला प्रशासन कार्यालय पर्सले भने निषेधाज्ञा जारी गरेको छ। उता सुनसरी जिल्ला प्रहरीका प्रवक्ता डीएसपी चन्द्र खड्काका अनुसार उपचारका क्रममा अर्का एकजना घाइतेको बिहिबार मृत्यु भएको छ। सिरहाको गोल बजारमा गोली लागेर एकजनाको मृत्यु भएको त्यहाँका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए। यससँगै साम्प्रदायिक तनावका क्रममा गोली लागेर मृत्यु हुनेको संख्या 3 पुगेको छ। आज बिहानैदेखि धनुषाको जनकपुर धाममा प्रदर्शन चर्किएपछि अवस्था तनावग्रस्त भए पश्चात त्यहाँ कर्फ्यू जारी गरिएको छ। धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी भूदेव झाले बीबीसीसँग भने,
2: आजको जिल्ला सुरक्षा समितिको 2 बजेर 15 बजे बसेको बैठकले आज दिउँसो 3 बजेर 30 बजेदेखि अर्को आदेश नभएसम्मको लागि यो कर्फ्यू आदेश जारी भएको छ।
0: बारा र पर्सा लगायतका अन्य जिल्लामा पनि संवेदनशीलतालाई ख्याल गरेर सुरक्षा सतर्कता बढ़ाइएको अधिकारीहरूले बताएका छन्। जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंज महानगरपालिकाका संवेदनशील क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालले बीबीसीसँग भने,
3: वीरगंज महानगरपालिकाको पूर्वमा प्रतिमा चोक बस पार्क बाइपास रोड, पश्चिममा तिलारे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेट 31 चार किल्लाभित्र आज साँझ 5 बजेदेखि भोलि बिहान 15 गते बिहान 6 बजेसम्मलाई निषेधाज्ञा जारी गरिएको। वर्तमान संवेदनशील परिस्थितिमा अहिले शान्ति सुरक्षा र व्यवस्था खलल हुने खालको सम्भावना देखिएको हुँदा हामीले स्थानीय प्रशासन ऐन अनुसार अहिले निषेधाज्ञा जारी गरिएको।
0: कर्फ्यू लगाइएका क्षेत्रमा कुनै प्रकारका आवत जावत भेला जुलुस प्रदर्शन सभा तथा घेराउ गर्न निषेध गरिएको स्थानीय प्रशासनहरूले जनाएका छन्। उनीहरूले सर्वसाधारणलाई अत्यावश्यक सेवा बाहेक घर बाहिर ननिस्किन, अफवाहमा विश्वास नगर्न र सुरक्षा निकायलाई सहयोग गर्न आग्रह गरेका छन्। अब संसद बैठकमा सुनसरी घटनाबारे उठेको विषयतर्फ लागौं। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलका नेताहरूले सुनसरी घटनालाई लिएर सरकारको चर्को आलोचना गरेका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सहितका दलका सांसदहरूले समस्या सम्बोधन गर्ने दिशामा खास गरी प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरूङको भूमिकामाथि प्रश्न उठाए। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका एक सांसदले भने समस्या समाधानमा लागि परेको भन्दै सरकारको प्रतिरक्षा गरे। सुनौ एक रिपोर्ट। संसद बैठकमा बोल्ने विपक्षी दलका लगभग सबैजसो सांसदले पछिल्ला दिनमा उत्पन्न साम्प्रदायिक तनावप्रति चिन्ता व्यक्त गरे। पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सुनसरी घटनाबारे छानबिन गरी सरकारलाई सत्य तथ्य बाहिर ल्याउन आग्रह गरे।
4: यो समग्र घटना प्रक्रियामा सुरक्षा निकायको भूमिका के कस्तो रह्यो, के त्यहाँ त्यो स्तरको गोली चलाउनै पर्ने अवस्था थियो या थिएन, समस्या समाधानका अन्य उपायहरू र विकल्पहरूमा के कति पहल गरियो या गरिएन लगायतका सबै विषयमा विस्तृत अध्ययन गरी वास्तविकता बाहिर ल्याउन म सरकारसँग विशेष अपील गर्न चाहन्छु।
0: संसदमा उठेका प्रश्न लगायतका विषयमा प्रधानमन्त्रीले आफ्ना कुरा नराखेको प्रति असन्तुष्टि जनाउँदै प्रचण्डले भने,
4: म सम्मान्य प्रधानमन्त्रीजीलाई गम्भीर ध्यानाकर्षण गर्न चाहन्छु। तपाईँ आएर यहाँ स्पष्टीकरण दिएर तपाईँ सानो हुने होइन, तपाईँले प्रतिपक्षहरूसँग संवाद गरेर तपाईँको कद सानो हुने होइन, बरु बढेरै जान्छ।
0: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बास्ना थापाले सुनसरी घटनाबारे प्रधानमन्त्री र गृहमन्त्री मौन बसेको आरोप लगाइन्। उनले भने,
5: हिजो आक्रोश पोख्ने सामान्य प्रधानमन्त्री आज मौन हुनुहुन्छ, हिजो सदनमा आँसु राख्ने गृहमन्त्री पनि मौन हुनुहुन्छ। म सम्माननीय प्रधानमन्त्रीज्यूलाई यही सदन मार्फत एउटा प्रश्न गर्न चाहन्छु, एउटा नेपाली युवाको मृत्यु हुँदा यो संवेदनशीलता कहाँ हरायो?
0: नेकपा एमालेकी सांसद पद्मा हरियालले प्रधानमन्त्री र गृहमन्त्रीले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिनुपर्ने बताइन्। उनले संकटका बेला प्रधानमन्त्री जनता माझ देखिनुपर्ने उल्लेख गरिन्।
5: यसमा संकट पर्दा, जनतालाई दुःख पर्दा, जनताका सरोकारका विषयमा आज नेतृत्व लिन तयार हुनु पर्दछ, जनताको बीचमा देखिनु पर्दछ, जनताको संवाद गर्नु पर्दछ, म यो आग्रह गर्न चाहन्छु।
0: श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले अहिलेको संवेदनशील विषयमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने माग गरे।
6: राज्यको नेतृत्वले, गृह नेतृत्वले जिम्मा लिनुपर्छ भन्नुहुन्थ्यो, आज त्यो जिम्मा उहाँहरूले लिनुहुन्छ भन्ने मलाई लागेको छ। यो सदनमा प्रधानमन्त्रीज्यू आएर फेरि पनि यस्ता संवेदनशील घटनाको बारेमा जानकारी गराउन म अनुरोध गर्छु।
0: तर सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि नेउपानेले सरकारको प्रतिरक्षा गरे। सरकार काममै लागेको भन्दै उनले अगाडि भने,
7: सरकार मलमपट्टी गर्दैछ, सरकार उपचारमा तल्लीन छ, सरकार साम्प्रदायिक हिंसा नहोस् भनेर नागरिकहरूलाई भन्दैछ, यतातर्फ तपाईँहरूको ध्यान जाओस्।
0: सांसदहरूले सामाजिक सद्भाव कायम राख्ने दिशामा सबै पक्ष संवेदनशील हुनुपर्नेमा जोड़ दिएका छन्। अन्त्यमा नेपाल बाहिरको एउटा विषय। अमेरिकी सेनाले मंगलबार इरानले अमेरिकी सैन्य बलमाथि प्रयास गरेको बलिस्टिक क्षेपास्त्र हमलाको प्रतिकार स्वरूप इरान विरूद्ध व्यापक हवाई आक्रमणको एउटा ठूलो चरण पूरा गरेको जनाएको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्डका अनुसार इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कोरका दर्जनौं सैन्य निशानाहरूमा आक्रमण गरिएको हो। यो कार्यवाही इरानले जोर्डन स्थित अमेरिकी सैन्य अखडाहरू र स्ट्रेट अफ होर्मुजमा रहेका अमेरिकी पानी जहाजहरूमाथि क्षेपास्त्र प्रहार गरेपछि गरियो बताइएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
8: इरानका सरकारी संचार माध्यमहरूका अनुसार पछिल्लो अमेरिकी आक्रमणमा केसम टापुमा 2 वर्षका एक बालक सहित 3 जनाको मृत्यु भएको छ। साथै इरानको दक्षिणी र पश्चिमी क्षेत्रका अन्य स्थानहरू पनि आक्रमणको निशानामा परेका छन्। पछिल्लो घटनाक्रमले यो साताभरि फैलिँदै गएको तनावलाई अझ गम्भीर बनाएको छ। यसै साता पहिलो पटक सार्वजनिक रूपमा अमेरिकी र साउदी अरेबियाले संयुक्त रूपमा इरान समर्थित समूहहरूलाई क्षेत्रलाई इराकमा लक्षित गर्दै आक्रमण गरेका थिए। अप्रेल महिनामा भएको युद्धविराम जून महिनामा विफल भएपछि अमेरिका र इरान बीच लगातार आक्रमण र प्रत्याक्रमण भइरहेका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: me a extreme energy drink.
1: मेरो आमाले हरेक महिना सोलर को ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्रिब्युटर पनि आफै हाल्नुहुन्छ।
2: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
3: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा सय वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
2: यो सोलर बलियो र भरपर्द छ।
1: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानुभएको।
4: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान सहयोगी मानिकेज ऊर्जा सुर्खेत। फोन नम्बर 083-522-360।
5: स्नातक तहमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ अन्तर्गत केन्द्रीय विभागहरूमा सञ्चालित स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 लागि विद्यार्थी भर्ना खुला गरिएको सम्बन्धित सबैमा जानकारी गराउँदछौ। आवेदन फारम वेबसाइट लगइन गरी आफ्नो संकाय संस्था र विषय छनौट गरी आवेदन फर्म भर्न सकिनेछ।
5: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी कार्यक्रम बीई सिभिल, बीई कम्प्युटर, बीई हाइड्रो पावर। आवेदन दिने अवधि यही साउन 29 गते साँझ 5 बजे सम्म। प्रवेश परीक्षा भदौ 6 गते शनिबार। प्रवेश परीक्षा हुने स्थान ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभाग सानो सुर्खेत र एमआईसीडी काठमाडौँ। आवेदन फारम दस्तुर 2000 मात्र। आवेदन फारम दस्तुर बुझाउनको लागि नेपाल बैंक लिमिटेडमा रहेको ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ जिन कार्यालयको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ।
6: साथै आवेदन दस्तुर कनेक्ट आईपीएसबाट पनि तिर्न सकिनेछ। भर्ना प्रक्रिया तथा अनलाइन आवेदन भर्ने बारे आवश्यक जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका मिडोस्ट युनिभर्सिटी वेबबाट डाउनलोड गर्न सकिनेछ वा ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभागमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ। सम्पर्क मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालय वीरेन्द्रनगर सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-699-35707, 98-490-56367 र 98-482-60422।
2: रेडियो भेरी एफएम

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोड्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोड्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोडीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोडी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-55-55-606।

0: Media Extreme Energy Drink.
1: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670712484 र 97498640।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
4: मम्मी मम्मी, ड्याडीको नाम लक्ष्मी नन्द होइन र?
5: हो, किन र?
4: साथीहरूले त मलाई भ्रष्टाचारीको छोरा भन्छन् त।
5: चुप बदमास।
4: अनि तपाईँले त ड्याडी बिरेका भन्नुभयो होइन?
5: हो, अनि?
4: होला, स्कुलमा सबै साथीहरूले तेरो ड्याडी विदेश होइन जेल गएको छ भन्छन्।
5: बदमास बढ्ता बोल्दो रहेछ है।
6: भ्रष्टाचारले पोल्छ तपाईँलाई अनि तपाईँका परिवारलाई।
7: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्नु मलाई दिक्दा भइसक्यो।
8: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
7: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
8: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
7: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
8: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
7: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
8: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
7: हो,
8: त्यही गएर सुरजन रोकाईलाई भेट।
7: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
8: लट्टी पिराक फोन नम्बर 9820293948, 9820293948।
4: रेडियो भेरी एफएम

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण उपचार पुनस्थापना
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पुरानचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैतला भित्र फर्केको आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको ढाड बाङ्गो वा कुप्रो भएको जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो

बस्ने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।

0: Hibernia Extreme Energy Drink.
1: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
4: मम्मी मम्मी, ड्याडीको नाम लक्ष्मी नन्द होइन र?
5: हो, किन र?
4: साथीहरूले त मलाई भ्रष्टाचारीको छोरा भन्छन् त।
5: चुप बदमास।
4: अनि तपाईँले त ड्याडी विदेश गए भन्नुभयो होइन?
5: हो, अनि?
4: होला, स्कुलमा सबै साथीहरूले तेरो ड्याडी विदेश होइन जेल गएको छ भन्छन्।
5: बदमास, बट्टा बोल्दो रहेछ है।
6: भ्रष्टाचारले पोल्छ तपाईँलाई अनि तपाईँका परिवारलाई।
7: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
8: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
7: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
8: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
7: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
8: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
7: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
8: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
7: हो,
8: त्यही गएर सूर्जन रोकाईलाई भेट।
7: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरे के हो कसो?
8: ल टिपिराग, फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
9: Radio Bheri FM।

नमस्कार। रेडियो भेरी एफएम 98.7 मेगाहर्जको प्रसारणमा तपाईलाई हार्दिक स्वागत छ। हाम्रो यो प्रसारण तपाई राति 11 बजेसम्म सुन्न सक्नुहुन्छ। ताजा ताजा खबर, मनोरञ्जन अनि सूचनाको लागि सुन्दै गर्नुहोस् रेडियो भेरी एफएम।

0: भगवान सब सदाशिव जी को पावन चरित्र को परमा सृष्टि खंड को व्याख्या करते जानो भो। इन्हीं गुण निधि नाम गरे का व्यक्ति आज मरी सके पति अगि पुलत्स्य बाट मानस पुत्र का रूप में विश्रवा जन्मे। ब्रह्मा जी का विश्रवा बाट वैश्रवण नाम का पुत्र भे। उन्हें उग्र तपस्या द्वारा त्र्यंबकम भगवान सम्म सदाशिव जी को आराधना करे। विश्वकर्म द्वारा निर्मित अलका पुरे को उपभोग करे। इन पची गए कल्प पद्म कल्प व्यतीत भर मेघ वाहन कल्प प्रारंभ भे। पी यज्ञ दत्त का पुत्र श्रीमान गुण निधि सहन न सकने करी अत्यंत कठोर तपस्या में करे। पद्म कल्प व्यतीत भैस इन गुण निधि नाम करे पैला यज्ञ दत्त का छोरा अहिले मरी सके फेरी अत्यंत राम्रो तरिकाले जन्मी सकेको प्रकरण इनले जीवदान को कारणले गर्दा म आज अत्यंत राम्रो तरिकाले क्षेत्रमा जन्मी सकेको छु ब्राह्मण को क्षेत्र में जन्मी सकेको छु भन्ने थाहा पाई सकेपछि जीवदानबाट मात्र सम्पूर्ण कार्य हुन्छ भन्ने कुरा थाहा पाई सकेपछि स्नेहले काशीपुरी में गई आफ्नो चित्त लगाई रत्नमय प्रदीपहरू द्वारा एकादश रुद्रलाई अनन्य भक्ति र स्नेहले तन्मयका साथमा निश्चल ध्यानमा बसेर पात्र अत्यन्त राम्रा तत्त्व ल्याएर महाविघ्न रूपी पुतलीको अर्घातले वर्जित प्राण निरोध गर्नाले बात रहितु निकालका यस्ता किसिमका निर्मल भएका यिनले भगवान साम सदाशिवजीको लिङ्ग स्थापना गरेर पुष्पहरूद्वारा पूजा गरी भगवान प्रभु परमात्मालाई 10,000 वर्षसम्म तपस्या गर्दै गए। गर्दै गर्दै गर्दै गर्दै गर्दै जाँदा भगवान प्रभु परमात्मा त्यो तपस्यालाई देखेर आज अत्यन्त विशालाक्ष भएका पार्वतीलाई साथमा लिएर विश्वनाथ त्यहाँ स्वयं उपस्थित हुनुभयो। भोलि विश्वनाथ भगवानको
1: जय जय हो।
0: यस प्रकारले स्थापना भइसकेपछि शिवलिङ्गमा मनलाई अड्याएर एउटा ठुटुले जस्तो निश्चिन्त भएर तपस्या गरिरहेका यिनी पहिले जन्ममा गुणनिधि भएका ब्राह्मण आज अहिले आएर अलकापतिका कुबेरलाई बडो दिव्य रूपमा बनाइदिनको लागि साम सदाशिवजी आइसक्नुभयो। ए बाबु वर माग पनि राखे गर्ने बित्तिकै भगवान परमात्माले बडो दिव्य रूपमा अनेक प्रकारको विचार गरिसकेको प्रकरण छ। यज्ञ दत्तका पुत्रले पार्वतीलाई अनेक प्रकारका मतलब आँखा गाडेको कारणले गर्दा साम सदाशिवजीले पहिला आँखा फुटाइदिनु भएको कारण पछि यिनको आँखा फुटेको कारणले कुबेर मतलब नराम्रो भएको कारण कुबेरका आँखा छैनन् त्यसै कारणले यिनको कुबेर भन्ने प्रकरण पनि छ। भगवान साम सदाशिवजीले अत्यन्त राम्रो तरिकाले सम्झाइ बुझाइ गरिसकेपछि तिमीले मलाई कुबेर पारिसकेका छौ अब यी पार्वती जगदम्बैका मातालाई यस्तो काम नगर्नु तिमीलाई मैले अनेक प्रकारका सम्पत्तिहरूले भोग सुवर्ण रत्नादि खानीका मालिक गुहेका राजा अनि यक्षरा किन्नरका पनि राजा पुण्यजनका पति र सबैलाई धन दिएर पालन गर्नेवाला तिमी कुबेर भएर रहनेछौ भनेर साम सदाशिवजीले अत्यन्त राम्रो तरिकाले वरदान दिँदै हुनुहुन्छ भने सुमनको चरित्र सिद्धाबाट साम सदाशिवजीको
1: जय जय हो।
0: सम्पूर्ण कुराहरू प्राप्त गरिसकेका यिनले अब भगवान परमात्मा साम सदाशिवजीलाई खुशी बनाइसकेपछि अलकापुरी नाम गरेको दिव्य भव्य नमरीमा यी कुबेरलाई स्थापित गरिदिनु हो। तिमी आजको क्षेत्रबाट मेरा साथी पनि भइसक्यौ अब म रुद्रको स्वरूप र कैलाश साम सदाशिवजीको स्वरूप भएको कारणले तिम्रो समीपैमा मतलब मेरो कैलाशको क्षेत्रमा म आफू बस्नेछु तिमी अलकापुरीमा रहनेछौ भनेर भगवान साम सदाशिवजीले कुबेरलाई अत्यन्त राम्रो तरिकाले साथीको रूपमा पनि वर्णन गर्दै हुनुहुन्छ भने समनको चरित्र गर्दा शिवपुराण रुद्र संहिताको सृष्टिकण्डको अब बडो दिव्य रूपमा सम्पूर्ण 20 अध्यायका कथा प्रवचनहरूलाई व्याख्या गर्दै जानुभयो। 20 अध्यायमा जाँदा भगवान परमात्माले यिनीसँग मित्रता गरिसकेर सम्पूर्ण क्रियाकलाप गरिसक्नु भएको आज यसरी सम्पूर्ण क्षेत्रबाट भगवान परमात्मा कुबेरको मित्रता हुँदैछ भन्ने समनको चरित्र गर्दा सृष्टिकण्डका 20 अध्यायलाई एकैचोटि नमो नमस्कार गर्नुभयो भन्ने समनको चरित्र

जी हजूरले अत्यंत पावन चरित्र श्रवण गराई बक्सो संपूर्ण श्री श्रीखंड को विद्रवेश्वर संहिता को संपूर्ण कथा प्रवचन सुनी सकेको छौ हामीले। अब हजूरले आज्ञा गरी बक्सो त भगवान सम्म सदाशिवजीले विवाह कसलाई गर्नुभयो कसरी गर्नुभयो तीस मध्येमा पनि भगवान सम्म सदाशिवजीले ब्रह्माजी आदि गरेका देवताहरूलाई पनि कृपा गर्नुभएको भन्ने सुनिन्छ। फेरि ब्रह्माको सृष्टि प्रकरणमा सम्म सदाशिवजीको कस्तो भूमिका रह्यो यसको बारेमा मलाई सम्पूर्ण विधि विधान आज्ञा गरी बक्सोस् भनेर आज्ञा गरेछन्। लौ त परमात्मा श्रुतजीले यही प्रकरणको प्रमाण निविसारण गरेको पावन धाममा 88,000 ऋषिहरूका उपमा सम्पूर्ण कथा प्रवचन गर्नको लागि सुनाउँदै जानु भएको छ। इति तस्य वच श्रुत्वा सुर ऋषि शंकर आत्मनः प्रसन्न मानसो भूत्वा ब्रह्म वचनम् अवर्वेत भनेको छ। यस्तो प्रकारले सुनिसकेपछि भगवान परमात्माको पावन चरित्रहरू श्रवण गराइबक्सेस् भनेर नारदजीले ब्रह्माजीलाई सोधी दिएपछि अत्यन्त प्रसन्न मन गरेका ब्रह्माजीले यस्तो प्रकारले आज्ञा गर्न थाल्नुभयो। लौ त प्रभु परमात्मा अत्यन्त पुरा सुसुताम दृष्ट्वा सन्ध्या हुम तनयैष अवयम विकृत स्थात काम बाण प्रपीडित भनेको छ। पहिलेको समयमा ब्रह्माजीले सृष्टि गर्नको लागि तम तयार हुनुभयो। 10 प्रकारको सृष्टि गर्नुभयो। सन्ध्या नाम गरेकी कन्यालाई पनि प्रादुर्भाव गरिसक्नुभयो। तिनी सन्ध्या नाम गरेकी कन्यालाई अनेक प्रकारका विधान गरिसकेको प्रकरण प्रभु परमात्मा ब्रह्माजीले अनेक प्रकारका सृष्टि गर्दै गइसकेपछि दक्षलाई पनि प्रादुर्भाव गरिसक्नुभयो। दक्षलाई मनु महाराज कि कान्छी छोरी भने कि आकुति देवती प्रसुति प्रसुतिलाई विवाह गरिदिइसकेपछि कन्यामा दक्षका कन्याहरू साथी भएको प्रकरण दक्षकी कन्यामा 27 चन्द्रमालाई दिएको 13 धर्मलाई दिएको 10 प्रकारकी छोरीहरूलाई दिएको 4 तार्क नाम गरेका ऋषिलाई दिएको तिनैका अन्तिम छोरी या कान्छी या जेठी जुन भने पनि हुने छोरी सती महारानी भगवती स्वरूपिणी भएर महाकाली महालक्ष्मी स्वरूपिणी भएर आइसकेको प्रकरण उनी जगत जननी माता स्वरूप सती महारानीलाई भगवान सम्म सदाशिवजीसँग विवाह गराइदिएको प्रकरण उनी परमात्मालाई विवाह गरिसकेपछि भगवती जगत जननी माताले पर्वती रूपमा दक्ष प्रजापतिको घरमा यज्ञ भएको बेलामा जानु यज्ञ भएको बेलामा भगवान सम्म सदाशिवजीको विखण्डन गरेको क्रियाकलाप सुन्नु भगवान सम्म सदाशिवजीको अपमान भइसकेको थाहा पाइसकेकी सतीदेवीले यो शरीर पुत्रको मतलब आफ्नो पतिको आफ्नो गुरुको आफ्नो इष्ट देवताको अपमान सुन्ने शरीर मलाई चाहिँदैन भनेर आफ्नो शरीरलाई त्याग गरिसकेको प्रकरण सम्म सदाशिवजीले दक्षको यज्ञ विध्वंस गरेको प्रकरण सम्पूर्ण आज्ञा गरिसक्दा प्रथम खण्डका सम्पूर्ण एकाध्यायलाई नमस्कार गरिदिनु भयो। लौ त परमात्मा हजुरले अत्यन्त राम्रो तरिकाले कथा त गर्नुभयो। अत्यन्त छिटो र अत्यन्त छोटकरीमा गरेको कारणले केही पनि बुझिएन। दक्षकी पुत्री सती कसरी पैदा भइन्, शिवले कसरी विवाह गर्नुभयो, सतीको शरीर किन त्यागभयो, त्याग गरिसकेपछि कस्तो कस्तो क्रियाकलाप गरिबक्सु यसको बारेमा सम्पूर्ण विधि विधान हामीलाई लामो तरिकाले बताइबक्सुस् भनेर आज्ञा गरिदिनु भयो। लौ त परमात्मा यस्तो प्रकारले आज्ञा गर्दा द्वितीय अध्यायको कथा प्रवचन यहाँबाट शुरू हुँदैछ भने श्रवणको चरित्र

रगत चुहिएला जस्तो गाला परेको ल्याइदिनु। यस्तो किसिमको छोरा आइसकेपछि एउटा पुरुष दिव्य आइसकेपछि त्यो पुरुषले ब्रह्माजीलाई स्तुति गरेछ, वन्दना गरेछ, हे बाबा हजुरले मलाई कुन काममा खटाई बक्सनको लागि प्रादुर्भाव

पुरुष ले तो प्रकार ले आगे करे हे परमात्मा ब्रह्मा जी मे करू किम करिष्याम अहम किम करिष्याम मैले कस्तो कर्म करू कुन कारणले मलाई प्रादुर्भाव गराउनु भो जुन उचित कर्म छ मलाई त्यस्तै किसिमको उचित कर्म दिनुहोस् भनेर आज्ञा गरिसक्दा ब्रह्माजीले सम्पूर्ण विचार गरिसकेपछि तिमी यो सृष्टि प्रकरण गर्नको लागि अत्यन्त लाभदायक पनि हुनेछौ सनातन सृष्टिलाई बचाउनको लागि सम्पूर्ण प्राणीहरूको अन्तर हृदयमा कामदेव स्वरूप भएर बस्नेछौ त्यस्तै प्रकारले तिम्रो शक्ति यति शक्ति हुनेछ कि सम्पूर्ण ब्रह्मा विष्णु महेश्वर गरिएका देवताहरूलाई पनि तिमीले बसमा पार्न सक्नेछौ भनेर वरदान दिने हो भनेर भन्दा रुद्र संहिताको सतीखण्डको द्वितीय अध्यायको कथा प्रचलन नमस्कार गर्दै हुनुहुन्छ भने सबैको चरित्र

लो त प्रभु अबको कथाको प्रमा यी शिवदेव शिव र कामदेवलाई कस्तो किसिमको क्रियाकलाप गरिसकेको प्रकरणमा हजुरले आज्ञा गर्दै बक्सनु भएको छ प्रभु। अब यसै प्रकरणको उपमा यो व्यक्तिको नाम के हुनुपर्छ, मेरो नाम के हो भनेर त्यसले सोधेछ है त प्रभु।

जन्मिनी बित्तिकै तिमीले ब्रह्माजीको चित्तलाई हरण गरेर मथन गरिदिएको कारणले तिम्रो जगतभरमा नाम मनमथा। त्यस्तै प्रकारले इच्छा अनुसारको धारण गर्न सक्नेले मनोभाव बुझ्ने हुनाले कामदेव सबैलाई मुग्ध पार्ने भएको कारणले तिम्रो नाम मदन, घमण्ड दर्प सेकीले युक्त भएको कारणले गर्दा तिम्रो नाम कन्दर्प भनेर अनेक प्रकारका नामहरू दिएर बाबु तिमीको तिमी सम्पूर्ण प्राणीहरूको रूपमा बस्नेछौ, तिमीलाई पाँच प्रकारका बाणहरू पनि दिइनेछ, हर्षण रोचना ख्यान्छ मोहनम शरणम तथा मारणम चेति प्रोक्तानी मुनिर मोह करान्यपि भनेको छ। हर्षण भनेको गलगल हसाइदिने, त्यस्तै प्रकारले रोचन भनेको रुनेवाला, मोहन भनेको मोहित बनाउने वाला, शोषण भनेको अर्काको मनलाई खिचेर ल्याउने वाला, मारण भनेको त्यही भमरीमा परेर मर्ने किसिमको, यस्तो किसिमको पाँच प्रकारका बाणहरू आज ब्रह्माजीले उपलब्ध गराइदिइसकेपछि त्यो कामदेव नाम गरेको व्यक्तिले सोचेछ होइन ब्रह्माजीले मलाई अत्यन्त शक्तिशाली बनाइदिनु भयो, ब्रह्मा विष्णु महेश्वरको उपमा पनि तिमीले गर्न सक्नेछौ भनेर प्रभाव पर्न सक्नेछौ भनेर त भन्नुभयो, मैले नै ब्रह्माजीमा पहिला प्रयोग गर्नुपर्छ भनेर आज्ञा गरेछन् र तत्काल हर्षण रोचन आदि गरिएका मोहन आदि गरिएका सम्पूर्ण बाणहरू ब्रह्माजीलाई खिचेर हानिदिए। तत्कालै अघिल्लोतिर सन्ध्या नाम गरेकी कन्या थिइन्, तिनै कन्यालाई देखेर ब्रह्माजी

यस्तो प्रकारले मदन नाम गरेको त्यो कामदेवले आज ब्रह्माजीलाई नै हानिसकेको कारणले सन्ध्यालाई सबै कार हेर्दै हामीले बार बार रूपमा मतलब कामाशक्त भएर उनै स्त्री रूपी सन्ध्याको पछि पछि लाग्न थाल्यौ भोलि समस्ता शिवजीको आदरणीय श्रद्धालु भक्तजनहरू यहाँ विशेष प्रकारको ब्रह्माजीले आफ्नै छोरीमाथि आँखा लगाउनु भयो सुन्दरीमा मोहित हुनुभयो भन्ने अर्थमा अन्यथा बुझ्नु हुँदैन। मैले बार बार भन्ने गरेको छु कि देवताहरूले हामीले गर्ने लायकका कामहरू गरेनन् हाम्रो लागि कुनै लाज लाग्दा किसिमका कुराहरू गरे भने कुनै नयाँ कार्य हुँदैछ भन्ने कुरालाई हामीले सम्झनुपर्छ।

0: फेरि सर्वसमर्थ गर्ने व्यक्तिहरूले यसमा गरे भन्दैमा हामी लौकिक व्यक्तिहरूले यो गर्नु असम्भव छ, यसलाई अन्यथा नबुझी बक्सेला। लौ त परमात्मा यस्तो प्रकारले सम्पूर्ण कुरा आज्ञा गरिसकेपछि ब्रह्माजीले सन्ध्याको पछि लाग्नुभयो। सम्पूर्ण देवताहरू मतलब दश प्रकारका छोराहरू भृगु वशिष्ठ दक्ष नारद अत्रि वशिष्ठ यिनी गरेका व्यक्तिहरूले बापा हजुरले यो धर्मलाई कस्तो किसिमको ध्यान दिनु भएन, हजुरले यो गर्नेवाला हुनुहुन्न, सम्पूर्ण संसारको रक्षा गर्ने धर्मको रक्षक भनेका साम सदाशिवजन उनैको क्षेत्रमा जानुपर्छ चिन्तन गर्नुपर्छ भनेर धर्मले फेरि लौ न मलाई वेदको विहित कार्य नगरेको कारणले म बर्बाद हुने भए भनेर तत्कालै ती धर्मले ब्रह्माको स्थितिलाई निरूपण गर्नको लागि साम सदाशिवजीको अघिल्तिर जानुभयो। देव देव महादेव धर्म पालन श्रेष्ठ स्थिति विनाशानाम कर्ता सम्भो तमेव हि भगवान महादेव धर्म पालन मस्तुते हजुरलाई नमो नमस्कार छ। सृष्टि स्थिति र विनाश गर्नेवाला हजुरलाई नमो नमस्कार छ।
1: शिक्षक तथा कर्मचारी आवश्यकता सम्बन्धी सूचना
2: बौद्ध ग्रामीण बहुद्देश्य सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित एसबीजी एकेडेमी एण्ड रिसर्च सेन्टरका लागि रिक्त हुन आएको विभिन्न पदमा शिक्षक तथा कर्मचारी पदपूर्ति गर्नुपर्ने भएकाले योग्य नागरिकहरूबाट यही साउन 11 गतेदेखि 25 गतेसम्म आइपुग्ने गरी आफ्नो शैक्षिक एवं प्राप्त गरेका अनुभवको प्रमाण पत्र सहित दरखास्त दिन हुन अनुरोध गर्दछौ।
1: विशेष शिक्षक कम्प्युटर विषय कक्षा 1-5 सम्म आवश्यक संख्या 1 जना आवश्यक न्यूनतम योग्यता कम्प्युटर विज्ञान आईटी वा सम्बन्धित विषय अथवा त्यस क्षेत्रमा स्नातक तह अध्ययनरत माथिल्लो योग्यता भएको प्रथम श्रेणीमा उत्तीर्ण अध्यापन अनुमति पत्र भएको योग्य अनुभवी प्रविधि मैत्री शिक्षणमा दक्ष अंग्रेजी भाषामा दखल भएको व्यक्तिलाई ग्राह्यता दिइनेछ। लेखापाल 1 जना व्यवस्थापन संकायमा +2 वा प्रवीणता प्रमाण पत्र तह उत्तीर्ण गरी स्नातक तह अध्ययनरत वाञ्छनीय योग्यता दैनिक वित्तीय कारोबार व्यवस्थापन गर्न सक्ने लेखापाल एवं लेखाका अभिलेख व्यवस्थापन गर्न सक्ने मासिक त्रैमासिक वार्षिक वित्तीय प्रतिवेदनहरूका साथै कर्मचारी तलब र बजेट विवरणहरू तयार गर्न सक्ने मासिक शुल्क संकलन गर्ने तथा विभिन्न सप्लायर्सहरूलाई रकम भुक्तानी गर्ने एवं कर व्यवस्थापन सम्बन्धमा ज्ञान भएको व्यक्तिलाई विशेष ग्राह्यता दिइनेछ।
2: रिसेप्सनिस्ट 1 जना आवश्यक न्यूनतम योग्यता मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा +2 वा सो सरह उत्तीर्ण नेपाली र अंग्रेजी भाषामा स्पष्ट रूपमा बोल्न लेख्न तथा संवाद गर्न सक्ने कम्प्युटरको आधारभूत ज्ञान एमएस वर्ड एक्सल इमेल इन्टरनेट आदि भएको साथै शिष्ट अनुशासित जिम्मेवार तथा सकारात्मक व्यवहार भएको रिसेप्सनिस्ट प्रशासन वा ग्राहक सेवा क्षेत्रमा 1-2 वर्षको कार्य अनुभव कार्यालय व्यवस्थापन तथा अभिलेख व्यवस्थापन सम्बन्धी ज्ञान टेलिफोन सञ्चालन पत्राचार तथा आगन्तुक व्यवस्थापनको अनुभव नेपाली र अंग्रेजी बाहेक अन्य स्थानीय भाषामा समेत संवाद गर्न सक्ने समय व्यवस्थापन समस्या समाधान र टोलीसँग समन्वय गर्ने क्षमता आकर्षक व्यक्तित्व व्यावसायिक प्रस्तुति र उच्च नैतिक आचरण भएको सेवा सुविधा संस्थाको नियम अनुसार हुनेछ।
1: दरखास्त फारम भर्ने तरिका र पेश गर्नुपर्ने कागजातहरू दरखास्त फारम विद्यालय वा बौद्ध ग्रामीण बहुद्देश्य सहकारी संस्था लिमिटेडको सेवा केन्द्रहरू वा संस्थाको आधिकारिक वेबसाइट www.bgmcl.com/career डाउनलोड गरी रितपूर्वक भरी संस्थाको पायक पर्ने सेवा केन्द्रहरूमा निम्न बोमोजिमका कागजातहरू र 300 रूपियाँ दरखास्त दस्तुर सहित यही साउन 25 गतेसम्म कार्यालय समयभित्र बुझाउनु पर्नेछ। आवश्यक कागजातहरू नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि फोटो सहितको व्यक्तिगत विवरण सीभी र सम्बन्धित तालिमको प्रमाण पत्रको अनुभव पत्र भर्ना छनौट प्रक्रिया यस पदका लागि योग्यता पुगेका उम्मेद्वारहरूबाट अन्तिम मितिसम्म रितपूर्वक आएका दरखास्त फारमहरू उप आवश्यक कार्यवाही गरी संस्थाको केन्द्रीय कार्यालयमा अन्तर्वार्ता एवं सिप परीक्षण कार्यक्रम आयोजना गरी उत्कृष्ट उम्मेद्वारहरू संस्थाको सेवाको लागि छनौट गरिनेछ।
2: पदपूर्ति समिति बौद्ध ग्रामीण बहुद्देश्य सहकारी संस्था लिमिटेड विरेन्द्रनगर 9 लाठी कोइली सुर्खेत सम्पर्क फोन नम्बर 0385904626।
3: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौं।
4: फिजिशियन डॉक्टर कुलराज साई द्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बात रोग विशेषज्ञ डॉक्टर तेजेन्द्र साउ द्वारा दिइने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डॉक्टर संजोग शिवाकोटी द्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशी द्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: वरिष्ठ डाक्टर द्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
4: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढ़ी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-402। विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत सम्पर्क फोन नम्बर 083-522-045।
6: शारीरिक अपाङ्गता भएका बाल बालिकाको परीक्षण उपचार पुनस्थापना
7: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
6: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैतला भित्र फर्केको आगोले पोलेर अंगहरू एक आपसमा टाँसिएको भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको ढाड बाङ्गो वा कुप्रो भएको जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका सहायक सामग्री तथा कृत्रिम अंगको आवश्यकता भएकाहरू
7: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 सोनाबारी सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038 मोबाइल 98578-20935 98682-29133 र 98655-56606।
2: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागेको बेला त मिठै खानेकुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
7: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल त्यसो भए आज त्यही जाऊ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
1: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव राव। सम्पर्क नम्बर 97670-71284 र 97498-60840।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
8: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
8: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कुमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्र नगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-50-227।
9: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्रिब्युटर पनि आफै हाल्नुहुन्छ।
10: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफा गर्नुहुन्छ।
11: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
10: यो सोलर बलियो र भलपर्दछ।
12: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट ल्याउनु भएको।
13: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत। फोन नम्बर 083-522-360।
8: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
1: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
8: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
8: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौ। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिऊ, आशा जगाऊ, जीवन बचाऊ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
8: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश। स्नातक तहमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ अन्तर्गत केन्द्रीय विभागहरूमा सञ्चालित स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 लागि विद्यार्थी भर्ना खुला गरिएको सम्बन्धित सबैमा जानकारी गराउँदछौ। आवेदन फारम वेबसाइट लगइन गरी आफ्नो संकाय, संस्था र विषय छनौट गरी आवेदन फर्म भर्न सकिनेछ।
1: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी कार्यक्रम बीई सिभिल, बीई कम्प्युटर, बीई हाइड्रो पावर। आवेदन दिने अवधि यही साउन 29 गते साँझ 5 बजेसम्म। प्रवेश परीक्षा भदौ 6 गते शनिबार। प्रवेश परीक्षा हुने स्थान ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभाग सानो सुर्खेत र एमआईसीडी काठमाडौँ। आवेदन फारम दस्तुर 2000 मात्र। आवेदन फारम दस्तुर बुझाउनको लागि नेपाल बैंक लिमिटेडमा रहेको ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ जिन कार्यालयको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ।
2: साथै आवेदन दस्तुर कनेक्ट आईपीएस बाट पनि तिर्न सकिनेछ। भर्ना प्रक्रिया तथा अनलाइन आवेदन भर्ने बारे आवश्यक जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका मिडवेस्ट युनिभर्सिटी वेबबाट डाउनलोड गर्न सकिनेछ वा ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभागमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ। सम्पर्क मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालय विरेन्द्रनगर सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98699 35707, 98496367 र 98482 60422।
14: मध्यपश्चिम विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट मुसोममा बीबीए र बीएचएम कार्यक्रमका लागि नयाँ भर्ना खोल्यो।
15: नयाँ शैक्षिक सत्र 2083/84 को लागि बीबीए र